0: सक्नुहुन्छ।
1: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
0: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
1: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
0: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
1: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
2: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
0: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला चाहिँ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-578-45-226।
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
11: उपचार हुने रोगहरू:
12: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
11: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
12: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
11: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
12: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
11: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
12: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विकिसोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694। विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङ में।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङ में महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
15: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
16: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
17: विस्तृत आँखा परीक्षण उपचार,
18: बाल दृष्टि रोग निदान उपचार,
19: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
20: सुक्खा आँखा परीक्षण तथा उपचार,
21: न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
22: कन्ट्याक्ट लेन्स सेवा,
23: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
24: कृत्रिम आँखा फिटिङ गरिन्छ,
25: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
26: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू।
27: अल्छी आँखा उपचार,
28: डेढो आँखा उपचार,
29: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
30: डबल भिजन उपचार,
31: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
32: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
33: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
34: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
13: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
15: फोन नम्बर 9869984602 र 9864883473।
35: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
36: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
35: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
36: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
37: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
12: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
37: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
15: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
12: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 9822877794।
0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 7 गते बुधबार सन् 2026 सेप्टेम्बर 23 तारीक भदौ शुक्ल पक्षको द्वादशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। भीभीआईपी विदायको परम्परा तोडियो। राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव।
0: चाड पर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित। बजार नियमन सुस्तायो। भएको अनुगमन पनि जरिवानामै सीमित।
1: पर्सीदेखि 11 गतेसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने। भीषण वर्षाका कारण विपदको जोखिम उच्च। भिजेको जमिन भएकाले विशेष पूर्व तयारी गर्न विज्ञको सुझाव।
3: अहिलेको अवस्थामा त 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ। एक दिनमा त्यति पानी पर्यो भने मेचीदेखि महाकालीसम्म नै भनौ न ठूलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले सोच्नु पर्यो।
0: फिनल्याण्ड र नर्वेले अघि सारेको एआई नियन्त्रण आह्वानको गुटरेसद्वारा स्वागत। महासभामा सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदै।
1: र 20 एसियाडमा भारतलाई पहिलो स्वर्ण। महिला क्रिकेटमा श्रीलंका 147 रनले पराजित।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
2: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
1: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना, अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
2: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।

0: हिजो बेलुका अमेरिकाको न्यूयर्क प्रस्थान गर्नुभएको छ। उहाँ तिरूवनन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाहलाई कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीले स्वागत गर्नुभयो। प्रधानमन्त्री शाह दोहाबाट न्यूयर्कतर्फ प्रस्थान गर्नुभएको छ। उहाँलाई न्यूयर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरन लगायतका अधिकारीले स्वागत गर्नुहुनेछ। आजै प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणको विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयर्कमा रहेको नेपालका महावाणिज्य दूतले ब्रिफिङ गर्नुहुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुने कार्यक्रम छ। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै शाहले संयुक्त राष्ट्र संघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। पर्सि प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह अमेरिका भ्रमण गर्ने क्रममा पहिले भन्दा फरक माहौल देखियो। यसअघिका प्रधानमन्त्रीहरू विदेश जाँदादेखि नै तामझाम हिजो देखिएन। विदाईका क्रममा विमानस्थलमा कुनै औपचारिक कार्यक्रम भएन। सेनाले सलामी दिने परम्परा पनि तोड़िएको छ। गृहमन्त्री सुदन गुरूङ र पर्यटन मन्त्री खड्गराज पौडेल आफ्नै हिसाबले प्रधानमन्त्रीलाई विदाई गर्न पुग्नु भएको थियो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ। प्रधानमन्त्री शाहको भ्रमण तालिकामा कुनै पनि साइडलाइन वार्ताको कार्यसूची भने तय गरिएको छैन। यसैबीच सांसदहरूले संयुक्त राष्ट्र संघको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यको विषयमा विश्व सामु प्रस्तुत गर्न सुझाव दिएका छन्। हिजोको संसद बैठकमा उनीहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद प्रभावितका लागि राहत तथा पुनर्स्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुपर्ने धारणा राखेका हुन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले मंगसिरको पहिलो साता भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ। प्रधानमन्त्री बनेको 8 महिनापछि उहाँको पहिलो औपचारिक विदेश भ्रमण हुन लागेको हो। प्रधानमन्त्री शाहले चैत 13 शपथ ग्रहण गरे लगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो। उच्च कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर 7 र 8 हुने गरी कूटनीतिक तहमा तयारी शुरू भएको छ। प्रधानमन्त्री मंगसिर पहिलो साता भारत भ्रमणमा जाने शीर्षकको खबर नयाँ पत्रिकामा छ।
0: चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकारमाथि प्रश्न उठेको छ। चामल, खानेतेल, दाल, चिनी र मसला जन्ने वस्तुको भाव बढ़ेको छ भने खाना पकाउने ग्यासको आपूर्ति पनि अझै नियमित हुन सकिरहेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ। असारदेखि भदौ अन्तिमसम्म 25 किलोको जीरा मसिन चामलको मूल्य झण्डै 400 देखि 500 रूपियाँसम्म बढ़ेर 2500 देखि 2700 रूपियाँसम्म पुगेको थियो। सोना मनसुली चामलको 25 किलोको बोराको मूल्य पनि 1350 रूपियाँबाट बढ़ेर 1750 रूपियाँसम्म पुगेको व्यवसायीले बताएका छन्। खानेतेलको मूल्य पनि बढ़ेको छ। उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले पछिल्लो एक वर्षमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव 3 पटक र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक पटक पटक परिवर्तन हुँदा बजार नियमन कमजोर भएको दावी गर्नुहुन्छ। यसैबीच बजारमा मूल्य, गुणस्तर र तौलको कैफियत भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारी तथा व्यवसायलाई जरिवाना गर्दै आए पनि उपभोक्ता अदालतमा सरकारी पक्षबाट अहिलेसम्म एउटा पनि मुद्दा दर्ता भएको छैन। यसले गम्भीर प्रकृतिको उपभोक्ता ठगी तथा अनुचित व्यापारिक कार्य समेत सामान्य जरिवानामै टुंगिने अवस्था रहेको देखाउँछ। उपभोक्ता अदालत सञ्चालनमा आएको 10 महिनासम्म विभागले एउटा पनि मुद्दा नलगेको तथ्य सार्वजनिक भएको छ। चाड पर्वको मुखैमा उपभोग्य वस्तुको अनियन्त्रित मूल्य वृद्धि, जरिवानामै सीमित बजार अनुगमन शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। ठूलो वर्षाको सम्भावित जोखिम र

0: आउनु पर्ने सावधानी बारे सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
2: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, वीवीआईपी विदाईको परम्परा तोड़ियो, राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव, प्रधानमन्त्री शाह मंगिर पहिलो हप्ता भारत भ्रमणमा जाने गरी तयारी, चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित, बजार नियमन सुस्तायो, भएको अनुगमन पनि जरिवानामै सीमित लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। उत्तरी अण्डमान सागर आसपास बनेको न्यूनचापीय प्रणाली शक्तिशाली हुँदै गएकाले पर्सी शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै जसो ठाउँमा ठूलो वर्षा गराउने सम्भावना थप उच्च बनेको मौसम विज्ञान विभागले जनाएको छ, जसका कारण विभिन्न क्षेत्रमा प्रतिकार्यमा उत्रिनु पर्ने अवस्था आउन सक्ने भन्दै विभागले रेड अलर्ट जारी गरेको छ। विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा उच्च हावाहुरी सहित ठूलो वर्षा हुने सम्भावना छ। यसैगरी मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि ठूलो वर्षाको सम्भावना प्रबल रहेको जनाउँदै रेड अलर्ट जारी भएको छ। सम्भावित वर्षाका कारणले भूक्षेप, बाढ़ी, पहिरो तथा गिग्रयान बहावको उच्च जोखिमसँगै शहरी तथा तराई क्षेत्रका क्षेत्रमा डुबानको खतरा रहने औल्याएको छ। देशका ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ़नेछ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरकारवाला निकायमा विभागले अनुरोध गरेको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङ र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ शुक्रबारदेखि आइतबारसम्मको पूर्वानुमान गरिएको उच्च वर्षा बारे मौसम विज्ञान विभाग पुगेर जानकारी लिनुभएको छ। मन्त्रीद्वयलाई विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठ लगायतले सम्भावित विपदको जोखिमबारे जानकारी गराउँदै उच्च सतर्कता आवश्यक रहेको सुनाउनुभयो।
0: बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा केही दिन अत्याधिक वर्षा हुने भएपछि विपदको जोखिम बढ़ेको छ। वर्षाले विपद ल्याउन सक्ने भएकोले पूर्व तयारी आवश्यक छ। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
6: ठाउँ अनुसार वर्षाको मात्रा र अवधि केही फरक हुन सक्छ, तर पछि शुक्रबारदेखि आइतबारसम्म भीषण वर्षा हुने पक्का छ। बंगालको खाड़ीबाट आइरहेको प्रणालीले बाटो फेर्न पनि सक्छ। त्यसबाट पानीको मात्रा र ठाउँ फरक होला, तर नेपालमा धेरै ठाउँमा भीषण वर्षा हुने भएकाले सचेत हुन आवश्यक छ। वर्षाले बाढ़ी, पहिरो, डुबान जस्ता प्रकोपहरू ल्याउँछ। यस्ता जोखिम भएको ठाउँमा सुरक्षाका उपायहरू अपनाउनुपर्छ। यो अवधिमा सबैभन्दा ख्याल गर्नुपर्ने कुरा यात्रा रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
7: 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौं, जोखिममा पर्ने हामी काम गर्दै नगरौं होइन। रातिको यात्रा चाहिँ एकदमै बन्दै, सायद प्रशासनले पनि त्यो कुराहरू हुन्छ होला। दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलाप गर्न सक्छौ।
6: यो बेला अत्यावश्यक बाहेक यात्रा नगर्नु नै ठिक हुन्छ। यस्तै यो पदयात्रामा जाने समय हो। विशेष गरी हिमाली क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरू ट्रेकिङमा जाने क्रम चलिरहेको छ। केही हिमालमा आरोहण पनि चलिरहेको छ। हिमाली क्षेत्रमा हिमपात हुने भएकाले त्यहाँ विशेष सावधानी चाहिन्छ।
7: हिमाली क्षेत्रमा चिसो पनि बढ़िरहेको अवस्था छ, त्यस कारणले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा भन्दा पनि हिमपातकी सम्भावना छ। पर्यटकहरूलाई पनि हामीले चाहिँ त्यही अनुसारको सुसूचित गरेर विशेष गरी 8 गतेदेखि 11 गतेसम्म नै ट्रेकिङ अथवा पदयात्राहरू नगर्ने, कहीँ चाहिँ उहाँहरू बीचमा हुनुहुन्छ भने सुरक्षित स्थानमा बस्ने होइन। सकभर अब विभिन्न ट्राभल एजेन्सीहरूले पनि आफ्नो गेस्टहरूलाई पदयात्रामा नपठाउने र अन्य किसिमका कार्यहरू पनि नगर्दा नै हामी सुरक्षित रहन सक्छौ।
6: तराईको क्षेत्र, नदी किनारका बस्ती र शहरी क्षेत्रहरूमा डुबान तथा पहाड़ी क्षेत्रमा पहिरोको जोखिम उच्च छ। त्यसैले पालिकाहरूले त्यस्ता जोखिम पहिचान गरेर पूर्व तयारी गर्नुपर्छ।
7: पानी पर्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भन्ने जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड, त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ। त्यो पहिचानयुक्त क्षेत्रबाट हिडुलदेखि लगायत अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन। अर्को स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला, नदी, नाला हरूको अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ। यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट बाढी आउन सक्छ भन्ने किसिमको चाहिँ आकलन उहाँहरूलाई त्यो पनि हुन्छ। किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौ। अहिले चाहिँ मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुन सक्छ।
6: केही ठाउँमा भीषण वर्षा हुन्छ, सबैजसो ठाउँमा वर्षा वा हिमपात हुन्छ। अहिले जमिन भिजिसकेको अवस्था भएकाले अलि ठूलो पानीले पनि क्षति गर्ने जोखिम रहेकाले पूर्व तयारी आवश्यक रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
7: अहिलेको अवस्थामा त करिब करिब 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ। एक दिनमा त्यति पानी पर्यो भने हामी मनसूनको उत्तरार्धमा भएको हुनाले जमिनहरू पनि भिजिएर कमजोर भइसकेको अवस्था भएको हुनाले हामीले चाहिँ अब मेचीदेखि महाकालीसम्म नै भनौँ न ठूलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले त्यो रूपमा सोच्नु पर्यो, त्यही अनुसारको तयारी गरौँ। ठूलोको तयारी गर्यो भने हामीले सानोलाई ठेक्न सक्छौ।
0: भीषण वर्षाको जोखिम र सावधानीका उपायहरूबारे त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। यसैबीच 2 हप्तासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि मनास्लुका आरोहीहरू फर्किन थालेका छन्। निरन्तर वर्षात र हिमपातका कारण हिमाल चढ़न प्रतिकूल भएपछि आरोहीहरू हिमालै नचढ़ी फर्किन थालेका मनास्लु हिमाल अवस्थित चुमनुम्री गाउँपालिका एकका वडा अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो। अहिले मनास्लु आधार शिविरमा अविरल वर्षात र हिमपात भइरहेको छ भने विभिन्न शिविरहरूमा हिमपात पनि भइरहेको छ। 5 फीट भन्दा बाक्लो हिउँ थपिएको आरोहण दलका सहयोगीहरूले बताएका छन्। 8,163 मिटर मनास्लु आरोहण गर्न यो सिजनमा सबैभन्दा धेरै झण्डै 500 आरोहीले मनास्लु आरोहण अनुमति लिएका थिए। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
9: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
8: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
9: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत 3 दशकदेखि तपाईँहरूको सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
10: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
11: सम्पर्क मोबाइल नम्बर 98229264।
12: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
15: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
16: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
15: उपलब्ध। शल्यक्रियाहरू,
16: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
15: बालबालिकाको न्युरो सर्जरी,
16: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
15: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
15: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
5: परिचय र पहिचान थियो, नर्स, पूर्व भलिबल खेलाड़ी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष। प्रतिमा भदौ 5 सम्म माइग्रेनको उपचारका लागि भनेर काठमाण्डौमै हुनुहुन्थ्यो, तर प्रतिमाले गाउँपालिकामा जरूरी काम परेकाले आफू रसुवा फर्किनै पर्ने जिद्दी गर्नुभयो। भदौ 10 को बिहान प्रतिमा स्याफ्रो बेसीको आफ्नै कार्यालयमा हुनुहुन्थ्यो। काठमाण्डौमा रहेका पतिले भोटेकोशीमा ठूलो बाढ़ी आएको चेतावनी रसुवाको माथिल्लो भेगमा बस्ने आफ्नी काकी पाउनुभयो। केडीले प्रतिमालाई तत्कालै फोन गर्नुभयो। त्यति बेला बिहानको 9:15 भइसकेको थियो। प्रतिमाले फोन त उठाउनुभयो, तर केडीले प्रश्न सुन्नु भएन। संयोगको ज्यान लिएको र हजारौंलाई बेपत्ता बनाएको र रसुवा त्रिशुलीका पूरै बस्तीहरू बगाएको यो विपदमा प्रतिमाको मृत्युले वहाँको जिल्लालाई अपूरणीय क्षति पुर्याएको छ। नर्स, पूर्व भलिबल खेलाड़ी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ लामा स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा सक्रिय हुँदै स्वास्थ्य मन्त्रीसम्म बन्ने सपना बुन्नु भएको थियो। भोटेकोशी बाढ़ीले वहाँको ती सपना अधूरै छाड्यो, जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बाढ़ीमा बिलायन शीर्षकको खबर कान्तिपुरमा छ।
0: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको स्वागत गर्नुभएको छ। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेको नेतृत्वमा शुरू गरिएको पहलले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रलाई विद्यमान अन्तर्राष्ट्रिय संयन्त्रलाई सुदृढ़ गर्दै एआईका लागि मापदण्ड निर्धारण प्रमाणीकरण तथा क्षमताको सीमा नागेमा राष्ट्रहरूलाई एकै ठाउँमा ल्याउन सक्ने अन्तर्राष्ट्रिय संस्था निर्माणको सम्भावना खोज्न आग्रह गरेको छ। महासचिव गुटरेसले सामाजिक सञ्जाल एक्स मार्फत यो पहलको स्वागत गर्दै एआई सम्बन्धी संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले पहिलो विषयगत प्रतिवेदन सार्वजनिक गरेकोमा स्वागत गर्नुभएको छ। महासचिव गुटरेसले महासभामा आफ्नो अन्तिम सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल पनि समाप्त हुँदैछ।
5: अब खेल खबर। जापानको इची नागोयामा भइरहेको 20 एशियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ। भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको हो। हिजो भएको फाइनलमा भारतले श्रीलंकालाई 147 रनको जीतसहित स्वर्ण जितेको हो। पहिलो ब्याटिङ गरेको भारतले स्मृति मन्धनाको 79 रन, शाफाली वर्माको 48 रन र रिचा घोषको 49 रनको मद्दतमा 3 विकेटको क्षतिमा 216 रन बनाएको थियो। 217 रनको लक्ष्य पछ्याएको श्रीलंका 69 रन मै अल आउट भयो। श्रीलंका भने रजतमा सीमित बन्यो। जारी एशियन गेम्समा श्रीलंकाको यो पहिलो पदक हो। भारतले 1 स्वर्ण, 4 रजत र 2 काँस्य गरी 7 पदक जितिसकेको छ।
0: अब केही खबर संक्षेपमा। मलेसिया रोजगारीमा मिलेमतोमा बिचौलिया खड़ा गरी सिण्डिकेट लगाउन खोजेपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो व्यक्त गर्नुभएको छ। उहाँले हिजो बिहान मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन सम्पर्क गरी सिण्डिकेटप्रति चासो व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार वार्ताको क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड़ दिनुभएको थियो। प्रधानमन्त्री शाहले राखेको धारणालाई मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सकारात्मक रूपमा लिएको बताउनु भएको छ।
5: आउने सीजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
0: सरकारले बजेट मार्फत लागू गरेका करका दर र व्यवस्था कार्यान्वयनमा आएको 2 महिनामै परिवर्तन गरेको छ। आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले शेयर कारोबारबाट हुने पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने घोषणा गर्नुभएको थियो। तर सरकारले करको दर पहिला भन्दा पनि कम हुने गरी घटाउने निर्णय गरेको छ। करका दरमा सरकारको अस्थिर नीति, आर्थिक वर्ष शुरू भएको 2 महिनामै हेरफेर शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच देखिएको विवाद का लागि अन्त्य भएको छ। फागुन 21 निर्वाचन चुनावमा पराजित भएपछि पार्टी पुनर्गठनको बहस चलाएका महासचिव पोखरेलसँग अध्यक्षको खटपट हुँदै आएको थियो। सोमबार राति दुई नेता बीचको भेटवार्तापछि सम्बन्धमा सहजता आएको हो।
0: अब पालो उखानको
5: लोकको डर न परलोकको डर।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। भीभीआईपी विदायको परम्परा तोड़ियो। राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव।
0: चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित, बजार नियमन सुस्तायो, भएको अनुगमन पनि जरिवानामै सीमित।
5: पर्सीदेखि 11 गतेसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने। भीषण वर्षाका कारण विपदको जोखिम उच्च। भिजेको जमिन भएकाले विशेष पूर्व तयारी गर्न विज्ञको सुझाव।
0: फिनल्याण्ड र नर्वेले अघि सारेको एआई नियन्त्रण आह्वानको गुटरेसद्वारा स्वागत। महासभामा सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदै
5: र 20 एसियाडमा भारतलाई पहिलो स्वर्ण। महिला क्रिकेटमा श्रीलंका 147 रनले पराजित।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन मौकामा चौका हान्ने बजार भावसँग सम्बन्धित छ। यहाँ एउटा तरकारी बजार छ, एक गृहिणी तरकारीको भाव मूल्य सूची हेर्दैछन् अनि उनीसँगै रहेका श्रीमानलाई भन्दैछिन्, विपदमा सबैले मौका छोपिहाल्छन् क्यारे, एकचोटि बैंक कहाँ फोन गर्नु त, उनीहरूले नि तरकारीको लोनको व्यवस्था गरिसके कि। आजको काया कैरन सकिएको छ।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
17: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
19: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दाङ, फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
22: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
23: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
24: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर RK झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
23: डाक्टर RK झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोत, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
24: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
25: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
26: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
27: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
28: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ, फोन नम्बर 082-585-2023, 98-478-1817 र 98-478-3645।
29: कसैली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसैली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
30: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: ओरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान डाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686 2444।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिकराम चौधरी र सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढुवामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कृषि क्षेत्रको बजेट वर्षेनी घट्दै, यस वर्ष दाङको कृषि क्षेत्रका लागि करिब 6 करोड़ बजेट।
0: कल्याणमा स्क्रब टाइफसका बिरामी बढ्दै, संक्रमणका कारण 7 जनाको मृत्यु।
1: र मौसमको डरलाग्दो पूर्वानुमान सँगै सचेतना अपनाउन आग्रह, बाँसका सामग्री बिक्री गरेर आमदानी गर्दै किसानहरू।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षे राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षे दैनिकबाट।
2: दाङमा कृषि विकासतर्फ करिब 6 करोड़ रूपियाँको बजेट विनियोजन गरिएको छ। चालू आर्थिक वर्ष 2083-84 कृषि विकासतर्फ 5,96,28,000 रूपियाँ बजेट विनियोजन गरिएको हो। कृषि उत्पादन वृद्धि, प्रविधिको विस्तार, बजारीकरण तथा कृषकको आय आर्जन बढ़ाउने उद्देश्यले कृषि ज्ञान केन्द्र दाङ मार्फत विनियोजित रकम खर्च गरिने भएको हो। कृषि ज्ञान केन्द्र मार्फत सञ्चालन हुने विभिन्न कृषि विकास, उत्पादन प्रबन्धन, प्राविधिक सेवा तथा लक्षित वर्गका कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको छ। प्रमुख भण्डारीका अनुसार विनियोजित कुल बजेट मध्ये पूँजीगततर्फ 15 लाख रूपियाँ र चालूतर्फ 5,81,28,000 रूपियाँ रहेको छ। केन्द्रले साधारण कार्यक्रमका लागि 1,98,26,000 रूपियाँ विनियोजन गरेको छ। कृषि उत्पादन, बजारीकरण, नियमन, प्रविधि प्रचार कार्यक्रमका लागि 3,18,57,000 रूपियाँ छुट्याएको छ। त्यस्तै सहकारी तथा गरीबी निवारण कार्यक्रमका लागि 6,25,000 रूपियाँ, राष्ट्रिय एकीकृत कृषि आधुनिकरण कार्यक्रमका लागि 20,20,000 रूपियाँ विनियोजन गरिएको छ। कृषि विभागसँग सशर्त अनुदान मार्फत 20,20,000 रूपियाँ विनियोजन गरिएको छ। कृषि उत्पादन र उत्पादकता बढ़ाउने उद्देश्यले केन्द्रले चालू आर्थिक वर्षमा उत्पादन प्रवर्धनका कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको छ। उत्पादन प्रबन्धन अन्तर्गत सिंचाई सहितको कृषि विकास कार्यक्रमका लागि 40 लाख, मागमा आधारित कृषि विकास कार्यक्रमका लागि 30 लाख, फलफूल विकास कार्यक्रमका लागि 1,03,00,000, कृषि यन्त्रीकरणका लागि 15 लाख र बाली वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रमका लागि 14,50,000 रूपियाँ छुट्याइएको छ। यसै गरी केन्द्रले बखर खेती प्रबन्धनका लागि 5 लाख, एकीकृत कृषि तथा सिंचाई विकास कार्यक्रमका लागि 6 लाख, बगैंचा शुद्धिकरण तथा प्रविधि हस्तान्तरणका लागि 2 लाख रूपियाँ र क्षेत्रफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमका लागि 3 लाख रूपियाँ विनियोजन गरेको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले यो खबर लेख्नु भएको छ।
1: सल्यानको दारमा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण बढ़दै गएपछि स्वास्थ्य कर्मीको टोली प्रभावित बस्तीमै पुगेर परीक्षण र उपचारमा जुटेको छ। पछिल्लो एक महिनामा संक्रमणका कारण 7 जनाको मृत्यु भएपछि दारमा गाउँपालिकाले स्वास्थ्य कर्मी पठाएको हो। दारमा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार 191 जनाको परीक्षण गर्दा 60 जनामा स्क्रब टाइफस पुष्टि भएको छ। परीक्षण गरिएका मध्ये ठूलो संख्यामा संक्रमण देखिएपछि थप परीक्षणका लागि 1,000-2,000 किट आवश्यक रहेको स्वास्थ्य शाखाले जनाएको छ। किटको मौजदात घट्दै गएकाले प्रदेश र संघीय सरकारसँग थप किट उपलब्ध गराउन माग गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले जानकारी दिनुभएको छ। पछिल्लो एक महिनामा संक्रमणका कारण मृत्यु हुनेमा वडा नम्बर 6 का 82 वर्षीय बलबहादुर थापा, वडा नम्बर 5 का 69 वर्षीय तुलबहादुर खड्गा, वडा नम्बर 6 का 67 वर्षका नरबहादुर बुढाथोकी, वडा नम्बर 1 का 51 वर्षीय खिमानन्द केसी, वडा नम्बर 2 का 12 वर्षीय नरेश ओली तथा वडा नम्बर 1 का 67 वर्षका तोयाराम सुनार र 61 वर्षका नरेन्द्र रोकाई हुनुहुन्छ। उहाँहरूको स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि जिल्ला बाहिरका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बस्नेतले बताउनुभयो। दार्मामा स्क्रब टाइफसको संक्रमण गत वर्षदेखि नै देखिँदै आएको स्वास्थ्य शाखाले जनाएको छ। गत वर्ष 4 जनाको मृत्यु भएको थियो भने 145 जनामा संक्रमण पुष्टि भएको थियो। यस वर्ष साउनको 2 सातादेखि पुनः संक्रमण देखिन थालेको र भदौको 1 मा पहिलो संक्रमितको मृत्यु भएको बस्नेतले बताउनुभयो। संक्रमणका कारण 7 जनाको मृत्यु, प्रभावित बस्तीमा खटिए स्वास्थ्य कर्मी। आजको युगबोध दैनिकमा सल्यानबाट हिमाल शर्माले खबर लेख्नु भएको छ।
2: घोराई उपमहानगरपालिका पाँच मनाबे निवासी 56 वर्षीय दिलकुमारी घरती बाँसका सामग्री बनाउँदै आउनु भएको छ। घरमा श्रीमानले छिटुवा डोका लगायत बाँसका सामग्री बनाएको देखेपछि उहाँले काममा सघाउँदा सघाउँदै छिटुवा बुन्न सिकेको बताउनुहुन्छ। शुरूमा श्रीमानसँगै छिटुवा डोका डालो लगायतका सामग्री बनाउन आवश्यक बाँसका चोया बनाउने काम गर्दै आउनु भएकी घरती पछिल्लो समय आफै छिटुवा डोका लगायत सामग्री बनाउँदै आएको बताउनुहुन्छ। राम्रोसँग ध्यान दिएर काम गरे बाँसका सामग्री बनाउन सकिने बताउनु भएको छ। शुरूमा बाँसका सामग्री बनाउने काममा सहयोग गर्ने गरेकी थिए, तर पछि मैले पनि बनाउन सिके। उहाँले भन्नुभयो, चोया काट्नलाई समस्या हुने गर्छ, चोया तयार भए छिटुवा डोका लगायत सामग्री बुन्ने गरेको छु। यसरी बनाएका छिटुवा साइज अनुसार 300 देखि 450 रूपियाँसम्म बिक्री हुने उहाँले बताउनु भएको छ। घरेयासी कामसँगै बाँसका सामग्री बनाउँदै आउनु भएकी उहाँले बाँसका सामग्री बनाएर बिक्री गर्दा घर खर्च चलाउन सजिलो हुने गरेको बताउनु भएको छ। विगतको तुलनामा बाँसको सामग्री बिक्री घट्दा आमदानीमा कमी आए पनि पहिलेको तुलनामा बनाउने मानिस समेत कमी हुँदा बनाएका सामग्री बिक्रीमा समस्या नभएको बताउनुहुन्छ। खास गरी धान घरमा भित्र्याउने बेला, भकारी, चाडपर्व तथा विवाह लगायतका अवसरमा छिटुवा छिट्ने लगायत सामग्रीको बिक्री हुने गरेको उहाँको भनाइरहेको छ। उहाँ जस्तै बबे गाउँपालिका साथ मलय निवासी 48 वर्षीय वीरबहादुर परियार पनि बाँसका सामग्री बिक्री गरेर घरको दैनिकी चलाउँदै आउनु भएको छ। घरमै छिटुवा, सुपा, पेरुङ्गो, डोको, भकारे लगायत सामग्री बनाउने र बिक्री गरेर परिवारको खर्च जुटाउने बताउनु भएको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा यो खबर छ।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन समिति नयाँ चयन गरिएको छ। निर्वाचन समितिले असहज परिस्थिति देखाउँदै राजीनामा दिएपछि नयाँ निर्वाचन समिति चयन गरिएको हो। संघका पूर्व अध्यक्ष उम्मेद्वार सहितको छलफलले नयाँ समिति चयन गर्ने निर्णय गरेको थियो। जिल्ला बारका अध्यक्ष मणिराज आचार्य मौसमको अध्यक्षतामा संघका पूर्व अध्यक्षहरू टंकसिंह बुढाथोकी, नारायण भूषाल सदस्य रहेको समिति चयन गरेको छ। समितिले निर्वाचन संघको असोज 11 गते नै निर्वाचन गराउने निर्णय गरेको छ। समितिले अन्तिम नामावली समेत प्रकाशन गरेको छ। 19 पदका लागि हुने निर्वाचन हुन लागेको छ। 20 पद भए पनि एक पदमा एकल उम्मेद्वारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ। निर्वाचन संयोजक आचार्यका अनुसार एसोसिएट सदस्य पदमा एकजनाको मात्रै उम्मेद्वार परेकाले दीपक राज आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ। उक्त पदमा उहाँको मात्रै उम्मेद्वारी कायम रहेपछि निर्वाचन प्रक्रियाबाट निर्विरोध निर्वाचन भएको घोषणा गरिएको हो। आजको राप्ती पोस्ट दैनिकमा खबर छ। असोज 11 गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि हुने निर्वाचनको सरगर्मी यति बेला निकै बढ़ेको छ। पश्चिम नेपालको व्यवसाय को पुरानो संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्षमा 3 जनाको उम्मेद्वारी परेको छ। हालका महासचिव महेन्द्र बुढाथोकी, त्यसै गरी भरत रेग्मी र शरद प्रसाद अधिकारीले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको छ। अध्यक्ष पछिको महत्वपूर्ण पदका लागि उम्मेद्वार 3 जनाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यसो विषयमा रहेर वरिष्ठ उपाध्यक्षका उम्मेद्वार महेन्द्र बुढाथोकीलाई सदस्य हुँदै वरिष्ठ उपाध्यक्षसम्मको निर्वाचनमा जाँदै गर्दा अहिलेका तपाईँका चुनावी एजेण्डा के छन् भनेर कुराकानी गरेका छौं। वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिनुभएको छ, यहाँका के छन् चुनावी एजेण्डा, के एजेण्डा लिएर चुनावमा जाँदै हुनुहुन्छ अहिले?
3: दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यक्षेत्रभित्र बसेका सम्पूर्ण व्यवसायीहरूलाई नमस्कार। म महेन्द्र बुढाथोकी। अहिले हाम्रो यो दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज 11 गते नयाँ नेतृत्वको चुनाव हुँदैछ। त्यसमा मेरो वरिष्ठ उपाध्यक्षको उम्मेदवारी रहेको म सम्पूर्ण उद्योगी व्यवसायी र मतदाता जीवनमा म जानकारी गराउन पनि चाहन्छु। र सधैँ झैँ म यो जुनसुकै बेला पनि म के हो भने थोरै बोल्ने धेरै काम गर्ने मान्छेमा पर्छु जस्तो लाग्छ मलाई। मेरो यो कार्यकाल भनेको 3 वर्ष पूरा भएर अब 4 वर्षको लागि मैले उम्मेदवारी दिइरहेको छु। म सदस्यबाट सुरु गरेर 2 कार्यकाल महासचिव गरेर अहिले महासचिव भएर अहिले मेरो महासचिव बाट म फेरि अब वरिष्ठ उपाध्यक्षको उम्मेदवारी भन्दैछु। र मैले 2-3 वटा कुरा मात्रै छ मेरो अहिले यो एजेन्डा भनौँ या मैले गर्नै पर्ने काम दाङ जिल्ला उद्योग वाणिज्यले गर्नै पर्ने काम र यहाँका उद्योगी व्यवसायीहरूको लागि गर्नै पर्ने काम मेरो 2-3 वटा मात्रै छ। हाम्रो यो नापतोल तथा गुणस्तर कार्यालय यहाँ नभएर भैरवा कि नेपालगञ्जको त्यसलाई हामीले स्थापना गर्नको लागि हामी ले काममाथि लगभग मन्त्रालयमा गएको काम पनि अड्डेर बसेको छ। र त्यो कामलाई पूरा गर्ने एउटा छ भने जस्तै अर्को हाम्रो यो औद्योगिक क्षेत्र जो घोषणा भएको छ एआईए पनि गरिसकेको छ र यसलाई अब डिपिआरको लागि हामीले यसलाई प्रोसेस गर्ने र बजारमा हाट बजारको व्यवस्थापन गरेर हाट बजार स्थापना गरेर गाउँ घरमा अथवा जताततै भएका हामीहरूका स्थानीय उत्पादनहरूलाई बजारीकरण गरेर बजारका भएका चीजलाई पनि गाउँसम्म पुग्ने उपभोक्ता मार्गसम्म सहजै पुग्ने एउटा हाट बजारको व्यवस्था गर्ने भनेर हामी त्यस मन्दिर योजना त्यसमा पनि लागिरहेको छ। अर्को यहाँ बजारमा साना तथा ठुला व्यवसायहरूमा के छ भने घर बहाल कर र घर बेचेर घर यो व्यवसाय बीचको एउटा जो सबै नै एउटा हुने एउटा समस्या छ जस्तै घर बहालमा बसिरहेकोलाई अलिकता भाडा बढ्यो भनेर त्यसलाई हटाइदिने सहमति सम्झौता भन्दा पहिले पनि उसलाई हटाउन खोज्ने यी विविध कारणहरू छ। यो विविध कारणहरूलाई पनि हामीले सहजीकरण गर्ने यसलाई न्यूनीकरण गर्ने त्यो भएको छ भने अरू अन्य यो व्यवसायहरूमा लाग्ने सानातिना करहरू यिनी झमेलाहरू व्यवसायलाई लगाइने झमेलाहरू यिनी विभिन्न किसिमका झमेलाहरू छन् यसलाई पनि हामीले सहजीकरण गर्ने र हामीले दाङ जिल्ला उद्योगको तर्फबाट जान गर्नुपर्ने ठाउँमा त्यो के अरे निकायमा गर्ने हामीले त्यो एउटा त्यो योजना लिएको छु।
4: महेन्द्रजी जस्तो चुनावका बेलामा उम्मेद्वार बन्दै गर्दाखेरि उम्मेद्वारहरूले जे जति कुराहरू बोल्नुहुन्छ त्यो पोस्टमा गइसके पछाडि र त्यहाँ निर्वाचित भइसके पछाडि धेरै उम्मेद्वारहरूले आफ्नै चुनावी वाचा भुल्नुहुन्छ भन्ने कुराहरू छ, यहाँको हकमा यो कुरा लागू हुन्छ कि हुँदैन?
3: यस्तो हुन्छ अमरजी, म के भन्न चाहन्छु भने जस्तै हामीहरूको राजनैतिक हामी राजनैतिक नेतृत्व भएपछि हामीले राजनैतिक नेतृत्व जनताका साना साना सबै चिजहरूमा जनताका साना कुराहरूमा जानिन्छ। हामी व्यवसायिक नेतृत्व र साझ संस्थाका नेतृत्व भावनाले हामी के छ व्यवसायीका मुख्य मुख्य के समस्याहरू के हुन् त्यसलाई हामीले बुझ्नु त्यो समस्याहरूलाई सधैँ गरिरहने। मैले अघि नै भने जस्तै नापतोलको काम पनि हामीले दुई तिन वर्षसम्म गरिरहेको छौँ निरन्तर रूपमा माथि एउटा अड्डेर बसिरहेको छ त्यसलाई अब निरन्तरता दिने जस्तै औद्योगिक काम यो हाम्रो औद्योगिक क्षेत्रको पनि काम भइरहेको छ त्यसलाई निरन्तरता दिने अनि विभिन्न किसिमका यो बीचमा छन् हामीले गर्नै पर्ने कामहरू ठुला सानाहरू कामहरू हुन्छन् त्यो हामीले गरि नै रहेको हुन्छौँ र बजारमा अब कहिले काहीँ कसो हुन्छ भने सानातिना कुराहरू जस्तै तालिमका गोष्ठीका कुराहरू यताउति जस्तै कर सम्बन्धी शिक्षाहरू जस्तै हामीहरूले गर्नुपर्ने यहाँ सम्बन्धी उहाँहरूलाई अब हामीहरू जस्तै अब कहिले कहिले यस्तो करहरू आएपछि यसरी कर गर्ने अब प्रत्येक वर्ष आर्थिक वर्षमा के भन्छ कर दर हेरफेर हुन्छ उहाँहरूलाई त्यो सुसज्जित गर्ने शिक्षा दिने ती कामहरू गरिरहेका हुन्छन्। जस्तै अरू जस्तै हामीहरूको राजनीतिक नेता जस्तो अब सबै चिजहरू तँलाई बाटो बनाइन्छौँ यहाँ पुल बनाइन्छौँ यसो भन्ने मुद्दाहरू नभए हुनाले हामीले व्यवसायका मुद्दाहरू प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा हामीले गरिरहेका हुन्छौँ र व्यवसाय शैली पनि हामी जोडिरहेका हुन्छौँ। अमरजी
4: राजनीतिको कुरा पनि ल्याउनु भयो, यो व्यावसायिक संस्थामा अहिले हेर्ने हो भने एउटा पदमा तीनजना उम्मेद्वारहरू हरेक जसो पदहरूमा चाहिँ देखिराखेको छ। यस्तो व्यावसायिक संस्थाहरूमा सबैका एजेन्डाहरू लक्ष्यहरू उनै छन् उस्तै छन्, तपाईँहरू व्यवसायहरू एक आपसमा मिलेर यसलाई चाहिँ कसरी राम्रो बनाउने भन्नेमा किन मिल्न सक्नुहुन्न र यो चुनावमै होमिनुपर्छ?
3: अमरजी यो के छ भने सबभन्दा विडम्बनाको कुरा छ र यो एउटा विकृतिको कुरा पनि हो। म के भन्न चाहन्छु भने साझा संस्थाहरू व्यावसायिक संस्थाहरू सामाजिक संस्थाहरूमा के हुन्छ भने सबै चिजलाई पतित्व हुने गरी आएपछि राम्रो हुन्छ र पतित्व गर्ने उसले गर्न सक्ने क्षमताका हिसाबले दक्षताका हिसाबले अनुभवका हिसाबले गर्नुपर्छ भन्ने मैले त्यो मान्यता राख्ने मान्छे हो र अन्य संस्थाहरूमा पनि के हुन्छ भने राजनीति घुस्ने राजनीतिक पार्टीहरूले पठाएका क्याडरहरू त्यहाँ जाने र त्यहीभित्र पनि संस्थाहरू पनि राजनीति चल्ने आफ्ना राजनीतिक रोटीहरू आफ्ना राजनीतिक स्वार्थहरू त्यहाँ हाबी हुने र संस्थाहरू बिस्तारै माइनस हुँदै अब यो गरिमाहरू घट्दै गइरहेको अवस्था छ। हामीले यसलाई जसरी भए पनि अब यसलाई हामीले साँच्चीकै साझा संस्थाको रूपमा साँच्चीकै सामाजिक संस्थाको रूपमा साँच्चीकै सबैको अपनत्व हुने खालका संस्थाहरू हामीले गराउने त्यहाँबाट हामीले राजनीतिक जो रोटी सिक्ने एउटा यो परम्परा छ यो परम्परालाई तोड्नुपर्छ। यो सबै चिज यो राजनीतिक आफ्नो राजनीतिक रोटी सिक्ने परम्पराले गर्दाखेरि अलिकति बिग्रिरहेको जस्तो छ अमरजी, यसलाई चाहिँ बिस्तारै सुधार गर्दै लैजानुपर्छ र सामाजिक संस्थाहरू साझा संस्थाहरूलाई चाहिँ जीवन्त राख्नुपर्छ भन्ने मेरो मान्यता हो।
5: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
6: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
7: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
5: अन्य विशेष विशेषज्ञ सेवाहरू,
8: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
5: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
10: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हारजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
5: इन्डोस्कोपी सेवा,
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 0825 60 734 र 0825 60 138।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825 63 509 र मोबाइल 98453 0653।
2: अब बाँकी समाचार। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सजगता अपनाउन आग्रह गरेको छ। हाल बंगालको खाड़ीको मध्य भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको विभागले जनाएको छ। यस प्रणालीको मुख्य असर विशेष गरी असोज 9, 10 र 11 गते रहने र बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रमा बढ़ी प्रभाव पर्ने देखिएको महाशाखाका मौसमविद मेन कुमार अर्यालले जानकारी दिनुभएको छ। गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउनु पर्ने उहाँले बताउनु भएको छ। उहाँले लुम्बिनीको दाङभन्दा पूर्वी भूभाग नवलपुरसम्म, कर्णालीको पूर्वी भूभाग र सुदूरपश्चिमका दक्षिणी पहाड़ी तथा तराई भूभागमा पनि प्रभाव पर्ने देखिएको उल्लेख गर्नुभएको छ। बागमती प्रदेशको चितवन आसपास तथा पहिले नै बारी पहिरोले प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले पनि असर पुर्याउन सक्ने उहाँले बताउनु भएको छ। मनसून बाहिरिने औसत मिति अक्टोबर 2 भए पनि पछिल्लो वर्षहरूको प्रवृत्ति हेर्दा यो केही दिन पछाडि धकेलिने देखिएको महाशाखाले जनाएको छ। आजको राप्ती पोस्ट दैनिकमा यो खबर छ।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षा अध्यक्ष प्राध्यापक डाक्टर रामनारायण मण्डलले प्रतिष्ठानमा उपस्थित भई पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण सँगै प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिष्ट, रजिस्ट्रार प्राध्यापक श्याम लम्साल, अस्पतालका निर्देशक सह प्राध्यापक डाक्टर सुरेश रसाईलीले शिक्षा अध्यक्ष मण्डललाई स्वागत तथा बधाई ज्ञापन गर्नुभएको हो। उहाँहरू तीनैजनाले शिक्षा अध्यक्ष मण्डललाई खादा तथा पुष्पगुच्छाले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। आजको गणतन्त्र दैनिकमा खबर छ।
2: तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाले पशुपालक किसानलाई लागत साझेदारीमा यान्त्रीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत व्यावसायिक तथा अन्य पशुपालक किसानलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागि हो। कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई घाँस काट्ने विद्युतीय च्याप र कटर र दाना पिस्ने मेसिन उपलब्ध गराइने भएको छ। पशुपालन व्यवसायलाई सहज कम श्रममा आधारित तथा प्रविधि मैत्री बनाउने उद्देश्यले किसानको लागत साझेदारीमा आवश्यक यन्त्र वितरण गर्न थालिएको पशु सेवा शाखाले जनाएको छ। पशुपालक किसानले आफ्नो आवश्यकता अनुसार दुई मध्ये कुनै एक यन्त्रका लागि आवेदन दिन सक्नेछन्। पशु सेवा शाखा प्रमुख डाक्टर मनोज ओलीले पशुपालन व्यवसायमा किसानको श्रम तथा समय घटाउँदै उत्पादन लागत कम गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको जानकारी दिनुभएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा एक खबर छ।
1: नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत आज स्थानीय तहको अधिवेशन हुने भएको छ। असोज 3 र 4 गते वडा अधिवेशन गरेका कांग्रेसले आज पालिका अधिवेशन गर्न लागेको हो। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन कार्यपालिका अनुसार वडा अधिवेशनसँगै क्षेत्रीय प्रतिनिधि छनौट गरेपछि पालिका अधिवेशन गर्न थालेको हो। पालिका अधिवेशन अन्तर्गत दाङका 10 वटै स्थानीय तहमा निर्वाचन हुन थालेको छ, जस अन्तर्गत 2 उपमहानगरपालिका, 1 नगरपालिका र 7 वटा गाउँपालिकामा निर्वाचन हुन थालेको नेपाली कांग्रेस दाङले जनाएको छ। पालिका अधिवेशनपछि असोज 10 गते प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछन्। त्यसपछि असोज 16 गतेदेखि 19 गतेसम्म काठमाण्डौको खुला मंचमा 15 महाधिवेशन तय गरिएको छ। गोरक्षा दैनिकबाट खबर लिएका छौं। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा इतिहास सपना र भविष्य दृष्टिकोण स्तम्भमा डाक्टर अमर गिरीको विचार छापिएको छ। त्यसै गरी सामाजिक सञ्जालमा जीवनको मूल्य खोज्दै नागरिक प्रदीप मजगैयाँको विचार छापिएको छ भने स्क्रब टाइफस नियन्त्रणमा गम्भीर बनौ शीर्षकमा आजको नयाँ युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय छापेको छ।
2: यसै गरी आजको गोरक्षा राष्ट्रिय दैनिकमा मध्यस्थता अन्तर्गत कृषिले उपेक्षा होइन उत्थान खोजेको छ शीर्षकमा रत्न प्रजापतिको विचार छापिएको छ। त्यसै गरी भोटेकोशी सँगै बगेको मानवता शीर्षकमा जीवन कुमार अधिकारीको विचार छापिएको छ। गुमीको दृष्टि फर्किँदा शीर्षकमा मेरो खुशी स्तम्भमा यो सामग्री छापिएको छ। निरन्तरता नै सफलताको आधार हो शीर्षकमा नारायण प्रसाद श्रेष्ठको विचार छापिएको छ। घरेलु उत्पादनको प्रवर्धनका लागि सरकारले खरिद गरेर बिक्री गर्ने व्यवस्था हुनुपर्छ शीर्षकमा अध्यक्ष लालबहादुर केसीसँगको कुरा सातावार्षा छापिएको छ।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा रोल्पा रंटी गरी सेवा समाज 2 वर्षको यात्रा र आगामी योजना, रोल्पा रंटी गरी सेवा समाजका अध्यक्ष गिरिराज दशौंदी संघको अन्तर्वार्ता छापेको छ भने आजको गणतन्त्र दैनिकले भीषण वर्षाको चेतावनी सावधानी नै सुरक्षा शीर्षकमा सम्पादकीय लेखेको छ।
2: त्यसै गरी आजको राप्ती पोस्ट दैनिकमा डिजिटल संसदको मार्गचित्र शीर्षकमा डाक्टर राजेश्वर कुशवाहाको विचार छापिएको छ। हाम्रो समाज शीर्षकमा शरद देवकोटाको विचार छापिएको छ भने गलत प्रवृत्तिको अन्त्य शीर्षकमा सम्पादकीय छापिएको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र सार्विक्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म देवावसाल पनि बिदा हुन्छौ।
1: नमस्कार।
17: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 औं महासभामा भाग लिन अमेरिकाको न्यूयर्क प्रस्थान। भोलि महासभालाई सम्बोधन गर्नुहुने। महासभामा जलवायु न्यायका विषय उठाउन प्रधानमन्त्री शाहलाई सांसदहरूको सुझाव। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने सरकारको निर्णय। भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त गल्छी स्याफ्रुबेसी सड़क खण्डमा असोजभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। प्राकृतिक जलवायु चक्र निनोका कारण सन् 2027 सम्म खाद्य संकट बढ़न सक्ने विश्व खाद्य कार्यक्रमको चेतावनी। र न्यूयर्कमा अमेरिका ईरान बीच 3 घण्टा वार्ता थप छलफल हुने।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या। तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
17: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो साँझ अमेरिकाको न्यूयर्क प्रस्थान गर्नुभएको छ। वहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत कतारको दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाह वहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा शरीक हुनुहुने कार्यक्रम रहेको छ। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुहुनेछ। असोज 9 गते प्रधानमन्त्री शाह न्यूयर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। वहाँलाई न्यूयर्क स्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत ले विदाई गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किनुहुने तालिका छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन जानु भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्हाल्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। संयुक्त राष्ट्र संघको 81 महासभा अन्तर्गतको उच्च स्तरीय राजनीतिक बहस हिजोदेखि प्रारम्भ भएको छ। यसपटकको महासभा मुख्य रूपमा विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन, सबैको लागि कार्य गर्ने संयुक्त राष्ट्र संघ भन्ने नारामा केन्द्रित छ। विश्वका सरकार प्रमुख एवं प्रतिनिधिहरूले विश्वव्यापी रूपमा फैलिएका युद्ध, आणविक हतियारको सन्त्रास, गरीबीको चरम अवस्था र जलवायु संकटले निम्तिएको मानवीय एवं पूर्वाधारको क्षति लगायत विषयमा छलफल गर्नेछन्। उच्च स्तरीय राजनीतिक बहसमा परराष्ट्र मन्त्री शिशिर खनालले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलले नेपालका तर्फबाट महासभामा सहभागिता जनाएको छ। उक्त प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव अमृत बहादुर राई, स्थायी नियोग प्रमुख लोक बहादुर थापा लगायत भ्रमण दलका सदस्यहरू, मिशनका कर्मचारी लगायत सहभागी रहनु भएको छ। यसपटकको राजनीतिक बहसमा प्रधानमन्त्री बालेन्द्र शाहले भोलि अपराह्न सम्बोधन गर्नुहुने कार्यतालिका रहेको छ। जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको पीड़ा, जलवायु न्याय, हानि तथा नोक्सानी कोषका विषयमा नेपाली प्रतिनिधि मण्डलको ध्यान केन्द्रित हुने जनाइएको छ। त्यसै गरी विश्व शान्ति, असंलग्नता, दिगो विकासका लक्ष्य, लैंगिक सहभागिता, समावेशिता लगायत विषयमा विश्व मंचमा नेपालले आफ्ना धारणा प्रस्तुत गर्ने जनाइएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको 81 महासभाका क्रममा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयर्कमा भएको भेटमा वहाँले पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेल, जापानका विदेश मन्त्री मोटेगी तोसी मित्सु, पोल्याण्डका उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री राडोस्ल सिकोरस्की, युरोपेली संघीय कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा तथा भूटानका प्रधानमन्त्री

पानको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै ईयूकी कार्यकारी उपाध्यक्ष रिबेरासँगको भेटमा मन्त्री खनालले भोटेकोशी बाढ़ीपछि नेपालको कठिन परिस्थितिप्रति व्यक्त गरिएको समवेदना र ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। भूटानका प्रधानमन्त्री तोब्गेसँगको भेटमा नेपाल भूटान सम्बन्धका साथै जलवायु परिवर्तनका कारण बढ़दो प्राकृतिक विपदका विषयमा छलफल भएको थियो। नेपाल र भूटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउनु पर्नेमा दुवै पक्षले जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन भएको छ। सम्झौतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सामुद्रिक सम्पदाबाट नेपाललाई फाइदा पुग्ने गरी सम्झौता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। छलफलमा सांसदहरूले सामुद्रिक सम्पदालाई देशको समृद्धि र दिगो विकासका लक्ष्यसँग जोड़नुपर्ने बताउनुभयो। सांसदहरूले अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू कार्यान्वयनका लागि आवश्यक कानून छिटो निर्माण गरी कार्यान्वयनमा जोड़ दिनुभयो। हिजोको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल भएको छ। यसअघि बैठकमा सांसदहरूले राष्ट्रसंघको महासभामा नेपालको शान्ति सार्वभौमिकता जलवायु न्याय हिमाल संरक्षण विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्व सामु प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले काठमाण्डुको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादमा बस चालक अर्जुन दोङले आत्मदाह गरेको विषयमा छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले बसमा भएको आगलागीका विषयमा सत्य तथ्य जानकारी बाहिर ल्याउन अविलम्ब न्यायिक छानबिन समिति गठन गर्न माग गर्नुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले कला र भाषा साहित्यको प्रवर्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भएको छ। नेपाल साहित्यिक पत्रकार संघका प्रतिनिधिसँग हिजो मन्त्रालयमा भएको भेटमा मन्त्री डाक्टर तिमिल सिन्हाले साहित्यिक पत्रकारिता नयाँ पुस्तासम्म पुर्याउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले विभिन्न भाषाभाषी तथा मातृभाषामा प्रकाशित हुने पत्र पत्रिकाले सम्बन्धित समुदायको भाषा संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहज बनाउने बताउनुभयो। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार गरेको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083मा शहीदका छोराछोरी सहोदर दाजु भाइ दिदी बहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचय पत्र वाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ। मापदण्ड अनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानून बमोजिम निशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाई सामग्रीका लागि कक्षा 1-5 र कक्षा 6-8 नगदसहित स्थानीय तह मार्फत उपलब्ध गराइने प्रस्ताव छ। माध्यमिक तहमा कक्षा 9-10 तथा कक्षा 11-12 लागि नगदसहित पोशाक तथा पाठ्य र सिकाई सामग्री बापत उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसैगरी स्नातक तहसम्म अध्ययनका लागि सबै विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटा मध्ये निश्चित कोटा लाभग्राहीका लागि आरक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हिजोको बैठकमा पुस्तकालय नीतिका विषयमा छलफल भएको छ। बैठकमा पुस्तकालय नीतिको मस्यौदा निर्माण समितिमा रहेर काम गर्दै आउनुभएकी संविधान सभा सदस्य तथा पुस्तकालय विज्ञान विज्ञ लीला ल्याई च्याईले पठन संस्कृतिको विकासका लागि बन्न लागेको नयाँ कानूनमा पुस्तकालयलाई सबै समुदायको भाषाको पहुँच योग्य बनाउनु पर्नेमा जोड़ दिनुभयो। त्यसैगरी नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदीले पुस्तकालय सञ्चालनका लागि पुस्तकालय काउन्सिलको समेत व्यवस्था गर्न सुझाव
दिनुभयो। बैठकमा सांसदहरूले बाल बालिकाको अध्ययन पाठ्यक्रमसँग पुस्तकालयलाई जोडेर लैजानुपर्ने, विद्यालयहरूमा रेड

0: स्काउट जस्तै पुस्तकालय अनिवार्य गरिनुपर्ने र गाउँ गाउँमा विशेष पुस्तकालयहरू सञ्चालन गर्ने गरी कानून निर्माण गरिनुपर्नेमा जोड़ दिनुभयो। रसुवा बाढ़ीबाट क्षतिग्रस्त गल्छी स्याफ्रुबेसी सड़क खण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको सड़क विभागले जनाएको छ। विभागका अनुसार हाल अधिकांश स्थानमा सड़क मरमतपछि यातायात सञ्चालन भइसकेको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले गल्छी स्याफ्रुबेसीसम्मको सड़क दशैंसम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा आपूर्ति गर्न तयारी अघि बढ़ाउनु भएको छ। आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट 10 अर्ब रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। स्रोत सहमति प्राप्त भएसँगै सो रकमबाट आवश्यक मल खरिदका लागि टेण्डर आह्वान गर्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। सरकारले भोटेकोशी नदीमा आएको बाढ़ीका कारण पुगेको क्षतिको आकलन गरी विपदपछिको आवश्यकता मूल्यांकन पीडीएनए प्रतिवेदन तयारीका लागि अध्ययन अघि बढ़ाएको छ। मन्त्री परिषदको भदौ 12 गतेको बैठकले अध्ययन गर्ने निर्णय गर्दै योजना राष्ट्रिय आयोगलाई जिम्मेवारी दिएको थियो। जिम्मेवारी पाएसँगै राष्ट्रिय योजना आयोगले आवश्यक कार्यविधि तयार गरी सर्वेक्षणको लागि 5 जिल्लामा कर्मचारी परिचालन गरेको छ। आयोगले 5 जिल्लाका 15 वटा पालिकामा प्राविधिक सहितका कर्मचारीहरूलाई 83 टोली परिचालन गर्ने निर्णय गरे अनुसार सोमबारसम्ममा 54 वटा सर्वेक्षण टोलीमा 162 कर्मचारी परिचालन भई सर्वेक्षणको काम अघि बढ़ेको जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण धार्मिक पर्यटकीय क्षेत्र जनकपुर धामको जानकी मन्दिरमा पुग्ने पर्यटकको संख्यामा कमी आएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
1: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि जनकपुर धाममा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा कमी आएको छ। दैनिक रूपमा हजारौं पर्यटकहरू जनकपुर धामको जानकी मन्दिर, राम मन्दिर सहितका मठ मन्दिरहरूमा पूजा अर्चनाका लागि आउने गरेकोमा अहिले निकै घटेको छ। बाढ़ीमा भारतीय सहित अन्य मुलुकका पर्यटकहरू पनि परेका कारणले धार्मिक तथा प्राकृतिक यात्रामा आउने पर्यटकको संख्यामा कमी आएको छ। रसुवाको बाढ़ीपछि पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा जनकपुर धामका स्थानीय बुद्धिजीवी प्रमोदानन्द झा:
2: भोटेकोशीको जुन विनाशकारी बाढ़ी आएको थियो त्यसपछि छिमेकी राष्ट्र भारतबाट आउने पर्यटकहरू वात्तै घटेको अनुभव गरिराखेको छु। पहिला जनकपुरमा दिनहुँ दारौंको संख्यामा उहाँहरू आउनुहुन्थ्यो यहाँ दर्शन गर्न। विनाशकारी यो घटना जुन भएको छ हुन सक्छ त्यसैको प्रभाव होला।
1: नेपालमा धार्मिक यात्रामा आउने भारतीय पर्यटकहरू प्राय लुम्बिनी, पशुपति, कैलाश, मानस सरोवर हुँदै जनकपुर धाम आएर भारततर्फ फर्किने गरेको छ। पर्यटनमा परेको प्रभावका विषयमा जनकपुर धामका वरिष्ठ होटल व्यवसायी दशरथ शाह:
3: बाहिरको पर्यटकहरू बहुत न्यून भएको छ। यहाँ आउने अधिकांश भारतीय पर्यटकहरू छन्। नेपालमा यस्तो भयो भने डराएको छ। जानकी मन्दिरमा दर्शनार्थीहरूको घुइँचो पनि लागेको छैन।
1: जनकपुर धाममा धार्मिक पर्यटकको रूपमा आउने भारतीय सहित आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा कमी आएपछि पर्यटन क्षेत्र प्रभावित बनेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटपुट स्थान बाहेक देशभरका ओडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै ओडामा हिजो अधिवेशन सम्पन्न भएको छ। त्यस्तै मध्य प्रदेशका सिराहा, सप्तरी, सर्लाही र पर्साका केही ओडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीले संगठन सुदृढीकरणका लागि 2 महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने तथा त्यसको विस्तृत योजना आगामी सचिवालय बैठकले तय गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरूङले मौसम पूर्वानुमान एवं आजदेखि देशभर वर्षाको गतिविधि बढ़ने भन्ने विषयमा जानकारी लिनुभएको छ। मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बंगालको खाड़ीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आजदेखि वर्षाको गतिविधि बढ़ने जनाएको थियो। बंगालको खाड़ीमा विकसित भइरहेको बलियो न्यूनचापीय क्षेत्रबारे जानकारी लिन हिजो मन्त्री द्वय मौसम विज्ञान विभाग पुग्नु भएको हो। वहाँहरूले पानी पार्ने प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे विभागका अधिकारीबाट ब्रिफिङ लिनुभएको विभागले जनाएको छ। वर्षाको आजदेखि शुरू भएको प्रभावबारे हामीले मौसमविद डेभिड ढकालसँग जिज्ञासा राखेका थियौं।
4: पछिल्लो तीन घण्टा कुरो गर्नु पर्दा चाहिँ विशेष गरी चितवन आसपासमा अलिकति बढ़ी वर्षा भइरहेको देखिन्छ। अन्य स्थानहरूमा भनेको चाहिँ हल्का वर्षा नै भइरहेको देखिन्छ।
5: अब यही वर्षा क्रमिक रूपमा निरन्तर रहन्छ कि कस्तो हुन्छ यसको क्रम चाहिँ?
4: निरन्तर भनेर पानी परेको परि जस्तो चाहिँ आजको दिनमा त्यस्तो देखिँदैन, केही समय पर्ने र रोकिने जस्तै देखिन्छ। भोलि पर्सिको दिनमा चाहिँ बिस्तारै वर्षाको क्रमहरू चाहिँ अलिकति बढ्ने जस्तो देखिन्छ। कतै कतै चाहिँ धेरै भारी वर्षाको सम्भावना देखिन्छ भने एक दुई स्थानहरूमा चाहिँ अति भारी वर्षाको सम्भावना समेत देखिन्छ। जस्तो कि विशेष गरी गण्डकी लुम्बिनी प्रदेशको चाहिँ केही स्थानहरूमा नि भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएको छ भने एक दुई स्थानमा चाहिँ अति भारी वर्षाको सम्भावना पनि देखिएको छ। मधेस कोशी बागमती र सुदूरपश्चिम प्रदेशका चाहिँ थोरै स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना देखिन्छ भने कर्णाली प्रदेशमा पनि थोरै स्थानहरूमा भारी वर्षाको धेरै भारी वर्षाको सम्भावना देखिएको छ।
0: वहाँ हुनुहुन्थ्यो मौसमविद डेभिड ढकाल, सहकर्मी सन्तोष रेग्मीसँग कुरा गर्नुहुँदै। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजेका लागि तय भएको बैठकमा सभामुख डोल प्रसाद अरियालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउनुहुनेछ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम बुवाकले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्स्योट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। त्यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आजै विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ। हुलाक कार्यालय भन्ना साथ चिठी पत्र आदान प्रदान गर्ने कार्यालयको रूपमा मात्रै बुझाई हुने गरेकोमा पछिल्लो समय यसको सेवा विस्तार हुँदै गएको छ। हुलाक सेवा क्रमशः राष्ट्रिय कुरियर सेवाका रूपमा विकसित हुँदै गएपछि सेवाग्राहीले थप सुविधा पाउन थालेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको
6: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दंगालीबाट किनेर हेर न।
7: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 082-565-775।
6: सम्पर्क नम्बर 98-478-26873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
13: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: हिराले खाएको दाँत निकाल्ने,
9: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
14: खाली ठाउँमा दाँत राख्ने,
9: दाँतको जरैदेखि उपचार गर्ने,
14: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
9: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
11: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
13: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
15: आया, मम्मी मम्मी दाँत दुख्यो।
16: मम्मी मेरो दाँत भङ्ग आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
17: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
18: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
16: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
18: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
13: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
19: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
20: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
18: सम्पर्क फोन नम्बर 082-595-222।
16: सुरोट, सुटी, पुकार, खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
21: महासेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
22: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
21: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
23: शुद्ध महका लागि कहाँ जाने त?
24: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
23: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
25: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
26: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
25: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
27: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847 082-595-847।
28: भर्ना सम्बन्धी सूचना।
13: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
28: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
29: सम्पर्क फोन नम्बर 082-585-163, मोबाइल नम्बर 98-47-80-92-83 र 97-625-26-2686।
30: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
31: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
30: उपलब्ध। शल्यक्रियाहरू,
31: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
30: बालबालिकाको न्युरो सर्जरी,
31: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
30: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
31: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
30: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
0: सीता के भो तिमलाई घुम्सेर बसेछौ
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
0: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ केही अत्यार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847723572
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 9847-78-2600-1
7: कोसेनी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50,000 कार्टुन पुरस्कार जित्नुहोस् ल गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेनी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
8: सञ्चालक नरेश कुमार श्रेष्ठ
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
3: पायल फिस्तुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
3: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
3: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
3: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 9686-61694

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामीले प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरूमा आइसकेका छौ आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ यो कार्यक्रम प्रति बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्य पश्चिमबाट प्रसारण हुने गर्दछ साथै इन्टरनेटबाट पनि www.radiomp.org मा लगइन गरी संसारभरि सुन्न सकिन्छ यसका साथै हाम्रो पात्रको माध्यमबाट पनि नेपालको जुनसुकै कुनाबाट पनि सुन्न सकिन्छ कार्यक्रम समता महिला समानताको पक्षमा सञ्चालित कार्यक्रम हो सामान्यत यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषय वस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ यसका साथै कार्यक्रममा हामीले महिलाको अधिकारको क्षेत्रमा महत्वपूर्ण काम गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय प्रेरणादायी व्यक्तित्वहरूको चिनारी पनि दिँदै आएका छौ हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने गाउँ ठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने साथै समाज परिवर्तनका पक्षमा गरिएका कार्य जनावाजलाई श्रोतामाज परिचित गराएर जागरूक गराउन नै हाम्रो प्रयास रहनेछ श्रोता समय निरन्तर बगिरहन्छ समयसँग समाज बदलिन्छ सोच बदलिन्छ जीवनशैली बदलिन्छ तर परिवर्तनको यो यात्रामा केही प्रश्न यस्ता हुन्छन् जो पुस्तौंदेखि दोहोराइरहन्छन् अवसरको प्रश्न समानताको प्रश्न पहिचानको प्रश्न र सबैभन्दा महत्वपूर्ण आफ्नो जीवनमाथि आफ्नै अधिकारको प्रश्न यिनै प्रश्नसँग जोडिएको एउटा लामो यात्रा हो महिला आन्दोलन महिला आन्दोलनलाई केवल अधिकार प्राप्तिको अभियानका रूपमा बुझेर मात्र पुग्दैन यो समाजमा महिलाको अस्तित्व सम्मान सहभागिता र निर्णय गर्ने अधिकारलाई स्थापित गर्न गरिएको निरन्तर संघर्षको इतिहास हो यस इतिहासमा ठूला आन्दोलनका कथा छन् सार्वजनिक जीवनमा देखाइएका आवाजहरू छन् तर त्यसभन्दा धेरै यस्ता अनगिन्ती महिलाहरूका कथा छन् जसले आफ्नो घर समाज र समुदाय भित्रैबाट परिवर्तनको पहिलो प्रश्न उठाए कसैले शिक्षाका लागि आवाज उठाए कसैले आफ्नो श्रमको सम्मान खोजे कसैले हिंसा विरूद्ध बोल्ने साहस गरे कसैले राजनीतिक सहभागिताको ढोका खोल्न संघर्ष गरे र कसैले आफ्नो भाषा संस्कृति र पहिचान जोगाउने अभियानलाई आफ्नो जीवनको उद्देश्य बनाए यी सबै आवाजहरू मिलेर महिला आन्दोलनको एउटा विस्तृत बनेको छ महिलाका अधिकार आज हामीलाई कानूनी र सामाजिक उपलब्धिका रूपमा स्थापित जस्ता लाग्छन् तर यी उपलब्धिको पछाडि लामो संघर्ष छ सहज रूपमा प्राप्त भएको कुनै पनि अधिकारको पछाडि कसैको असहज जीवन कसैको प्रश्न कसैको असहमति र कसैको निरन्तर प्रयास लुकेको हुन्छ त्यसैले आजको पुस्ताले अधिकारको कुरा गर्दा त्यस अधिकारका लागि हिँडेको अघिल्लो पुस्ताको बाटो पनि सम्झिनुपर्छ हामीले भर्खरै तीज मनायौं तीजलाई नेपाली समाजमा महिलाको पर्वका रूपमा लिइन्छ पुस्तौंदेखि महिलाले यस पर्वलाई भेटघाट आत्मीयता र सांस्कृतिक अभिव्यक्तिको माध्यम बनाउँदै आएका छन् तीजको गीतमा केवल रमाइलो छैन त्यहाँ महिलाको जीवनका अनुभूति पनि छन् माइतीको सम्झना छ सामाजिक अपेक्षा छन् दुःख छन् गुनासा छन् र स्वतन्त्र जीवनप्रतिको चाहना पनि छ तर यो वर्षको तीजको वातावरणमा एउटा गहिरो संवेदना मिसिएको थियो देशका विभिन्न भूभागमा बाढी पहिरो तथा प्राकृतिक विपदका कारण धेरै नागरिकले ज्यान गुमाए धेरै परिवार विस्थापित भए धेरै घर परिवारले आफ्ना प्रियजन गुमाए यस्तो अवस्थामा हरेक घरमा पर्वको उल्लास समान रहन सकेन हामी ती सबै परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्दछौ पछिल्ला विपदमा आफ्ना प्रियजन गुमाउनु परेको छ विपदका कारण प्रभावित सबै नागरिक प्रति ऐक्यबद्धता प्रकट गर्दछौ महिलाको आवाज सधैँ सहज रूपमा सुनिएको इतिहास छैन हाम्रो समाजको लामो इतिहासमा महिलाको भूमिका धेरै पटक परिवार र घरको सीमाभित्र परिभाषित गरियो निर्णय गर्ने अधिकार सीमित रह्यो सार्वजनिक जीवनमा सहभागिताका ढोकाहरू साङ्गुडा रहे महिलाले आफ्नो अधिकारको कुरा गर्दा त्यसलाई धेरै पटक व्यक्तिगत विद्रोहका रूपमा बुझियो तर समय सधैँ एउटै रहँदैन महिला आन्दोलनको इतिहास केही व्यक्तिको मात्र इतिहास होइन यो असंख्य महिलाले बोकेको अनुभव साहस र संघर्षको इतिहास हो र यो इतिहास बुझ्न हामीले ती महिलालाई सुन्नुपर्छ जसले परिवर्तनलाई किताबमा पढेनन् आफ्नै जीवनमा भोगे आजको समतामा हामी त्यस्तै एउटा जीवन यात्रातर्फ फर्कदैछौ बम कुमारी बुढा मगरको जीवन यात्रालाई यही दृष्टिले हेर्न सकिन्छ। रोल्पाको दुर्गम सामाजिक परिवेशबाट आफ्नो यात्रा शुरू गर्नुभएकी उहाँले शिक्षा, सामाजिक चेतना, महिला अधिकार र सार्वजनिक जीवनमा आफ्नो सक्रिय उपस्थिति स्थापित गर्नुभयो। उहाँ रोल्पाबाट पहिलो पटक SLC उत्तीर्ण गर्ने महिलाको रूपमा चिनिनुहुन्छ भने सार्वजनिक जीवनमा पनि उहाँको भूमिका महत्वपूर्ण रह्यो। लामो समय शिक्षण क्षेत्रमा संलग्न रहनु भएपछि उहाँ राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय हुनुभयो, तर उहाँको परिचय यतिमै सीमित छैन। आदिवासी जनजाति महिलाको अधिकार र सहभागिताको प्रश्नलाई संस्थागत रूपमा अगाडि बढाउने क्रममा उहाँ नेपाल मगर महिला संघ संस्थापकका रूपमा पनि जोडिनुभयो। महिला आन्दोलनलाई केवल लैंगिक समानताको प्रश्नमा सीमित नराखी जातीय पहिचान, भाषा, संस्कृति र सामाजिक न्यायका प्रश्नसँग जोडेर हेर्नुपर्ने उहाँको दीर्घ अनुभव रहेको छ। मगर समुदायको इतिहास, भाषा, संस्कार र सांस्कृतिक परम्पराका विषयमा उहाँले लामो समयदेखि अध्ययन, खोज र अभिलेखीकरण गर्दै आउनु भएको छ। आज हामी उहाँसँग उहाँको व्यक्तिगत जीवनका केही स्मृति मात्र सुन्ने छैनौ, हामी उहाँ मार्फत एउटा समय सुन्नेछौ। त्यो समय जब महिलाका लागि सार्वजनिक जीवनमा पाइला चाल्नु आफैमा चुनौती थियो। त्यो समय जब अधिकारको भाषा आज जस्तो स्थापित थिएन र त्यो समय जब आफ्नो समुदायको भाषा, संस्कृति र पहिचानको कुरा उठाउनु पनि एउटा संघर्ष थियो। त्यसैले अबको संवाद एउटा पुस्ताको अनुभवसँग अर्को पुस्ताको जिज्ञासाको भेट हो। महिला आन्दोलनका ती प्रारम्भिक दिनदेखि आजसम्म आइपुग्दा उहाँले के देख्नुभयो? कुन संघर्षले उहाँलाई अझ दृढ बनायो? महिलाको सामाजिक र राजनीतिक सहभागितामा कस्तो परिवर्तन आयो र आजको पुस्ताले विगतको त्यो संघर्षबाट के सिक्नुपर्छ? यिनै प्रश्नसँग हामी अब प्रवेश गर्दैछौ बम कुमारी बुढा मगरसँगको विशेष संवादमा।
1: रेडियो मध्य पश्चिम दाङगरा संचालित कार्यक्रम समतामा दिदी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु।
2: धन्यवाद। मेरो नाम बम कुमारी बुढा मगर, रोल्पा हो घर, अहिले चाहिँ काठमाडौँबाट आएको। म समाज सेवा, भाषा साहित्य, महिला आन्दोलनहरूमै काम गर्छ। बढी जसो अब समाज सेवामा केन्द्रीकृत शासन व्यवस्थामा धेरै जसो काठमाडौँबाटै स्वर निस्किने हुनाले म पनि उतैतिर अलि आफ्नो कार्यक्षेत्र कायम गरेको जस्तो भयो। रोल्पा मात्रै त्यति बसेको छैन, काठमाडौँ पनि साह्रै धेरै होइन, अलिकति घुम्नेमै मोबाइल फोन जस्तै हो, ठाउँ ठाउँ पूर्व पश्चिम डुल्छु।
1: केको सन्दर्भमा डुल्नुहुन्छ? आन्दोलन, महिला आन्दोलनकै सन्दर्भमा।
2: अब कहाँ कहाँ काम पर्छ, कहिले साहित्य, कहिले संस्कृति, यस्तै कुराहरूमा आन्दोलनहरूमा पुगिन्छ ठाउँ ठाउँमा।
1: बमकुमारी बुढा भन्दा बित्तिकै महिला आन्दोलन, भाषा, संस्कृति, साहित्य, सबै चिजको आन्दोलनमा सक्रिय योगदान पुर्याएको महिला हो, होइन?
2: यति धेरै त भन्न सक्दैन मैले, तर भित्रबाट चासो छ, सक्दो कोसिस गर्छ।
1: कति सफल भए जस्तो लाग्छ त?
2: केही कुराहरू त भएका पनि छन्, तर महिलाकै विषयमा भन्ने हो भने यो परिवर्तन भन्ने कुरा संख्यात्मक रूपमा देखिन्छ, गुणात्मक परिवर्तन महिलाको लागि अझै पनि धेरै बाँकी छ भन्ने लाग्छ मलाई।
1: दिदी महिला आन्दोलनमा कहिलेदेखि यसरी सक्रिय हुनुभयो?
2: 2028 सालतिरैबाट लागेको हो हाम्रो रोल्पामा। अब विभिन्न आफ्नो घरायसी समस्या, विभिन्न सामाजिक, आर्थिक विभिन्न समस्याले गर्दा, आफ्नो पेसा व्यवसायले गर्दा महिलाहरू बाहिर निस्किन कठिन, त्यस्तो बेलामा अब समाजमा एक दुईजना को निस्किन्छ, सहभागी हुनै पर्ने, त्यही सन्दर्भमा म पनि क्रियाशील हुन थाले।
1: त्यससँग महिला आन्दोलनको नेतृत्व गर्दाखेरि रोल्पाको अवस्था कस्तो थियो, त्यहाँका महिलाको अवस्था कस्तो थियो?
2: अब महिलाहरू अब त्यति बेला सभापति, जिल्ला पञ्चायतको सभापति हुने, अनि महिलाहरूको संगठनको सभापतिलाई पनि सभापति भनेर सम्बोधन नगर्ने पुरुषहरूको त्यस्तो खालको बानी व्यवहार, सभापति कसरी हुन सक्छन् र भन्ने बुझाए जस्तो लाग्थ्यो मलाई। अहिले सोच्दा हाँसो उठ्छ। महिलाहरू भनेपछि आफ्नो निर्णय हुँदैन, उनको खासै यिनीहरूलाई जिम्मेवारी दिन मिल्दैन भन्ने खालको सबै समाजको सोच। SLC को जाँच दिँदाखेरि नेपाली विषयको प्यासेजमा के महिलाहरूको पनि आत्मा हुन्छ भन्ने एउटा वाक्य पनि थियो कि,
1: त्यो
2: त्यो देख्दा त झन् मलाई हो यस्तो भनेर निकै उत्सुकता जाग्यो, केही त गर्नुपर्छ भन्ने सोचाइमा म बढे।
1: कति कक्षामा पढ्दाखेरि त्यस्तो प्यासेज आयो?
2: एसएलसीको।
1: कति सालमा दिनुभयो?
2: 2030 सालमा।
1: 30 सालको पेपर हेर्दाखेरि महिलाहरूको पनि के आत्मा हुन्छ भनेर एउटा
2: वाक्य थियो, अब प्याराग्राफमा अनुच्छेद भित्र एउटा वाक्य त्यो पनि थियो। जवाब मैले त्यो परीक्षा हलमा त अब कस्तो लेखे पुरा मलाई याद छैन, तर एउटा दिमागमा घुच्यो के यस्तो पनि अवस्था, कसरी आत्मा नै नहुने खालको कसरी लेख्छन् होला भन्ने जस्तो मलाई एउटा उत्साह एउटा जिज्ञासा कसरी बढी कुरा जान्ने भन्नेमा
1: एउटा आत्मा पनि नभएको व्यक्ति मान्छे भनेर उसले सोचे बुझिरहेछ, त्यसलाई चिर्नलाई दिदी अगाडि बढ्नु
2: हो। अब कुन उसमा हो के कसैले लेख्यो होला आफ्नो उमा कन्टेन्टमा लेख्दाखेरि त्यस्तो वाक्य मैले फेला पारे, अनि विभिन्न कुरा छोरीले पढेर के काम छ, छोरीले पढ्नु र बालुवामा पिसाब फेर्नु एउटै हो, यस्ता कुराहरू सुनिने जतासुकै गफ गरेका मलाई सिधै नभने पनि अरू मान्छेहरू बीचमा बोलेको त्यस्तो पाइन्थ्यो।
1: त्यस्तो समाजमा दिदीले कसरी पढ्न सक्नु सफल हुनुभयो दिदी?
2: म यही दाङबाटै हो, हजुर भरतपुर स्कूलबाटै हो, एसएलसी गरेको हजुर, रोल्पा पढे, रोल्पा 9 पढेको हो, अनि यता आएर 9 भर्ना हुँदाखेरि विषय फेरियो, यहाँ व्यावसायिक स्कूल भएको हुनाले विभिन्न व्यवसाय सम्बन्धीमा मैले पनि होम साइन्स विषय फेर्नु पर्यो, अनि 1 फेरि दोहोराएर पढ्ने भयो 9-10।
1: समाजकै लागि समर्पित भएर काम गर्न थाल्नु,
2: मान्छेले यो मनभित्रबाट आफ्नो मनोविज्ञान एउटालाई प्राथमिकता दिने हुँदो रहेछ, त्यो सन्दर्भमा मलाई जुन कुरा पनि नौलो जुन कुरा पनि नबुझेको अधुरो जस्तो भएर नि, अनि त्यो बुझ्ने क्रममा खोज्ने क्रममा कहिले पनि प्राप्त भइसकेको जस्तो लाग्दैन।
1: भाइ त्यही भएर संघर्षमा निरन्तर रूपमा खटिराख्नु भएको छ, त्यो खटिरहँदाखेरि यहाँको परिवार आमा दाजुभाइ दिदी बहिनी दिदीहरूले अनि उहाँहरूले कस्तो सम्बोधन गर्नुहुन्छ?
2: उहाँहरूले मलाई धेरै दुःख नगर भन्नुहुन्छ, माया गर्नुहुन्छ, काम गरेकोमा उनै मान्नुहुन्छ, खुसी नै मान्नुहुन्छ, धेरै कठिन कामहरू नगर भन्नुहुन्छ, अहिले ऊ गर्नुहुन्छ कहीँ दुःख पाउला भन्ने खालको शारीरिक अवस्था अलि घट्दै जान्छ नि उमेरले, त्यो भएर त्यसरी सम्झाउनुहुन्छ, खुसी चाहिँ मान्नुहुन्छ।
1: अनि बसाई चाहिँ कसरी बस्नु भएको छ, कोसँग बस्नु भएको छ?
2: केटाकेटीहरू मेरो दाई दिदीका बच्चाहरू हुन्छन् मेरो साथमा, अहिले एउटा बधाइनी छ दाई कान्छा दाईको छोरी, पुसम काठमाडौँमा बस्छु, रोल्पा जाँदा हरेक घरमा जहाँ खाना पाके त्यही खान्छु, सबैमा यहाँ बस भन्छन्, सबैमा जुन ओछ्यान खाली छ त्यहाँ सुत्छु खाना खान्छु। वल्लो पल्लो घर छ, यता खाऊ भनेर बोलाउँछन् सबैले।
1: 60 वर्षसम्म आन्दोलन गरेर सक्रिय रूपमा जीवन बिताउनु भएको छ, बमकुमारी बुढा भन्दा बित्तिकै राष्ट्रिय स्तरमा सबैले चिन्ने भयो, तर अब भोलिको दिन कसरी बिताउने मन छ, एक्लै कसरी जानुहुन्छ?
2: होइन यो त अब देखिँदैन, अदृश्य कुरा हो, भविष्य भनेको कहाँ छ थाहा छैन, मलाई कुनै चिन्ता छैन, चिन्ता गरेको छैन, कसरी बित्ला भनेर त्यही विषयमा म दुखी भएर बस्दैन, जसरी बित्छ आज यहाँ छु, आज अहिलेको छाक यहाँ खाएँ, अब भरे कहाँ खान्छु, भोलि कहाँ खान्छु, कहाँ बस्छु केही थाहा छैन, मलाई चिन्तै छैन।
1: आफ्नो लागि भन्दा पनि समाजकै लागि बाँच्ने, समाजकै लागि हिँड्ने,
2: हजुर अब भित्रबाट मान्छेको यो एउटा अत्यन्तै व्यक्तिगत चासो व्यक्तिगत इच्छा हुँदो रहेछ, त्योमा कुन कुरालाई प्राथमिकता दिने भन्ने कुरो, बोलाएको ठाउँ म सकेसम्म पुग्ने प्रयास गर्छु, आफ्नो इच्छाले के गर्न चाहेको छ त्यही नै महत्वपूर्ण रहेछ, त्यहीमा सन्तुष्टि हुँदो रहेछ, अर्काले भनेको अर्काले खटाएको भन्दा आफ्नो भित्री मनले कुन कुरालाई प्राथमिकता दिन्छ त्यो गर्न पायो भने सन्तुष्ट त्यसैमा हुँदो रहेछ जस्तो लाग्छ।
1: श्रोता, यति बेला हामी रेडियो मध्यपश्चिम दाङद्वारा प्रसारित कार्यक्रम समतामा छ। आज हाम्रा अतिथि हुनुहुन्छ महिला आन्दोलनकी ए उद्धम कुमारी बुढा। महिला आन्दोलनमा असाध्य यहाँको राम्रो योगदान गर्नुभएको छ। यहाँले गरेका कामबाट कति सन्तुष्ट हुनुभएको छ त महिला आन्दोलनको क्षेत्रमा?
2: अब सन्तुष्ट भन्ने कुरो के भयो भने सबभन्दा यो 2074 सालको निर्वाचनमा पार्टीहरूले उत्पादन गरेनछन् के देशको निर्णायक ठाउँमा नीति निर्माण गर्ने एउटा माथिल्लो नेतृत्व गर्ने निकायमा कार्यकर्ता एउटा सक्षम महिलाहरूको क्षमता विकास त्यहाँ त्यो तहसम्म पुर्याउने काम भएनछ। त्यो दुःखको कुरा। अहिले पछिल्लो चरणमा पछाडि संविधानले बाध्यकारी बनाएको 33% कार्यान्वयन गर्दाखेरि समावेशीबाट समानुपातिक पछाडि राखियो। अहिले जब प्रतिस्पर्धा गर्ने ठाउँमा जनताको घर दैलोमा जाने आफ्नो विचारलाई खुलेर राख्ने पुरुषसँग प्रतिस्पर्धा गर्ने ठाउँमा चाहिँ तयारै नभएको रहेछ जनशक्ति। त्यो चाहिँ एकदमै एउटा क्वालिटी गुणात्मक विकास नभएको भन्ने लाग्छ मलाई। अब अहिले पदमा राखिएको छ त्यो अर्कै कुरा। प्रतिस्पर्धाबाटै नै आउनु पर्थ्यो, त्यो हुन सकेन।
1: हुन नसक्नुको कारण के होला? कसको दोष देख्नुहुन्छ?
2: पार्टीहरूको दोष हो। पार्टीहरूले कार्यकर्तालाई सही ठाउँमा उत्पादन गर्न नसकेको, पुरुष प्रधान मान्यतामा अगाडि बढेको, त्यही नै पहिलेदेखि जब एउटा कुनै पनि विकास भन्ने कुरा पिरामिड जस्तो हुन्छ नि, तल ठूलो हुन्छ, बिस्तारै घट्दो क्रममा चाहे विद्यार्थी भर्नाका कुरा चाहे सामाजिक क्षेत्रमा कार्यकर्ता उत्पादन हुने उत्रिने कुराहरू हुन्छ नि, हाम्रो यो जीवनकालमा सानो बच्चामा साथीहरू कतिजना थिए, उमेर हुँदा कति थिए, घट्दै घट्दै आएर अहिले ती अनुहारहरू हामीले एकदम कम्ती भन्दा कम्ती देख्छौ क्या, देख्नै कठिन हुन्छ। त्यस्तै जस्तो पार्टीभित्र ठूलो संख्यामा महिलाहरूलाई उतारेको भए, उत्पादन गरेको भए केही संख्यामा प्रतिस्पर्धामा निस्किन्थे, प्रत्यक्षबाट आउन सकेनन् के, टिकटै दिइएन त्यसरी। यो कुरा चाहिँ यसले गुणात्मक विकास गर्न सकेन भन्ने लाग्छ मलाई। अन्य ठाउँमा उनीहरूले पुरुषले त्यो राम्रो आफ्नो कहाँ कहाँ भोट अहिले राम्रो छ त्यो ठाउँमा हो, त्यहाँ महिलालाई दिएको भए जित्थे नि, दिँदै दिएनन्, आफू जित्थे। अनि पछाडि संविधानले बाध्य गरेको हुँदा परिवर्तनको उपलब्धिले मात्रै दियो, तर त्योलाई संख्यात्मक विकास भनिन्छ, गुणात्मक भन्न सकिँदैन, मलाई त्यस्तो लाग्छ।
1: अहिले जति संख्यात्मक रूपमा संविधानले दिएपछि हामी महिलालाई स्थापित गर्न सक्यौं जनप्रतिनिधिको रूपमा, त्यो कति उपलब्धिमूलक मान्नुभयो?
2: अब संख्यात्मक छ, अझै पनि यो संविधान कार्यान्वयन गर्ने क्रममा धेरै कुराहरू महिलाहरूलाई जिम्मेवारी दिनुपर्छ, धेरै कुराहरू एउटा विचारको आदान प्रदान खुला रूपमा के पारदर्शिता, विचारको पारदर्शिता, आधा कुरा आफूले पुरुषहरूले लुकाएर अर्कै किचनमा बोल्ने, महिलाहरूसँग बोल्दाखेरि हल्का लौ महिलाहरू कसिनु पर्यो राम्रो गर्नु पर्यो मात्रै भनेर कसिने राम्रो गर्ने त हो, कुन काम गर्दा राम्रो हुन्छ त्यो विषयको एउटा चुरो यो कडी दिइएन भने कसरी राम्रो गर्ने महिलाहरूले? अझै पनि महिलाहरूलाई आत्मनिर्भर बनाउनु पर्छ, प्रशिक्षण दिनुपर्छ, विचारको पारदर्शिता जरुरी छ के। पारदर्शिता भन्नाले अहिलेसम्म खास हाम्रो बुझाइमा पैसालाई मात्रै बुझिन्छ होइन, त्यो होइन, विचार पनि पारदर्शी हुनुपर्छ। आधा कुरा लुकाउने आधा भन्ने अनि अड्कलेर यिनीहरूमा पच्दैन कुरा, यिनीहरूको क्षमता विकास भइसकेको छैन, बाहिर लैजान सक्दैनन् भनेर थोरै मात्रै सिकायो भने त थोरै नै ज्ञान हुन्छ, महिलाहरू कसरी समाजमा उत्रिन सक्छन्? हो त्यही छ समस्या।
1: समस्यालाई चिर्नलाई कसले पहल गर्ने, के गर्ने होला नि त?
2: अनि महिलाहरू संकुचित भएर एउटा अनुशासित इमान्दारी भएर नेतृत्वलाई मात्र भर पर्ने होइन कि, महिलाहरू पनि एक ठाउँमा उभिएर कुनै पनि आस्था कुनै पूर्वाग्रह त्यस्तो नराखेर के त्यस्तो एउटा साँगुरोमा नगएर खुलेर के भन्नुपर्छ खोइ त हामीले के गर्नुपर्ने यिनी कुरामा अहिले तमाम कानूनहरू बन्न गइरहेको छ, योमा हाम्रो भूमिका के हो, हाम्रो मौलिक अधिकार के हो, लैङ्गिक समानताको कुरा के हो, यस्ता यस्ता कुराहरूमा महिलाहरू पनि प्रश्न गर्ने, आफू अगाडि बढ्ने, अन्तर्क्रिया गर्ने त्यो जिज्ञासा राख्नुपर्छ। चल्दै जान्छ भन्दैनन् भने क्या टाउको दुखाए त हाम्रो पार्टीको अध्यक्षज्यूले महासचिवज्यूले हुन्न भने भइहाल्यो नि त भनेर बस्नु हुँदैन क्या। भित्र पनि विद्रोह गर्न सिक्नुपर्छ क्या। फुटबलका खेलाडीहरू अहिले वर्ल्ड कप भइरहेछ, तिनीहरू अहिले आफ्नो आमाको काखमै लात्ती हानेका हुन् नि, अनि बिस्तारै स्कूलमा खेल्न थाले, बिस्तारै बिस्तारै जोखिम मोल्दै नै वर्ल्ड कपमा सहभागी भएका छन्, जितेका छन्। त्यस्तो गर्नुपर्छ। महिलाहरू पदको जिम्मेवारी मात्र, म सदस्य भएँ, उपाध्यक्ष भएँ, उप उप मात्र किन दिइयो त? औंलामा गण्य प्रमुख छन् एक दुईजना, अरू त जम्मै उप के थपना जस्तो। उले प्रमुखले नभ्याउँदाखेरि खाली कुर्सीमा बस्ने, अनि फाइलहरू पनि अड्कलेर यो हेर्नु यो नहेर्नु भनेर अपारदर्शी अधिकार दियो भने कसरी महिलाको क्षमता विकास हुन्छ? यहाँनिर फाइल पाउने अधिकार त जब आधा धरती आधा आकाश महिलाको हिस्सामा छ भने जहाँसुकै हाम्रो पोजिसन आधा हुनुपर्छ। त्यसको लागि हामी स्वयं पनि क्षमतावान हुने प्रयास गर्नुपर्छ, नत्र भने यो परम्परा एउटा मनोविज्ञान, कहिले पनि नफेरिने मनोविज्ञान छ। त्यो मनोविज्ञानलाई चिर्नको लागि महिलाहरू लजाएर आज्ञाकारी भएर काम चल्दैन।
1: एउटा आज्ञाकारीको रूपमा महिलाहरूले काम गर्नुभयो। अब अहिले पनि एउटा पदमा बसिसकेको एउटा सहभागिता, नाम मात्रको सहभागिता भाजस्तोमा भयो, दिदीको कुरा सुन्दा होइन?
2: हजुर, त्यो त अब संविधानमा नलेखिएको भए त यति अनुहार देखिने थिएन। आज हामी धेरैजनाको अनुहार देख्यौं, कमसे कम खुशीको कुरा। त्यो चाहिँ मूर्त रूपमा आयो, अमूर्त चीजको विकास गर्नको लागि, गुणात्मक विकास गर्नको लागि स्वयं उहाँहरू पनि कसिनु पर्यो, महिला साथीहरू, अनि पुरूषहरूको एउटा मानसिकतालाई परिवर्तन गर्न सक्ने दम चाहियो के महिला।
1: यहाँसँग महिला आन्दोलनको लामो अनुभव छ।
2: 19 दिने आन्दोलनको परिणाम घोषणा हुँदा अब के नै हुन्छ होला भन्ने निकै खुसी लागेको हो, तर अहिलेसम्म खासै त्यस्तो भएको छैन। गएको निर्वाचनलाई नै मैले उदाहरणको रूपमा ल्याइसके। अब संविधान कार्यान्वयनको कुरा छ, खुसी त आन्दोलन भनेपछि धेरै महिलाहरूले ज्यान गुमाए, धेरै महिलाहरूको घरबार बिग्रियो, तर पनि 19 दिने एउटा संयुक्त आन्दोलनको उपलब्धिलाई नै ठूलो आशाको केन्द्र थियो, आशाको दिन थियो। अब त्यो आशालाई पूर्णता पाउन अझै बाँकी छ भन्ने लाग्छ मलाई, त भएको छैन। आशा भनेको आशा एउटा मनभित्रको आशा मात्रै भयो, यसलाई व्यवहारिक बनाउन जरुरी छ।
1: व्यस्तताका बावजुद पनि हामीसँग कुराकानी गरिदिनु भयो, त्यसको लागि यहाँलाई धन्यवाद।
2: यहाँलाई पनि धन्यवाद।
0: श्रोता, यतिबेर हामीले सुनायौं महिला आन्दोलनकी सक्रिय अभियन्ता बम कुमारी बुढा मगरसँग गरिएको कुराकानी। त्यो समय जब महिलाका लागि आफ्नो कुरा राख्नु सहज थिएन, त्यो समय जब सार्वजनिक जीवनमा महिलाको उपस्थिति आजको जस्तो सामान्य थिएन, बम कुमारी बुढा मगरको जीवन यात्राले हामीलाई एउटा महत्वपूर्ण कुरा सम्झाउँछ। अधिकार प्राप्त गर्नु र अधिकारलाई जगाइराख्नु दुई फरक यात्रा हुन्। हाम्रो समाजका पुराना पुस्तासँग रहेको ज्ञान, अनुभव, भाषा, संस्कार र जीवन दृष्टिलाई नयाँ पुस्तासम्म पुर्याउन सकेनौ भने परिवर्तन सँगै हामीले आफ्नो इतिहासका केही महत्वपूर्ण पानाहरू पनि गुमाउन सक्छौं। त्यसैले बम कुमारी बुढा मगर जस्ता अग्रज पुस्ताहरूका आवाजहरू सुन्न आवश्यक छ, किनकि उहाँहरूले भोगेको समय हाम्रो इतिहास हो, उहाँहरूले गरेको संघर्ष हाम्रो वर्तमानको आधार हो। यसै सन्दर्भमा हालै प्राकृतिक विपदका कारण जीवन गुमाउनुभएका सम्पूर्ण नागरिकहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना प्रकट गर्न चाहन्छौ। पर्व सकिन्छन्, गीतहरू थामिन्छन्, समय अगाडि बढ्छ, तर कुनै पर्वले उठाएका प्रश्नहरू, कुनै आन्दोलनले छोडेका पदचापहरू र कुनै पुस्ताले दिएको चेतना त्यो भने समाजको स्मृतिमा रहिरहन्छ। त्यही स्मृतिलाई जीवित राख्दै महिलाको आवाजलाई अझै सशक्त बनाउँदै र समानताको यात्रालाई निरन्तर जारी दिँदै समता आजका लागि यहाँबाट विदा माग्दैछ। आजको विशेष प्रस्तुतिमा आफ्नो जीवनका अनुभव र विचार हामीसँग प्रस्तुत गरिदिनु भएकोमा महिला अधिकार कर्मी तथा सामाजिक सांस्कृतिक अभियन्ता बम कुमारी बुढा मगर प्रति हार्दिक आभार। त्यसै गरी एतिन्जेल कार्यक्रम सुनेर हामीलाई साथ दिनु भएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। पत्राचारको लागि ठेगाना हो कार्यक्रम समता, रेडियो मध्य पश्चिम 91.4 MHz, सय दुमेश मार्ग, घोराइदान। रेडियो मध्य पश्चिमको फेसबुक पेज मार्फत पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट हामीलाई सहयोग गर्ने शालिक चन्द्रलाई धन्यवाद दिँदै आजको तपाईँ हाम्रो साथलाई यही बीच मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता, म सदीक्षा
1: अनि म शारदा,
0: बिदा हुन्छौ। नमस्कार।
3: यो दाँत दुखेर मर्नुभयो।
4: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
3: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
4: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
3: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
4: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
5: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
6: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
7: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो दबा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
9: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदान।
10: सम्पर्क फोन नम्बर 082-5-63-027,
9: 98-41-68-47-46।
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
11: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
11: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
15: मध्यपश्चिम ट्याङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भसालको नमस्कार। दाङको घोराहीमा रहेको गोरक्ष रत्नाथ माध्यमिक विद्यालय चौघेराले 23 जना विभिन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ। घोराही उपमहानगरपालिका 17 चौघेरामा रहेको विद्यालयले सञ्चालन गरेको डोनेशन बक्स अभियान अन्तर्गत संकलन भएको रकमबाट 23 जना आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो, जस अन्तर्गत 7 जनालाई विद्यालय पोशाक र 17 जनालाई स्टेशनरी सामग्री सहयोग गरिएको थियो। विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकले आफ्नो जन्मदिनका अवसरमा खाजा तथा अन्य खर्चबाट केही रकम कटाएर विद्यालयमा राखिएको डोनेशन बक्समा वर्षभरि स्वैच्छिक रूपमा जम्मा भएको करिब 17,000 रूपियाँबाट विद्यार्थीलाई सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले जानकारी दिनुभएको छ। प्रधानाध्यापक मल्लका अनुसार यसरी वर्षभरि विभिन्न विद्यार्थी तथा शिक्षकको जन्मदिनका अवसरमा संकलन भएको रकमबाट प्रत्येक वर्ष विद्यार्थी शैक्षिक सामग्री वितरण गर्ने गरिएको छ। आफ्नो जन्मदिनको खुशी साथीको शिक्षामा सहयोग भन्ने भावनाका साथ अघि बढ़ाइएको अभियानले जन्मदिन मनाउने संस्कृतिलाई समेत सामाजिक उत्तरदायित्वसँग जोड़िएको विद्यालयका प्रधानाध्यापक मल्लले बताउनु भएको छ। विद्यालयले आगामी दिनमा पनि डोनेशन बक्स अभियानलाई निरन्तरता दिने र अभियान अन्तर्गत संकलन भएको रकमलाई कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूलाई सहयोग गरिने जनाएको छ। नेपाली कांग्रेसको 15 औं केन्द्रीय महाधिवेशन अन्तर्गत आज स्थानीय तहको अधिवेशन हुन लागेको छ। असोज 3 र 4 गते एउटा अधिवेशन गरेको कांग्रेसले आज पालिका अधिवेशन गर्न लागेको हो। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार एउटा अधिवेशनसँगै केन्द्रीय प्रतिनिधि छनौट गरेपछि पालिका अधिवेशन गर्न थालेको हो। पालिका अधिवेशन अन्तर्गत दाङका 10 वटा स्थानीय तहमा निर्वाचन हुन थालेको छ, जस अन्तर्गत 2 उपमहानगरपालिका 1 नगरपालिका र 7 वटा गाउँपालिकामा निर्वाचन हुन थालेको नेपाली कांग्रेस दाङले जनाएको छ। पालिका अधिवेशनपछि असोज 10 गते प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ। त्यसपछि असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँको खुल्ला मंचमा 15 औं केन्द्रीय महाधिवेशन हुने भएको छ। नेपाली कांग्रेसले यसपटकको महाधिवेशन परिमार्जित विधान अनुसार सञ्चालन भइरहेको छ, जस अन्तर्गत ओडा तहदेखि नै युवा महिला र दलित वर्गको प्रतिनिधित्व अनिवार्य गरिएको छ। केन्द्रीय नेतृत्वमा पुग्न चाहनेले पनि ओडाबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको छ। बाँकेको कोहलपुर नगरपालिका 11 स्थित होटल म्याक्समा ठूलो परिमाणमा अनलाइन जुवा भइरहेको सूचनाको आधारमा प्रहरीले मंगलबार राति करिब 8 बजे छापा मारेर अनलाइन जुवा खेलाउने 42 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रदीप सिंह राठौरले दिनुभएको जानकारी अनुसार पक्राउ पर्नेमा 40 जना भारतीय नागरिक र 2 जना नेपाली नागरिक रहेका छन्। उहाँले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू अनलाइन सट्टेबाजीमा संलग्न रहेको खुलेको जनाउँदै पक्राउ परेकाहरूको साथबाट 28 वटा ल्यापटप र 78 वटा मोबाइल फोन बरामद भएको बताउनु भएको छ। होटलबाट प्रहरीले अन्य विद्युतीय उपकरणहरू समेत बरामद गरेको तथा उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी राठौरले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद सामग्रीको समेत सूक्ष्म अनुसन्धान भइरहेको उहाँको भनाइरहेको छ। पछिल्लो समयमा सामाजिक सञ्जालमा अनलाइन जुवा र सट्टेबाजीको प्रचार प्रसार व्यापक भइरहेकाले प्रहरीले निगरानी बढ़ाएको छ। सोही क्रममा होटल म्याक्समा ठूलो परिमाणमा अनलाइन जुवा र सट्टेबाजी भइरहेको सूचना आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिता 2083का लागि लुम्बिनी प्रदेश खेलकुद परिषदले खेलाड़ी दर्ता गर्न आह्वान गरेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीले मंगलबार सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुने प्रदेशको टोली तयारीका लागि खेलाड़ीले असोज 16 गतेभित्र खेलाड़ी दर्ता फारम भरी परिषदको कार्यालयमा पठाउन आग्रह गरेको हो। परिषदले जिल्ला खेलकुद संघ, स्थानीय तहका खेलकुद संघ, सम्बन्धित संस्था
एकेडेमी डोजो प्रशिक्षण केन्द्र क्लब विश्वविद्यालय क्याम्पस तथा विद्यालयसँग समन्वय गरी सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट सूचना प्रवाह गर्दै खेलाड़ीको पहुँचमा पुग्न आग्रह गरेको छ। खेलाड़ी दर्ताका क्रममा नागरिकता बसाई सराई वा नाम र ठेगाना खुल्ने सरकारी कागजात खेलाड़ी फारमसँग अनिवार्य रूपमा संलग्न गर्नुपर्ने परिषदले जनाएको छ।

संसद को कार्यालय का अनुसार प्रधानमंत्री दैवी प्रकोप उद्धार कोष का विभिन्न नौवटा वाणिज्य बैंक में हाल 11,27,02,60,685 तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंक में रहकर डलर खाता में 2,48,04,702 अमेरिकी डलर मौजदात रहेको छ। सबै खातामा गरी 15,56,56,28,167 मौजदात रहेको छ। सरकारले यो कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बसेर सिंहदरबारमा बिहान 11 बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद आर्यले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु हुनेछ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै अर्थमन्त्री स्वर्णी मगले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेउट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै आज विभिन्न 5 वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्दैछ। र आउँदो असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै ठाउँमा मेघगर्जन चट्याङ र हावाहुरीसहित ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। सम्भावित वर्षाका कारण भूक्षय, बाढ़ी तथा पहिरोको जोखिम रहनुका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको छ। लुम्बिनी प्रदेशका ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ़न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। त्यसैले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ। त्यस्तै महाशाखाले आज देशका विभिन्न ठाउँमा अति भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ। महाशाखाका अनुसार लुम्बिनी, गण्डकी प्रदेशका केही ठाउँमा भारीदेखि 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरेको छ। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
2: सिंह अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
2: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
3: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
2: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
3: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
2: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
4: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङ।

0: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
0: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
0: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
3: समय बिहान 9 बजेदेखि।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89028।

0: भीएफएक्स सिनेमा घोराई दस सौडीकुला दाङ यही असो दुई गते देखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानाक चलचित्र झिङ्गे दाउ दुई
1: दिन त हिँडिसक्यो नि हौ साइला
2: के हो के तेरो पारा।
0: साथै नेपाली कथानाक चलचित्र कार्की साइला हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
8: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
9: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-595-7694, मोबाइल नम्बर 98227974।

0: గంగా ఉదయ్ మీరు ఎవరెస్ట్.
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज.
2: विद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं. यही कुरालाई जोड्नु पूर्व तयारी सतर्कताका बारेमा नै. वर्षा र बाढ़ी परेको जोखिममा रहेका आम नागरिकहरूले चाहिँ अब अहिलेदेखि, हामी बुधबार कुरा गर्दैछौ, बिहिबार समय छ, शुक्रबार ठूलो पानी पर्ला, अहिलेदेखि नै अलिकति अप्नाउनु पर्ने पूर्व तयारीहरू चाहिँ के हुन्, के गर्नु पर्ला?
3: अहिले चाहिँ जस्तै हाम्रो अब धानको एउटा चाहिँ होइन, अब सायद काट्ने बेला त भइसकेको छैन होला, तर तपाईँको चाहिँ कुनै कुनै ठाउँमा चाहिँ धान काट्ने बेला भएको पनि हुनसक्छ. कहीँ चाहिँ तपाईँको त्यो बाली लगाएको अवस्था भनौँ न त्यो भएको हुनाले गर्दाखेरि हाम्रो एउटा प्रभाव चाहिँ धान खेतीमा यसको प्रभाव पर्न सक्छ ठुलो वर्षा हुँदाखेरि. फेरि यो चाहिँ अलिकति अगाडि पनि हाम्रो चाहिँ अब 2024 भयो अथवा 2020 पनि तपाईँको चाहिँ यो अवधिमा असोज कार्तिकमा भएको वर्षाले हाम्रो चाहिँ धान बालीलाई चाहिँ राम्रो असर गरेको थियो. त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब हामीले धान काट्ने कसैले तयारी गर्नुभएको छ भने अब धानलाई चाहिँ त्यो काट्नु भएन होइन, अथवा काटेर अघि नै काटेर हामीले सुरक्षित चाहिँ भण्डारण गर्न सक्छौँ भने त्यो पाठ भयो होइन. त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब एउटा चनाको हुनु पर्यो कृषि क्षेत्रमा चाहिँ होइन. त्यस्तै गरी अब अर्को चाहिँ हाम्रो यो बाढी र डुबानको कुरा चाहिँ एउटा योसँग जोडिएर आउँछ. अधिक वर्षा भइसकेपछि त्यसपछि खोलानालाबाट हुने बाढी र तराई क्षेत्रमा हुने डुबान, त्यसबाट चाहिँ हामी अब सतर्क भएर रहनु पर्यो. बस्तीहरू अब अस्तिकै घटनाले पनि हामी धेरै तर्सिरहेको अवस्था भएको हुनाले खोला चाहिँ लाई नियमित अनुगमन पनि गर्नु पर्यो. जति सक्छ स्थानीय तहले गर्न सक्छ अथवा प्रदेश सरकारले अथवा नेपाल सरकारका विभिन्न तपाईँको सरकारी संयन्त्रहरूले त्यही अनुसारको सुसूचित गर्ने कुरा भयो अथवा समुदाय पनि त्यही अनुसारको तयारी गर्न सक्यो. अर्को चाहिँ हाम्रो कतिपय क्षेत्रहरू चाहिँ यो पोटेन्सियल ल्यान्डस्लाइड एरियाहरू छन् कि तिनीहरू चाहिँ अब अलिकति पानी पर्यो भने फेरि झरिहाल्ने. जस्तै अब यो हाम्रो पृथ्वी राजमार्गकै तपाईँको चाहिँ अब कृष्णभीरको एउटा होइन भर्खरै त्यहाँ चाहिँ गाडी चल्न सुरु भएको छ एक महिना बन्द भएपछि. फेरि त्यहाँ अर्को पहरे भीर कि के भयो परे पहरे भीरमा पनि फेरि त्यहाँ चाहिँ पहिरो गएको स्थिति रहेछ. त्यस्तै गरी ट्विन भीर भन्ने छ मुगली नेताको खण्डमा, सायद अब मैले यो क्षेत्रको कुरा गरेको छु, पूर्वतिर पनि यस्ता क्षेत्रहरू होलान्, पश्चिमतिर पनि अथवा सुदूरपश्चिमतिर पनि यस्ता चाहिँ अब चाहिँ अलिकति ठुलो पानी पर्यो भने यहाँबाट पहिरो जान्छ भन्ने त्यो पहिचान भएको क्षेत्रहरू चाहिँ हुन सक्छन्. त्यस कारणले गर्दाखेरि ती क्षेत्रहरूमा पनि अब सतर्क अप्नाउनु पर्यो. मुख्य गरी अब यो कृषि क्षेत्र र तपाईँको चाहिँ यो बाढी पहिरो र डुबानको लागि चाहिँ हामी के कसरी चाहिँ हामी त्यसबाट चाहिँ क्षति न्यूनीकरण गर्न सक्छौँ त्यो तहमा हामीले काम गर्नुपर्छ.
2: त्यसै गरी तपाईँ एकजना मौसमविदको यो क्षेत्रमा अध्ययन गरिरहनु भएको हिसाबले विशेष बिहिबार बेलुकादेखि नै शुक्रबार शनिबारको लागि चाहिँ आइतबारसम्मको लागि चाहिँ लामो यात्रा गर्नेहरूलाई के सुझाव दिन चाहनुहुन्छ? सकेसम्म अत्यावश्यक बाहेक यात्रामा अथवा के
3: अब अर्को चाहिँ अब यही हो हाम्रो चाहिँ कस्तो भन्दाखेरि बाटोघाटो पनि एक किसिमले अलिकति अप्ठ्यारो स्थितिमा छौँ. काठमाडौँमा चाहिँ आउनको लागि चाहिँ हेटौँडाको मात्रै एउटा विकल्प थियो अलि अगाडि चारैतिर चाहिँ होइन. फेरि किन भन्दा उता रोसी खोलातिर पनि त्यतातिर पनि बगरबाट हाम्रो सडक रहेको हुनाले हामी 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौँ होइन. किन भन्दाखेरि त्यो चाहिँ हामीले जोखिममा पर्ने हामी काम गर्दै नगरौँ होइन. त्यस कारणले गर्दाखेरि सकभर अब त्योभन्दा अगाडि नै चाहिँ कतै जानुपर्ने के गर्नुपर्ने छ भने आफ्नो चाहिँ क्रियाकलापहरू त्यही अनुसार गर्नु पर्यो. यात्रा चाहिँ तपाईँको रातिको यात्रालाई त हामी पुनः बन्देजै गर्नु पर्यो. रातिको यात्रा चाहिँ एकदमै बन्देज, सायद प्रशासनले पनि त्यो कुराहरू तर्फबाट हुन्छ होला. अगाडि पनि यसरी नै ठुलो वर्षा हुँदाखेरि गत वर्ष पनि दसैँको अवधिमा त्यो बन्द गरिएको थियो बाटो. अब हामीले यात्रालाई चाहिँ 9 गतेदेखि 11 गतेसम्म रातिको यात्रा पूर्णतया बन्द गर्नु पर्यो. अब दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलापहरू हामी गर्न सक्छौँ.
2: त्यसै गरी यो प्रकोप आउँदै गर्दा अर्थात् यो विपदमा रूपान्तरण हुँदै गरेको समयमा चाहिँ गलत सूचना अथवा अफवाहहरू चाहिँ एकदम छिटो फैलन्छन्, सर्वसाधारणले आधिकारिक र सही मौसमी सूचनाहरू कसरी प्राप्त गर्ने यो अवधिमा?
3: अब यसमा चाहिँ अहिले कस्तो छ भन्दाखेरि जम्मा जुन यो विभिन्न सामाजिक सञ्जालहरू चाहिँ मोनिटाइजेसन भइसकेपछि चाहिँ जब जुन चाहिँ अब एउटा चाहिँ त्यो भ्युजको आधारमा चाहिँ पैसा चाहिँ आउने जस्तो भएपछि केही न केही चाहिँ तपाईँको चाहिँ सनसनीपूर्ण खबरहरू देखाएर प्रसारण चाहिँ गराउने विभिन्न होइन समूहहरू पनि देखिएको छ, विभिन्न च्यानलहरू पनि रहिरहेको छ। त्यस कारणले गर्दा त्यस्ताबाट हामी सचेत हुनु पर्यो, पहिला हामीले बुझ्नु पर्यो होइन। र अब आधिकारिक चाहिँ हाम्रो निकायलाई नै फलो गर्नु उपयुक्त न हुन्छ, जस्तै नेपाल सरकारको नेपाल मौसम विज्ञान विभाग ले लाई चाहिँ फलो गर्नु पर्यो होइन, र उसले चाहिँ निकालेका सूचनाहरू अनुसार नै आफ्नो क्रियाकलापहरू अगाडि बढाउनु पर्यो। सामाजिक सञ्जालमा त धेरै किसिमका सूचनाहरू आउँछन्, कतिपय चाहिँ आफ्नो चाहिँ भ्युज बढाउने हिसाबले पनि सूचना आएको हुनाले त्यो चाहिँ, र आधिकारिक हाम्रो अब सञ्चार माध्यमहरू होइन, अब जस्तै उज्यालो नेटवर्कले पनि राम्रो चाहिँ एउटा आधिकारिक सूचना दिनुहुन्छ, त्यस्तै गरी अरूको मुख्य छापा माध्यमहरू भए नेपालका होइन, तिनीहरू हेर्नु पर्यो। अन्य चाहिँ अब हाम्रो युट्युबबाट आउने अथवा चाहिँ विभिन्न सामाजिक सञ्जालहरूबाट सनसनीपूर्ण आउने समाचारबाट चाहिँ त्यसको शिकार चाहिँ हामी हुनु भएन।
2: पानी र पर्वत विशेष बदलो नेपालमा अहिले हामी बंगालको खाडीमा बनेको सामुद्रिक आधीले पार्ने प्रभाव र यसको जोखिम तथा सावधानीको उपाय बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिदेलसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 2 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र झिङ्गे दाउ 2।
5: यसका दाजुभाइ के विधि बैरी बगा होला, एकअर्कालाई त सत्पुरै सम्झिन्छन्।
6: तिम्रा दाई बाउजूले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ।

0: साथै नेपाली कथानाच चलचित्र कार्की साइला पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हिँडिसक्यो नि हौ साइला,
2: के हो के त्यो रूपा?
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: हेलो पिंकी,
4: बोल दिन।
3: एलईडी टीवी किन्न जाने?
4: जान्न।
3: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
4: जान्न।
3: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
4: जान्न।
3: किन?
4: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
3: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
4: पाइनी भएर त जान लाग्यो नि।
3: हो र, कहाँ
4: भन्दिन के?
3: साथै भन्दिनौ।
4: आई लभ यू पिंकुली भनेको
3: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि
4: इलेक्ट्रोनिक घुराई दाङ।
3: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
5: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
4: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
3: फोन नम्बर
4: 082562452
3: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखेको आदि सबैका लागि एकमात्र तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
7: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: यस बेला हाम्रो एकदम नजिकको सरकार भनेर हाम्रो पालिका सरकारलाई भन्छौँ यस्तो विपदको लागि चाहिँ आउँदैछ भनेर तीन चार दिन अगाडि चाहिँ धेरै कुराहरू थाहा भइसक्यो नआओस् त्यस्तो वर्षा तर वर्षाको कम्तीमा सम्भावनाहरू संकेतहरू देखिएका छन् वर्षा हुन सक्छ भन्ने कुराको यस्तो अवस्थामा पालिकाहरूले गर्नुपर्ने कामहरू चाहिँ के हुन् जसले चाहिँ स्थानीयको जनधनमा जोगाउन सहयोग पुगोस्?
2: अघि केही कुरा मैले भनेको थिएँ जस्तै अब कतिपय क्षेत्रहरू चाहिँ हाम्रो अब यो क्षेत्र चाहिँ अब केही पानी पर्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भन्ने जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ होइन। त्यस कारणले त्यस्तो चाहिँ जोखिमयुक्त क्षेत्रहरूको पहिचान उहाँहरूले गर्नुभएको छ र त्यो पहिचानयुक्त क्षेत्रबाट अब तपाईँको चाहिँ हिडुलदेखि लगायत तपाईँको चाहिँ अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन। त्यस कारणले गर्दा त्यो एउटा स्थानीय तहले त्यसलाई सुसूचित गर्न सक्यो आफ्नो वाडा तहसम्म त्यो सुसूचित गर्यो भने त्यसपछि तपाईँको वाडामाबाट नै धेरै सेवा सुविधाहरू अहिले चाहिँ हाम्रो सेवाग्राहीहरूले लिनुहुन्छ। त्यस कारणले गर्दाखेरि एउटा त्यो गर्न सकियो। अर्को चाहिँ अब स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला नदी नालाहरूको अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट बाढी आउन सक्छ भन्ने किसिमको चाहिँ एउटा एक किसिमको आकलन उहाँहरूलाई त्यो पनि हुन्छ किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौँ। त्यहाँ कुनै पनि तपाईँको चाहिँ पूर्व सूचना प्रणाली नभएको अवस्थामा पनि आकलनले पनि कतिपय कुराहरूलाईबाट चाहिँ हामी अगाडि बढ्न सक्छौँ। त्यस्तै गरी अन्य भनेको चाहिँ अब सचेतनाका कार्यक्रमहरू चाहिँ अझै हामी केही दिनहरू बाँकी रहेको हुनाले वडा अथवा तपाईँको गाउँ टोलसम्म सचेतना अथवा हाम्रो सञ्चार माध्यमहरूको पनि भूमिका हुन्छ। जस्तै रेडियोहरू एफएमहरू भए स्थानीय तहमा भएका चाहिँ टेलिभिजनहरू त्यहाँबाट पनि आफ्नो चाहिँ गाउँ टोल र समाजलाई सुसूचित गर्ने एउटा अहिले चाहिँ के भन्दाखेरि मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो धन जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुन सक्छ।
1: हाम्रो देशको पूर्व सूचना प्रणालीले हेर्दा यस्ता द्रुत खालका मौसमी परिवर्तनहरू जुन चाहिँ अकस्मात आउँछन् अथवा यो बेला बेलामा बन्छन् यसको अवस्थामा चाहिँ विपदका लागि कतिको तयार र प्रभावकारी छन् अहिलेको लागि र हाम्रो विकासको क्रम कस्तो छ यसको क्षेत्रमा चाहिँ?
2: पूर्व सूचना प्रणालीहरू जस्तै अब हाम्रो पछिल्लो चरणमा नेपाल सरकारको आधिकारिक निकाय जुन नेपाल मौसम विज्ञान विभाग लगायत पुरानो जल तथा मौसम विज्ञान विभागहरूले विभिन्न ठाउँमा चाहिँ जल मापन वर्षा मापन र खोलाको सतह नदीको तह मापन गर्ने कार्यहरू गर्दै आइरहेछ र त्यसमा चाहिँ पूर्व सुसूचित गर्ने कामहरू पनि उहाँले गरिरहनु भएको छ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ र पछिल्लो चरणमा आउँदाखेरि करिब 8-10 वर्षदेखि चाहिँ जनतालाई राम्ररी सुसूचित गराइरहेको मास एसएमएसहरू पनि विभिन्न ठाउँमा पठाइरहेको सम्भावित हुन सक्ने क्षेत्रमा 24 घण्टा अगाडि नै त्यसबाट उद्धारहरू पनि गरिएको अवस्था छ त्यो सुसूचित समयमै सुसूचित गरेको हुनाले। त्यस कारणले गर्दाखेरि चाहिँ यो पूर्व सूचना प्रणालीलाई चाहिँ राम्रै रूपमा चाहिँ उपयोग भइरहेको पाएको छु नेपाल सरकारको तर्फबाट पनि। तथापि हामीले चाहिँ अब कतिपय क्षेत्रहरूमा चाहिँ त्यसलाई एउटा भनौँ न सिरियसली नलिँदाखेरि घटनाहरू भएका छन्। त्यस कारणले गर्दाखेरि सरकारको तर्फबाट पनि अब कसरी चाहिँ सम्झाइ बुझाइ हामीले गर्न सक्छौँ है होइन त्यो चाहिँ हेलचेक्राई नगर्ने जुन चाहिँ पूर्व सूचना प्रणालीका सूचनाहरू हेलचेक्राई नगर्ने वातावरण चाहिँ हामीले बनाउनुपर्छ।
1: गएको वर्ष अघि तपाईँले पनि जोड्नु भएको थियो गएको वर्ष दशैंको आसपासमा एकदमै ठूलो पानी पर्दाखेरि रातको समयमा अथवा केही दिनसम्म नै मुख्य राजमार्गहरूमा गाडीहरू नै सार्वजनिक गाडी लगायतका गाडीहरू नै रोकिएको थियो लगायतका सचेतना अथवा पूर्व तयारीका कामहरू भएका थिए। यसपालि पनि त्यो हदसम्म पुग्ने अथवा कस्तो किसिमको तयारी चाहिँ गर्नुपर्ने अवस्था देखिन्छ अहिलेको अवस्थालाई हेर्दै गर्दाखेरि?
2: सायद अब गत वर्ष अथवा केही समय अगाडिको जस्तो चाहिँ त्यही तरिकाले नै ज्यादा उपयुक्त हुन्छ होला किन भन्दाखेरि भारीदेखि अति भारी वर्षासम्म हुने चाहिँ पूर्वानुमान आइरहेको अवस्थामा हामीले चाहिँ जुन सवारी साधनहरू चाहिँ सञ्चालन गर्नको लागि अब जोखिमको स्तर हेरेर हामीले त्यस्तो किसिमको कडा निर्णय पनि लिनलाई पछि हट्नु हुँदैन। जस्तै अब रातको समयमा त स्ट्रिक्टली नै हामीले त्यो लागू गर्नुपर्छ। दिउँसोको समयमा चाहिँ अब सम्बन्धित निकायसँग चाहिँ सरसल्लाह अथवा सम्बन्धित निकायको चाहिँ एउटा अनुगमनलाई हेरेर जस्तै पूर्वी क्षेत्रमा यति वर्षा भइरहेको छ अब चाहिँ दिउँसो यति हुन सक्छ भन्ने आधारमा जस्तै जिल्ला प्रशासन कार्यालयले मार्फत पनि त्यो चाहिँ त्यस्ता किसिमका क्रियाकलापहरू सवारी नियन्त्रणका कुराहरू अगाडि बढाउन सकिन्छ। र अब अहिलेको चाहिँ तह भनेको कस्तो हो भन्दाखेरि हामी चाहिँ एकदमै सुसूचित भएर ठूलो वर्षा हुने सम्भावना रहेकोले सवारी अथवा यातायातका कुराहरू अझ हवाई क्षेत्रलाई समेत यसले भारी वर्षा हुँदाखेरि प्रभाव पार्ने सम्भावना देखिएको छ। किन भन्दाखेरि आँधी तुफान सहित आउने एउटा चाहिँ वर्षा हुनाले त्यो क्षेत्र हामीले हवाईको त अहिले कुरा गरेका थियौँ तर हवाई क्षेत्रलाई समेत त्यसले प्रभाव पार्छ त्यही अनुसारको हामी तयारी गर्नुपर्छ।
1: हजुर हुन त अब आकस्मिक धेरै लामो समयपछि आएको अब यसपालि भोटेकुसीको बाढी तर त्यसबाट पनि हामीलाई धेरै अत्याएको छ भनौँ जोखिम बढाएको अथवा तर्साएको पनि छ मानिसहरूलाई यस्तो पनि हुँदो रहेछ भनौँ यो हिसाबले हेर्दाखेरि नदी किनार छेउछाउ अर्थात अत्यन्त होचो भूभागका बस्तीहरूमा चाहिँ केही दिनको लागि जतिखेर पनि भाग्नुपर्छ अथवा अर्को ठाउँमा जानुपर्छ भन्ने किसिमको तयारी पनि गर्नुपर्ने अवस्था छ कि अथवा सामान्यतया जोखिम छ भनेर पूर्व सूचना लिएर बस्दाखेरि हुने अवस्था कस्तो छ?
2: सूचना लिएर मात्रै भएन सूचना लिएर तयारी अवस्थामा बस्नु पर्यो। हामीले चाहिँ तयारी अवस्थामा बस्दाखेरि जस्तै कुनै पनि अब जलाधार क्षेत्रमा ठूलो वर्षा भयो त्यो ठूलो वर्षाबाट चाहिँ त्यो त्यसको आसपासका चाहिँ अब नदी प्रणालीमा जुन जल प्रवाह बढ्छ जल प्रवाह बढ्दाखेरि नजिकैको क्षेत्रहरू अथवा त्यसका बजारहरू छन् भने त्यहाँ बसेका बस्तीहरू छन् भने त्यसलाई असर गर्न सक्ने हुनाले त्यही अनुसारको तयारी अवस्थामा बस्नुपर्ने हुन्छ। त्यस कारणले यो कार्यको लागि अब स्थानीय अथवा प्रदेश सरकारहरूले पनि सनाको रूपमा काम गर्न सक्नुहुन्छ होइन के भन्दा विपद अब चाहिँ आउने नै भयो अब यसलाई चाहिँ मैले चाहिँ यतिकै ऊ गर्छु भन्ने हिसाबले हामीले हेलचेक्राई नगर्ने हिसाबले हामी जानुपर्छ।
1: यो अवस्थामा तीनटा तहका सरकार र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण यसबीचमा समन्वय र पूर्व तयारीको लागि आपसी समन्वय चाहिँ कस्तो हुनुपर्छ यतिखेर?
2: अब जस्तै अब अहिले चाहिँ राष्ट्रिय विपद न्यूनीकरणले पनि जस्तै हिजो जल तथा मौसम विज्ञानले ल्याएको सूचनालाई नै फेरि अलिकति इलाबोरेट गरेर ठूलो रूपमा विस्तृत रूपमा उसले चाहिँ के गर्न हुने के गर्न नहुने भन्ने हिसाबले सूचना निकालिसकेको अवस्था पनि छ। भनेपछि ऊ चाहिँ चनाको रूपमा नै लागिरहेको अवस्था छ। अगाडिको भोटेकुसीको घटनापछि पनि विपद प्राधिकरणले राहत उद्धारमा तदारुकता नै देखाएको अवस्था छ। त्यस कारणले गर्दाखेरि अब जस्तै त्यहाँ कमान्ड पोस्ट पनि स्थापना भएको छ मनसुन कमान्ड पोस्ट त्यो कमान्ड पोस्ट चाहिँ अब झन् यो एउटा चाहिँ एउटा यो इभेन्ट आउँदाखेरि झनै बढी सक्रिय होला। त्यसमा हाम्रो चाहिँ सेनाको हुनुहुन्छ सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत जिल्ला प्रशासन कार्यालयका सिडिओ साहबहरू पनि हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि त्यो सूचना चाहिँ लाई चाहिँ कोर्डिनेसन गर्ने काम नेपाल चाहिँ विपद जुन विपद प्राधिकरणले गरिरहेको अवस्थामा प्राधिकरण चाहिँ को जुन भनाइ छ अथवा त्यसको चाहिँ जुन जिल्ला जिल्लामा दिने सूचनाहरू छ त्यो सूचनालाई चाहिँ जुन स्थानीय विपद व्यवस्थापन समिति अथवा जिल्ला विपद व्यवस्थापन समितिले सिरियसली लिएर कार्य गर्छ भन्ने चाहिँ मा चाहिँ म आशावादी छु।
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिद्धेशसँग कुराकानी गरिरहेका छौँ। अवश्य अलिकति यो जलवायु परिवर्तन र भविष्यका चुनौतीलाई पनि जोडेर कुराकानी गरौं। गएको दुई वर्षमा चाहिँ लगातार असोज महिनामा भनौँ मनसुनको अन्तिम अन्त्यतिर ठूलो पानी पर्यो र केही जनधनको क्षति पनि गर्यो भनौँ विपदमा परिणत भयो। पछिल्ला वर्षहरूमा यो बंगालको खाडीतिर बढ्ने सामुद्रिक आँधी अर्थात अन्य गतिविधिहरू अलिकति सक्रिय हुन थालेको अथवा नेपालमा अप्रत्याशित भारी वर्षा गराउने क्रम बढेको हो भन्न सकिने अवस्था हो कि यो केही वर्षको घटना मात्रै हो? कस्तो अवस्था देखिन्छ?
2: अब तपाईँले भनेअनुसारै जस्तै अहिले चाहिँ मनसुनी चक्रमा बिस्तारै देखिने भिजिबल बदलावट होइन चाहिँ आएको अवस्था छ। के छ भन्दाखेरि जुन मनसुनको सुरुवात पनि अलिकति ढकलिएको ढिलो हुने मनसुनको आगमन ढिलो र मनसुन चाहिँ अलिकति पछिल्लो समयमा बढी सक्रिय हुने यो चाहिँ मनसुन बदलाएको एउटा चाहिँ अब हामीले प्रत्यक्ष रूपमा देखेको एउटा चाहिँ होइन घटना भयो। र यो यसमा चाहिँ जुन यो सिफ्टिङ अफ मनसुन भनौँ मनसुन चाहिँ जुन अक्टोबरतिर सिफ्ट हुने प्रक्रिया अथवा भदौ असोजमा ठूलो वर्षा हुने प्रक्रिया चाहिँ एउटा जलवायु परिवर्तनसँग पनि यो जोडिरहेको जस्तै अब यसमा चाहिँ मनसुन को क्रियाकलापलाई जलवायु परिवर्तनले कसरी असर गर्छ भन्ने हिसाबले पनि हामी त्यो हेर्न सक्छौँ होइन। जस्तै अब अहिलेको वर्षलाई चाहिँ हामीले एलनिनो वर्ष भन्छौँ होइन एलनिनो वर्ष चाहिँ अब अलिकति आशासित रूपमा चाहिँ अब वर्षा यसले कम गराएन नेपालमा चाहिँ होइन तथापि अब यो चाहिँ अब आउने हिउँदमा चाहिँ यसको ठूलो प्रभाव देखिन्छ भन्ने आकलन गरिएको छ। र अब यो यलनिनोले चक्रवातलाई चाहिँ लाइक कस्तो एक किसिमको सम्बन्ध पनि छ, जस्तै एलनिनो हुँदाखेरि चाहिँ समुद्रमा चक्रवात फेरि घट्छ, चक्रवातको चाहिँ चक्रवात भने त तपाईँको विभिन्न चरण विकसित हुन्छ नि, चक्रवातको जस्तै वर्षमा यतिवटा चक्रवात भयो अथवा दुई वर्षमा यतिवटा चक्रवात चाहिँ विकसित भयो भन्छौँ हामी, त्यो हिसाबमा भन्दाखेरि एलनिनोले चाहिँ चक्रवातको चाहिँ सङ्ख्यालाई चाहिँ यसले घटाउँछ खास चाहिँ। त्योभन्दा लालिना फेज हुँदाखेरि जुन चाहिँ होइन बढी वर्षा गराउने चाहिँ प्रणालीको नेपालमा, त्यो प्रणाली हुँदाखेरि फेरि साइक्लोन चाहिँ इन्डियन ओसियनमा चाहिँ साइक्लोन बढ्छ, तपाईँको सङ्ख्या नै दोब्बर हुन्छ। त्यस्तै गरी अब प्रशान्त महासागर ताप्दाखेरि चाहिँ हाम्रो तुलनात्मक रूपमा हिन्द महासागर चाहिँ चिसो हुन्छ, प्रशान्त महासागर ताप्दाखेरि अब एलनिनोको घटना भयो, त्यो एलनिनोको घटना हुँदा भएको अवस्थामा चाहिँ हिन्द महासागर फेरि तुलनात्मक चिसो हुन्छ, त्यो तुलनात्मक चिसो हुँदाखेरि चाहिँ समुद्री तापक्रम घट्ने भयो, त्यो समुद्री सतहको तापक्रम घट्दाखेरि चाहिँ जुन फेभरेबल कन्डिसन भन्छ अनुकूल वातावरण चाहिँ यो चक्रवात बन्नलाई चाहिँ उपयुक्त हुँदैन, तथापि चक्रवात चाहिँ बन्छ, तर चक्रवातमा चाहिँ बन्ने चाहिँ फ्रिक्वेन्सी छ त्यो चाहिँ घट्छ, त्यस्तो किसिमको सम्बन्ध रहिरहेको छ। अब एलनिनो अवस्थामा चाहिँ अब चक्रवात अस्थिर र यसले ट्र्याक बदल्ने सम्भावना बढी हुन्छ, जस्तै तपाईँको चाहिँ अब आकलन गरिएको भन्दा अर्को ट्र्याकमा पनि जान सक्छ एलनिनो इयरहरू, यो चाहिँ एउटा अध्ययनको निष्कर्ष रहिआएको छ। त्यस कारणले गर्दाखेरि अहिले बढ्दो जलवायु परिवर्तनले समुद्री सतह लगायत मनसुनमा पर्ने प्रभाव चाहिँ हाम्रो यो भनौँ न प्रशान्त महासागर हिन्द महासागर लगायत को क्षेत्रमा चाहिँ विविध रूपमा यसले असर गरिरहेको छ।
1: यसरी हेर्दाखेरि त हामीले जलवायु परिवर्तनले पनि हाम्रो मौसमी चक्रहरूमा अर्थात् मौसमी प्रणालीहरूमा असर गर्यो भन्न सकियो। सँगसँगै तपाईँले अलिक जोडिहाल्नुभयो एलनिनो यसपालि कम पानी पर्ने अनुमान थियो, अझ भनौँ साउन भदौमा त एकदमै सुक्खा पनि हुन सक्छ कि न भन्ने किसिमबाट पनि चर्चाहरू गरिएका थिए, तर त्योभन्दा विपरीत सामान्यतया निरन्तर पानी आवश्यकता अनुसार परि नै रह्यो, औसतभन्दा कम पर्यो होला तर परि नै रह्यो। यसरी हेर्दाखेरि आगामी हिउँदमा चाहिँ यसले प्रभाव पार्ने अवस्था कतिको छ, एउटा प्रश्न यहीँ जोडिहालेँ मैले एलनिनोले चाहिँ।
2: जस्तै अहिले चाहिँ पहिलाको चाहिँ पूर्वानुमान अनुसार चाहिँ अब अगस्त सेप्टेम्बरतिर चाहिँ अलिकति कम वर्षा हुन्छ भन्ने किसिमको चाहिँ होइन अनुमानलाई चाहिँ अब त्यति यसले साथ दिएन, तथापि हामीमा चाहिँ केही औसतभन्दा केही कम पानी परे पनि त्यो पर्याप्त पानी नै परेको भन्ने अहिले चाहिँ बुझिन्छ। अब चाहिँ कस्तो छ भन्दाखेरि हामीले हिउँदको कुरा गर्दाखेरि हाम्रो हिउँद चाहिँ प्रत्येक वर्ष चाहिँ हिउँदको एउटा प्याटर्न चाहिँ जुन पश्चिमी वायु प्रणालीले चाहिँ हामीमा वर्षाको मात्रा चाहिँ घटाउँदै लिइरहेको छ, यो पाँच सात वर्षको तथ्याङ्कलाई हामीले विश्लेषण गर्दा पनि, भनेपछि जति वर्षा हुनुपर्ने हो त्यो वर्षाको चाहिँ करिब करिब 15-20% अथवा होइन 25-30% मात्रै वर्षा भइरहेको अवस्था छ, जस्तो 2025 हेर्दा 24 अथवा 23 हेर्दाखेरि। त्यस कारणले गर्दा फेरि चाहिँ अब यसमा एलनिनोको पर चाहिँ अब जस्तै डब्लुएमओ वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले पनि अब चाहिँ ग्लोबल्ली नै हामीले चाहिँ दक्षिण एसियाले क्षेत्रलाई मात्रै फोकस नगरिकन हेर्दाखेरि अब 3.5 डिग्री एनामोली हुन्छ भनेको छ तापक्रममा, त्यो भनेपछि चाहिँ इट इज कन्फर्म भन्ने हिसाबले उसले कुरा गरेको छ। त्यस कारणले गर्दाखेरि हाम्रोमा चाहिँ त्यो दुईवटा कुरालाई जोडेर हेर्नुपर्ने हुन्छ, एउटा चाहिँ फेरि तपाईँको एउटा एलनिनोको प्रभाव चाहिँ उत्कर्षमा पुग्ने हिउँद समयमा होइन नोभेम्बर डिसेम्बर उत्सव पुग्ने त्यसको प्रभाव चाहिँ फेब्रुअरी मार्चसम्म पर्ने, भनेपछि अब आउने हिउँदलाई त्यसले चाहिँ अलिकति असर गर्ने भइहाल्यो। अर्को फेरि प्रत्येक वर्षको हाम्रो हिउँदे प्रणालीलाई चाहिँ परमा वर्षाको मात्रा कम हुँदै गइरहेको र त्यो अवधिमा चाहिँ हाम्रो यो पानीका स्रोतहरूमा चाहिँ कमी आएको डडेलका प्रकोपहरू बढ्दै गएको घटना छ, त्योलाई दुईवटालाई हामीले जोडेर हेर्दाखेरि हिउँदमा यसको अझै प्रभाव चाहिँ पर्ने देखिन्छ।
1: अच्छा, फेरि म यही बङ्गालको खाडीमा बन्दै गरेको एक किसिमको चक्रवातको कुरालाई नै जोडे। पछिल्लो समयमा चाहिँ यो मौसम सम्बन्धी पूर्व सूचना अर्थात पूर्वानुमान विशेष गरी पूर्वानुमानहरू चाहिँ अलिकति सठिक भएको र गरेका पूर्वानुमानहरू धेरै हदसम्म मिलेको पाइन्छ, अति भारी भनेको ठाउँमा कम्तीमा भारी वर्षा हुन्छ अथवा सुक्खा भनेको ठाउँमा कम पानी त पर्छ, त्यसरी मिलेको अवस्था छ। यसलाई यो सठिक बनाउनका लागि तपाईँहरूले विशेष गरी कस्ता किसिमका विधिहरू अपनाउनुहुन्छ र पछिल्लो समयमा चाहिँ मान्छेहरूले मौसमविदहरू मौसम पूर्वानुमान सम्बन्धी निकायहरूलाई विश्वास गर्ने क्रम बढेको छ?
2: अब यसमा चाहिँ हामीले मुख्य रूपमा चाहिँ हाम्रो यो सूचना हामीले कहाँबाट लिएर आउँछौँ, सूचना भनेको तथ्याङ्कले दिने हो, त्यस कारण तथ्याङ्कको लागि हामीले चाहिँ जुन वेदर डेटा जुन हामीले जेनेरेट गर्छौँ होइन त्यहाँ लिन्छौँ, त्यो चाहिँ हाम्रो चाहिँ अब्जर्भेसन चाहिँ प्रणाली हामीले विकसित गर्नुपर्ने हुन्छ। जस्तै उपकरणहरू हामीले चाहिँ हाम्रो जस्तै 3000 मिटर भन्दा माथिल्लो क्षेत्रहरूमा हामीले चाहिँ धेरै उपकरणहरू राख्न सकेका छैनौँ, अथवा माथिल्लो चाहिँ हिम क्षेत्रमा पनि हामीले कम उपकरण राख्न सकेका छौँ। त्यस कारणले गर्दाखेरि फेरि त्यहाँको भूगोलको पनि हामीले अब सठिक पूर्वानुमान हामी गर्न सकिरहेका छैनौँ। हिमाल पारीका क्षेत्रहरू भयो जस्तो, अथवा दार्चुला हुम्लाका क्षेत्रहरू भयो, अथवा तपाईँको ताप्लेजुङ अथवा माथिका क्षेत्रहरू भयो, होइन। त्यस कारणले गर्दा त्यो नेटवर्कको संख्या चाहिँ हाम्रो चाहिँ जलवायुको अनुगमन गर्ने चाहिँ जुन उपकरणहरू राख्छौँ त्यो उपकरणहरूको हामीले एउटा संख्या बढाउनु पर्यो। संख्या बढाइसकेपछि हामीले चाहिँ सानो सानो क्षेत्रको चाहिँ मौसमी तपाईँको चाहिँ तथ्याङ्कहरू लिन सक्छौँ, र एउटा आजको तथ्याङ्क चाहिँ भोलिको लागि चाहिँ पूर्व सूचनाको स्रोत पनि बन्न सक्छ। त्यो एउटा पार्ट भयो। अनि अर्को भनेको चाहिँ जुन मौसम पूर्वानुमानको लागि हामीले जमिनको सूचना मात्रै ले पुग्दैन, यो सूचनाको लागि चाहिँ हामीले वायुमण्डलीय सूचना जुन वायुमण्डलमा पनि विभिन्न उपकरणहरूबाट अनुगमन गर्नुपर्ने हुन्छ, त्यसमा पनि हामीले सुधार गर्दै लानुपर्छ। तथापि पछिल्लो चरणमा आएर जुन चाहिँ हाम्रो रेडिएसन वेदर बेलुन चाहिँ को छ, राडारको पनि कार्य भइरह, त्यसको डाटा पनि नेपालमा आउँछ भनेपछि हामीले वायुमण्डलीय अब्जर्भेसन सिस्टमलाई हामीले चाहिँ अलिकति चाहिँ थप शक्तिशाली बनाउनुपर्छ। त्यसको लागि हामीले लगानी बढाउनु पर्यो, होइन। विज्ञान प्रविधि र भनेको अर्थ यो जलवायुजन्य विपद अध्ययन अनुसन्धानको लागि हामीले लगानी बढाउनु पर्यो। लगानी बढाउनको लागि उपकरणहरू लगायत चाहिँ नयाँ नयाँ किसिमका चाहिँ प्रणालीहरू हामीले भित्र्याउनु पर्यो, होइन। र त्यो अब त्यो त्यसो गरेको अवस्थामा चाहिँ त्यो तथ्याङ्कहरू हाम्रो जमिन हाम्रो आकाश त्यो दुईवटा तथ्याङ्कलाई हामीले विश्लेषण गऱ्यौँ भने फेरि हामीले पूर्वानुमानको जुन गणितीय मोडल चाहिँ छ, नेपाल अनुसारको मोडल तयार भएको छ, त्यो मोडल अनुसार हामीले क्यालकुलेट गरेर हामीले चाहिँ 3 दिन अथवा 5 दिन अथवा 7 दिनसम्मको हामी भविष्यवाणी गर्न सक्छौँ। त्यस मुख्य चाहिँ अब्जर्भेसन नै हो, जमिनको अब्जर्भेसन र वायुमण्डलको अब्जर्भेसन, ताकि हामीले छिमेकी मुलुकहरूको नजिकको यताउता हेरेर, होइन, जस्तै अब तराईको जनकपुरतिरको लागि पटनाको हेर्न नपरोस्, अथवा मास्ती तपाईँको चाहिँ हाम्रो हुम्ला सिमिकोटको लागि फेरि तिब्बतको अथवा मास्तीको चाहिँ हेर्न नपरोस्। त्यस कारण अलिकति किन भन्दाखेरि 1-2 किलोमिटरकै भर्टिकल डिस्टेन्समा नै त्यो मौसम चाहिँ फरक हुने हुनाले हामीले चाहिँ पूर्व सूचना प्रणाली अथवा मौसम विश्लेषणलाई सठिक बनाउनको लागि हाम्रो उपकरण र हाम्रो क्षमतामा वृद्धि गरेको अवस्थामा सठिक सूचना अथवा भविष्यवाणी गर्न सकिन्छ।
1: यसपालिको जस्तो बंगालको खाडीबाट नै आउँदैछ एउटा न्यूनचापी प्रणाली बनेर त्यहाँबाट नै आउँदैछ भन्ने किसिमको यो खालको सूचनाको लागि चाहिँ अन्तर्देशीय रूपमा अर्थात यसको हामीसँग सूचनाको पहुँच कतिको छ र त्यसका विश्लेषणहरू चाहिँ कतिका भर पर्दा हुन्छन् उताबाट आउँदैछ भन्ने कुरालाई चाहिँ
2: फेरि अब अर्को चाहिँ हामीले एङ्गलबाट पनि हेर्न सक्छौँ। फेरि अहिले चाहिँ अब ग्लोबल भिलेजको कुरा आइरहेको अवस्था छ, होइन। जस्तै फेरि अब यो मौसमको चाहिँ र हामी जलवायुको कुरा गर्दाखेरि त यसको सीमा चाहिँ भौगोलिक सीमा यसको हुँदैन भन्ने भन्छौँ। त्यस कारणले गर्दाखेरि अब जस्तै कतिपय चाहिँ अब जस्तै हामीले अहिले सेटेलाइट का चाहिँ नक्साहरू हामी चाहिँ प्रयोग गर्छौँ, होइन, अध्ययन अनुसन्धानको लागि। त्यो चाहिँ हामीले चाहिँ फ्री चाहिँ पैसा नतिरी नै हामी ग्लोबल्ली प्राप्त गरिरहेका हुन्छौँ, होइन, अर्को देशले बनाए पनि। भनेपछि त्यो एउटा सहकार्यको चाहिँ अब एउटा नमुना उदाहरण हो। जस्तै हाम्रो सूचना हामीले इन्टरनेटमा राखिसकेपछि तिब्बतले पनि हेर्न सक्यो, त्यसबाट त्यहाँबाट पनि फाइदा। जस्तै हामीले भारतको अथवा बङ्गलादेशमा सम्म चाहिँ चक्र आइसक्यो है भनेपछि त्यहाँको सूचना पनि हामीले फलो गर्न सक्छौँ। भनेपछि यो चाहिँ हामीले सहकार्य नगरी पनि त्यो गर्न सकियो। फेरि एउटा पार्ट चाहिँ ओपन एक्सेस भन्छ नि तपाईँको, ओपन एक्सेस चाहिँ आधारमा त्यो इन्टरनेटको माध्यमबाट हामीले त्यो एउटा चाहिँ उनीहरूकोमा केही भइरहेछ, यो पता बढ्दैछ भन्ने त्यसरी लिन सक्यो। अर्को चाहिँ भनेको सरकारी तहमा नै हामीले चाहिँ एक किसिमको चाहिँ अन्डरस्ट्यान्डिङ बनाएर है त्यहाँ चाहिँ विपद चाहिँ का घटनाहरू अथवा मौसमी तथ्याङ्कहरू चाहिँ अलिकति एकदमै भनौँ न त्यो विपदमा परिणत हुने चाहिँ अवस्था आइसक्यो भने हामीले तत्काल जानकारी गराऊ भनेर पनि त्यो गर्न सकिन्छ। जस्तै अस्तिको विपदको घटनापछि चाइना मेट्रोलोजिकल एजेन्सीसँग नेपाल सरकारको चाहिँ सहकार्य सुरुवात भएको छ। त्यस कारणले गर्दाखेरि त्यस्तै अब भारतको चाहिँ इन्डियन मेट्रोलोजिकल डिपार्टमेन्ट र नेपाल सरकारको चाहिँ नेपाल मेट्रोलोजिकल डिपार्टमेन्टको बिचमा पनि सहकार्य चलिरहेको छ। जस्तै बिहारमा अथवा चाहिँ उत्तर प्रदेशमा चाहिँ यस्तो किसिमको भयो, अब यहाँ चाहिँ यो नेपालतिर मुभ गर्दैछ भन्ने सूचनाले पनि हामीहरू तराई अथवा तपाईँको त्यो क्षेत्रका जनताहरूलाई सुसूचित गराउन मद्दत गर्छ। त्यस कारण गर्दा यस्तो सहकार्यको जरुरत चाहिँ हुन्छ र सहकार्य सुरुवात पनि हुँदै गएको देखिन्छ।
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिन्देलसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। मौसम विज्ञानको दृष्टिले नेपालमा आउँदा दिनमा चाहिँ चरम किसिमका मौसमी घटनाहरू अझ बढी सामना गर्नुपर्छ भन्ने सम्भावनाहरू कतिको बढ्दै गएका छन्?
2: जस्तै हामीले चाहिँ अब समग्र यो नेचरकै कुरा चाहिँ मिल्दो जुल्दो आउने जस्तो देखेँ मैले। जस्तै अहिले चाहिँ जुन जलवायु जन्य क्रियाकलापहरू अथवा जलवायुजन्य विपदहरू बढिरहेको अवस्था छ र यो जलवायु चक्रमा आएको फेरबदल हो। जस्तै हामीले प्रत्यक्ष रूपमा नै हामीले चाहिँ विगतका 15-20 वर्षहरूमा नभोगेका घटनाहरू अहिले हामीले भोगिरहेका अवस्था छौँ, होइन? जस्तै अब वर्षा चाहिने बेलामा वर्षा नहुने, नचाहिने बेलामा वर्षा हुने, अत्याधिक ठूलो वर्षा हुने, यस्ता किसिमका घटनाहरू निरन्तर चलिरहेको छ। बेमौसमी वर्षा लगायत तपाईँको चाहिँ हावाहुरी अथवा तापलहर शीतलहरदेखि लिएर चट्याङ आदिबेरीका घटनाहरू चाहिँ अनएक्सपेक्टेडली बढ़िरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि जलवायु जन्य क्रियाकलापहरू जुन यो उष्ण वायुमण्डलीय अवस्थामा यो यस्ता घटनाहरू अवश्य नै बढ्नेछन्। त्यही अनुसारको हामी चाहिँ सतर्कता हामी अप्नाउनु पर्ने हुन्छ। त्यसको लागि हामीले चाहिँ अध्ययन अनुसन्धान र अनुगमन हामीले सोही रूपमा अथवा तपाईँको सरकारको तर्फबाट अथवा एकाडेमिया विश्वविद्यालयको तर्फबाट अथवा अन्य रिसर्च इन्स्टिच्युटको तर्फबाट संयुक्त रूपमा कतिपय कार्यहरू हामी गर्न सक्छौँ। त्यसमा अन्तर्देशीय साझेदारीहरू पनि महत्वपूर्ण हुन्छ। त्यस कारणले गर्दाखेरि जलवायुजन्य क्रियाकलापहरू अवश्य नै बढ्छन्। त्यसको लागि हामी पूर्व तयारी, सुसूचित अध्ययन र अनुसन्धान गरेर त्यसको हानि नोक्सानीबाट कसरी हामी चाहिँ क्षति कम गर्न सक्छौँ भन्ने दिशामा अगाडि बढ्नुपर्छ।
1: यो अध्ययन अनुसन्धानको कुरा गर्दा चाहिँ नेपालमा पछिल्लो समयमा कतिको बढेका छन् र सरकार यसमा कतिको लगानी गर्न तयार अर्थात् स्रोतहरू खोज्नको लागि विश्वविद्यालयहरू कतिको लागि परेका छन्? पछिल्लो समयमा अध्ययन अनुसन्धानको दायरा कतिको फराकिलो भएको छ कि अझ धेरै गर्न आवश्यक छ?
2: अनुसन्धानको लागि चाहिँ अहिलेको जस्तै जनशक्तिहरू अथवा विद्यार्थीहरू अथवा रिसर्चरहरूको चाहिँ अब चाहना चाहिँ एकदमै अगाडि बढेको हामी पाएका छौँ। तर फेरि जुन सरकारी तहबाट चाहिँ विश्वविद्यालयमा दिने अनुदान अथवा शिक्षा चाहिँ अलिकति घटेको पायौँ हामीले यो वर्ष। त्यस कारणले गर्दाखेरि जस्तै मान्छेमा चाहिँ अब यो विपद को अध्ययन चाहिँ हामीले गर्नुपर्छ है भनेर कतिपय चाहिँ नयाँ म्यान पावरहरू पनि अध्ययन अनुसन्धानमा लागिरहनु भएको छ र चाहिँ अब त्यसले चाहिँ केही न केही रूपमा ठोस कारण अथवा त्यसको चाहिँ बिन्दु केन्द्रबिन्दुसम्म पुग्न सकिन्छ। तथापि अब हामीले चाहिँ सरकारी तहबाट नै यसलाई संरक्षण गर्नको लागि सरकारले लगानी चाहिँ बढाउनुपर्छ। सरकारले लगानी बढाउने भनेको चाहिँ रिसर्च इन्स्टिच्युटहरूमा अथवा युनिभर्सिटीहरूमा चाहिँ अलिकति थप लगानी बढाएर विज्ञान र प्रविधिलाई अलिकति माथि लानुपर्छ।
1: त्यसैले चरम मौसमी घटनाहरू बढ्दै गएको र अझ बढ्ने सम्भावना रहेको सन्दर्भमा नेपालले दीर्घकालीन रूपमा यो संरचना बनाउने लगायतका कुराहरूमा कस्ता नीतिहरू अवलम्बन गर्नुपर्ने अवस्था देखिन्छ अब आगामी दिनहरूमा? विशेष गरी
2: यो जुन हाम्रो चाहिँ इन्फर्मेसनलाई चाहिँ जुन डाटाबाट आएको इन्फर्मेसन हुन्छ इन्फर्मेसनलाई हामीले पोलिसीमा लिएर जानु पर्यो नीति निर्माण तर्फमा। नीति निर्माणमा फेरि हाम्रो कस्तो छ भन्दाखेरि हाम्रो चाहिँ सरकार चाहिँ कमजोर हुँदाखेरि नीति निर्माण पनि कमजोर भइरहने अथवा हामीले भएको नीति नियमलाई पनि हामीले पालन नगरेको अवस्था छ। त्यस कारणले गर्दाखेरि नीति नियमको तहमा चाहिँ हाम्रो चाहिँ नेपाली परिपाटी चाहिँ अलिकति कमजोर नै छ। हामीले त्यही नीति नियम एक ठाउँमा एउटा हुन्छ अर्को ठाउँमा अर्को हुन्छ। जस्तै हामीले उदाहरणको लागि एउटा खोलाको मापदण्ड नै गऱ्यौँ भने होइन खोलाको मापदण्ड चाहिँ एउटै पालिकाभित्र दुईवटा खोलामा फरक फरक होइन सहायक दुईटै सहायक नदी हुन् तर फरक फरक हुन्छ। त्यस कारणले गर्दा यो यस्तो कुराहरूमा चाहिँ हामीले सिरियसली यसलाई लिनुपर्ने हुन्छ र नीति नियममा चाहिँ अब यो विशेष गरी विपद सम्बन्धी नीति नियमलाई चाहिँ हामीले एकदमै अक्षरशः पालना गरेर हामीले चाहिँ क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ। नत्र फेरि हामी चाहिँ जहिले पनि विपद आयो फेरि हामी बिर्सने अनि फेरि तपाईँको चाहिँ अब गफ गर्ने मात्रै स्थिति बन्छ।
1: अब अन्तमा भोलि बिहिबारदेखि सुरु हुने सम्भावित वर्षा ठूलो पानी शुक्रबार शनिबार आइतबार अलिक ठूलो नै हुन्छ।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा सुजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
5: डाक्टर द्वारा दिइने सेवाहरू,
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
5: अनुहारका हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
5: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
5: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जडेदेखि दाँत फरिने,
5: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
5: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
6: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थो डेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
7: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5562-707।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू,
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
9: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
8: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
11: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू,
12: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
11: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
12: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
11: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
12: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
13: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार।
7: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
15: सीता के भो तिमीलाई, घुम्चेर बसेछौ,
16: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
15: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
19: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
18: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
19: उपलब्ध। शल्यक्रियाहरू
18: मस्तिष्क हृदयको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
19: बालबालिकाको न्यूरो सर्जरी
18: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
19: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
18: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
19: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
20: मध्यपश्चिम ट्राइन चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। दाङको दंगेश्वरन गाउँपालिका वडा नम्बर 3 राउत गाउँमा अवैध रूपमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका 6 जना स्थानीयवासी विरूद्ध जिल्ला प्रशासन कार्यालय दाङमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 32 बमोजिम उक्त अभियोग पत्र दर्ता गर्नुभएको हो। प्रहरीले जुवाको खालबाट रु 78,865 नगद र 52 पत्ता ताश बरामद गरेको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुर अन्तर्गत प्रहरी नायब निरीक्षक सुजल श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले गत भदौ 30 गते राति करिब 11:10 बजे स्थानीय लामोदर चौधरीको घरमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा दंगेश्वरन गाउँपालिका 3 रावत गाउँ बस्ने 42 वर्षीय लामोदर चौधरी, 52 वर्षीय महावीर चौधरी, 31 वर्षीय दीपक गिरी, 34 वर्षीय सुशील देवकोटा, 36 वर्षीय सन्देश भन्ने गणेश योगी र 47 वर्षीय हुमबहादुर भन्ने भूबहादुर चौधरी रहेका छन्। बयानका क्रममा प्रतिवादीहरूले भदौ 30 गते तीजको पञ्चमीका दिन रमाइलो गर्न तथा मासु र खानपिनका साथ हारजित हुने गरी तास खेलेको तथ्य स्वीकार गरेका छन्। दाङको बबई गाउँपालिका वडा नम्बर 7 निवासी नगर बहादुर डाँगीको मृत्यु भएको 9 वर्षपछि करिब कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। श्रीमती खुमा डाँगीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत दाङमा कर्तव्य ज्यान मुद्दा दायर गर्नुभएको हो। कर्तव्य ज्यान गरी मारेको भन्दै दुईजना विरूद्ध मुद्दा दायर भएको सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता कमल प्रसाद कोइरालाले बताउनु भएको छ। हत्या अभियोगमा शान्तिनगर गाउँपालिका 7 गैरा तिलवारीका 38 वर्षीय नवीन चौधरी र बबई गाउँपालिका 7 का 39 वर्षीय जनक ओली विरूद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको हो। आरोपी मध्ये नवीन चौधरी पक्राउ परिसकेका छन् भने अर्का आरोपी जनक ओली फरार रहेका छन्। अभियोग पत्र अनुसार 2074 साल माघ 2 गते माघी पर्व मनाउने क्रममा आरोपी जनक ओलीले मृतक नरबहादुर डाँगीलाई नवीन चौधरीको घरमा मदिरा खान लगेर गएका थिए। साँझसम्म श्रीमान घर नफर्किएपछि श्रीमती खुमा डाँगीले खोजतलास गर्ने क्रममा शान्तिनगर 7 स्थित तिलवारी नर्सरी नजिकै झाडीमा नरबहादुर अचेत अवस्थामा फेला परेका थिए। अचेत अवस्थामा फेला परेका डाँगीलाई तत्कालै स्थानीय मेडिकल हुँदै तत्कालीन राप्ती अञ्चल अस्पताल तुलसीपुर पुर्याएकोमा सोही राति 9 बजेतिर उपचारको क्रममा मृत्यु भएको थियो। दाङको घरहीमा रहेको गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेराले 23 जना विभिन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ। घोराई उपमहानगरपालिका 17 चौघेरामा रहेको विद्यालयले सञ्चालन गरेको डोनेशन बक्स अभियान अन्तर्गत संकलन भएको रकमबाट 23 जना आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो। जस अन्तर्गत 7 जनालाई विद्यालय पोसाक र 17 जनालाई स्टेशनरी सामग्री सहयोग गरिएको थियो। विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकले आफ्नो जन्मदिनका अवसरमा खाजा तथा अन्य खर्चबाट केही रकम कटाएर विद्यालयमा राखिएको डोनेशन बक्समा वर्षभरि स्वैच्छिक रूपमा जम्मा भएको करिब 17,000 रूपियाँबाट विद्यार्थीहरूलाई सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले जानकारी दिनुभएको छ। प्रधानाध्यापक मल्लका अनुसार यसरी वर्षभरि विभिन्न विद्यार्थी तथा शिक्षकको जन्मदिनका अवसरमा संकलन भएको रकमबाट प्रत्येक वर्ष विद्यार्थी शैक्षिक सामग्री वितरण गर्ने गरिएको छ। आफ्नो जन्मदिनको खुशी साथीको शिक्षामा सहयोग भन्ने भावनाका साथ अघि बढ़ाएको अभियानले जन्मदिन मनाउने संस्कृतिलाई समेत सामाजिक उत्तरदायित्वसँग जोडिएको विद्यालयका प्रधानाध्यापक मल्लले बताउनु भएको छ। विद्यालयले आगामी दिनमा पनि डोनेशन बक्स अभियानलाई निरन्तरता दिने र अभियान अन्तर्गत संकलन भएको रकमलाई कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई सहयोग गरिने जनाएको छ।
र नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत आज स्थानीय तहको अधिवेशन हुन लागेको छ। असोज 3 र 4 गते वडा अधिवेशन गरेको कांग्रेसले आज पालिका अधिवेशन गर्न लागेको हो। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार वडा अधिवेशन सँगै केन्द्रीय प्रतिनिधि छनौट गरेपछि पालिका अधिवेशन गर्न थालेको हो। पालिका अधिवेशन अन्तर्गत दाङका 10 स्थानीय तहमा निर्वाचन हुन थालेको छ, जस अन्तर्गत 2 उपमहानगरपालिका, 1 नगरपालिका र 7 गाउँपालिकामा निर्वाचन हुन थालेको नेपाली कांग्रेसले जनाएको छ। पालिका अधिवेशनपछि असोज 10 गते प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ। त्यसपछि असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँको खुल्ला मञ्चमा 15 केन्द्रीय महाधिवेशन हुने भएको छ। हस्तो बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्ने गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका

0: र 98 5 78 32 223
1: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर डाङको शंकर मेडिकल हलमा
2: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा गोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
2: बिरामी
0: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
3: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, फोन नम्बर 082-5562-023, 98-478-1817 र 98-478-3643।
6: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
9: साइकल चालेर
10: के गर्ने बाबु?
11: छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
12: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने।
13: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
14: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
15: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
16: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
17: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही, दाग,
18: दीपक। सम्पर्क मोबाइल 98-4-78-27-977
0: र 98-5-78-30-689।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
13: पायल, फिस्तुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
13: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
13: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
13: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
19: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चौक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
0: भर्ना सम्बन्धी सूचना,
12: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौका

0: फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
2: सम्पर्क फोन नम्बर 0825-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-625-26-286।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45-226।

0: एक्सचेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै कैश डिस्काउंट अन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो एता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेंज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686 37244।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुस्।
5: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
6: नमस्कार, यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। जीव राम भण्डारी आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ। पुरञ्जन आचार्य उहाँ एउटा राजनीतिक विश्लेषक हुनुहुन्छ, आर्थिक मामिलाका राम्रो ज्ञान राख्ने व्यक्ति हुनुहुन्छ पुरञ्जन आचार्य। आज म उहाँसँग विकसित नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र कयौं अन्तर्राष्ट्रिय घटनासँग जोडिएका विषयलाई केन्द्रमा राखेर पछिल्लो सरकार, यो सरकारको सामान्यतया यसबाट के छनक पाउन सकिन्छ, भविष्यलाई समेत केन्द्रमा राखेर विश्लेषणात्मक र सूचनामूलक ढंगले उहाँ मार्फत सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। सर, स्वागत छ कार्यक्रममा। सर, अब म कहाँबाट प्रवेश गरेँ भने मैले तपाईँलाई अलिक काँग्रेसबाट अलग गराउनै सक्दिनँ, त्यसकारण किनभने तपाईँको जो ज्ञान छ, म आज प्रारम्भ चाहिँ नेपाली काँग्रेसबाट गर्न चाहे। जस्तै निर्वाचन आयोग, सर्वोच्च अदालतले गगन थापाले नेतृत्व गरेको काँग्रेसलाई वैधता प्रदान गरेको छ। अब गगन थापा यही असोजको दोस्रो साता पार्टीको महाधिवेशन गर्ने भन्दा कसिएका छन्, तर जो गगन इतरका मानिस छन् त्यो महाधिवेशनमा सामेल हुने सम्भावना क्षीण भएको देखिन्छ। र मंगसिर तेस्रो साता अर्को अर्थात शेरबहादुरजीको यसो अहिलेसम्मको नेतृत्व देखिन्छ, तर आउने नेतृत्व को हो भन्ने बारेमा अन्यहरूको जस्तो अवस्था देखिन्छ। त्यसमा कोइराला परिवार, त्यसमध्येमा जस्तो डाक्टर शेखर कोइराला कहाँ उभिनु होला एउटा अहम विषय छ भने शशांक कोइराला सक्रियता दर्शाइरहनु भएको छ। यो समग्र हेर्दाखेरि नेपाली काँग्रेस के अब फुटेको, यो सिद्धिन लागेको, वा मूलधार कसरी आउने दिनमा कसरी कसको कसलाई चाहिँ आधिकारिक ढंगले नेपाली जनले, वैधताको एउटा पार्ट छ तर नेपाली जनले कसलाई रिकग्नाइज गर्ला, अर्थात यो चाहिँ खास काँग्रेस हो है अनुहार हेर्दाखेरि भन्ने हुन्छ नि, त्यो के होला? म यहीबाट सुरु गर्न चाहे कृपया।
7: होइन, अब यो अब अहिलेको समसामयिक चाहिँ राजनीतिको र चाहिँ आजको सबैभन्दा हट विषय पनि पोलिटिक्समा काँग्रेस फेरि भएको छ। सरकारमा यद्यपि अब 182 ल्याउने राष्ट्रिय स्वतन्त्र पार्टी छ, त्यसलाई चाहिँ विषयले र घटनाले काँग्रेसले उछिनिएको छ। उछिनिएको चाहिँ फेरि चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा भविष्य उन्मुख भएर कम उछिनिएको छ, विभाजन भएर चाहिँ बढी चाहिँ चर्चामा छ भनौँ न,
6: विभाजनको कारण
7: बढी चर्चामा छ। यो विभाजन हुँदैछ, अर्को पनि चर्चा छ, यो यसको चाहिँ अधिवेशन हुँदैछ दुईटा, त्यो पनि चर्चामा छ। जहाँसम्म तपाईँले वैधानिकताको र चाहिँ अब टेक्निकल कुराहरू गर्नुभयो भने अहिले नेपाली कंग्रेस नेपालको कानूनी रूपमा राजनीतिक रूपले पनि यो चाहिँ के छ भने गगन थापाको नेतृत्वमा सञ्चालित छ। त्यसलाई चाहिँ शेरबहादुरहरूले पनि या चाहिँ शशांक कोइरालाहरूले पनि जो अहिले इतर समूह मात्रै भनेका छन्, नेपाली काँग्रेस इतर समूह वैधानिकताको हामी हौ भनेर उनीहरूले क्लेम गरेका छैनन्। उनीहरू अब नयाँ पार्टी बनाउने एकता भएन भने त्यो सन्दर्भमा उनीहरू अगाडि बढेको चाहिँ म बुझ्दछु।
6: एकता भएन भने भन्नुभयो कि सम्भावना छ,
7: यो सम्भावना जहिले पनि रहन्छ।
6: हो,
7: यो चाहँदाखेरि चाहिँ दुई तिनजनाले चाहँदाखेरि, दुई चारजनाले चाहँदाखेरि यसको सम्भावना जहिले पनि रहन्छ। तर म के देखिरहेछु भने यो अहिले तत्काल नहुने सम्भावना चाहिँ म बढी देख्दैछु,
6: किनभने महाधिवेशन भइसकेको
7: होइन। अब यस्तो छ, अब नेताहरूले चाहँदैमा, अब जस्तो मलाई चाहिँ लाग्छ नेताहरूले चाहँदैमा यो एक भइहाल्छ,
6: नेताहरूले चाहँदैमा हुँदैन
7: भन्नु, तर उही चाहिँ के छ भन्दा कहिले डोरीलाई सर्प कहिले सर्पलाई डोरी झैँ लाग्छ नि, बाहिर देखिने एउटा भित्र अर्को हुने, तर नेताहरूले चाहन चाहँदै पनि किनभने म अलिकति पृष्ठभूमि अलिकति पृष्ठभूमिमा के हो भन्दाखेरि चाहिँ मैले गगनसँग पनि विचार रहनु कुरा गरेको हो, पूर्णबहादुरसँग पनि विचार रहनु कुरा गरेको हो, शेखर कोइरालासँग पनि चाहिँ विचार रहनु दस मिसलाई पनि कुरा गरेको हो। त्यो पृष्ठभूमिमा चाहिँ सबैजना पार्टी एकता बिना चाहिँ हाम्रो भविष्य, यसै पनि हाम्रो भविष्य, हाम्रो सपोर्ट बेसहरू खुम्चिएका छन् होइन। अस्तिको निर्वाचनले 10 लाख भोट चाहिँ कम भएको हो, वास्तविक रूपमा कति कम भएको हो त्यसको मूल्याङ्कन गर्नै डर लाग्छ, तर भिजुअली यति भोट थियो पहिलाको चुनावमा यति आयो भनेर भन्दाखेरि हो, बढेको भोटमा कति घट्यो के गर त्यसको चाहिँ कांग्रेसले धेरै चाहिँ त्यसको अध्ययन अनुसन्धान गर्दैन। त्यसले गर्दा मलाई चाहिँ के लागेको छ भन्दाखेरि चाहिँ काङ्ग्रेस एकपल्ट फुर्तै छ, काङ्ग्रेसको वैधानिकता अब कुन साइजको फुर्छ के हुन्छ त्यसको होइन भिन्दै कुरा हो, तर टेक्निकली काङ्ग्रेस गगन थापाले लिड गरिरहेका छन् विशेष महाधिवेशनबाट, त्यसलाई निर्वाचन आयोगले पनि दिएको छ सर्टिफिकेट, त्यसलाई चाहिँ अदालतले पनि दिएको छ, र त्यस अनुसारले चाहिँ निर्वाचन एउटा भइओरी काङ्ग्रेस चाहिँ नराम्ररी पराजय बिहोरेर पनि फेरि अहिले 15 महाधिवेशनमा गइरहेको छ, यो फेरि सत्य हो, तितो सत्य हो होइन। तितो किन हो भनेर भन्दा काङ्ग्रेस नराम्ररी हारेको छ, तितो किन पनि हो भनेर भन्दाखेरि चाहिँ काङ्ग्रेसले चाहिँ अब काङ्ग्रेस बदलियो अब देश बदल्छौ भनेर चुनावमा गएको थियो, काङ्ग्रेसले चाहिँ देश बदल्न काङ्ग्रेस बदल्नको लागि गगन थापालाई पार्टी सभापति पनि बनायो र प्रधानमन्त्रीको क्यान्डिडेट पनि बनायो, यो सबै कुरा सत्य हुन्, तर अब समय भएन, समय पुगेन, या चाहिँ काङ्ग्रेसलाई रिबिल्डिङ गर्न चाहिँ टाइम थिएन काङ्ग्रेसभित्र, त्यो सबै कुराहरू आफ्नो ठाउँमा छँदैछन्। अहिलेको आधुनिक जमानामा कुनै पनि चाहिँ मेसेज पुगाउनको लागि समय कति चाहिन्छ त्यो मलाई थाहा छैन, म धेरै त्यो आइटी चाहिँ स्पेसियलिस्ट होइन, तर समय भनेको कुरा चाहिँ के छ भने आजको जमानामा एक दिनमा संसारभरि मेसेज पुग्ने खालको समय आइसकेछ।
8: यो जो दुईवटा अथवा तीनवटै जस्तो देखिन्छ नि, जस्तो शाखर डाक्टर शेखर कोइराला र पूर्णबहादुर खड्का कहाँ बिने भन्ने बारेमा उहाँहरू अझै अस्पष्ट जस्तो देखिन्छ, अनि अरू पक्ष जस्तै शेरबहादुर देउबाजी लगायतका जो विमलेन्द्र निधिहरू यी सबै कृष्ण सिटौलाहरू त एक ठाउँमा उभिएको तस्विर, प्रकाश मानसिंहहरू शेरबहादुरजीहरू एक ठाउँमा उभिएको तस्विर देखिन्छ, त यो अहिलेको जो विभाजित मानसिकता छ अथवा दुई पार्टी भएको जस्तो हामीले बाहिरबाट हेर्दा देखिन्छ नि, यो के सैद्धान्तिक वैचारिक छ कि अरू कुनै कारणले छ?
7: सैद्धान्तिक वैचारिक के पनि छैन,
8: यो के कारणले?
7: यो दुईटा कारण हो यसको पछाडि। एउटा कारण त के छ भने जेएनजी आन्दोलनबाट प्रभाव, ठूलो प्रभाव चाहिँ काङ्ग्रेसमा पर्यो, काङ्ग्रेसभित्र कसरी अगाडि बढ्ने भन्ने कुरा चाहिँ रणनीतिक कुराहरूमा चाहिँ केही चाहिँ महासमिति गोदावरी महासमिति बैठकमा पनि त्यहाँ एउटा प्रस्ताव पास भएको छ। के भएको छ भने अब कम्युनिस्टहरूसँग नमिल्ने भन्ने चाहिँ भएको छ, मतलब कङ्ग्रेस अब एमाले या माओवादीहरूसँग मिलेर निर्वाचनमा जाँदैन भन्ने छ, त्यो चाहिँ स्ट्राटेजीको त्यो चाहिँ भ्यालु या प्रिन्सिपल या काङ्ग्रेसको चाहिँ त्यो होइन, त्यो चाहिँ त्यो चाहिँ त्यति मलाई चाहिँ के छ भने महासमितिबाट पास गर्नुपर्ने विषय जस्तो मलाई लागेको थिएन, मैले त्यतिखेर पनि लेखेर बोलेर त्यो चाहिँ यो चाहिँ अब गलत लाइन हो, एकातिर संविधान चाहिँ कोलिसनवाला बनाउने गठबन्धनवाला, अर्कोतिर के छ भन्दाखेरि चाहिँ महासमितिको बैठकले चाहिँ हामी कसैसँग पनि निर्वाचनमा पहिले पनि र पछि पनि जस्तो पछि छैन होला पहिले चाहिँ गर्दैनौँ भन्ने छ, त्यो त्यति चाहिँ व्यावहारिक राजनीतिको तकाजामा त्यो त्यति धेरै सुट गर्दैन र त्यो नगरेको परिणामहरू भोलिको दिनमा सायद थाहा होला। अब सैद्धान्तिक विभाजन के पनि छैन यसमा, सबैले चाहिँ काङ्ग्रेस भन्न रुचाउँछन् आफूलाई, सबैले बिपी कोइरालाको फोटो, गणेशमानको कथा, कृष्णप्रसाद भट्टराईको सन्त चाहिँ आचरणलाई चाहिँ अगाडि सारेकै छन्। अनुहार हेर्दा देखिने गरी चाहिँ के छ भन्दाखेरि चाहिँ नेतृत्व तहमा र 35 वर्षमा काङ्ग्रेस सञ्चालन गरिरहेको शेरबहादुरको क्याम्पमा या चाहिँ इतर समूहमा धेरै देखिन्छ,
8: मतलब व्यक्तित्व
7: व्यक्तित्व अब संघर्षको व्यक्तित्व, सत्ताको व्यक्तित्व, पार्टीको व्यक्तित्व चाहिँ त्यतापट्टि देखिन्छ। त्यतापट्टि हेर्दाखेरि काङ्ग्रेस त हिजो यिनीहरू थिए भनेर जनमानसलाई एकपल्ट लाग्न सक्छ, ती खराब थिए असल थिए तिनीहरूले काङ्ग्रेसलाई कहाँ पुगाए त्यो आफ्नो ठाउँमा छ होइन। अब खराब भनेको नि त के रिलेटिभली त हुने रहेछ नि होइन, को कति के कारणले खराब भन्ने कुराको एकदम वस्तुपूरक समीक्षा हुन सकेको छैन, तर पनि आज एउटा मिडियाले बनाइदिएको या आफ्नै पार्टीभित्रबाट पनि चाहिँ आरोपित यो छ नि एउटा, यिनीहरू सबै यो भाइहरू खराब हुन्, यिनीहरूले देश पनि डुबाए काङ्ग्रेस पनि डुबाए भन्ने छ। त्यही पृष्ठभूमिमा चाहिँ जेएनजी आन्दोलनले पनि त्यसलाई बोक्यो, जेएनजी आन्दोलनको प्रभावमा चाहिँ विशेष अधिवेशन पनि भयो, यहाँ तपाईँले भन्नुभयो जस्तो सैद्धान्तिक र चाहिँ अगाडि जाने बाटोमा कुनै पनि कुरामा फरक मत म देखिरहेको छैन. अब के हो त फरक, फरक के हो त भन्दा अब जसलाई हामीले भन्यौँ चाहिँ यिनीहरू हेर्दाखेरि काङ्ग्रेस जस्तो लाग्छन् भन्छ भन्ने छ, तिनीहरूलाई गगन विष्टहरू काङ्ग्रेस जस्तो लाग्दैन होला. कृष्ण सिटौलाको भाषामा कृष्ण सिटौलाजी के भन्नुहुन्छ भने गगनलाई सभापति मान्नै सकिँदैन भन्नु. अब गगनलाई सभापति उहाँले मान्दा नमान्दै पनि बहुमत महाधिवेशन प्रतिनिधिहरूले उनलाई सभापति बनाएका हुन्, त्यो किन विधानमा लेखेको त त्यो पनि प्रश्न उठ्छ. बहुमत होइन 54% भन्ने छ, त्यसलाई आज आएर ठुस्किने भने पनि त्यसमा अब आफ्नो एउटा चाहिँ सत्याग्रही चाहिँ आवरण लिए पनि विचार गरे पनि त्यतिखेरको उपसभापतिले जुन त्यसलाई लिएर दर्ता गरे र भेरिफिकेसन गरेनन्, आजकल के छ र वेबसाइटमा हालेर भेरिफिकेसन गरेको भए पनि हुन्थ्यो होइन, ल यसमा चाहिँ असहमति छ भने भनौँ भनेर भन्न पनि सकिन्थ्यो. अब पूर्णबहादुर खड्गाले त्यो पनि काम त्यतिखेर गर्न रुचाएनन्. किन रुचाएन भन्दा उनले मैसँग भनेका कुरा चाहिँ त्यतिखेरै पार्टी फुट्थ्यो.
8: ए
7: पार्टी म चाहिँ कृष्णप्रसाद भट्टराईको चाहिँ
8: अनुयायी
7: हुँ.
8: आदर्श भट्टराईले
7: कृष्णप्रसाद भट्टराईले कहिले पनि 20 बेर पनि पार्टी फोड्न जोगाउनु भएको हो उनले, त्यो कुरा हो पनि. र उनले पनि के भने भन्दाखेरि चाहिँ पार्टी फुटेको म कसरी हेर्न सक्छु, म त्यतिखेर पनि हेर्न सकिनँ अहिले पनि हेर्न सकिनँ, त्यो मेरो उनीसँग लामो 2-4 घण्टाकै सम्वादमा 2-4 दिनै भएको हुँ.
8: त्यसकारण म यता पनि
7: छैन
8: भनेको यो अहिले
7: एक्ज्याक्ट
8: पूर्ण खड्गाले.
7: अब अर्को के छ, तपाईँले भन्नुभयो शेखर कोइरालाको बारेमा, उनको पनि करिब करिब चाहिँ नैतिक र धार्मिक के अरे नैतिक र राजनीतिक संकट के हो भनेर भन्दाखेरि चाहिँ आफ्नै टिमका टोली आफैले इनिसिएट गरेको विशेष महाधिवेशन आफैले त्यसबाट चाहिँ स्थापित गरेको नेताहरू अहिले पार्टीमा विशेष महाधिवेशनको बिउ नै अगाडि सारेको शेखर कोइराला. उनको चाहिँ भनाई र घटना घटेको भनाइको बीचमा खालि फरक मात्र के हो भने विशेष महाधिवेशन गर्ने तौर तरिकामा फरक हो. शेखर कोइरालाले केन्द्र कार्य समितिको बैठकबाट निर्णय गरेर यो विशेष महाधिवेशनमा जाउँ भन्ने एक छत्र एक किसिमले कुरा राखिरहे. शेरबहादुरजी एन्ड कम्पनी तयार भएनन् विशेष महाधिवेशनबाट जानलाई. समय पनि के थियो भन्दाखेरि चाहिँ स्वाभाविक 15 महाधिवेशनको समय आइसकेको थियो. उनीहरू अब 15 महाधिवेशन नै आइसकेको यो गरौँ भन्ने त्यस्ता पनि धेरै बेमान उनीहरूको चाहिँ नियत थियो, म यो कुरा मान्दिनँ होइन. किनभने त्यसलाई इनिसिएट गरेको विशेष महाधिवेशन भन्दा 15 महाधिवेशनलाई इनिसिएट गर्नेमा महामन्त्री द्वै पनि थिए,
8: अर्थात् विश्व प्रकाश शर्मा र गगन
7: महामन्त्री द्वै पनि थिए होइन. त्यो देखिन्छ, त्यो त्यो रेकर्डमा पनि छ त्यहाँ होइन. तर पनि अब परिस्थितिले के हुन्छ भनेर भन्दाखेरि चाहिँ अब तपाईँ अब मास पोलिटिक्स हुन्छ क्या, एउटा अर्को चाहिँ कार्यकर्ता पोलिटिक्स हुन्छ, अर्को चाहिँ एउटा चाहिँ उभारै आउँछ. तपाईँ कुनै पनि भेला गर्नुहोस् र त्यसले चाहिँ त्यो विशेष अधिवेशनको जुन भेलाले त्यो भेला भएर पार्टी फुट्ने भयो भने म छोडेर हिँड्छु भन्ने विश्व प्रकाश शर्मा होइन, मसँग पनि भने म पछाडिको गेटबाट सबभन्दा पहिला म निस्किने हुन्छु भन्ने. शेखर कोइरालाले पनि पार्टी फुट्ने भयो भने म विशेष महाधिवेशनलाई चाहिँ एक ढङ्गले नीतिगत अधिवेशन झैँ गरौँला भनेर भन्ने उनको पनि दिमागमा थियो त्यतिखेर. उनी पनि पार्टी फुटको सङ्घारमा पुग्छ भन्ने कल्पना, गगनलाई पनि त्यो सबै थियो, पार्टी फुटिनै हाल्छ यो यसरी जाला भन्ने उनलाई पनि थिएन होला. तर परिस्थिति के हुन्छ जब तपाईँ आह्वान गर्नुहुन्छ र चाहिँ एक ठाउँमा सारा चाहिँ महाधिवेशन प्रतिनिधिहरूलाई भेला गर्नुहुन्छ भने त्यसले चाहिँ केही न केही त्यसले चाहिँ निकास खोज्छ. त्यो निकास खालि चाहिँ नीतिगत निकास खोज्दैन, आजको अहिलेको पपुलिस्ट जमानामा त्यसले नेतृत्व पनि खोज्छ. मलाई लाग्छ के छ भने गगन पनि सभापति नै हुन्छु भनेर विशेष महाधिवेशनको उसमा चाहिँ सक्रिय भएका थिएनन्. विश्व प्रकाश पनि होइन यो पार्टी फुट्छ र चाहिँ यसले चाहिँ चुनावमा यस्तो परिणाम ल्याउँछ भनेर अगाडि बढेका थिएनन्. यी सबैको उद्देश्य पवित्रै थियो. पवित्र के थियो भन्दाखेरि चाहिँ दुईवटा कुरा पवित्र थियो, त्यो हुँदाखेरि पार्टी फुट्दैन भन्ने थियो, तर म चाहिँ पार्टी फुटिरहेको देखेको थिएँ त्यो हुँदाखेरि
8: देख्नुभयो.
7: मैले देखेको कुरा त फुट्छ, यसरी फुट्छ यो यो जमघटै चाहिँ पार्टी फुट्छ, यो रोक्नै सकिँदैन. कसले हाफेर 23 गतेबाट 24 गते आउँछ र संविधानमा नभएको व्यवस्था अनुसार चाहिँ सुशीला कार्की चाहिँ प्राइम मिनिस्टर हुन्छ भनेर. तर भिडले त जे पनि गर्छ, भेलाले जे पनि गर्छ होइन, उन्मादी भेलाले झन् चाहिँ क्रान्ति नै गरिदिन्छ. यो कुरो मैले यसकारण तपाईँसँग भन्न के सकिरहेको भने पार्टी फुट्छ भनेर भन्ने कुरा त्यसरी जाँदाखेरि चाहिँ यो कुरो मैले यी सबैसँग मोटामोटी रूपमा मिडियामा पनि लेखेर पनि या बोलेर पनि भनिरहेकै थिएँ. यो कुरा रोकिँदैन र जब त्यो पार्टीभित्र त्यो के कस्तो हुन्छ भने भिड भिजगुटी मण्डपमा जम्मा भयो भने त्यहाँ महाधिवेशन प्रतिनिधिहरू मात्र पनि हुँदैनन्, त्यहाँ त्यो महाधिवेशन प्रतिनिधिभन्दा भोटरभन्दा सोटरहरू धेरै हुन्छन्, त्यो भिडको दबाव हुन्छ. त्यो हामीले देखेको हामीले गरेको हो, यो हामीले कैयन कुराहरू गरेरै हामी पनि यहाँसम्म आइसक्यो.
8: राजनीतिभित्रको एउटा
7: खेल हो यो होइन, हामीलाई थाहा छ के हुन्छ त्यस्तोमा भन्ने कुराको हामी अनुमान गर्न सक्छौं अहिले जतिसुकै चाहिँ डिजिटल र चाहिँ डिजिटल युग आए पनि ह्युमन साइकोलोजी यंग साइकोलोजी के हुन्छ भनेर भन्ने कुरा बुझ्नको लागि डिजिटल चाहिँ र चाहिँ सोसियल प्लेटफर्मले अहिले पनि त्यसलाई चाहिँ बन्देज गरेको छैन के झन् सजिलै बुझ्न सकिन्छ र यो भेलाले पार्टी फुट्छ भनेर भन्ने कुरा यो अनुमान गर्न गाह्रो थिएन अब फुट्दा फुट्दै पनि काङ्ग्रेसको चाहिँ उज्जवल भविष्य छ यहाँ त चाहिँ चार चाँदै लाग्छ भन्ने विश्वास चाहिँ युवाहरूलाई थियो फुर्ता फुर्ते पनि हामी शेरबहादुरजीहरूलाई चाहिँ माइनस गरेर या ती पुराना अनुहारहरूलाई जसले चाहिँ पार्टी बर्बाद गरे भनेर भनिन्छ त्यतिखेर भनियो त्यो जरुरी पनि थियो कि थिएन त आफ्नो ठाउँमा होला
8: विद्यमान अब त्यो छ कि छैन अवस्था
7: अब अहिले त सबैलाई चाहिँ एकताको आह्वान पनि भइरहेको छ सबै चाहिँ भनौँ न धेरै जस्तो समाहित पनि भइसके होइन धेरैजना समाहित भइसके अब भोलि के हुन्छ मलाई थाहा छैन भोलि अब शेरबहादुरजीहरूको पूर्णबहादुरहरूको शिखर कोइरालाहरूको अहिले पनि सायद कुनै न कुनै ठाउँमा पार्टी एकता भइदियो हुन्थ्यो भन्ने यिनीहरूको यो चाहना शेरबहादुरजी के छ मलाई थाहा छैन तर म दुईटाको बारेमा भन्नै सक्छु र अहिले पनि त्यहाँ बसेका
8: दुईटा भनेको डाक्टर शेखर र
7: पूर्णबहादुर
8: मतलब एक होस् भन्ने
7: छ त्यो छ र पन्ध्रौं महाधिवेशनमा सबै मिलेर जाउँ भन्ने छ त्यसको लागि चाहिँ गगनले सक्ने प्रयत्न गरिरहेका छन् ढिलो गरे होलान् केही कुराहरू ढिलो गरे होलान् तर अब उनी पनि कति स्वतन्त्र छन् सबै कुरा गरेर यिनीहरूलाई मिलाउनुको लागि त्यो पनि गाह्रै कुरा होला होइन
8: त उनले त अब अधिवेशन प्रारम्भ गरिसके अब वडा तहको अब जिल्ला तहको अगाडि बढिसक्यो अब त्यो सम्भव छ र
7: मजाले सम्भव छ अहिले पनि चाहिँ त्यो सुप्रिम कोर्टमा हालेको चाहिँ मुद्दा चाहिँ जुन चाहिँ छ जसको निशा बोकेर शेरबहादुरजी र पूर्णबहादुर बसेका छन् एकैपल्ट साइमल्टेनियसली दुईटा वक्तव्य आउने हो भने दुईटा वक्तव्य भन्नाले चाहिँ त्यो विथड्र गरेको वक्तव्य त्यो मुद्दामा आएर उद्योग गरेको वक्तव्य र यो अधिवेशनलाई सारेर मङ्सिर माघमा लिएर गएको वक्तव्य आयो भने शेरबहादुरजी आउनुहुन्छ कि आउनु त्यो मतलब भएन पूर्णबहादुर पनि आउँछन् कि आउँछन् शेखर कोइराला पनि आउँछन् भन्ने मतलब भएन तर सुदूरपश्चिमको एनपी साउथ पनि त काङ्ग्रेसमा चाहिएला नि रमेश लेखक पनि चाहिएला होइन त्यस्तै मोरङका पनि कैयन मान्छे छन् होइन गोपालनाथ भण्डारी पनि चाहिएला नि त काङ्ग्रेसमा त्यो मतलब मैले के भनेको भने अहिले हेर्दाखेरि सिनमा एक थरीले सबै काङ्ग्रेस आइसक्यो भनेर भनिरहेका छन् म त्यसमा सहमत चाहिँ छैन
8: त्यस्तो छैन प्रतिशतको हिसाबले चाहिँ कस्तो कस्तो अवस्था हो
7: प्रतिशतको पार्टीको टेक्निकल कुराहरू म त्यति अहिले चाहिँ त्यसमा जान चाहन्न तर म के देखिरहेको छु भने फेस भ्यालु भएका जो पब्लिकसँग
8: जोडिएका
7: नैतिक शक्ति पनि भएका
8: जिनियस काङ्ग्रेस
7: जिनियस काङ्ग्रेस जिनियस एभरेज काङ्ग्रेस एभरेज काङ्ग्रेस जसलाई समाजले काङ्ग्रेस भनेर चिन्दछ जसलाई अगाडि नसारिकन अहिले पनि भोट चाहिँ गाह्रै छ
8: मतलब उनीहरूको अनुहार बिक्छ
7: आज पनि बिक्छ
8: उनीहरूको चाहिँ भनेको गगन इतरमा देखिन्छ
7: त्यहाँ पनि छ गगनमा पनि छ मतलब यो काङ्ग्रेसमा पनि छ तर त्यहाँ पनि कम छैन त्यहाँ पनि छन् जसलाई चाहिँ भोट किनभने पार्टी भनेको त जनताको काम गर्ने औजार भने
8: यो दुईवटाको अलिक को रिलेटेड अलिक एकअर्कासँग सम्बन्धित जस्तो भयो एकैचोटि जवाफ दिनु होला जस्तो पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइराला अब यसो हेर्दाखेरि अब गगन थापा महाधिवेशनमा होमिसके शेरबहादुरजी त्यो तयारीमा लागेको देखिन्छ तर भलै अब पार्टी नेतृत्व म गर्दिनँ अब नयाँ मानिसलाई ह्यान्ड ओभर गर्ने हो भन्ने देखियो यसो हुँदा गगन थापाले त काङ्ग्रेस रूख र चार तारा समातेर हिँड्ने भए त शेरबहादुरजीहरूको चाहिँ के नाम रहला कसरी अघि बढ्ला किनभने पहिले पनि नेपाली काङ्ग्रेस र नेपाली काङ्ग्रेस प्रजातान्त्रिक भनेर भनेको देखियो पहिले किनभने शेरबहादुरजीले नेतृत्व गरेका थिए अनि त्यस्तो अवस्थामा दुईटा फ्याक्टर काङ्ग्रेस हुँदा पूर्णबहादुर खड्का डाक्टर शेखर कोइरालाहरू जस्तो व्यक्तिहरूको चाहिँ के होला राजनीति भविष्य कुन अवस्था उन्मुख रहला
7: जहाँसम्म मैले जानेको चिनेकोसम्म पनि शेरबहादुरजीबाट पार्टी नयाँ खोल्ने र त्यो टोलीले नयाँ पार्टी निर्माण गरेर राष्ट्रिय राजनीतिमा चाहिँ आफ्नो भूमिका बनाउन सक्ने क्षमता छैन यसलाई म पुरै उ गरिदिन्छु तर नयाँ पार्टी नयाँ डेमोक्रेटिक अर्को पार्टी बन्नै सक्दैन म यो पनि मान्दिनँ
8: नयाँ
7: किन मान्दिनँ भन्दाखेरि कसलाई लागेको थियो र 80 भारतीय जनता पार्टी बन्दाखेरि होइन आज 12 वर्ष नरेन्द्र मोदीको नेतृत्वमा सरकार चल्छ भन्ने कुरा 80 मजाक लाग्थ्यो सबैलाई 80 त्यतिखेर तपाईँ ख्याल गर्नुहोस् जतिखेर चाहिँ यो आजको नरेन्द्र मोदीको पार्टी जो सत्तामा छ इन्डियामा यिनीहरूलाई के दिएनन् भने चुनाव चिन्ह पनि दिएनन् यिनीहरूले मागेको होइन यिनीहरू जनता पार्टीमा थिए दुई हल गोरु चुनाव चिन्ह थियो होइन यिनीहरूले यिनीहरूको बीचमा पनि त्यहाँ झगडा भयो गान्धीवादी समाजवाद राख्ने कि नराख्ने भनेर गान्धीवादी समाजवादलाई धेरैले कम्युनिस्ट विचारधारा यो राख्नु हुँदैन भने आज त टुटेको र इतर र भित्रसम्म जो दुईटा काङ्ग्रेस छ त्यहाँ यो खालको के पनि डिबेट छैन. तर आज जुन पार्टीले भारतमा 12 वर्षदेखि शासन गरिरहेको छ यद्यपि त्यसको पृष्ठभूमि लामो छ जनसङ्घदेखि लिएर पार्टीसनदेखि लिएर होइन तर पार्टी बनेको त 80 हो नि भारतीय जनता पार्टी. चुनाव चिन्ह उनीहरूले के मागे भने चक्र मागे सुरुमा दिएन हात्ती मागे दिएन अनि कमल दियो. हेर्नुहोस् है त चन्द्रशेखरजीले के गर्नुभयो भने त्यही पार्टी लिनुभयो जसको चाहिँ 2 हल गोरु थियो तर त्यसलाई फ्रिज गरिदियो. मलाई त यहाँ के लागेको थियो भने चुनाव चिन्ह कङ्ग्रेसको फ्रिज हुन्छ जस्तो लागेको थियो मलाई किनभने मैले त प्राय
8: उदाहरण भारतको पनि त्यस्तो
7: रहेको छ त्यस्तो छ जहाँ विवाद भयो त्यसलाई फ्रिज गरिदियो. त्यहाँ पनि यिनीहरू टुक्रिएर निस्किसकेपछि चन्द्रशेखरजीलाई दिँदै दिएन त्यो फ्रिज गरिदियो होइन पछि धेरै पछि ल लेन त भन्दा दियो त्यो केही काम पनि लागेन. अब मलाई अब अहिले तपाईँले यहाँ भने अनुसारले चाहिँ अब के लागिरहेछ भनेर भन्दाखेरि चाहिँ को कहाँ जान्छ भनेर भन्ने होइन. मलाई के लागिरहेछ भने शेरबहादुरजीको उमेरले नयाँ पार्टी अब उहाँले ड्राइभै गर्न सक्नु
8: नेतृत्व प्रदान गर्न सक्ने सम्भावना जुन कुरा उहाँले स्वीकार.
7: अब साँच्चै नै गगनसँग असहमत हामी छौँ सैद्धान्तिक रूपमै असहमत छौँ त्यो पनि हुनसक्छ नि. अब कहीँ सैद्धान्तिक कुराहरू निकाल्न पनि सकिन्छ जुन म अहिले यहाँ भन्न चाहन्न. कैयन मूल्यका कुराहरू पनि स्थापित गर्न सकिन्छ नयाँ पार्टीमा होइन कैयन छन् त्यस्ता चाहिँ ग्रे चाहिँ एरियाहरू ब्ल्याक र व्हाइट मात्रै छैन. ब्ल्याक शेरबहादुरजी भयो होला नि ठिक छ व्हाइट चाहिँ गगन थापा भयो होला नि आजको काङ्ग्रेसमा किनभने उनी ब्ल्याक स्पटै स्पटका चाहिँ कथा लेखिएका मानिस भए होइन हामीले नि भन्यौँ नि मैले नि भने 6 वर्षदेखि शेरबहादुरजीबाट पार्टी पनि चल्दैन देश पनि चल्दैन होइन गगनहरूले त्यही टेके या विश्वप्रकाशहरूले त्यही टेकेर एउटा नयाँ ढङ्गको नयाँ काङ्ग्रेस बनाउँछौँ नयाँ काङ्ग्रेस बनाएपछि नयाँ देश बनाउँछौँ भने अबको च्यालेन्ज चाहिँ इतिहास पुरानै छ होइन. अब नयाँ पार्टी खोल्नको लागि मलाई लाग्छ तपाईँकै टेलिभिजन मार्फत एउटा सुझाव पनि दिउँ
8: कृपया
7: शेरबहादुर शशाङ्कहरूले आफूले पार्टी अभिभावक भएर बसेर 40 वर्ष मुनिका मात्रै यो पार्टीको सेन्ट्रल कमिटीमा बस्छन् र पदाधिकारी हुन्छन् र हामीलाई 5 वर्ष लागोस् 10 वर्ष लागोस् 15 वर्ष लागोस् हामी अहिले 40 भन्दा माथिको कोही पनि पदाधिकारी बस्दैनौँ 40 या 45 तर बिलो 50 चाहिँ हुनै पर्ने ती मानिसहरूले चाहिँ आज मेहनत गरे भने मैले जसरी चाहिँ अहिले तपाईँलाई भारतीय जनता पार्टीको उदाहरण दिएँ 80 बनेको पार्टीले 96 आउँदाखेरि चाहिँ सरकारमा गयो 14-15 होइन अटल बिहारी वाजपेयी त्यसको प्रधानमन्त्री भए स्पेस 5-6 वर्ष अगाडि बनेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी आज 182 ल्याएको छ 200 स्पेस त रहेछ नि तर त्यो चिजको लागि पुरा नयाँ चाहिन्छ यो कसकस नगर्ने अगर तागत छ भने स्ट्रेन्थमा कुरा गर्ने हो भने तागत छ भने यो कुरो सही हो. यो कुरो कुनै बेला कुनै टाइममा गगनले पनि भन्थे पार्टीको यो भारी बोकेर अगाडि चाहिँ उज्यालो यो पार्टीबाट पार्न सकिन्छ कि सकिँदैन भन्ने कुरामा तर्क वितर्कमा थिए उनी. उनलाई पनि धेरै कुराहरूको दुविधा थियो नयाँतिर जानुपर्छ कि भन्ने पनि थियो उनलाई. त्यो त निर्वाचन आयोगले सायद उनलाई चाहिँ उनको जुन माइन्ड थियो त्योभन्दा विपरीत निर्णय गरिदिएको हो भन्ने चाहिँ म बुझ्दछु होइन. किनभने
8: यदि गगन थापालाई वैधानिकता प्रदान नगरेको भए उनी नयाँ नामको पार्टी डिक्लेयर गरेर अगाडि बढ्ने सम्भावना थियो यसको
7: मलाई लाग्छ.
8: काङ्ग्रेस नामै नराखिकन
7: होइन नाम इतिहास यो बोक्दा भारी हुन्छ भन्ने थियो
8: गगन
7: त्यो होइन त्यहाँभित्र भएका अरूलाई पनि थियो गगनसँग त यसबारेमा अलिकति छ्यासोसिस. अब यसो हुन्छ नि त्यो तपाईँलाई बसिदिइहालेमा यस्ता कुराहरू त थुप्रो हुन्छन् होइन. मलाई अहिले पनि लागेको छ एउटा नयाँ पार्टी बनाउने स्पेस छ तर त्यो डेमोक्रेटिक हुनुपर्छ र त्यो पार्टी बनाउनको लागि शशाङ्क र चाहिँ पूर्णबहादुर या शेखर कोइराला या चाहिँ के छ भन्दाखेरि चाहिँ शेरबहादुर त्यो होइन. त्यो पार्टी राइटिस्ट हुनुपर्छ
8: राइटिस्ट
7: हुनुपर्छ. नेपालमा एउटा राम्रो राइटिस्ट पार्टी युवाहरूले ड्राइभ गरेको र सबभन्दा ठुलो राइटिस्ट पार्टी त मात्रै बन्न सक्छ अगर त्यो पार्टीका अग्रणी भागमा भएका नेतृत्व पंक्तिको नैतिक शक्ति छ भने
8: मतलब नैतिकवान चारित्रिक त्यो खालको व्यक्तित्व समाजले ठ्याक्क हेर्न सहयोग गर्नु
7: यसको नीति र यसको नेतृत्व र यसको आचरणमा म्याचिङ हुनुपर्छ. त्यो म्याचिङ नभएको कारणले गर्दा नेपालमा राइटिस्ट फोर्स कमल थापाको नेतृत्वमा भने पनि या चाहिँ या प्रकाश चन्द्र लोहनीको नाममा भने पनि या किनभने त्यो राजाले दिएको खाएर अगाडि बढेकाहरूबाट चाहिँ त्यो
8: चल्दैन बिग्दैन
7: फाइटिङ स्पिरिटै भयो अहिले नेपालमा राइटिस्ट फोर्स भन्न सक्छन् नि राइटिस्ट फोर्स भनेको के हो र आफ्नो इतिहाससँग गौरव गर्ने आफ्नो भाषा र संस्कृतिसँग गौरव गर्ने आफ्नो उपलब्धिलाई गौरव गरेर मेजोरिटियन जो मेजोरिटियन भनेको जो हिन्दू राष्ट्र छ होइन जो संघीयता विरोधी हुन सक्छ छ नि त आखिरमा यहाँ मात्रै होइन नि आज युरोपमा यो हावा चलिरहेको छ नेपालमा काँग्रेस आफूलाई समाजवाद उन्मुख भनेर संविधानमा लेख्छ भने त्यसको एगेन्स्टमा चाहिँ जानको लागि र त्यसलाई फेरि के छ भनेर भन्दाखेरि चाहिँ जस्टिफाइड गर्न पिपुलले पत्याउने गरी भन्न सक्नको लागि अटल बिहारी वाजपेयीले नयाँ पार्टी खोल्दाखेरि मान्छेले पत्याए लालकृष्ण अडवाणीलाई पत्याए मुरली मनोहर जोशीलाई पत्याए किन भन्दा उनीहरूको आचरण आरएसएसबाट आएकाहरूको आचरण त्यही हुन्थ्यो जो उनीहरूको दिमागमा जो उनीहरूको दैनिक आचरण र उनीहरूको राजनीतिक आचरणमा फरक थिएन राइटिस्ट फोर्सको स्पेस चाहिँ तपाईँको टेलिभिजनबाट म पहिलोपल्ट भन्दैछु प्रशस्तै छ राइटिस्ट फोर्स राष्ट्र स्वतन्त्र पार्टी पनि हुन खोज्दै थियो होइन अब त्यो चाहिँ फेरि अल्मलिएर चाहिँ कता कता चाहिँ
8: ग्रहण गर्न सकेन त्यो अथवा
7: त्यसले बोक्न सकेन किनभने त्यो सैद्धान्तिक चाहिँ त्यो पार्टीको जुन ग्रस चाहिँ सैद्धान्तिक भ्यालु छ त्यो चाहिँ धेरै नै के छ भनेर भन्दा किन राजनीति गरेको मान्छेहरू त्यहाँ कम छन् धेरै नै कम छन् तिनीहरू मलाई के लाग्छ भने आम आदमी पार्टी जस्तो दिल्लीको आम आदमी पार्टी छ
8: त्यो त दस वर्षमा स्वा
7: भयो अब यसलाई दस वर्ष लाग्छ कि लाग्दैन रवि लामी छाने त्यहाँ एउटा राजनीतिक जीव जस्तो लाग्छ मलाई रवि लामी छाने त्यो बाहेक म सेकेन्ड म्यान खोजी पस्छु देख्दिनँ
8: राजनीतिक खालको त्यो ज्ञान
7: साँच्चै यतातिर आइकन देखिने राजनीतिक जीव राजनीतिक जीव भनेको जनताको भाषा बोल्न सक्ने जनतालाई कम्युनिकेट गर्ने गल्तीलाई पनि स्वीकार्ने मिलेर जानुपर्छ भनेर भन्ने तर गन्तव्यमा पुगाउनको लागि चाहिँ लिने एजेन्डाहरू पनि उनले चाहिँ राइटिस्ट बोक्न सकेका छैनन् होइन कता कता चाहिँ बरु बालेनले चाहिँ राइटिस्ट कोर्स बोक्न सकेको देखिन्छ तर कम्युनिकेसनै छैन आजको दिनमा कम्युनिकेसन र कन्टेन्ट नभएको राइटिस्ट कोर्स टिक्दैन त्यो फेरि पक्का जाने हुन्छ नरेन्द्र मोदीसँग दुई तिनवटा कुरा छ भारतीय प्राइम मिनिस्टर
8: जस्तै
7: एक कम्युनिकेसन स्किल सबैलाई माथ पाउने खालको छ उनको चाहिँ कम्युनिकेसन डेलिभरी अर्को आजसम्म बाह्र वर्षसम्म पनि इन्डियाको त्यस्तो प्राइम मिनिस्टर जसलाई विरोधीले पनि दाग लाउन सकेको छैन कि यो र यसको परिवारले
8: लुट्यो खायो सिद्धि आयो मतलब भ्रष्टाचार अथवा अरू कुनै चरित्रमाथि प्रश्न उठाउनु
7: साउथ एसियामा परिवारवादको राजनीति सिद्धिन्छ कतिखेर भनेर भन्दा जब त्यो परिवार चाहिँ अनाधिकृत रूपमा चाहिँ एउटा पावर हाउस भनेर बस्छ र त्यसले के छ भने राज्य सत्तामाथि आफ्नो चाहिँ प्रभाव दिन्छ त्यो परिवारहरू चाहे भुट्टो परिवार हुन् चाहे त्यसैको सायद नियति भोलि कोइराला परिवारले पनि भोग्ला या चाहिँ के छ भने राजा पक्ष परिवारले पनि त्यहाँ भोग्यो श्रीलंकामा इन्डियामा गान्धी नेहरू परिवार भोग्दैछ दक्षिण एसियामा फर्स्ट म्यान सबैले स्वीकार्छन् त्यसकारण तामझाम दायाँ दायाँ यताउता भयो भने त्यो तुरुन्तै त्यो चाहिँ के छ भनेर भन्दाखेरि चाहिँ जनताको चाहिँ त्यो चाहिँ सुपर लेन्समा परिहाल्छ र त्यसलाई चाहिँ कसरी चाहिँ तान्ने हो त्यो तान्ने खेल सुरु हुन्छ मैले अहिले भनेको कुरा चाहिँ तपाईँसँग तपाईँको यो टेलिभिजन मार्फतबाटै जसलाई गगनसँग असहमति हुने इच्छा छ त्यो असहमति भए हुन्छ त्यो छुट छ तर असहमति यतापट्टिकोले कुनै पनि यो अधिवेशनमा एजेन्डाहरू नेसनल लेभलमा डिबेटमा ल्याएको छैन कस्तो अब भोलिको महाधिवेशन हुँदैछ तपाईँ कल्पना गर्नुहोस् महाधिवेशन हुँदैछ यही दोस्रो हप्तामा कि तेस्रो हप्तामा इकोनोमी डिबेट छैन के हो त अब भोलिको चाहिँ यो काङ्ग्रेसको आर्थिक नीति अहिले सबभन्दा चलेको सांस्कृतिक चाहिँ नीति के हो यो पनि डिबेटमा छैन सधैँ छैन होइन संविधानमा यही बेलामा सुधार गर्ने कुराहरू छन् संविधानमा हामी यी सबै कुराहरू छलफल गरेर संविधान सुधारको एजेन्डा लिएर जान्छौँ भनेर भन्ने कुरा होइन नेपाली काङ्ग्रेसको अहिले हुन गइरहेको यही असोजमा हुन गइरहेको महाधिवेशनको बारेमा राजनीतिक आर्थिक सामाजिक अब अहिले संहिताको बारेमा तल व्यापक प्रश्न छ होइन संहितालाई हामी यसरी स्ट्रेन्थ
8: मतलब यसरी राख्ने कि नराख्ने अथवा यो कतिको अनुकूल भयो भन्ने आवश्यकताको कुरा गरे
7: यसरी नराख्दा राम्रो हुन्छ भन्ने छ
8: यसरी नराख्दा
7: यसरी जसरी राखिएको छ नि यसरी त नराख किन दस वर्ष त भयो नि दस वर्षसम्म पनि यसको एडमिनिस्ट्रेटिभ र फाइनेन्सियल होइन फेडरलिजमको चाहिँ हालत तपाईँले हेर्नुभयो भने बजेट पनि
8: गोजिलो भयो व्यवहारिक पनि भयो
7: होइन तपाईँ हामीले तपाईँ आजसम्म जानुभएको छ यो प्रदेश सरकारमा केही काम पर्दा
8: थाहा छैन त्यो किनभने मसँग कुनै सम्बन्ध राख्दैन.
7: अब आम नेपालीहरूसँग सम्बन्ध नराख्ने कस्तो संहिता बनाएको? अब कहिरहेको छु अर्को अर्को दस वर्षपछि आजसम्म म पनि एकपल्ट पनि कुनै पनि त्यो सँगै त्यो प्रदेश सरकारसँग मेरो केही पनि काम पर्दैन, केही पनि नथिङ जिरो होइन. तर मेरो स्थानीय निकायसँग दिन रातको काम पर्छ, दिन रातको होइन. के पनि भयो भने मलाई वार्ड जानुपर्छ. अब जब कामै पर्दैन भने कि त्यसलाई काम त्यहाँ जोड्नु पर्यो, त्यहाँ दिनु पर्यो होइन. तर यस बिचमा मलाई यसको यो थुप्रै टेक्निकल कुराहरू म जान्न, संवैधानिक कुराहरू जान्न. म दस वर्ष भयो तपाईँ हुनुभयो, म मेरो घरको कुनै मेम्बर मेरो नाता गोता इष्टमित्र कसैलाई पनि के छ भने आजसम्म संघीयता भएर प्रदेश सरकारमा जानु परेको छ.
8: सर अलिक तड्काको विषय जस्तो निकटमै स्थानीय तहको निर्वाचन र प्रदेशको निर्वाचन हुन्छ त यस्तो अवस्थामा भनिँदैछ अझ अगाडि सार्ने कोसिस पनि हुँदैछ त यस्तो अवस्थामा स्थानीय तहको निर्वाचनले पर्न सक्ने सकारात्मक वा नकारात्मक प्रभाव राजनीतिक दलहरूमा खास गरी मेरो सरकारको प्रश्न भनेको नेपाली काङ्ग्रेस. अब नेपाली काङ्ग्रेस दुई तीनवटा भएर जाँदा भोलि दिने त्यसले परिणाम र भर्खर जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुन स्थितिमा राख्ला, अरू पार्टीहरूको अवस्था के रहला, कम्युनिस्टहरू तितरभित्र छन् ओलीजी नै समस्याको संकटको अवस्थामा पार्टीभित्र पनि छन्, पुष्पकमल दाहाल त्यत्तिकै त्राइमामको अवस्थामा छन्, मधेस केन्द्रित स्वा भएको अवस्था छ, राइटिस्ट विङ त तपाईँले अघि भन्नुभयो चाहिँ स्पेस प्रशस्त छ तर त्यो खालको व्यक्तित्व भएन जसले गर्दा त्यो राइटिस्ट फोर्सले त्यसरी जबरजस्त एउटा तागत ग्रहण गर्न सकेन. यो सबै हेर्दाखेरि त्यो स्थानीय तर प्रदेशमा हुने चुनाव र त्यसबाट आउने परिणामले नेपालको राजनीतिलाई आउने दिनमा कता उन्मुख गर्ला भन्ने एउटा यसो संकेतको रूपमा कसरी हेर्नु भएको छ?
7: यो टु अर्ली त होला तर पनि हिजो मेरो मैले केही छनकहरू हिजो के देखेँ भन्दाखेरि चाहिँ हिजो राष्ट्र स्वतन्त्र पार्टीको चाहिँ बैठक थियो
8: सचिवालयको
7: सचिवालय. हिजो बैठक हुनुभन्दा अगाडि स्वतन्त्र पार्टीका एक आधजना छन् मेरो
8: कुरामा
7: उनीहरूको बीचमा चाहिँ अब त्यही त्यसैको आधार हो मेरो. यो के आधार हो भन्नु भने आधार त्यही हो, अब को हो भन्दा म भन्न सक्दिनँ. आधारमा चाहिँ के छ भने त्यहाँ दुईवटा कुरा छ. एक थरी फागुनमै चुनाव गराउनु भन्न चाहन्छ यो फागुनमा. अब त्यो कसरी हुन्छ के हुन्छ त्यसको टेक्निकल कुराहरू छ मलाई थाहा छैन. संविधानले के भनेछ, कानुनले के भनेछ त्यो अलिअलि थाहा छ. तर चाहँदाखेरि अब सुशीला कार्की त प्राइम मिनिस्टर भएको देश हो होइन, चाहँदाखेरि जे पनि हुनसक्छ. अर्को थरी चाहिँ होइन वैशाखमा लाउनुपर्छ भनेर केही महिना अगाडि यो चाहिँ अलिकति उनीहरूकै पदाधिकारी लेभलबाट पनि के कुरा चाहिँ छलफल भइरहेको थियो भन्दाखेरि चाहिँ होइन यसलाई जति सक्दो डिले गरौँ र स्थानीय निकाय चाहिँ खाली हुन्छ त्यहाँ चाहिँ व्यापक रूपमा आफ्नो कार्यकर्ताहरूलाई विथ पेड कार्यकर्ताहरू चाहिँ त्यहाँ चाहिँ नियुक्ति गरौँ. जब चाहिँ मेयर उपमेयर हुँदैनन् भने त्यहाँ चाहिँ त्यो 30-32,000 मानिसहरूलाई चाहिँ नियुक्ति गरौँ. तिनीहरू त्यहाँ गएर जमिसकेपछि तिनीहरू नै हाम्रो भोलिको दिनमा कार्यकर्ता पनि हुन्छन्.
8: ए त्यो त्यो त्यो तहमा
7: उनीहरूको होमवर्क हुने थियो भन्ने मैले सूचना पाएको थिएँ. तर हिजो मैले पाएको अब कति गम्भीर हो कति के हो त थाहा छैन. तर हिजो त्यो मिटिङभन्दा पहिले चाहिँ उनीहरूले होइन उनीहरूलाई संविधान संशोधन गर्न हतारो छ, त्यसको लागि स्थानीय र प्रदेशको चुनाव गर्न जरुरी छ एकदमै. र अब तपाईँले भन्नुभयो त्यसको परिणाम के होला भनेर भन्दाखेरि चाहिँ अब परिणाम एकदमै काङ्ग्रेसको पक्षमा आओस् यो मेरो चाहिँ कता कता काङ्ग्रेसको ब्याक्टेरियाहरू सम्बन्धमा होइन, किनभने त्यो स्वाभाविकै हो मैले त्यसलाई लुकाएर चाहिँ. तर म के देखिरहेको छु भने काङ्ग्रेस मान्छेहरूलाई चाहिँ यहाँ भ्रम छ कि काङ्ग्रेसको भोटको जुन बक्सा हो नि जुन भाँडो हो नि त्यो नै रितिएको छ. त्यो कसरी रितिएको छ तीन चारवटा कुरा म तपाईँको अगाडि
8: कृपया
7: त्यो भाँडो रितिएको कुरा चाहिँ पहिलो कुरो त काङ्ग्रेसको सबैभन्दा ठुलो भोट ब्याङ्क भनेको मधेस थियो. सायद त्यसैले होला त्यहाँ रिभाइभ गर्छु भनेर गगन थापा त्यहाँ चुनाव गर्न गएका थिए. त्यो नफर्किने गरी त्यो त्यहाँ चाहिँ गएको छ, कहिले मधेससँग गएको छ कहिले घन्टीसँग गएको छ. त्यो फेरि फर्केर चाहिँ कङ्ग्रेसमा आउने सम्भावना एकदमै कमजोर भयो भनेपछि काङ्ग्रेस मधेसमा सिद्धि नै होइन, पहिलाको जस्तो ग्लोरी इस्ट्याब्लिस गर्न सक्दैन. काङ्ग्रेसको अर्को के थियो भन्दाखेरि चाहिँ यसका इतिहाससँग जोडिएका परम्परागत परिवार र मध्यम वर्गहरूको एउटा ठूलो जमात देशभरि थियो जो बीपीको
8: जसले काङ्ग्रेसलाई बोकेर हिँड्थ्यो,
7: जसले काङ्ग्रेसमाथि सेक्रिफाइस पनि गरेको छ, परिवारले इन्भेस्टमेन्ट पनि गरेको छ र जसले जसलाई हेर्दाखेरि दुईजना भए पनि त्यो बारमा यो त काङ्ग्रेस परिवार हो भन्दैछ. त्यो परिवार काङ्ग्रेससँग रुष्ट छ,
8: त्यो अलग भइसक्यो.
7: करीब करीब त्यसको युवा पुस्ताहरू चाहिँ
8: अलग
7: काङ्ग्रेसैलाई देखेर चाहिँ आफ्नै घर परिवारका चाहिँ काङ्ग्रेसी देखेर पनि त्योबाट अलग भइसके तिनीहरू घन्टीमा गर्छन्। अब तिनीहरू फर्काएर ल्याउन धेरै गाह्रो भइरहेको छ होइन, या लामो समय सत्तामा बसेको कारणले गर्दा ती परिवारका जो चाहिँ हुने खाने खातापिता थिए होला होइन, मध्यमवर्गीय थिए भने पक्कै पनि तिनीहरू शासक र प्रशासक पनि भयो होला, तिनीहरूले आफ्नो केटाकेटीहरूलाई देशबाट सुरक्षित अमेरिका र युरोपमा अवतरण गरिसकेका छन्। काङ्ग्रेसको यो ठुलो समस्या छैन। फेरि अर्को थर्ड जो चाहिँ देशैलाई माया गर्छ, देशमा आज देशको आजको अर्थतन्त्रको मेरुदण्ड पनि छ, जो यो देशबाट चुडिएर आफू चाहिँ मलेसिया मध्यपूर्वको गर्मीमा जानु परेको छ या कतै चाहिँ युरोपमा भङ्कारी रहनु परेको छ, त्यो डायस्पोरामा भएका 40-50 लाख नेपालीहरूले जसरी चाहिँ सबै दोष चाहिँ यो काङ्ग्रेसले पनि पुरानो काङ्ग्रेसलाई दिने, घन्टीले पनि चाहिँ काङ्ग्रेस र एमालेलाई दिने, यो अहिले भइरहेको छ हेर्नुहोस्। 35 वर्षको दोष चाहिँ एमाले पनि पुरानो एमालेलाई दिने, नेपाली काङ्ग्रेसका युवाहरूले पनि पुरानो काङ्ग्रेसलाई दिने, घन्टी त त्यसमा छँदैछ। डायस्पोरामा बस्नेहरूले पनि सबै पैसा यहाँ पठाएका छन्, त्यो अवस्था आउनुमा आफू परिवारसँग चिडिनु, आफू एलिनेटेड हुनु होइन, एलिनेसन भन्ने एउटा बडो डरलाग्दो शब्द छ, कार्ल मार्क्सले क्रिएट गरेका छन्। तिनीहरूको रियाक्सन सबभन्दा डेन्जर हुन्छ होइन, जो देश छोडेर बाहिर जान्छ, परिवार छोडेर बाहिर जान्छ, तिनीहरूले लिनु पर्यो भने बदला नराम्रो लिन्छन्, जुन अस्ति चाहिँ घन्टीको नाममा यहाँ नेपालमा काङ्ग्रेस एमाले माओवादीसँग लिए, तिनीहरूसँग पनि काङ्ग्रेसको पहुँच एकदम कमजोर छ, तिनीहरूसँग एमाले माओवादीको पनि पहुँच छैन। मैले आज अहिलेको अवस्थामा देखेको एकातिर लोअर मिडल क्लास या गरिब जो 20-22% त के छ भने अहिले पनि बिलो पोभर्टीमै छन्, तिनीहरू अब काङ्ग्रेसलाई आफ्नो साथी भन्न या एमालेलाई आफ्नो साथी भन्न रुचाउँदैनन्। एक त झगडाले गर्नु गरेको छ त्यहाँ म्यासेज पनि, तिनीहरूको अहिलेसम्म पनि होप हामीमाथि केही दया कृपा या डेलिभरी हुन्छ भने बालिनले नै गर्छ भन्ने छ या घन्टीले नै गर्छ भन्ने छ। राष्ट्र स्वतन्त्र पार्टीको नाम लिँदैन भने मैले यो सोधेर तपाईँलाई भन्नेछु, मलेसियाको क्वालालम्पुरको जुन होटलमा म बसेको थिएँ त्यो होटलको सबै सेक्युरिटी गार्ड नेपाली थिए, त्यसैको छेउमा 5-7 हजार एकै ठाउँमा कोलोनी जस्तो बनाएर नेपालीहरू थिए। उनीहरूले मेरो वाइफलाई घाँटीमा एउटा सुनको सिक्री थियो, उनीहरूले के भन्यो भने यो यहाँ चाहिँ स्न्याचिङ हुन्छ, मोटरसाइकलबाट
8: लुट्छ
7: क्वालालम्पुरमा, यो यस्तो लाएर नजानु भनेर भने यहाँको कहीँ राख्नु, नेपालीमा बोले, हामी दुईजना नेपालीमा बोल्दाखेरि, अनि म तिनीहरूसँग बसेर तिनीहरूलाई मैले सोधेँ, तिमीहरू कति कमाउँछौ भन्दा 60 हजार महिनाको घर पठाउँछौ भने, तर तिनीहरू
8: घरमा 60 हजार पठाउँछौ,
7: तर तिनीहरूको पुरा आक्रोश के थियो भने पार्टी कति थियो, अनि तिमीहरू सबै यस्तै हो, एकै ठाउँमा कति बस्छौ भन्दा 1 हजार भने, हामी सबैलाई आज यो परिवारसँग आफ्नो चाहिँ माटोसँग आफ्नो देशसँग आफ्नो भावनासँग यहाँ पुर्याइदिएको छ तिनीहरूले भने, तिनीहरूमा यो अधिवेशनको डकुमेन्टमा सुमसुमाउने काम कहाँ छ के छ, कहिले लेखिदियो होला मलाई थाहा छैन, तर यतिखेरसम्म प्रदेशमा छलफल भएको मैले सुनेको छैन। 7-8 प्रदेशको फेरि चाहिँ डेभलपमेन्ट डाइनामिक्स त छुट्टै छ नि, एक नम्बर प्रदेशमा गर्ने चाहिँ प्रदेशको विकासका रणनीतिहरू कार्यनीतिहरू र 2 नम्बरमा गरिने फरक हुन्छन्, ती सबैलाई कम्पाइल गरेर काङ्ग्रेसले यो महाधिवेशनमा त्यो पास गर्नुपर्ने हो। मलाई लाग्छ त्यसमा भयानक चुक चाहिँ काङ्ग्रेसबाट भएछ, काङ्ग्रेसलाई भोलि हेरिने अहिले भइरहेको अधिवेशनलाई नेतृत्व मात्रै स्थापित गरेर, तपाईँ हेर्नुहोस् त त्यस्तो बेलामा जब चुनाव चिन्ह पाइरहेको छैन, पार्टी फुटेर 4 टुक्रा भएको छ, त्यस्तो बेलामा पनि घन्टौं घण्टा कैयन दिनसम्म यो भारतीय जनता पार्टीमा आर्थिक नीति के लिने भन्नेमा बहस भएको छ, होइन गान्धीवादी समाजवाद लिनुपर्छ भनेर भन्ने अटल बिहारी वाजपेयीहरूको भनाइ थियो, त्यो लिने हो भने यो हामी कङ्ग्रेसको फोटोकपी या कम्युनिस्टको मार्क्सिस्ट फोटोकपी किन हुने भनेर भन्नेमा सिन्धियाहरू थिए, होइन त्यहाँ ठुलो बहस भएको छ, त्यसलाई लिएर मतलब धेरै हायकायली भएको छ, खालि आर्थिक नीतिलाई मात्रै होइन, आरएसएसको कार्यकर्ता जस्तो यहाँ भनौँ न एकछिनलाई, नेपाल विद्यार्थी सङ्घ या तरुण दलको कार्यकर्ता कुन उमेर पुगेपछि मात्रै काङ्ग्रेसमा जाने, त्यहाँ त्यो पनि छलफल भएको छ, होइन त्यहाँ बााउन्ड्रीहरू केही खिचिएका छन्, केही ट्रेनिङका कुराहरू पनि भएका छन्, पहिला यो तालिम नपाएको र स्थानीय स्तरमा काम नगरेकोहरूलाई एकैपल्ट माथि ल्याउनुलाई गाह्रो हुन्छ, जस्तो तपाईँलाई गुजरात को चीफ मिनीस्टर भएको 12 वर्ष पछि नरेन्द्र मोदी ने एकपल्ट पनि चुनाव में नउठिकन प्राइम मिनीस्टर भए। नेपालमा तपाई कल्पना गर्नुहुन्छ यो थालुवाद भन्छन् कांग्रेस में सामन्तीवाद या कम्युनिस्टहरु में इनीहरुलाई प्रदेश को चीफ मिनीस्टर हुनु भयो जान भन्यो भने कोही पनि जान्दैन। इंडिया में प्रदेश को चीफ मिनीस्टर नपाएर हैन मध्य प्रदेश को पूर्व चाहिँ चीफ मिनीस्टर चाहिँ अहिलेसम्म पनि चौहान हुन् हैन उनी ठुस्प छन्। त्यही स्थिति राजस्थान में पनि छ। उनीहरु केन्द्र को मंत्री हुने भन्दा पनि चीफ मिनीस्टर हुन त्यहाँ काम गर्न धेरै रुचाउँछन्। मैले के भन्यो भने हाम्रो संघीयता को हालत 10 वर्षसम्म पनि यो छ, यस्तो खालको छ। अब भोलि को दिन में अब तब को फेरि हामी यसलाई समाप्त गरौं। परिणाम के आउला भन्दा मेरो निष्कर्ष चाहिँ आज यतिखेरको के छ भने भन्दाखेरि चाहिँ हो कांग्रेस में लिडरशिप पनि चेन्ज भएको छ, हो पनि कांग्रेस कार्य कांग्रेस को विजय उत्सव तपाईले हेर्नुभयो अहिले पार्टी अफिसतिर या कांग्रेस जनमा कांग्रेसले कांग्रेसलाई हराउँदाखेरि या कांग्रेसमा इतर र कांग्रेस भित्र हुँदाखेरि चाहिँ कांग्रेस मात्रै होइन लेफ्ट बुद्धिजीवी पनि खुसी छन्, कांग्रेसका चाहिँ प्रोफेसनलहरू पनि खुसी छन्, बुद्धिजीवीहरू पनि खुसी छन्। यो के को उत्सव मनाइरहेको मलाई हाँस उठ्छ। कांग्रेसको हो डिभिजनमा कांग्रेस एक कांग्रेस खुसी छ, अर्को कांग्रेस डिप्रेसनमा गइरहेको छ हैन। यो यस्तो अवस्था चाहिँ कि त उत्साहले चाहिँ कांग्रेस अर्को बनाउन सक्नु पर्यो इतर समूहले पनि कि यसमै समाहित हुनु पर्यो। र यो जुन चाहिँ उत्सव मनाइन्छ गगन थापा कांग्रेसको, अब अस्ति भन्नुहोस् न मलाई मन परेन अस्ति शेरबहादुर सेखेनाको 51 जना कि 50 जना त्यहाँ गए भन्दा अब मिडियाले के लेख्यो यो मुसा प्रवृत्ति हो, पानी जहाजमा पानी पाल परेपछि मुसा सबभन्दा पहिला छोड्छ भनेर भन्ने उनीहरूले यतैपट्टि जानु थियो भने पनि होइन। यो 10 दिनको केन्द्रीय सदस्य किन लिइरहनु पर्यो 10 दिन 15 दिनको? हामी जहाँ रूख छ, जहाँ चाहिँ चार तारे छ, जहाँ इतिहास छ मूलधारको, जहाँलाई जसलाई वैधानिकता दिएको छ, हामी त्यो कांग्रेसमा
8: जसरी भन्न सक्छौँ
7: हामी त्यही कांग्रेसमा बस्छौँ। हामीलाई के पनि चाहिँदैन 15 दिनको पनि केन्द्र सदस्य छोड्न नसक्ने कस्तो खालको चाहिँ यो चाहिँ सोच होला
8: सर? यो राष्ट्रिय स्वतन्त्र पार्टी अथवा बालेन्द्र शाह वा घन्टी भनौँ न होइन, मानिसले आम मानिसले बुझ्दाखेरि राजोमा भन्दा पनि घन्टी वा बालेन्द्र शाह नै भनेर बुझ्छन्। त यो के अलि अघि इलेक्सन गर्ने यिनको तृष्णा चाहिँ जति ढिलो गर्यो त्यो लोकप्रियता घट्दै जान्छ भन्ने हो यो
7: होइन? उनीहरूलाई यो संविधान चेन्ज गर्नु छ खास गरी
8: संविधान कसरी सर? हालै मात्रै एउटा अन्तरिम आदेश सर्वोच्च अदालतको आएको छ, राष्ट्रिय सभाले अलग्गै 2/3 बहुमत, प्रतिनिधि सभाले अलग्गै 2/3 बहुमत व्याख्या त्यसरी गरेको छ, भले त्यसको पूर्णपाठ आउनु बाँकी छ। त हिजोको भन्दा मानिसहरूको बुझाइ, तपाईँ आफै राजनीति विश्लेषक त्यस कारण अलिक छोटोमा जवाब दिनुहोला, हिजोको तुलनामा यसको लोकप्रियता ह्रास हुँदै गएको छ खास गरी शहरी क्षेत्र पढे लेखेका मानिसहरूका माझमा, तर यसको अर्थ काङ्ग्रेस र कम्युनिस्टप्रति आकर्षण बढ्यो त्यो पनि मान्छे मान्दैनन्। त प्रतिनिधि सभामै त्यत्रो ओहिरिएर मत खसाल्दा त 2 स्थान अझै पुगेको छैन, भलै त्यो पुन भन्ने एकजना मन्त्री भएको हुनाले उनले हाल्ला 83 होला 84 चाहिन्छ प्रतिनिधि सभामा, राष्ट्रिय सभामा यिनीहरूको 0 छ। त्यो तहमा स्थानीय र प्रदेशमा उनीहरूलाई स्थान प्राप्त होला र संविधान संशोधन 2/3 बहुमतले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट सम्भव होला? संविधान संशोधन नभइकन भोलिका दिनमा 5 वर्षपछिको यसको भविष्य के होला?
7: राजनीति चाहिँ जनताले निर्धारण गर्छ होइन, सार्वभौम जनताले निर्धारण गर्ने हो। तपाईँलाई संसदको चुनावमा झन्डै 182 आइसक्यो, यो दबावबाट खुम्चिएका काङ्ग्रेस एमालेहरूको झगडा देखिरहनु भएको छ। अहिले गगनको पार्टीले 100 सिट ल्याएको भए गगनसँग कसरी झगडा गर्न सक्दैन थियो, खुम्चिएको हुँदा होइन त तेरो नेतृत्वमै भएन भनेको।
8: अहिले ओली अर्थात् तिमी पनि असफल भयो,
7: असफल भएन भन्ने ठाउँ त दियो नि त। त्यस्तै ओलीलाई पनि होला, केपी ओलीजीलाई पनि। भोलि तपाईँलाई स्थानीय र प्रदेशको चुनावमा फेरि जनताले अगेन म्यान्डेट दिए भने
8: राष्ट्रपाललाई
7: जसको सम्भावना म देखिरहेको छु,
8: ए सम्भावना देख्दै हुनुहुन्छ,
7: प्रशस्तै सम्भावना देखिरहेको छु,
8: त्यो भयो भने त संविधान संशोधन,
7: त्यसपछि चाहिँ त्यो राजनीतिक त्यो सर्वम जनताले फेरि दिएको म्यान्डेटलाई छेक्न को आउँछ होला,
8: कसैको तागत लाग्छ? ठिक
7: आउनु पनि हुँदैन, सत्ता पनि सक्दैन होइन। अनि अर्को कुरा जहाँसम्म आयो तपाईँले सहरिया यो डिक्लाइन भएको छ, यो अब तपाईँ त कति वर्ष हुनु मलाई थाहा छैन, कि मेरो घरमा म भन्छु मेरो केटाकेटी भन्दैनन्। मैले कुनै पनि 35 वर्षभन्दा मुनिकाहरूले र कुनै पनि ट्याक्सीमा पब्लिक ट्रान्सफोर्टमा हिँड्दाखेरि कहीँ पनि यो सरकारसँग असहमत भएको मैले अहिलेसम्म देखेको छैन।
8: कार्यक्रममा आइदिनु भयो, धन्यवाद।
7: धन्यवाद तपाईँले मलाई चाहिँ अवसर दिनुभयो कुरा गरेर।
8: थ्याङ्क यू सर। आदरणीय दर्शक बहिनी, उहाँ हुनुहुन्थ्यो पुरञ्जना आचार्य, राजनीतिक विश्लेषक, समसामयिक विषय केन्द्रित गरिएको संवाद। म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। तुलसीपुर क्षेत्रमा श्रृंखलाबद्ध रूपमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका 8 अश्वारा स्थित श्री नवदुर्गा भगवती मन्दिर सहित तुलसीपुरका बेलुवा, दोघरे, अश्वारा लगायत विभिन्न स्थानका घर तथा पसलमा चोरी गरेको आरोपमा तुलसीपुर सम्झना टोलका 19 वर्षीय तुफान परियार र तुलसीपुर 8 अश्वाराका 21 वर्षीय अनु बस्नेत पक्राउ परेका हुन्। प्रहरीले उनीहरूलाई असोज 5 गते पक्राउ गरी दाङ जिल्ला अदालत घोराईबाट नकबजनी चोरी सम्बन्धी कसुरमा 7 दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। तुलसीपुरमा पछिल्लो समय दैनिक जसो चोरीका घटना भएका छन्। केही दिन अघि तुलसीपुरको दोघरेबाट एकै दिन 5 वटा पसलमा चोरी भएको थियो। बाँकेको कोहलपुर नगरपालिका 11 स्थित होटल म्याक्समा ठूलो परिमाणमा अनलाइन दुवा भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर अनलाइन दुवा खेलाउने 42 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले दिनुभएको जानकारी अनुसार पक्राउ पर्नेमा 40 जना भारतीय नागरिक र 2 जना नेपाली नागरिक रहेका छन्। उहाँले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू अनलाइन सट्टेबाजीमा संलग्न रहेको खुलेको जनाउँदै पक्राउ परेकाहरूको साथबाट 28 वटा ल्यापटप र 78 वटा मोबाइल फोन बरामद भएको बताउनुभयो। होटलबाट प्रहरीले अन्य विद्युतीय उपकरणहरू समेत बरामद गरेको तथा उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी राठौरले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद सामग्रीको समेत सूचना अनुसन्धान भइरहेको उहाँको भनाइ छ। पछिल्लो समय सामाजिक सञ्जालमा अनलाइन दुवा र सट्टेबाजीको प्रचार प्रसार व्यापक भइरहेकाले प्रहरीले निगरानी बढ़ाएको छ। सोही क्रममा होटल म्याक्समा ठूलो परिमाणमा अनलाइन दुवा र सट्टेबाजी भइरहेको सूचना आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता 2083का लागि लुम्बिनी प्रदेश खेलकुद परिषदले खेलाड़ी दर्ता गर्न आह्वान गरेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीले सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुने प्रदेशको टोली तयारीका लागि खेलाड़ीले असोज 16 गतेभित्र खेलाड़ी दर्ता फारम भरी परिषदको कार्यालयमा पठाउन आग्रह गरेको हो। परिषदले जिल्ला खेलकुद संघ, स्थानीय तहका खेलकुद संघ, सम्बन्धित संस्था, एकेडेमी, डोजो, प्रशिक्षण केन्द्र, क्लब, विश्वविद्यालय, क्याम्पस तथा विद्यालयसँग समन्वय गरी सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट सूचना प्रवाह गर्दै खेलाड़ीको पहुँचमा पुग्न आग्रह गरेको छ। खेलाड़ी दर्ताका क्रममा नागरिकता, बसाईसराय वा नाम र ठेगाना खोल्ने सरकारी कागजात खेलाड़ी फारमसँग अनिवार्य रूपमा संलग्न गर्नुपर्ने परिषदले जनाएको छ। प्रतियोगितामा समावेश हुने प्रस्तावित खेल इभेन्टको सूची यसअघि नै पठाइसकेको सूचनामा उल्लेख गरिएको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुँदैछ। प्रतियोगिताको नयाँ निर्धारित समय 2083 मंगिर 16 गतेदेखि 29 गतेसम्म रहेको छ। र संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान अहिले 11 बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउनुहुनेछ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्चेट पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै आजै विभिन्न
पांचवटा संसदीय समिति को बैठक बस्ते संघीय संसद सचिवालय का अनुसार अर्थ समिति पूर्वाधार विकास समिति राज्य व्यवस्था तथा सुशासन समिति शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रीय सरकार समिति को बैठक बस्ते हस्त बिहान 10 बजे को मध्यपश्चिम हाईलाइट सकियो प्रत्येक घंटा को ताजा खबर संगे हामी तपाईको साथमा छौं सुन्ने गर्नुहोला रेडियो मध्यपश्चिम नमस्कार।

0: 91 थुप्लो 4 मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन

0: साथ हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
2: फोन नम्बर 082-563-479,
1: मोबाइल नम्बर 98-494-67-487।

0: हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
3: के तपाईलाई पायल फुस्दा फुस भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
4: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस वर्ष आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
5: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एक साथ
8: खुशीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: होइन भाइला लखर लखर कहाँ हिँडिस
11: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
10: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
11: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
11: ल ल काका गइहाले म
12: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
11: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
12: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
13: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
12: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ साथमा 3 पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226
5: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
12: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
12: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बालबालिकाको

0: को सर्जरी,
1: हात खुट्टाका नसा, पेरिफेरल नर्भ को शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
0: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
0: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
0: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट, दाङ।
3: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
4: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोचो, डन्डी फोर, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
4: बिरामी
5: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
6: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
0: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-562-93-98-78-1617 र 98-78-35-645।
8: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
9: सञ्चालक नरेश कुमार श्रेष्ठ।

साथमा भन्ने एउटा संकेत चाहिँ यही धुनबाट हामी प्राप्त गर्छौं र सदाको दिनहरू चाहिँ आजको बिहानीको समयमा तपाईसँग सँगै रहेर यो लोकदोहोरी गीत संगीतको यात्रालाई अगाडि बढाउनको लागि म चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा उपस्थित भइसकेको छु। कार्यक्रम इन्द्रेणीलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका 120 भन्दा बढ़ी रेडियो स्टेशन अनि सामाजिक सञ्जाल फेसबुक लाइभमा छौ, टिकटक लाइभमा छौ अनि नेपाली पात्र हाम्रो पात्र लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि सँगै भइरहँदा यो व्यवसायलाई सुन्दै गर्दा रमाइलोपनको आभास त यहाँले गर्नु भएको छ भन्ने एउटा विश्वास पनि मैले लिएको छु। अब बाहिरी मौसम यतिखेर काठमाडौँको जानकारी गराउनु पर्दा झमझम पानी परिरहेको अवस्था छ। तपाईँका बस्तीतिरको अवस्था के छ र सरकारले यो 8 गतेदेखि चाहिँ एकदम भारी वर्षा हुने भन्ने कुरा पनि गरेको छ, मौसम पूर्वानुमान महाशाखाले पनि भनेको अवस्था छ, त्यसैले सतर्क भएर यात्रा गर्नको लागि हामी सबैलाई आग्रह पनि गर्न चाहन्छौ। त्यसैले यी सबै कुराहरूको पालना गर्दै अनि इन्द्रणीको व्यवसायलाई सुमधुर बनाउनको लागि हामी छौ। आजको यस कार्यक्रमलाई सफा हब काठमाडौँले प्रायोजन गरेको छ, सफा सेट खरिद गर्दै हुनुहुन्छ यसका लागि तपाईँले सम्झनु होला, यो पनि म यहाँलाई चाहिँ जानकारी गराउन चाहन्छु। र सोफा भन्ने बित्तिकै एउटा घरलाई र एउटा आफ्नो कोठालाई आकर्षक बनाउनको लागि सोफाले महत्वपूर्ण भूमिका पनि खेल्छ, त्यसैले तपाईँ राम्रो घर बनाइरहनु भएको छ, राम्रो सोफा सेटको डिजाइन गर्ने सोचमा हुनुहुन्छ अनि फर्निचरका सबै सामग्री चाहिएको छ भने सोफा हबलाई सम्झन सक्नुहुन्छ। देशैभर शाखा सञ्जाल छ सोफा हबको र काठमाडौँका लागि चाहिँ सोफा हब काठमाडौँ छ, नेपालगंजको लागि सोफा हब नेपालगंज छ, धनगढ़ीको लागि सोफा हब धनगढ़ी छ, होइन जनकपुरको लागि सोफा हब जनकपुर छ, यसरी नै सबै ठाउँहरूमा छ। त्यसैले तपाईँलाई जहाँ सजिलो पर्छ ती ठाउँहरूबाट मजाले सोफा सेट खरिद गर्न सक्नुहुन्छ, विशेष छुटका साथमा पनि छ। र अब त चाडबाड अफर पनि आइसकेको छ, हाम्रो रोबिन ब्रदरले मलाई केही दिन अगाडि जानकारी गराउनु भएको थियो, सोफा हब काठमाडौँले एकदम चाडबाडको अवसरमा एकदम भव्य उपहार सहितको चाहिँ यो एउटा नयाँ स्किमहरू लिएर आउनु भएको छ सोफा हबले, त्यसैले सोफा हबलाई सम्झनु होला भन्दै हामी कार्यक्रममा राख्दैछौ एउटा गीतलाई। त्यसपछि आज कुराकानी गर्छौ 4591300 4591400 मा आउँदै गर्नुहोला, आज गीत गाउने पालो हो, यतिखेर गीत राख्छु।

देशैभरका विभिन्न रेडियोबाट मजाले इन्द्रणी सुनिरहनु भएको छ। मैले स्वभाव काठमाडौँका बारेमा पनि भने यो त ठिक छ किनभने हाम्रै प्रायोजक हो। अनि यतिखेर चाहिँ सूर्यज्योति लाइफ इन्सुरेन्सका बारेमा पनि म जानकारी गराउँछु। जीवन बीमाका लागि सम्झनै परिणाम सूर्यज्योति लाइफ इन्सुरेन्स रहेको छ। जीवन भवितव्य छ, कुन बेला कहाँ के पर्छ थाहा छैन, त्यसैले आफू र आफ्ना परिवार सुरक्षित गर्नको लागि पनि तपाईँले आजैबाट बीमा गर्ने सोचमा हुनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्समै गएर बीमा गर्न सक्नुहुन्छ। यो जानकारी मैले यहाँलाई गराए। पक्कै पनि यो जानकारी गराउँदै गर्दा धेरै हाम्रा साथीहरू सूर्यज्योति लाइफ इन्सुरेन्समा गएर इन्सुरेन्स पनि गराउनु भएको छ, होइन? विभिन्न ठाउँहरूमा चाहिँ सूर्यज्योति अथवा देशैभर शाखा सञ्जाल रहेको सूर्यज्योति, अनि सबै ठाउँमा तपाईँले चाहिँ मजाले जहाँ सजिलो हुन्छ ती ठाउँहरूबाट जीवनको बीमा गर्नुभएको होला भन्ने चाहिँ हामीलाई लागेको छ। हामी इन्द्रणीको बसाईमा छौं र आज बुधबारको बसाई हो, बिहानीको समय छ। आज सुमधुर गीत संगीतहरू सुनाउँछु। मैले आज टेलिफोन ल्याउँ कि जस्तो लागेको थियो, होइन, आज सुमधुर गीत नै सुनाउ। बाहिर प्रविधिमा जनार्दन हुनुहुन्छ, मैले जनार्दन भाइलाई अहिले यही अवगत गराए। आज हामी टेलिफोन नल्याउँ किनभने आज टेलिफोन लिने बसाई पनि होइन, ल्याउँ जस्तो पनि लागेको थियो, फेरि सोचे होइन आज निरन्तर गीतै सुनाउ भन्ने मलाई लाग्यो। फेरि किनभने भोलि त गीत गाउने बसाई हो, भोलिको बसाईमा त गीत गाउनु फेरि पर्छ, होइन? त्यसरी दैनिक किन गीत गाउने भन्ने पनि हुन सक्छ। हुन त एउटा कला प्रस्तुत गर्नको लागि बारले छैन, तैपनि हामीले तालिका दिएका छौं, तालिका अनुसार जाँदै राम्रो हुन्छ जस्तो चाहिँ हामीलाई लाग्छ। हामी इन्द्रणीको बसाईमा यहाँसँग सुमधुर गीत संगीतहरू यहाँलाई सुनाउँदै अगाडि बढ़िरहेका छौं। टिकटक लाइभमा हामीलाई धेरै साथीहरूले हेर्दै हुनुहुन्छ। हाम्रो इन्दिरा धमला काली जो लोकदोहोरी गायिका पनि हुनुहुन्छ, यतिखेर एयरपोर्ट काठमाडौँमा रहेर म इन्द्रणीको बसाईलाई सुन्दैछु दादा भनेर लेख्नु भएको छ। हाम्रो स्नेहाले पनि सुन्दै हुनुहुन्छ, अनि किरण बोहरा बैतडी पाटनबाट हुनुहुन्छ, हेर्दैछु म किरण भनेर चिन्ने नचिन्ने सबैलाई मिठो माया सम्झना भनेर टिकटक लाइभमा लेख्नु भएको छ। हाम्रो राजविरही काइला पनि परिवर्तन सम्भव छ दाजु भन्दै इन्द्रणीको यो सुमधुर बसाईमा टिकटक लाइभ मार्फत जोडिनु भएको छ। भरत अवस्थी समर्पणले पनि डोटीको केआई सिंहबाट रे सुन्दै गर्दा सबैलाई सम्झना, म अहिले धनगढ़ीमा छु दाई भनेर लेख्नु भएको छ। अनि धनगढ़ीमा रहने साथी सोफा चाहिँ धनगढ़ीमा पनि छ है, त्यसैले धनगढ़ीबाट पनि सोफा तपाईँले खरिद गर्न सक्नुहुन्छ, यो जानकारी गराए। भरत मगरले पनि हामीलाई सुन्दै र हेर्दै डोटीबाट भन्नुभएको छ, सबैलाई मिठो सम्झना भनेर लेख्नु भएको छ, यहाँलाई पनि नमन छ। त्यस्तै गरी राइनी राजकला हाम्रो नियमित श्रोता हुनुहुन्छ, आज बिहान फेसबुक हेर्दै थिए, टक्कै स्टोरीमा चाहिँ हाम्रो राइनी राजकलाले म हिजो कार्यक्रमको बेलामा बोल्दै गरेको होइन, अनि म नाच्दै गरेको भिडियोलाई चाहिँ राख्नु भएको रहेछ। राइनी राजकलालाई पनि म धन्यवाद दिन चाहन्छु, सोलुखुम्बुबाट उहाँले सुन्दै हुनुहुन्छ। हाम्रो जेनु बान्तवा इन्द्रणलाई एकदम माया गर्ने मित्र हुनुहुन्छ, रिजाल निर्मलादेखि लिएर हाम्रो थुलुङले पनि थुलुङ कलाले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ। करिना त नियमित श्रोता भइसक्नु भएको छ इन्द्रणीको बसाईको। त्यसपछि दिलीप पहरीले माछा पोखरीबाट निरन्तर सुन्दै आउनु भएको छ। जेबी राणाले पनि प्युठानबाट दाई भन्नुभएको छ। अनि भरत अवस्थीको मैले जानकारी गराइसकेको छु। हेमन्त शर्माले पनि सल्यानको दर्मादेखि इन्द्रणी सुन्दैछु भन्नुभएको छ। कुवेतबाट निरन्तर इन्द्रणी सुन्ने भोजपुरको मान्छे, अहिले म कुवेतबाट सुन्दैछु भन्न हामीलाई सम्झना गर्न चाहनु भएको छ करिनाले। रीता पुरासेनी जो हाम्रो नियमित इन्द्रणी सुन्नुहुन्छ, मिठा मिठा गीतहरू प्रस्तुत गर्नुहोला, अझ काठे भाकाहरू सुन्नै पाइएन भन्नुभएको छ रीताजीले। हुन्छ, काठे भाका पनि तयारी अवस्थामा छन्, हामी सुनाउँछौ। अनि शंकर बोहराले पनि सुन्दै हुनुहुन्छ, त्यसपछि सबै सबैलाई सम्झना भन्नुभएको छ। अनि हाम्रो रीता पुरासेनीले चाहिँ हिजो घमेश दुलालको जन्मदिन होइन भन्नुभएको छ, हो हिजो घमेश ताईको जन्मदिन हो, एउटा घमेश ताईको गीतलाई तयारी अवस्थामा राखौं त। हिजो जन्मदिन, आज धेरै साथीहरूले शुभकामना पनि दिइरहनु भएको छ होइन, अनि जन्मदिनको अवसरमा आदरणीय घमेश दाईलाई सम्झिँदै एउटा घमेश दाईको बहुचर्चित भाका प्रस्तुत गरौं हामीलाई लागेको छ, त्यो गीत हामी तपाईँलाई सुनाउँछौ। नमस्ते भनेर हाम्रो मुनाले लेख्नु भएको छ, मुनालाई पनि नमस्ते, के छ मुना? अनि हाम्रो अम्बिका रेग्मी गुड मर्निङ जी भन्नुभएको छ, नमस्कार जी, कार्यक्रम सुन्दै हुनुहुन्छ, खुशी लाग्यो। कृष्ण खड्काले पनि सबैलाई सम्झना भनेर लेख्नु भएको छ। गीत राख्छौ अब हामी, टेक्निकलमा जनार्दन हुनुहुन्छ, जनार्दन भाइ प्रस्तुत गरौं यो गीतलाई।

देशैभरका विभिन्न रेडियोबाट मज्जाले इन्द्रेणी घन्किरहेको छ अनि यस्तो पुरानो लय रहेको होइन यस्तो मिठा शब्दहरू रहेको यो मौलिक भाका बजारमा छ हजुर यो जानकारी यहाँलाई गराउँछु। हिजो मात्र यो गीतको विमोचन भएको छ महक रेकर्डिङ स्टुडियो वनस्थली काठमाडौँमा एक समारोहको बीचमा यो गीतको विमोचन भएको थियो। नेपाली लोकदोहोरीका वरिष्ठ गायक लोकस्वर सम्राट आदरणीय राजु परियार दाईको प्रमुख आतिथ्यतामा विभिन्न विशिष्ट व्यक्तित्वहरूको माझमा यो गीतको विमोचन भएको हो। कलाकार विश्व गुरूङ जो उत्तरी गोर्खाको हुनुहुन्छ नेपाली लोकदोहोरीको क्षेत्रमा विगत लामो समयदेखि हुनुहुन्छ तर केही बीचको समय उहाँ अलिकति ओझेल पर्नुभयो कि भन्ने थियो तर उहाँको फेरि कमब्याक भइसकेको छ र अहिले यो गीत मुङलिङ बजार भन्न ल्याउनु भएको छ। हामी चाहिँ बोलीचालीको भाषामा मुङलिन बजार भन्छौं तर मुङलिनको खास अर्थ अथवा ठेट शब्द खोज्दै जाँदा त्यहाँ बुझ्दै जाँदा अनि हिजो हामीले विश्व गुरूङसँग पनि कुराकानी गरौं खास त मुङलिन बजारमा होइन र भन्दा होइन नि मुङलिन होइन मुङलिन नै रहेछ दाजु भन्न उहाँले भन्दै हुनुहुन्थ्यो। मुङलिङ बजार बोलको यो गीत अहिले बजारमा छ विश्व गुरूङ र मेलिना राईले स्वर दिनुभएको छ यो जानकारी यहाँलाई गराउँछु अनि कृष्ण गुरूङको यसमा शब्द रहेको छ विश्व गुरूङको संगीतमा तयार भएको छ सागर बाजुरालीले एरेन्ज गर्नुभएको गीतलाई विश्व गुरूङ जुना गुरूङ र जुन रिमालले अभिनय गर्नुभएको छ बाल कलाकारको रूपमा शिला गुरूङ मुस्कान भुजेल लगायत कलाकार साथीलाई पनि हामीले भेट्न सक्छौ यो जानकारी यहाँलाई गराउँदै अब यो गीतलाई सफलताको शुभकामना छ। हिजो धेरै कलाकार संसारकर्मी बीचको भनौं बीचमा बसेर यो गीतको विमोचन हुँदै गर्दा पक्कै पनि एउटा मौलिक भाकाले नेपाली लोकदोहोरीमा एउटा छुट्टै छाप छोड्छ र हामीलाई 63-64 सालतिरको झल्को चाहिँ यो गीतले दिन्छ सुन्दै गर्दा तपाईँलाई पनि त्यस्तै लाग्यो होला भन्ने हामीलाई लागेको छ। हामी कलाकार विश्व गुरूङ सम्पूर्ण टीमलाई शुभकामना व्यक्त गर्न चाहन्छौ। अब यो सँगै यहाँलाई स्वागत छ हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीको बुधबारे बसाईमा छौं। आज सुमधुर गीतहरू सुनाउँदै केही तपाईँका कमेन्टहरूलाई स्थान दिँदै म अगाडि बढ्दै गर्दा हामीलाई धेरै साथीहरूले कमेन्ट गरि नै रहनु भएको छ। कृष्ण बोहरा बैतडीको पाटनबाट हेर्दै हुनुहुन्छ त्यो मलाई थाहा छ धन्यवाद तपाईँलाई। अनि द रियल भरतले पनि हामीलाई सुन्दै हुनुहुन्छ रोल्पाबाट अनि उहाँले चाहिँ हजुरको कार्यक्रम निरन्तर हेर्छु सुन्छु एकदम राम्रो लाग्छ दाजी भन्न लेख्नु भएको छ। अनि प्रेम पौडेल जो अहिले मलेसियामा हुनुहुन्छ र घर उहाँको रुकुम हो मलेसियामा रहेर लाइभमा कार्यक्रम सुन्दैछु भन्ने जानकारी गराउनु भएको छ। अनि राजविराही काइला इटहरी घर भई अहिले म पनि मलेसियामा छु नि भन्नुभएको छ। राजविराही काइला बेला बेलामा टेलिफोन गर्नुहुन्थ्यो इन्द्रणीमा आज भोलि अलि हराउनु भएको छ सायद टाढा रहेर पनि हुन सक्छ होइन यहाँलाई पनि धेरै धेरै धेरै सम्झना छ इन्द्रणीको तर्फबाट। एकेन्द्रले म दुबईमा सुधाए हामी त प्रवासी धेरै कार्यक्रम प्रवासमा रहेर सुन्नुहुन्छ है दाई भन्नुभएको छ हो नि प्रवासमा पनि सुन्नुहुन्छ स्वदेशमा पनि सुन्नुहुन्छ सबै सबैलाई नमन छ। विवेक परियारले मलेसियाबाटै हेर्दै हुनुहुन्छ अनि जेबी राणा प्युठानको मान्छे उहाँले सबैलाई सम्झना भन्न लेख्नु भएको छ। परदेशीले म पनि सुन्दैछु दाई मलेसियाबाटै भन्न लेख्नु भएको छ मलेसियामा रहेका सम्पूर्ण साथीहरूलाई नमन छ। अनिश मगर म पनि सुन्दैछु काठमाडौँबाट सबैलाई सम्झना माया नमन छ भनेर लेख्नु भएको छ। शान्ता नेपाल सिग्देल गोकर्णेश्वर नगरपालिका ओडा नम्बर 6 विपुल चोकमा पसलमा बसेर चिया पिउँदै इन्द्रणी सुन्दै भन्न लेख्नु भएको छ। शान्ता नेपाल सिग्देलज्यूलाई पनि नमन गर्न चाहन्छु। अनि हाम्रो सुदूर किचेली कैलालीको मान्छे कुवेतबाट मेरो घर परिवार मेरो साथीभाई सबैलाई सम्झना म ममता कुवर हो है दाई म अहिले कुवेतमा छु सबैलाई सम्झना सुनाइदिनुहोस् भन्नुभएको छ। काठमाडौँको जोरपाटी 5 निर्मला भट्टराईले पनि इन्द्रणीको बसाईलाई सुन्दै हुनुहुन्छ। अर्जुन चन्दले सबैलाई सम्झना अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। त्यसपछि ध्यानुदेवीले सम्भव परिवर्तन सम्भव छ नमस्कार भन्नुभएको छ। अनि निराजन विष्टले पनि गुड मर्निङ भनेर लेख्नुभएको छ। सामाजिक सञ्जालको कुरा गरे उजेली गौतमले नमस्कार म पनि सुन्दैछु प्यारो इन्द्रणी सबैलाई नमस्कार भनेर लेख्नु भएको छ। अनि हाम्रो मनजित सुनारले पनि सबैलाई सम्झना वीरबहादुर ठगुन्नाले दार्चुलाबाट हो दाई भन्नुभएको छ। सन्ध्या तामाङले
सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु। विमला पोखरेलले दाङ गोराईबाट सबैलाई सम्झना। काठमाडौँमा त पानी परेको रहेछ है भन्नुभएको छ, हो नि, त्यहाँ कस्तो छ जानकारी गराउनु होला विमलाजी। प्रेम डलले पनि काठमाडौँबाट सुन्दै र हेर्दै हुनुहुन्छ। एमएस बोहराले पनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउन चाहन्छु दाई भन्नुभएको छ, जलेको मनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। नमन छ, हाम्रो नियमित श्रोता धेरै साथीहरू हुनुहुन्छ। न्यू लक्ष्मी नर्सरीबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ, नमन छ। अनि नियमित श्रोता चन्द्रमणि दाई भन्दै प्रेम पौडेलले लेख्नु भएको छ, यहाँलाई आभार व्यक्त गर्दै अब राख्दैछु अर्को एउटा जुन मैले उद्घोष गरेको गमेश दुरालकै गीत होला, होइन त। योभन्दा अगाडि हामीले तयारी अवस्थामा राखेको विश्व गुरूङको गीत सुनायौं, हिजो मात्र विमोचन भएको। अब यतिखेर पनि हाम्रो कार क्षेत्रका बहुचर्चित कलाकार गमेश दुलाल, जसले हिजो आफ्नो जन्मदिन मनाउनुभयो, दाईलाई सम्झना छ, शुभकामना छ भन्दै राख्दैछौ यो गीतलाई।

नेपाली लोकदोहरीको क्षेत्रमा वरिष्ठ कलाकार गमेश दुलालले स्वरबद्ध गर्नुभएको पातली एनारन हामीले सुनायौं। यो गीत आएको लगभग एक वर्ष हुँदैछ। यो बीचमा 15 लाख भन्दा बढ़ी दर्शक श्रोताको यो गीतमा नजर परिसकेको छ। पछिल्लो समय आएको गमेश दुलालको गीतमा, विशेष गरी उहाँले स्वरबद्ध गर्नुभएको गीतमा, असाध्यै राम्रो र दुनियाँले मन पराएको गीतभित्र यो गीत पनि पर्छ। सर्वत्र बजारमा छ। गमेश दुलाल र शारदा रसालीले स्वरबद्ध गर्नुभएको छ। नारायण दंगालको एरेन्जमा अशोक कुमार सापकोटाको शब्दमा तयार भएको हो। अनि सर्वत्र बजारमा चाहिँ गमेश दुलालकै नामबाट आएको छ। दाईको हिजो जन्मदिन। हामी चाहन्छौ नेपाली लोकदोहरीमा गमेश दुलाल जस्ता बहुचर्चित कलाकार जसले नेपाली लोकदोहरीमा एक किसिमको ठूलो योगदान दिनुभएको छ, जसका कारण आज यही क्षेत्रमा हामी रमाउँदै हिँड्न पाएका छौं। उहाँहरूले बसाल दिनुभएको एउटा जग हो, त्यो जगमा हामी चाहिँ होइन घर बनाउने काम गरिरहेछौं, यही बुझाउन होइन। यात्रा इन्द्रेणीको हो, अगाडि बढ्दैछ। सूर्यज्योति लाइफ इन्सुरेन्सले यस कार्यक्रमलाई साथ दिएको छ। अनि सफा काठमाडौँका सन्दर्भ पनि जोडिरहेछु। विशेष गरी सोफा सेट खरिद गर्दै हुनुहुन्छ, राम्रो सोफा सेटको लागि सफा हब रहेको छ, यो जानकारी यहाँलाई गराउँदै इन्द्रेणीको बसाईमा अब केही कमेन्टहरू त मैले पढि नै रहेको छु, साथमा गीतहरू यहाँलाई सुनाइरहेको छु। धेरैभन्दा धेरै साथीहरूले हामीलाई हेरिरहनु भएको छ। यतिखेर चाहिँ जलेको मलले पनि हामीलाई सुन्दै हुनुहुन्छ। त्यसपछि खेम मगरले पनि सबैलाई सम्झना दाई भन्नुभएको छ। त्यसपछि सन्ध्याको मैले जानकारी गराइसकेको छु। सँगै हाम्रो सन्देशले पनि हामीलाई सुन्दै हुनुहुन्छ। एकदम सन्देशले पनि सम्झना भन्नुभएको छ। सन्देश भनेपछि मेरो साथी सन्देशको मलाई याद आइ नै हाल्छ। शारदा तिमल सेनाले बानेश्वर काठमाडौँबाट इन्द्रणी सुन्दैछु भन्नुभएको छ। दुर्गा पराजुली पनि इन्द्रणीको बसाईमा टुप्लुक्क आउनु भएको छ। हरिशरणम नारायण भन्ने आउनु भएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसपछि अर्को साथी नमराजी हुनुहुन्छ है, यहाँलाई पनि सम्झना छ। लामाजीलाई पनि धेरै धेरै सम्झना। पवित्राले पनि हामीलाई सुन्दै हुनुहुन्छ। भोजपुरको चरम्बीबाट म पवित्रा मुङ्ग्रान्ती भनेर लेख्नु भएको छ। दुर्गा पराजुलीजीले हरिशरणम लेख्नुभएको छ। यतिखेर हाम्रो मुना दाहाल सखीले पनि हामीलाई सुन्दै अनि हेर्दै हुनुहुन्छ। श्री हरिशरणम नारायण भन्नुभएको छ। अनि हाम्रो चन्दाजी यहाँलाई पनि धन्यवाद छ। अनि हाम्रो विमलाले दाङतिर पानी परेको नि छैन, घाम नि लागेको छैन, मिल्छ भने पुरानो भाका बजाउन अनुरोध गरे इन्द्रणीबाट दाई भनेर लेख्नु भएको छ। हस् धन्यवाद छ। अनि त्यसपछि सरूले पनि गुड मर्निङ सर भन्नुभएको छ। रोशनी पूर्जा मगरले पनि नमस्ते भन्नुभएको छ। लीला दासीले पनि नमस्कार दाई भन्नुभएको छ। जीवनजी नमस्कार हजुर। अस्मी राणा मगरले नमस्कार भन्नुभएको छ। सीता छेत्री न्यू लक्ष्मी नर्सरीबाट सबैलाई सम्झना नमस्कार भन्नुभएको छ। राउत पूर्णले पनि हामीलाई सुन्दै गर्दा, छेत्री मायाले पनि सुन्दै हुनुहुन्छ। देवी हमालले गुड मर्निङ हजुर भन्नुभएको छ। देवी हमाल लोकदोहरी गायिका, विशेष गरी नेपाली लोकदोहरीमा एउटा अमिट छाप छोड्न सफल हुनुहुन्छ। देवी हमालजीलाई पनि नमन छ। वीरबहादुर थगुन्नाले पनि हामीलाई दार्चुलाबाट हेर्दै हुनुहुन्छ। हस् थ्याङ्क यू, यहाँहरू सबैलाई धन्यवाद छ। यति धेरै माया, यति धेरै साथ इन्द्रणीको बसाईलाई दिनुभएको छ। प्रेम धामीले मैले नि सुनिरहेछु नि भन्नुभयो। हस् थ्याङ्क यू यहाँलाई पनि। सोनु कुँवर यहाँलाई पनि धेरै धेरै सम्झना छ। निशब्द छन् यो नामबाट, निशब्द सबिन कार्की अफिसियलबाट पनि हामीलाई हेर्दै हुनुहुन्छ। त्यसपछि महेन्द्र नेउपानेले सबैलाई सम्झना भन्नुभएको छ है। त्यसपछि मैले नि सुनिरहेको छु। हस् तपाईँले पनि सुन्दै हुनुहुन्छ। श्याम श्रेष्ठ हलो भन्नुभएको छ। हलो हलो हाई, आराम हुनुहुन्छ, कार्यक्रम सुन्नुहुन्छ, खुसी लाग्यो। हाम्रो सुनापति गाउँपालिका रामेछापदेखि हजुरको कार्यक्रम सुनिरहेको छु। मेरो नाम सबिन कार्की भन्न लेख्नु भएको छ, धन्यवाद। सेप्टेम्बर 21 यो नामबाट पनि हामीलाई हेर्दै हुनुहुन्छ। स्पेनबाट हेरिरहेको जानकारी प्राप्त भएको छ। चन्दिकाले पनि सबैलाई सम्झना भन्नुभएको छ। प्रकाशले पोल्यानबाट हामीलाई सुन्दै हुनुहुन्छ। दुर्गा पराजुली फेरि पनि देखे, हस् थ्याङ्क यू। हाम्रो सन्देश चाहिँ हेटौँडाबाट है भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि। हरिशरणम हरिशरणम। गीताले रमाइलो दादा म पनि सुन्दैछु चाबैलबाट भनेर गीताले लेख्नु भएको छ।
कति रमाइलो दादा इन्द्रणी भनेर लेख्नु भएको छ। चन्द्रमणिको साथमा रमाइलै हुन्छ हजुर। अनि नवराज गजुरेल निराशले नमस्कार भन्दै लेख्नु भएको छ, सबैलाई सम्झना। अनि प्रेम खड्का चाहिँ परिवर्तन सम्भव छ दाजु, म पनि बौद्ध टुसाल स्थित सृजना फोटो फ्रेमिङ हाउसबाट यहाँलाई सुन्दैछु भन्नुभएको छ। सृजना फोटो फ्रेमिङ हाउसमा हुनुहुन्छ, खुशी लाग्यो, व्यापार राम्रो होस् तपाईँको। लक्ष्मी पौडेलले पोखराबाट सम्झना गर्न चाहनु भएको छ। महेशजी तपाईँलाई पनि धन्यवाद छ। अब इन्द्रणीमा राख्दैछु, अर्को एउटा गीत तपाईँको लागि सुन्नुहोला।

0: निस्तुरे पनि सुन्नु भयो नि, सरोज लामी छानेको आवाजमा छ निस्तुरेलाई पनि मायाको खासो छ। यस्ता राम्रा गीतहरूलाई माया गरिदिनु होला। निष्ठुरे सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो है? तपाईँले सरोज लामी छानेलाई चाहिँ तपाईँले सल्लाह सुझाव र प्रतिक्रिया चाहिँ दिन सक्नुहुन्छ निष्ठुरेको लागि। यो पनि म जानकारी यहाँलाई गराउन चाहन्छु। मेचीदेखि महाकालीसम्मबाट सुन्दै हुनुहुन्छ, स्मृति गौतमको साथमा निष्ठुरी छ, यो त मैले यहाँलाई भनिसकेको छु। र अब राम्रो गीत बनेर आएको छ, आएको एक महिना भएको छ, स्मृति गौतमको युट्युब च्यानल मार्फत नै आएको छ। बहिनी स्मृति गौतमको यो गीतलाई सफलताको शुभकामनासँगै हामी इन्द्रणीको बसाइले अगाडि बढ़ाइरहेका छौं। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ मलाई थाहा छैन, तर इन्द्रणीको बसाइलाई सुन्दै हुनुहुन्छ भन्ने विश्वास लिएका छौं। काठमाडौँ आसपासका विभिन्न ठाउँमा त रेडियो काठमाडौँ नै सुनिन्छ, 92.1 सुन्नुहुन्छ होइन, अनि आसपास लगायत अन्य ठाउँहरूमा साझेदार रेडियोको माध्यमबाट सुन्नुहुन्छ। यसरी सुन्दै र हेर्दै गर्दा कस्तो लाग्छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला है, यो म भन्न चाहन्छु। अनि स्वभाव काठमाडौँका बारेमा पनि मैले तपाईँलाई जानकारी गराइ नै रहेको छु। तपाईँ राम्रो सोफा सेट खरिद गर्ने सोचमा हुनुहुन्छ भने आज नै तपाईँले चाहिँ सोफा हब काठमाडौँलाई सम्झन सक्नुहुन्छ, यो जानकारी म यहाँलाई गराउन चाहन्छु। अब यति भनिसकेपछि स्वभावका बारेमा अझ धेरै बुझ्न मन छ होइन भने तपाईँले टेलिफोन पनि गर्न सक्नुहुन्छ, टेलिफोन गरेर थप जानकारी पनि तपाईँले लिन सक्नुहुन्छ स्वभावका बारेमा, यो जानकारी म यहाँलाई गराउन चाहन्छु। होइन अब ठिक छ, म सोफा खरिद गर्न चाहन्छु, सिधै स्वभाव काठमाडौँमै गएर म सोफा लिन चाहन्छु भन्ने यहाँलाई लागेको छ भने पनि त्यो पनि तपाईँले गर्न सक्नुहुन्छ, किनभने त्यो तपाईँको विचार हो। स्वभावको लागि हामीले जानकारी गराइ सफा नेपालगंजलाई पनि सम्झनु होला 97051414780 पनि तपाईँले चाहिँ थप जानकारी लिन सक्नुहुन्छ, यो जानकारी मैले यहाँलाई गराए। अनि दशैं तिहार झिलमिली अफरको साथमा सोफाहरू छ, थाइल्याण्ड घुम्न जाने अवसर प्राप्त हुन्छ। त्यसैले सोफा किन्दा तपाईँले चाहिँ रेफ्रिजरेटरदेखि लिएर हात खाली नजाने उपहारै उपहारहरू प्राप्त गर्न सक्नुहुन्छ। नेपालकै नम्बर वान सोफा हब काठमाडौँ, गोठातार, बिरता मोड़, पोखरा, चितवन, खैरनी पर्सा, बुटोहोल होइन, अनि धनगढ़ी, महेन्द्रनगर विभिन्न ठाउँहरूमा छन्। यी सबै ठाउँहरूबाट खरिद गर्दा तपाईँले फ्रीमा थाइल्याण्ड घुम्ने अवसर पनि प्राप्त गर्न सक्नुहुन्छ, त्यसैले पनि मैले यो जानकारी यहाँलाई गराइ नै रहेको छु भन्दै।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचुक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दाङ, फोन नम्बर 0825162010। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
6: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा तीन पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45226

0: गंगा उदय मेरो एवरेस्ट
1: मध्य पश्चिम जायन्ट जेट यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। बुटवल आउने पर्यटकलाई आसपासका हिल स्टेशनसम्म पुर्याएर पर्यटकीय गतिविधि विस्तार गर्ने सम्भावना बढ़ेको छ। बुटवल नजिकै रहेको नुवाकोट बसन्तपुरमा केबल कार सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन सकिने आधार तयार भएको हो। लुम्बिनी भ्रमणमा आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई बुटवलमा एक दिन रोकेर नुवाकोट र बसन्तपुर लगायतका पर्यटकीय गन्तव्यमा पुर्याउन सकिने पर्यटन व्यवसायीको भनाइरहेको छ। बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि समेत बुटवललाई आधार बनाएर आसपासका हिल स्टेशन घुमाउने योजना बनाउन सकिने उनीहरूको धारणा रहेको छ। बुटवलको मुख्य बजारबाट नजिकै रहेको नुवाकोट ऐतिहासिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य हो। बुटवल बेलवासबाट करिब 10 किलोमिटर सड़क दूरीमा रहेको नुवाकोट गढीमा नेपाल अंग्रेजी युद्धका समयमा ऐतिहासिक अवशेष भैरव मन्दिर तोपाहान क्षेत्र खरखजाना घर लगायतका स्थल रहेका छन्। नुवाकोटबाट बुटवल बजार तथा तराईका फाँटको दृश्य समेत अवलोकन गर्न सकिन्छ। नुवाकोट पुग्न अहिले सिद्धार्थ केबल कारको सुविधा उपलब्ध रहेको छ। यसैगरी बुटवल 3 बमघाटबाट लुम्बिनी केबल कार मार्फत बसन्तपुर पुग्न सकिन्छ। बसन्तपुरमा कामाख्या मन्दिर सहित विभिन्न पर्यटकीय संरचना निर्माण भएका छन्। कर्णाली प्रदेशका 10 मध्ये 3 जिल्ला वन्यजन्तु अपराधका अति संवेदनशील जिल्लामा परेका छन्। वन्यजन्तुको अवैध शिकार चोरी निकासी जस्ता अपराधका दृष्टिले डिभिजन वन कार्यालय सुर्खेतले सुर्खेत डोल्पा र हुम्ला अति संवेदनशील जिल्ला मानेको हो। सुर्खेतमा जरायो र बदल, डोल्पामा हिउँचितुवा र हुम्लामा हिउँचितुवा सहित जंगली घोडा र कस्तुरी जस्ता वन्यजन्तुको बढ़ी अपराधजन्य गतिविधि हुने भएपछि वन कार्यालयले यी जिल्लालाई अति संवेदनशील जिल्लाका रूपमा लिएको हो। यसै गरी दैलेख, सल्यान, रूकुम पश्चिम, जाजरकोटलाई मध्यम संवेदनशील जिल्लामा राखिएको छ। यी जिल्लामा बदेल, रतुवा, घोरल र रेटपाण्डा बढ़ी हुने गर्दछ भने जुम्ला, कालीकोट र मुगुमा हालसम्म वन्यजन्तु अपराधका कुनै पनि घटना दर्ता नभएको न्यून संवेदनशील जिल्लामा राखिएको डिभिजन वन कार्यालय सुर्खतका डिभिजन वन अधिकृत राधाकृष्ण दासले बताउनुभयो। यस्तै दैलेख र सल्यानमा बाँदरले अत्याधिक दुःख दिने गरेको उहाँको भनाइरहेको छ। कर्णाली प्रदेशमा मानव वन्यजन्तु द्वन्दमा हालसम्म 269 घटना भएका छन्, जसमा 170 परिवार प्रभावित भएका छन् भने 86 जनावर मारिएका छन्। 3 मानिसको मृत्यु भएको छ भने 10 घाइते भएका छन्। मानव वन्यजन्तुको दण्डमा परेर मानवीय तथा अन्य क्षति भएका परिवारलाई झण्डै 50 लाख राहत वितरण गरिएको छ। जाजरकोटका जोखिममा परेका दलित समुदायका बालबालिका युवा युवतीहरूले छात्रवृत्तिको रकमले उच्च शिक्षा हासिल गर्ने अवसर पाएर सरकारी सेवामा प्रवेश गरेका छन्। फेरी नगरपालिका, नलगाट नगरपालिका, छेडाघाट नगरपालिका, कुसी नगरपालिकाका दलित आर्थिक अवस्था कमजोर भएका युवा युवतीलाई सेव द चिल्ड्रेनको सहयोग नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले प्रदान गरेको छात्रवृत्तिले पढ्न पाएका 7 युवा युवती सरकारी जागिरमा प्रवेश गरेका छन्। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका कार्यक्रम अधिकृत कृष्ण तिरुवाले विशेष लक्षित अति जोखिममा परेका रोल मोडल बालबालिकाले छात्रवृत्ति पाउने गरेको बताउनुभयो। दलित आर्थिक अवस्था कमजोर भएकाहरूको शिक्षाको अधिकार सुनिश्चित गरी वञ्चित हुन नदिन विगत 14 वर्षदेखि छात्रवृत्ति कार्यक्रम सञ्चालित भइरहेको छ। प्राविधिक शिक्षाका लागि 2 एक कक्षादेखि एमएससम्म अध्ययन गर्ने बालबालिका तथा युवतीलाई विद्यालय स्थानीय तहको सिफारिशमा छात्रवृत्ति प्रदान गर्ने गरेको उहाँको भनाइरहेको छ। 4 स्थानीय तहका कक्षा 1 मास्टर्स डिग्रीसम्म अध्ययन गर्ने बालबालिकाका तथा युवा युवतीलाई नेपाल सरकारले सामाजिक सुरक्षा नीति अनुसार वार्षिक 10,92,000 भत्तरै मासिक रूपमा 2,73,000 प्रदान गरिएको छ। एक वर्षमा 120 बालबालिका तथा युवा युवती छात्रवृत्तिमा छनौट हुने गरेका छन्। र नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। केन्द्रले कृषि मौसम सल्लाह बमोजिम बुलेटिन मार्फत पर्सि शुक्रबारदेखि शुरू हुने ठूलो वर्षा र बाढ़ीका बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनि कृषि बालीलाई जोगाउन आवश्यक पूर्व तयारी गर्न सल्लाह दिएको हो। विशेष गरी नदी तथा खोला छेउका कृषि संरचना र धान बाली जोगाउन भनिएको छ। साथै खेतबारीमा जाने बाटो गल्ली कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन धान पाक्न लागेको खेत तरकारी बारी र फलफूल बगैँचामा पानी निकासको व्यवस्था गर्न सुझाव दिएको छ। त्यस्तै बालीमा अहिले रासायनिक मल विषादी वा अन्य पोषक तत्व नहाल्न कम्पोस्ट तथा गोठी मललाई पानीबाट जोगाएर राख्न र हावाहुरीबाट उखु ढल्न नदिन चार पाँचवटा उखुलाई मुठा बनाएर डोरीले बाँध्न सल्लाह दिएको छ। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 9847268773।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल।

0: पिपबग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
1: थायराइड घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
2: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही असोज 24 गते शनिबार,
1: समय बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-08।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।
6: यो दाँत दुखेर मर्नु भयो।
7: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
6: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
7: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
6: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
7: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
8: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
9: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
12: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
9: सम्पर्क फोन नम्बर 082-563-0027,
12: 98-41-68-47-46।
9: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
13: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
14: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
13: के कुरा गर्थ्यो निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
14: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्।

0: पशुपति आई केयर सेन्टरले तपाईको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
1: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
2: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-7994, मोबाइल नम्बर 9822-87-74-94।

0: रंगा रेडिस्ट मेरो एवरेस्ट
1: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टिरोग निदान उपचार
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुक्खा आँखा परीक्षण तथा उपचार न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
2: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
2: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
2: दाङ जिल्लाकै पहिलो र एकमात्र
4: भिजन थेरापी सेवाहरू
2: अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
2: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
1: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: नेपालमा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ। फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
8: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
9: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
8: मुटु रोग विशेषज्ञ डाक्टर
9: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-5563-684 र सम्पर्क मोबाइल नम्बर 98-4975-7500।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग मा।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चॉइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 हर्ज।
1: मध्य पश्चिम ट्याङ च्याक यति बेला मध्याहको 12 बजेको छ।

0: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अण्डमान क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा 5 सदस्यीय समिति गठन। घोटेकोशी बाढ़ीले बिजुलीको व्यवस्थापनमा केही चाप रहे पनि हिउँदमा लोड सेडिङ नहुने। सिद्ध बाबा सुरुङ मार्गमा आउँदो मंगिर भित्रै गाड़ी गुडाउने तयारी। भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्र संघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन। दुई देशका अधिकारीहरूको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी। र बीसौं एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कोशी बागमती र गण्डकीमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले उत्तर अण्डमान क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव यी क्षेत्रमा आजदेखि नै शुरू हुने विशेष बुलेटिन मार्फत यसअघि नै जानकारी गराएको थियो। महाशाखाका मौसमविद डेभिड ढक्कालले मनसूनी वायुसँगै बंगालको खाड़ीमा विकसित प्रणालीको असर शुरू भएको भन्न सकिने बताउनु भएको छ। काठमाण्डुमा आज दिउँसो मध्यमसम्मको वर्षा हुन सक्ने वहाँले बताउनुभयो। तर पर्सी शुक्रबारदेखि भने देशका धेरै ठाउँमा ठूलो वर्षा हुनेछ। त्यसै अनुसार पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाको मौसमी चेतावनीपछि बोर्डले विशेष गरेर पर्सी शुक्रबारदेखि नै 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा पदयात्रा र हिमाल आरोहण सहितका गतिविधि स्थगित गर्न आग्रह गरेको हो। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकोले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेका तर मौसमी सूचना अनुसार सावधानी अपनाउन आवश्यक रहेको बताउनु भएको छ। ठूलो वर्षा र हिमपातसँगै बाढ़ी पहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ। जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि गर्नुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरेको छ। विशेष गरी पर्सी शुक्रबारदेखि आइतबार 11 गतेसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधार क्षेत्रका नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। आज प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल छ। अब हुने ठूलो वर्षाका कारण नदी जल सतह बढ़ने र आकस्मिक बाढ़ीको जोखिम समेत रहने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज सबैजसो नदीमा पानीको बहाव सामान्य मात्र बढ़नेछ। भोलिदेखि कोशी, कन्काई र कमला नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। यसै गरी पर्सी 11 गते आइतबारसम्म देशभरका प्राय सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने बुलेटिनमा उल्लेख छ। ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि आज देशका विभिन्न 31 जिल्ला भई बग्ने ससाना नदीमा भने आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाम अर्थात हिउँदमा काठमाण्डौ उपत्यका लगायत क्षेत्रमा बढ़ने विद्युत माग व्यवस्थापनका लागि आवश्यक तयारी शुरू गरेको छ। हिउँदको विद्युत माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन तथा अन्य कार्यको व्यवस्थापनका लागि 5 सदस्यीय समिति समेत गठन गरिएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण त्यस क्षेत्रमा संचालित जलविद्युत केन्द्रमा क्षति पुगेको र विद्युत उत्पादन बन्द भएको अवस्थामा हिउँदमा विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी थालिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकले बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत गठन गरेको हो। समितिलाई दैनिक कार्य प्रगति विवरण कार्यकारी निर्देशक समक्ष पेश गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ। कार्यकारी निर्देशक श्रेष्ठले विद्युत माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ भने नहुने बताउनु भएको छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गमा आउँदो मंगसिरदेखि नै गाड़ी गुडाउने गरी आवश्यक तयारी अघि बढ़ेको छ। सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालय बुटवलले सुरुङ मार्गको मुख्य संरचना सहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढ़ाएको हो। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले अब मंगसिरभित्रै संचालनको तयारी गरिएको आयोजनाका प्रमुख नवराज बास्तोलाले बताउनुभयो। बर्खा र भोटेकोशी बाढ़ीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले अन्तिम तयारीको काम एक महिनापछि धकेलिएको हो। अब एक दुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढ़ने र मंगसिर 15 गते भित्र गाड़ी सञ्चालन हुनेछ। बास्तोलाका अनुसार अहिले सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति झण्डै 70% र वित्तीय प्रगति 63% रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताउनुभयो। सिद्धार्थ राजमार्गको तल्लो सिद्ध बाबा मन्दिरबाट पाल्पाको दोवान क्षेत्रमा अत्यधिक पहिरो झर्ने गरेको छ। लुम्बिनी प्रदेशका गुल्मी अर्घाखाँची पाल्पा प्युठान सहित गण्डकी प्रदेशको स्याङ्जा पर्वत बागलुङ म्याग्दीका नागरिक सुरुङ बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इन्द्र ध्वजा सहितको लिंगो ठड्याएसँगै काठमाण्ड उपत्यकामा मनाइने इन्द्र जात्रा शुरू, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

काठमाडौँको बसन्तपुरमा आज बिहान इन्द्रध्वजा सहितको यसी अर्थात लिङ्गो ठडियाएसँगै इन्द्रजात्रा शुरू भएको छ। बिहान 7:47 साइटमा इन्द्रध्वजा उत्थान गरी काठमाडौँ उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो। हनुमान ढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने यन्या अर्थात इन्द्रजात्रा आउँदो असोज 13 चल्नेछ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 1,700 रूपियाँले घटेर तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको भाव तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 30 रूपियाँले घटेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको चाँदी आज बढ़ेर तोलाको 4,815 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अथवा शान्ति सम्झौता गर्ने भन्ने बारे आफूले ठूलो निर्णयको सामना गर्नु परेको संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको छ। वहाँले इरान द्वन्द्व समाधान नभए आफूले ध्वस्त पार्न सक्ने चेतावनी समेत दिनुभएको छ। उच्चस्तरीय कूटनीतिक वार्ताहरू भएकै दिन ट्रम्पले चेतावनी दिनुभएको हो। न्यूयर्कमा सम्बोधनका बेला इरानी प्रतिनिधिमण्डलका एकजना सदस्य समेत उपस्थित रहे थिए। राष्ट्रसंघीय महासभामा ट्रम्पले अर्थतन्त्र, आप्रवासन, सीमा व्यवस्थापन र हिंसात्मक अपराध विरूद्ध लड्ने क्षेत्रमा भएका आफ्ना उपलब्धिको चर्चा पनि गर्नुभयो। गएको फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेदेखि विश्वव्यापी तेलको मूल्य बढ़ेको छ भने ट्रम्पको लोकप्रियता पनि खस्किएको छ। ट्रम्पले इरानसँगको सम्झौता नोभेम्बरको मध्यावधि चुनावपछि तुरन्तै हुनेमा आफू विश्वस्त रहेको दावी पनि गर्नुभएको बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा भइरहेको 20 एसियाली खेलकुदमा कराटेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। तेन्जिङले तोयोहाशी जिम्नेजियमलाई, आज भएको खेलमा लाओसका सायासान भाथानालाई रिपेचेजमा पराजित गर्दै काश्य पदक जितेका हुन्। तेन्जिङले 1 ईपोनसहित 9 स्कोर गरेका थिए। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पारेका हुन्। यसैबीच एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ। खेल बेलुका 5:45 हुनेछ। आजको खेल जिते नेपाल सेमी फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। साथै सेमी फाइनलमा पुग्ने टोलीले कम्तीमा काश्य पदक जित्नुपर्नेछ। त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। नेपालले हिजो समूह चरणको खेलमा थाइल्याण्डलाई हराउँदै विजय शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई, श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा काश्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यस पटक पनि पदकको आशा गरिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा 5-सदस्यीय समिति गठन। भोटेकोशी बाढ़ीले बिजुलीको व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ नहुने। सिद्धबाबा सुरुङ मार्गमा आउँदो मंगिरभित्रै गाड़ी गुडाउने तयारी। भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्रसंघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन। दुई देशका अधिकारीको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी। र 20 एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 91.4 मेगाहर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 65 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हारजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607334 र 0825601038।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: टाउको नसा मन यौन तथा दुर्व्यसनले
12: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
13: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
12: रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
13: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
14: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825 590410, मोबाइल नम्बर 98478829913 र 98095121871।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: खुसीको खबर खुसीको खबर खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825908647 0825908447।
18: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
20: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684।
21: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
22: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
21: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
22: हार्ट अट्याक, मुटु, पेट, जिउमा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
21: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
22: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
5: समय बिहान 9 बजेदेखि।
21: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: चेन्ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: सब जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्,

0: 结果是我。
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिंग प्रोग्राम सिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884854 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
6: हेलो पिङ्की,
7: बोल दिन।
6: एलईडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: सत्य भन्दिनौ?
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: फोन नम्बर
7: 0825674552
6: 0825674552। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानु अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
12: भर्ना सम्बन्धी सूचना
13: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 0825561133, मोबाइल नम्बर 98478092983 र 97625226।

0: गंगा रेडी मेरो एवरेस्ट
1: मध्य पश्चिम ट्याङ चेक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङको तुलसीपुर बाह्र स्थित टरीगाउँ विमानस्थल विस्तारका लागि संघीय सरकारले करिब 25 करोड़ रूपियाँ बजेट विनियोजन गरेपछि विमानस्थलको स्तर वृद्धिको काम अघि बढ़ने आशा पलाएको छ। 2011 सालमा संचालनमा आएको टरीगाउँ विमानस्थलको धावन मार्ग अहिले 750 मिटर लामो छ। धावन मार्ग छोटो भएकै कारण यहाँ 19 सीटे क्षमताका ट्विन अटर विमान मात्रै संचालन गर्ने अवस्थामा छ। विमानस्थल विस्तारका लागि यसअघि पटक पटक पहल भए पनि पर्याप्त बजेट नहुँदा काम अघि बढ़न सकेको थिएन। विस्तृत परियोजना प्रतिवेदन भने तयार भइसकेको छ। संघीय सरकारले बजेट विनियोजन गरेपछि अब आवश्यक सर्वेक्षणको तयारी थालिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण तुलसीपुरका वरिष्ठ अधिकृत प्रदीप भूषालका अनुसार केन्द्रीय कार्यालयबाट इन्जिनियर पठाएर सर्वेक्षण गर्ने विषयमा छलफल भइरहेको र इन्जिनियर दशैं अघि आउने वा दशैंपछि आउने भन्ने टुंगो लगाउन बाँकी रहेको बताइएको छ। तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले विमानस्थल विस्तारका लागि नगरपालिकाले निरन्तर पहल र आवश्यक सहयोग गर्दै आएको बताउनुभयो। तुलसीपुरमा नियमित हवाई सेवा सञ्चालन भए दाङसँगै रोल्पा रूकुम र प्युठानका नागरिकले समेत लाभ लिन सक्नेछन्। नेपाल एयरलाइन्सका तुलसीपुर शाखा प्रमुख बल बहादुर सुनारका अनुसार आइतबार मंगलबार बिहिबार र शुक्रबार गरी सातामा 4 दिन तुलसीपुर काठमाण्डु उडानको तालिका रहेको छ। हाल तुलसीपुर काठमाण्डु एकतर्फी हवाई भाडा 12,658 रूपियाँ कायम छ। भाडा दर, यात्रुको न्यून संख्या र मौसम सम्बन्धी समस्याका कारण उडान नियमित हुन नसकेको बताइएको छ। सरकारले खाना पकाउने ग्यासमा 2 थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू गरिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठन भएको समितिले अध्ययन थालेको हो। समितिमा नेपाल गुणस्तर तथा नापतौल विभाग, भन्सार विभाग, नेपाल आयल निगम र ग्यास उद्योगका प्रतिनिधि रहेका छन्। प्रवक्ता बस्नेतले व्यावसायिक प्रयोजनका लागि सिलिण्डरको तौल फरक बनाउने गरी अध्ययन भइरहेको जानकारी दिनुभयो। गुणस्तर तथा नापतौल विभागले व्यावसायिक प्रयोजनका लागि 450 केजी तौलको मापदण्ड बनाइसकेकाले त्यसलाई पनि आधार लिएको उहाँले जानकारी दिनुभयो। ग्यास उद्योगी सहितको टोलीले अध्ययनको काम शुरू गरेको 15 दिनमा प्रतिवेदन तयार गर्ने उहाँले जानकारी दिनुभयो। बजारमा ग्यासको अभाव भए पनि घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै मूल्य र तौलको सिलिण्डर बनाउनु पर्ने विषय उठेको थियो। यसअघि ग्यासमा मन्त्रालयले र निगमले 2 थरी तौलका सिलिण्डर बनाउने भनेर पटक पटक अध्ययन गरे पनि कार्यान्वयनमा आउन सकेको छैन। कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरू भएको छ। देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि शुरू भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद डेभिल ढकालका अनुसार अहिले काठमाण्डु उपत्यका सहित चितवन, रसुवा, मकवानपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ। मनसून वायुको प्रभाव कायमै रहेको तथा बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकाले वर्षाको गतिविधि थप बढ़न सक्ने उहाँको भनाई छ। तर अहिले वर्षा भइरहेका क्षेत्रमा लगातार पानी पर्ने छैन। भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम हुनेछ। त्यसपछि गतिविधि विस्तारै बढ़न जाने र पर्सी शुक्रबारदेखि आइतबार 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे तथा आरी घोप्टे वर्षा हुनेछ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभाग आसपासमा रहेको छ। यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र बनेपछि पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन मार्फत देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलोदेखि 1-2 ठाउँमा धेरै ठूलो वर्षा हुनेछ। यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा पनि मेघगर्जन, चट्याङ र हावाहुरी सहित धेरै ठूलो पानी पर्न सक्छ। हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। दाङमा पनि जिल्ला प्रशासन दाङले सूचना जारी गर्दै सतर्क रहन र
सतर्क रहन आग्रह गर्दै आवश्यक तयारी शुरू गरेको जनाएको छ। र कर्णाली प्रदेशका 10 मध्ये 3 जिल्ला वन्यजन्तु अपराधका अति संवेदनशील जिल्लामा परेका छन्। वन्यजन्तुको अवैध शिकार, चोरी निकासी जस्ता अपराधका दृष्टिले डिभिजन वन कार्यालय सुर्खेतले सुर्खेत, डोल्पा र हुम्ला अति संवेदनशील जिल्ला मानेको हो। सुर्खेतमा जरायो र बदेल, डोल्पामा हिउँ चितुवा र हुम्ला हिम चितुवा सहित जंगली घोडा र कस्तुरी जस्ता वन्यजन्तुको बढ़ी अपराध जन्य गतिविधि हुने भएपछि वन कार्यालयले यी जिल्लालाई अति संवेदनशील जिल्लाको रूपमा लिएको हो। यसै गरी दैलेख, सल्यान, रूकुम पश्चिम, जाजरकोटलाई मध्यम संवेदनशील जिल्लामा राखिएको छ। यी जिल्लामा बदेल, रतुवा, घोरल र रेड पाण्डा बढ़ी हुने गर्दछन् भने जुम्ला, कालीकोट र मुगुमा हालसम्म वन्यजन्तु अपराधका कुनै पनि घटना दर्ता नभएको न्यून संवेदनशील जिल्लामा राखिएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत राधाकृष्ण दासले बताउनुभयो। त्यस्तै दैलेख र सल्यानमा बाँदरले अत्यधिक दुःख दिने गरेको उहाँको भनाइ छ। हवस् त, दिउँसो 1 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 MHz तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दैभाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 78 27 977
8: र 98 5 78 30 6 8 9।
9: के तपाईँलाई पायल फुसदा फुसा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।

0: गंगा रेडियस मेरो एवरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-23।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: कोसेली बेकरी र बीएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बीएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: एक्सचेंजमै लामा ज्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ ज्याम्मै लिएर जानुहोस्। ज्याम्मै भ्यालुएसन, ज्याम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनान्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: ज्याम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान धान निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686-34244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही सोह्र सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि मोबाइल नम्बर 98494967।

भिए फेस्ट नेवाज घराई दस सौडीकोला दाङमा यही असो दुई गते देखि भव्य प्रदर्शन भइरहेको छन्। नेपाली कथानाक चलचित्र झिङ्गे दाउ दुई साथै नेपाली कथानाक चलचित्र कार्की साइला हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।

0: सुरक्षित जीवन जीउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 2 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र झिङ्गे दाउ 2।
2: तिम्रा दाई भाउजूले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ।

0: साथै नेपाली कथानाक चलचित्र कार्की साइला पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हिँडिसक्ने हो साइला,
2: के हो के त्यो रूपा,
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस,
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
6: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
5: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
7: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज 11 गते हुने भनिएको निर्वाचन प्रक्रिया हाललाई स्थगित भएको छ। उम्मेद्वारी दर्ता तथा निर्वाचन मिति नजिकै गर्दा उत्पन्न विवाद र उजुरीलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय दाङले निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएपछि संघले चुनाव स्थगित गरेको हो। जिल्ला प्रशासन कार्यालयले आज दाङ जिल्ला उद्योग वाणिज्य संघलाई पत्र पठाउँदै संस्थाको विधान प्रचलित कानून तथा दर्ता ऐन 2034 बमोजिमका व्यवस्थाहरूको पालना गर्न निर्देशन दिएको छ। वाणिज्य संघको सदस्यमा उम्मेद्वारी दर्ता भएर नामावली प्रकाशन भएपछि असहज परिस्थिति सृजना भएको र निर्वाचन समितिबाट राजीनामा दिएको विषय पत्रमा उल्लेख छ। साथै दावी विरोधको निवेदनमा कुनै सुनवाई नगरी व्यावसायिक आम भेला तथा कार्य समितिको निर्णय बिना नै निर्वाचन समितिले चुनाव गराउन लागेको भन्दै निवेदन परेपछि प्रशासनले सो कदम चालेको हो। जिल्ला प्रशासन कार्यालयबाट प्राप्त पत्र र निर्देशानुसार संघका अध्यक्ष बसन्त जोशीले निर्वाचन समितिका संयोजक मणिराज आचार्यलाई पत्र काट्दै हाललाई निर्वाचन प्रक्रिया स्थगित गरिदिनुहुन अनुरोध गर्नुभएको छ। प्रशासनको निर्देशनसँगै संघको निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ। निर्वाचन अधिकृत मणिराम आचार्यले आफूले भर्खरै मात्रै जानकारी पाएको र सबै पक्षसँग छलफल गर्ने बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले भदौ महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्राथमिकता दिँदै विभिन्न प्रकृतिका 152 मुद्दा दर्ता गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार सार्वजनिक गरेको भदौ महिनाको प्रगति विवरण अनुसार दर्ता भएका मुद्दामा जघन्य तथा गम्भीर प्रकृतिका अपराध, सामान्य अपराध, महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटना र अपराध रहेका छन्। मासिक प्रतिवेदन विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीक सिंह राठौरले भदौ महिनामा दर्ता भएका कुल 152 मुद्दा मध्ये 7 जघन्य र 51 गम्भीर प्रकृतिका अपराधका मुद्दा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार 94 सामान्य प्रकृतिका मुद्दा दर्ता भएका छन्। राष्ट्रिय संरक्षण सम्मेलन 2026 आजबाट शुरू भएको छ। 2 दिनसम्म सञ्चालन हुने सो सम्मेलन 20 राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर सञ्चालन भएको हो। सम्मेलनको आज उद्घाटन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संरक्षण र विकासलाई एक अर्काको विरोधी नभई संरक्षण जीविकोपार्जन र राष्ट्रिय समृद्धि सँगसँगै अघि बढ़ाउनु पर्ने बताउनुभयो। उहाँले आउँदा दिनमा संरक्षण र विकास एकसाथ अगाडि लैजानु पर्ने बताउनुभयो। मन्त्री चौधरीले पछिल्लो दिनमा नेपालले संरक्षणका क्षेत्रमा प्राप्त गरेका उपलब्धिमा मात्र सन्तुष्ट बस्न सक्ने अवस्था नभएको बताउनुभयो। सो अवसरमा बोल्दै उहाँले नेपालको जैविक विविधता पछिल्ला दिनमा गम्भीर दबावमा रहेको बताउनुभयो। मन्त्री चौधरीले वन्यजन्तु संरक्षणसँगै स्थानीय समुदायको जीवन जीविकोपार्जन र सुरक्षा सुनिश्चित गर्नेतर्फ सरकार लागिरहेको बताउनुभयो। उहाँले मानव जन्तु द्वन्द व्यवस्थापनमा मात्र सीमित नरही दिगो सह अस्तित्व कायम गर्नेतर्फ लक्षित हुनुपर्नेमा जोड़ दिनुभयो। सरकारले यस आर्थिक वर्षदेखि मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रमलाई राष्ट्रिय बजेट प्रणालीमा समावेश गरेको बताउँदै मन्त्री चौधरीले संरक्षण संरक्षित क्षेत्रको सीमाभित्र मात्र सीमित राख्न नहुने बताउनुभयो। र दाङको तुलसीपुर बार स्थित तरिगाउँ विमानस्थल विस्तारका लागि संघीय सरकारले करिब 25 करोड़ रूपियाँ बजेट विनियोजन गरेपछि विमानस्थलको स्तर वृद्धिको काम अघि बढ़ने आश पलाएको छ। 2011 सालमा सञ्चालनमा आएको तरिगाउँ विमानस्थलको धावन मार्ग अहिले 750 मिटर लामो छ। धावन मार्ग छोटो भएकै कारण यहाँ 19 सिटे क्षमताका ट्विन अटर विमान मात्रै सञ्चालन गर्न सक्ने अवस्थामा छ। विमानस्थल विस्तारका लागि यसअघि पटक पटक पहल भए पनि पर्याप्त बजेट नहुँदा काम अघि बढ़न नसकेको बताइएको छ। विस्तृत परियोजना प्रतिवेदन डीपीआर भने तयार भइसकेको छ। संघीय सरकारले बजेट विनियोजन गरेपछि अब आवश्यक सर्वेक्षणको तयारी थालिएको छ। नेपाल नागरिक उद्यान प्राधिकरण तुलसीपुरका वरिष्ठ अधिकृत प्रदीप भूषालका अनुसार केन्द्रीय कार्यालयबाट इन्जिनियर पठाएर सर्वेक्षण गर्ने विषयमा छलफल भइरहेको छ। इन्जिनियर दशै अघि आउने वा दशैपछि भन्ने विषय टुंगो लगाउन बाँकी रहेको छ।
अवस्था दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
3: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली जिसस रोड घोराही दाङ।
1: फोन नम्बर 082560788।
3: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128240072।

0: डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजा तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोरा हिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
2: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दानको शंकर मेडिकल हलमा
3: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
3: बिरामी
4: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
0: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
5: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। सम्पर्क शंकर मेडिकल हल, महल रोड, घोराही, दाल। फोन नम्बर 082-562-23, 98-478-1617 र 98-478-3545।
7: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर वसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: नमस्ते म गायक जगदीश तमाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बालबालिकाको न्यूरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
7: खुसीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
5: उपचार हुने रोगहरू
9: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
11: सीता के भयो तिमीलाई गुम्सेर बसी छौ
12: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
11: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जान त धेरै ठाउँ ठाउँ गए अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिचिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
18: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
16: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9558745226।
19: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ, गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
20: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम। भोलिदेखि टाढा र रातीको यात्रा नगर्न यातायात व्यवसायको आह्वान। राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा। जलवायु क्षतिपूर्तिको जोड़दार माग। फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश। जथाभावी फोहोर फाले कड़ा जरिवानाको प्रस्ताव। सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कड़ा कदम। झण्डै 10 महिनामै 37 लाख भन्दा बढ़ी अकाउण्टमाथि कार्यवाही। र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक जित्ने देशको संख्या 36 पुग्यो। नेपाल खबरमा अब पूरा खबर। अहिले बागमती, कर्णाली र सुदूरपश्चिम सहित प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। देशका सबैजसो ठाउँमा बदली भएकामा केही ठाउँमा वर्षा भएको हो। यसैबीच बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएको छ। मौसमविदहरूका अनुसार अहिले यो प्रणाली चक्रवातको रूपमा विकास भइ नसके पनि यसको प्रभावले देशभर अत्यधिक वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भोलि बिहिबारदेखि नै देशका धेरैजसो ठाउँमा वर्षा शुरू हुनेछ। विशेष गरी असोज 9 गते अर्थात पर्सी शुक्रबारदेखि 11 गते आइतबारसम्म नेपालमा मुसलधारे वर्षाको मुख्य जोखिम रहेको छ। यो प्रणाली भारतको बिहार, गोरखपुर र उत्तर प्रदेश हुँदै नेपालतर्फ अघि बढ़ेमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी असर पर्ने अनुमान गरिएको छ। उच्च हिमाली भेगमा हिम आँधी र हिमपातको सम्भावना छ भने तराई र पहाड़ी क्षेत्रमा बाढ़ी, पहिरो र डुबानको ठूलो जोखिम रहेको छ। विज्ञहरूका अनुसार पहिले नै जमीन भिजेको अवस्थामा 24 घण्टाभित्र 100 देखि 150 मिलिमिटरसम्म वर्षा हुँदा पहिरो जाने र सड़क अवरूद्ध हुने उच्च जोखिम रहन्छ। यसैबीच नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले भोलिदेखि असोज 12 गतेसम्म टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासंघले आज विज्ञप्ति निकालेर यात्रा गर्नु पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिने र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोरदार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले नेपालबाट विश्वको छानो खचिरहेको छ भन्दा शुरूमा पत्याइएन तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखा परेको उहाँको भनाइ छ। प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु परिवर्तन कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढ़ाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभएको छ। भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीमा 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरुत्थानमा झण्डै 3 खर्ब 90 अर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसुवागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधार तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिना र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रतिनिधि सभाको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 पेश भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पेश गर्नुभएको विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति दिएको छ। विधेयक पेश गर्ने क्रममा मन्त्री लम्सालले तीन तहका सरकारको भूमिका स्पष्ट पार्दै स्वच्छ वातावरण निर्माण गर्न विधेयक अपरिहार्य रहेको बताउनुभयो। प्रस्तावित विधेयकमा सार्वजनिक ठाउँमा राखिएका डस्टबिनमा फोहोर नराखी जथाभावी फाल्नेलाई पहिलो पटक 5,000, दोस्रो पटक 5-10,000 र त्यसपछि 15,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। डस्टबिन तोडफोड गरेमा 15,000 देखि 50,000 रूपियाँसम्म जरिवाना तिराउनका साथै डस्टबिनमा हानिकारक पदार्थ फालेमा 15,000 देखि जरिवाना र क्षतिको रकम असुल गरिनेछ। त्यस्तै कुइनेर नकुइने फोहोर नछुट्याई मिस्याएमा निष्कासन गरेमा का व्यक्तिलाई प्रत्येक 500 र संस्थाको हकमा 50,000 रूपियाँ जरिवाना तोकिएको छ। घर वा कम्पाउण्डको फोहोर सड़कमा फाले वा जलाएमा 5-15,000 तथा दूषित पानी वा ढल बगाएर अरूको घर वा बाटो प्रदूषित बनाएमा 15,000 रूपियाँसम्म जरिवाना हुनेछ। सार्वजनिक कार्यक्रममा पोस्टर र ब्यानर नहटाएमा आयोजकलाई 50,000 देखि 2,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव छ। फोहोर मैला संकलन र ढुवानीमा बाधा पुर्याएमा प्रमुख जिल्ला अधिकारीले 10,000 देखि 50,000 रूपियाँसम्म जरिवाना वा 15 दिनदेखि 3 महिनासम्म कैद सजाय गर्न सक्ने कड़ा व्यवस्था विधेयकमा समेटिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्कलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री र प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा पनि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नास्कका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्कले झण्डै 807 नमूना प्राप्त गरिसकेको छ। नास्कले नमूनाको फाइल तयार गरी वैधानिक फोरेन्सिक निकायहरूलाई पठाउनेछ, त्यहाँबाट अन्तिम पहिचान र डेटा मिलानको काम हुनेछ। भोटेकोसी बाढ़ीपछि 1451 जनाको शव भेटिएकामा 1329 जना मृतक र 2016 जना मृतकका आफन्तहरूको डीएनए नमूना संकलन भएको सरकारले जनाएको छ। अब विदेशको खबर, सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37,00,000 भन्दा बढ़ी अकाउण्ट, पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36,00,000 भन्दा बढ़ी सेल पेजहरूमाथि कार्यवाही गरिएको छ। यस्तै जनवरीदेखि जूनसम्म 1,13,000 भन्दा बढ़ी अकाउण्टहरू हटाइएका छन्। विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढ़ी नेटवर्कलाई जून महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ। अहिले ठगी गर्ने समूहहरूको कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी नक्कली प्रोफाइल तस्विर र भ्रामक कोडहरू बनाएर संगठित अप रूपमा मानिसहरूलाई फसाउने काम गरेका छन्। यसबाट बस्न

तेन्जिङले कास्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले एक इपोन सहित 9 स्कोर गरेका छन्। यसैबीच एसियाली खेलकुदको कबड्डीतर्फ नेपाली महिला टोलीले आज चाइनिज ताइपेसँग खेल्दैछ। बेलुका पौने 5 बजे शुरू हुने यो खेल नेपालका लागि सेमी फाइनल यात्रा तय गर्न निकै महत्वपूर्ण छ। आजको खेल जितेमा नेपालले सेमी फाइनलमा स्थान बनाउँदै कम्तीमा अर्को कास्य पदक पक्का गर्नेछ। नेपालले हिजो आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई पराजित गर्दै विजय शुरूआत गरेको थियो। समूहमा रहेको नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंका खेल्नेछ। सन् 2019 हाङझाउ एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि उच्च प्रदर्शनको अपेक्षा छ। प्रतियोगिताको पदक तालिकामा चीन 42 स्वर्ण 17 रजत र 10 काँस्य सहित 69 पदक जितै शीर्ष स्थानमा कायम छ। आयोजक जापान 56 पदक सहित दोस्रो र दक्षिण कोरिया 34 पदक सहित तेस्रो स्थानमा छन्। 45 देश सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले पदक जितेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान। राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, जलवायु क्षतिपूर्तिको जोरदार माग। फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश, जथाभावी फोहोर फाले कड़ा जरिवानाको प्रस्ताव। सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कड़ा कदम, झण्डै 10 महिनामै 37 लाख भन्दा बढ़ी अकाउन्टमाथि कार्यवाही। र 20 एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, पदक जित्ने देशको संख्या 36 पुग्यो।

0: 91.4 मेगाहर्ज में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-563-775।
2: सम्पर्क नम्बर 98-478-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
9: वरिष्ठ हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा।
10: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
9: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा।
11: अन्य विशेषज्ञ सेवाहरू:
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा।
16: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा।
18: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
8: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-563-218।
19: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
20: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सडक विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ।

0: मुटुरो का बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: ब्लड प्रेसर हाइलो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
0: मुटुको गति एकनाश नभएको,
1: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
0: मुटुको बाथ रोग, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
0: मुटुको भल्को अपरेसन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू:
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001।
1: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
8: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान: घोराईदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917094, मोबाइल नम्बर 9822877094।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, खोराही दाङ,
6: दीपक गेट। सम्पर्क मोबाइल 98477 27977
7: र 98578 30689।
8: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिवस रोड, खोराही दाङ।
11: फोन 562-521।
8: सम्पर्क मोबाइल
10: 98578-32819 र 98578-32223।
12: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 082-563-479,
7: मोबाइल नम्बर 98-494-67-487।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
15: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
17: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
18: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
19: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
18: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
19: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
18: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
19: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
18: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
19: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
18: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
19: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
18: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
19: सम्पर्क नम्बर 082-560-023।
18: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
20: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
21: विस्तृत आँखा परीक्षण उपचार,
22: बाल दृष्टि रोग निदान उपचार,
23: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
21: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
23: कन्ट्याक्ट लेन्स सेवा,
18: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
23: कृत्रिम आँखा फिटिङ गरिन्छ,
21: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
23: दाङ जिल्लाकै पहिलो र एकमात्र
22: भिजन थेरापी सेवाहरू,
23: अल्छी आँखा उपचार,
18: डेढो आँखा उपचार,
23: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
21: डबल भिजन उपचार,
23: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
21: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
23: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
21: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
19: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
18: फोन नम्बर 98-6-89-84-602 र 98-64-83-84-73।
24: मध्यपश्चिम चाङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। नागरिक समाज दाङले आगामी दिनमा हुन सक्ने भारी वर्षा र प्राकृतिक विपदबाट बच्न सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन जोरदार अपील गरेको छ। नागरिक समाजका सचिव नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा पत्रकार महासंघको सभाकक्षमा बसेको बैठकले समसामयिक विषयहरूमा विस्तृत छलफल गर्दै महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। बैठकले आगामी असोज 6 गतेदेखि 9 गतेसम्म भारी वर्षा हुने मौसम पूर्वानुमानको मध्यनजर गर्दै दाङवासी लगायत सम्पूर्ण नागरिकलाई सचेत रहन आग्रह गरेको छ। साथै धन सम्पत्तिमा क्षति हुन नदिन पूर्व तयारी अपनाउन र यस आपतकालीन अवस्थामा सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई सक्रिय रहन ध्यानाकर्षण गरिएको छ। त्यस्तै नजिकै गरेको हिन्दूहरूको महान चाड बड़ा दशैं 2083 लक्षित गर्दै आम नागरिकलाई आवश्यक पर्ने खाद्यान्न लत्ता कपड़ा तथा उपभोग्य वस्तुहरू सहज र सुलभ रूपमा उपलब्ध गराउने वातावरण मिलाउन तथा शान्ति सुरक्षाको बलियो प्रत्याभूति दिलाउन सरकार माग गरिएको छ। यसैबीच हालै आएको आकस्मिक बाढ़ी पहिरोका कारण रसुवा नुवाकोट र धादिङ लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नागरिक समाजले बेपत्ता भएकाहरूको व्यापक खोजी गर्न र घाइते तथा पीड़ितहरूलाई यथाशीघ्र प्रभाव कारी राहत एवं सहयोग उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराएको छ। बैठकले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डे दाङ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई दाङमा नयाँ नियुक्त भई पदबहाली गर्नुभएका उपकुलपति रजिस्ट्रार शिक्षाध्यक्ष तथा स्वास्थ्य निर्देशक लगायतका पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकालको पूर्ण सफलताको कामना समेत गरेको छ। बाँकेमा प्रहरीले एक भारतीय नागरिकलाई लागू औषध सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बहराई जिल्ला रूपैदिया थाना चकिया रोड ठेगाना भएका 24 वर्षीय नदीम राई रहेको लागू औषध नियन्त्रण ब्यूरो काठमाण्डुका सहप्रवक्ता जीवन निरोलाले जानकारी दिनुभयो। उहाँका अनुसार भारतबाट लागू औषध खैरो हेरोइन ल्याएर लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न स्थानमा बिक्री गर्ने समूहलाई निगरानी बढ़ाउने क्रममा राईलाई नेपालगंज 14 लागू औषध सहित पक्राउ गरेको हो। लागू औषध नियन्त्रण ब्यूरो शाखा नेपालगंजबाट खटिएको प्रहरीको टोलीले राई सवार मोटरसाइकल रोक्न खोज्दा भागेपछि 2 राउण्ड गोली चलाएको निरौलाले जानकारी दिनुभएको छ। उनी सवार मोटरसाइकल टायरमा गोली लागेर राईलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका राईको साथबाट खैरो हेरोइन 103 ग्राम 790 मिलिग्राम लागू औषध उनी सवार यूपी 40J0657 नम्बरको मोटरसाइकल र एउटा मोबाइल बरामद गरिएको सहप्रवक्ता निरौलाले जानकारी दिनुभयो। लागू औषध नियन्त्रण ऐन 2033 अनुसार लागू औषध खैरो हेरोइन कारोबारमा संलग्न भएको पाइएमा 15 वर्षदेखि जन्मकैद र 5 लाखदेखि 25 लाखसम्मको जरिमाना हुने व्यवस्था छ। जिल्ला प्रहरी कार्यालय बाँकेले भदौ महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्राथमिकता दिँदै विभिन्न प्रकृतिका 152 मुद्दा दर्ता गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको भदौ महिनाको प्रगति विवरण अनुसार दर्ता भएका मुद्दामा जघन्य तथा गम्भीर प्रकृतिका अपराध सामान्य अपराध महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटना र आर्थिक अपराध रहेका छन्। मासिक प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले भदौ महिनामा दर्ता भएका कुल 152 मुद्दा मध्ये 152 मुद्दा मध्ये 7 जघन्य र 51 गम्भीर प्रकृतिका अपराधका मुद्दा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार 94 सामान्य प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 18 मुद्दा दर्ता भएको र ती घटनामा संलग्न 15 पक्राउ परेको उहाँले बताउनुभयो। र राष्ट्रिय संरक्षण सम्मेलन 2026 आजबाट शुरू भएको छ। 2 दिनसम्म सञ्चालन हुने सो सम्मेलन 20 राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर सञ्चालन गरिएको हो। सम्मेलनको आज उद्घाटन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संरक्षण र विकासलाई एक अर्काको विरोधी नभई संरक्षण जीविकोपार्जन र राष्ट्रिय समृद्धि सँगसँगै अघि बढ़ाउनुपर्ने बताउनुभयो। उहाँले आउँदा दिनमा संरक्षण र विकास एकसाथ अगाडि लैजानुपर्ने बताउनुभयो। मन्त्री चौधरीले पछिल्ला दिनमा नेपालले संरक्षणका क्षेत्रमा
प्राप्त गरेका उपलब्धिमा मात्र सन्तुष्ट बस्न सक्ने अवस्था नभएको बताउनुभयो। सो अवस्थामा बोल्दै उहाँले नेपालको जैविक विविधता पछिल्ला दिनमा गम्भीर दबावमा रहेको बताउनुभयो। मन्त्री चौधरीले वन्यजन्तु संरक्षणसँगै स्थानीय समुदायको जीवन जीविकोपार्जन र सुरक्षा सुनिश्चित गर्नेतर्फ सरकार लागिरहेको बताउनुभयो। उहाँले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनमा मात्र सीमित नरही दिगो सह अस्तित्व कायम गर्नेतर्फ लक्षित हुनुपर्नेमा जोर दिनुभयो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-03 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
2: अड्गुरी राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684

0: एक्सचेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै कैश डिस्काउंट ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज, त्यसैले नो एता उता।
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेंज मेला हुने स्थान डाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्प को ठीक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारी का लागि राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट, घोराही, दान। संपर्क मोबाइल नंबर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

रेट छ कत्रो नो इट लाइक फ्रो राशिता पा फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्रो नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरे दांत बांगो आयो। साथीले सोते ही जिस गए रंचन स्कूल में जाना लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमान ज्यू, मेरो पनि दांत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपीजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बीआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बीआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, गुम्सेर बसिछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
7: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
12: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944, 9847793944।

0: मेरो एभरेस्ट
1: मध्यपश्चिम ट्राङ्क चेक यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्झे पाँच बजे खारुभाषक मध्य पश्चिम खबरमा शालिक राम चौधरी हार्दिक स्वागत बा। नागरिक समाज दाङसे आगामी दिनमा हुइसक्ने भारी वर्षा हो प्राकृतिक विपदले बस सक्कु नागरिक हुनकला उच्च सतर्कता अप्नाएकला जोरदार अपील गरिराखल। नागरिक समाजको सचिव नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा पत्रकार महासंघको सभाकक्षमा बैठक बैठकले समसामयिक विषयमा विस्तृत छलफल गर्दै महत्वपूर्ण निर्णय पारित गरिराखल। बैठकले आगामी असोज 6 गते से 9 गतेसम्म भारी वर्षा हुने मौसम पूर्वानुमानको मध्यनजर गर्दै दाङवासी लगायत सक्कु नागरिक हुनकला सचेत रह आग्रह गरिराखल। धन सम्पत्तिमा क्षति हुने देखला पूर्व तयारी अप्नाएकला ओ यी आपतकालीन अवस्थामा सुरक्षा निकाय तथा सम्बन्धित निकाय हान सक्रिय रह ध्यान आकर्षण गराकेला। लघु ऐटिकर्लक हिन्दू हुकनक महान त्यौहार दशहरा 2083 हान लक्षित गर्दै आम नागरिक हुकनकला आवश्यक पर्न खाद्यान्न लत्ता कपड़ा तथा उपभोग्य वस्तु सहज ओ सुलभ रूपमा उपलब्ध गरिन वातावरण मिलाएकला ओ शान्ति सुरक्षाका बलगर प्रत्याभूति दिलाएकला सरकारसे माग गर्गिल्बा। उहाँबीचमा हालै अहिले आकस्मिक बाढ़ी पहिरोको कारण रसुवा नुवाकोट र धादिङ लगायतका जिल्लामा हुलको भारी धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नागरिक समाजले बेपत्ता हुलको कनक व्यापक खोजी गर ओ घाइते तथा पीड़ित हुनकला यथाशीघ्र प्रभावकारी राहत एवं सहयोग उपलब्ध गराई सरकार हन ध्यान आकर्षण गरागिल्बा। बैठकले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ ओ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई दाङमा लौ नियुक्ति होकन पद बहाली कर्लक उपकुलपति रजिस्ट्रार शिक्षा अध्यक्ष तथा स्वास्थ्य निर्देशक लगायतका पदाधिकारी हुनकला हार्दिक बधाई ज्ञापन गर्दै कनक कार्यकालको पूर्ण सफलताको कामना समेत गरिराखल। बाँकेमा प्रहरीले एक भारतीय नागरिक हन लागू औषध सहित पक्राउ गरिराखल। पक्राउ पर्नामा भारतका उत्तर प्रदेश बहराइज जिल्ला रूपड़िया थाना चकिया रोड ठेगाना हुइलक 24 वर्षीय नदीम राई रलक लागू औषध नियन्त्रण ब्यूरो काठमाडौँको सहप्रवक्ता जीवन निरोलासे जानकारी दिएरखल। उहाँको अनुसार भारतले लागू औषध खैरो हिरोइन आन्कन लुम्बिनी प्रदेश ओ कर्णाली प्रदेशका विभिन्न स्थानमा बिक्री गर्न समूह हन निगरानी बढ़िना क्रममा राई हन मंगलबार रातकन पौने 11 बजे नेपालगंज 14 लागू औषध सहित पक्राउ गरिगिलक हो। लागू औषध नियन्त्रण ब्यूरो शाखा नेपालगंज खड्गिलक अधिक टोलीले राई सवार मोटरसाइकल रुवाको खोजेर भागल पाछ दुई राउण्ड गोली चलिलक निरौलासे जारी कर्लक प्रेस विज्ञप्तिमा उल्लेख बा। उहाँ सवार दुर्घटना मोटरसाइकल टायरमा गोली लाकन राई हन नियन्त्रणमा लिगिलक हो। पक्राउ पर्लक राईको 700 खैरो हिरोइन 103 ग्राम 790 मिलिग्राम लागू औषध उहाँ सवार यूपी 40J0657 नम्बरको मोटरसाइकल ओ एक ठो मोबाइल बरामद करगिलक सहप्रवक्ता निरौला जानकारी दिएरखल। लागू औषध नियन्त्रण एन 2033 अनुसार लागू औषध खैरो हिरोइन कारोबारमा संलग्न हुलक पागिलसे 15 वर्षसे जन्मकैद ओ 5,25,00,000 जरिवाना हुन व्यवस्था रहलबा। दाङ जिल्ला उद्योग वाणिज्य संघका आगामी असोज 11 गते हुन कगिलक निर्वाचन प्रक्रिया हाल हन स्थगित हो रहल। उम्मेद्वारी दर्ता तथा निर्वाचन मिति लघु आइबेर करबेर उत्पन्न विवाद उजुरी हन सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय दाङसे निर्वाचन प्रक्रिया रोक निर्देशन दिएल पाछ संघसे चुनाव स्थगित गर्लक हो। जिल्ला प्रशासन कार्यालयले आज दाङ जिल्ला उद्योग वाणिज्य संघ हन पत्र पठिती संस्थाको विधान प्रचलित कानून तथा दर्ता एन 2034 बमोजिमको व्यवस्थाको पालना गर्न निर्देशन दिएराखल। वाणिज्य संघका सदस्य दर्ता हुकन नामावली प्रकाशन हुइलपाछ असहज परिस्थिति सिर्जना हुइलको निर्वाचन समितिसे राजीनामा दिएलक विषय पत्रमा उल्लेख बा। उस्ताको दावी विरोधको निवेदनमा कौन सुनवाई निकैकन व्यावसायिक आम भेला ओस कार्य समितिको निर्णय बिनाजु निर्वाचन समितिसे चुनाव कराई लागि कति निवेदन करलपाछ प्रशासनसे ऊ कदम चल्लक हो। जिल्ला प्रशासन कार्यालयसे प्राप्त पत्र ओ निर्देशन अनुसार संघका अध्यक्ष बसन्त जोशीसे निर्वाचन समितिको संयोजक मणिराज आचार्य हन पत्रकर्ती हाल निर्वाचन प्रक्रिया स्थगित गरेर अनुरोध गरिराखल। प्रशासनको निर्देशन सँग संघको निर्वाचन प्रक्रिया अनिश्चित बनल बा। निर्वाचन अधिकृत मणिराम आचार्यसे अपनसे भर्खरजोकेल जानकारी पहिलाको सक्कु पक्षसे छलफल गर्न बतुवा राखल।
जिल्ला प्रहरी कार्यालय बाँकेश्वर भदौ महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण हुन प्राथमिकता देती विभिन्न प्रकृतिका 152 मुद्दा दर्ता कर्लक जना राखल। जिल्ला प्रहरी कार्यालय बाँकेश्वर मंगलबार सार्वजनिक कर्लक भदौ महिनाका प्रगति विवरण अनुसार दर्ता हुलक मुद्दामा जघन्य तथा गम्भीर प्रकृतिका अपराध, सामान्य अपराध, महिला बालबालिका तथा ज्येष्ठ नागरिक से सम्बन्धित घटना तथा आर्थिक अपराध रहलबाट मासिक प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नायब उपरीक्षक प्रतीत सिंह राठौरसे भदौ महिनामा दर्ता हुइलका कुल 152 मुद्दा मध्ये 60 जघन्य ओ 51 थो गम्भीर प्रकृतिका अपराधको मुद्दा रलग जानकारी दिएर उहाँका अनुसार 94 ठो सामान्य प्रकृतिका अपराधका मुद्दा दर्ता हुइलबाट, महिला बालबालिका तथा ज्येष्ठ नागरिकसे सम्बन्धित 18 थो घटना दर्ता हुइलक ओ ऊ घटनामा संलग्न 15 जना पक्राउ पर्लक उहाँ बटुवा रखल। हुइठा ताजुक थारूभाषक मध्यपश्चिम खबर अत्रह कालसुन ज्याफे थारूभाषक मध्यपश्चिम खबर सुन सिक्ने भाटी अखसक खबर मसे समाचार कक्ष कसक कुसंग रियनसँग शालिक राम चौधरी विदाहीटु रिरी मध्यपश्चिम ओनिटी रवि राम राम।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, खोराही दाग,
6: दीपक स्ट्रीट, सम्पर्क मोबाइल 98474 27976
7: र 98578 3689।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: ए

0: एक्सचेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै कैश डिस्काउंट ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेंज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 9857303151, 9848333133 र 9686372444।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुस्।
5: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: चकत्रो नो इट लाइक प्रो राशिता पाव फ्रॉम टू एंड फ्रो सायस महाम्रो पात्रो नेपाल मा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर
11: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीतनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
18: इन्डोस्कोपी सेवा,
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-434 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
0: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
0: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
19: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल ओराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6994, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
20: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
21: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
21: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
22: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
21: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
22: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
21: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
23: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
24: समय बिहान 9 बजेदेखि।
22: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
24: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
25: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
27: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
28: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
27: उपलब्ध। शल्यक्रियाहरू:
28: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
27: बालबालिकाको न्युरो सर्जरी,
28: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिय लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
27: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
28: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
27: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
30: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
11: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-578-45-226।
12: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
12: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: त्यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
0: दाङ जिल्ला उद्योग वाणिज्य संघ घोराईको निर्वाचन तोकिएकै समयमा हुने निर्वाचन प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको निर्वाचन संयोजक मणिराज आचार्यद्वारा जानकारी।
1: टरीगाउँ विमानस्थलका लागि संघीय सरकारद्वारा करिब 25 करोड़ बजेट विनियोजन, विमानस्थल विस्तार र स्तर वृद्धिको काम अघि बढ़ने आशा।
0: असोज 9 गतेदेखि 12 गतेसम्म हुन सक्ने भारी वर्षाबाट सुरक्षित रहन प्रशासनको आग्रह, पूर्व तयारीमा तीनै तहका सुरक्षा निकाय।
1: र नागरिक समाज दाङद्वारा वर्षाजन्य विपदबाट सचेत रहन आग्रह।
0: अब खबर विस्तारमा,
1: दाङ जिल्ला उद्योग वाणिज्य संघ घोराईको असोज 11 गते हुने निर्वाचन तोकेकै समयमा गर्ने निर्णय भएको छ। सदस्य सम्बन्धी विवादका कारण अघिल्लो निर्वाचन समितिले राजीनामा दिएको र नयाँ निर्वाचन समिति गठन भई काम अगाडि बढ़ाएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा केही उजुरी परेको र जिल्ला प्रशासन कार्यालयले विवाद समाधान गरी अगाडि बढ़न गरेको परिपत्र अनुसार काम अगाडि बढ़ाइएको निर्वाचन समितिले जनाएको छ। संघका सल्लाहकार समिति संयोजक नारायण प्रसाद भूषालको अध्यक्षतामा बसेको पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, उम्मेद्वारहरू सहितको आज बसेको बैठकले निर्वाचन प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको निर्वाचन संयोजक मणिराज आचार्यले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयले नियम अनुसार गर्नु भनेपछि हालका अध्यक्ष वसन्त जोशीले एक पत्र लेख्दै निर्वाचन हाललाई स्थगित गर्न पत्र पठाउनु भएको थियो। जिल्ला प्रशासन कार्यालयको पत्र र अध्यक्षको पत्र पछि अन्य जस्तै देखिएको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन संघका सल्लाहकार तथा पूर्व अध्यक्ष सहितको बैठकपछि सहज बनेको पनि निर्वाचन आयोजक मणिराज आचार्य मौसमले जानकारी दिनुभएको छ।
0: दाङको तुलसीपुर 12 स्थित टरीगाउँ विमानस्थल विस्तारका लागि संघीय सरकारले करिब 25 करोड़ रूपियाँ बजेट विनियोजन गरेपछि विमानस्थलको स्तर वृद्धिको काम अघि बढ़ने आशा पलाएको छ। 2011 सालमा सञ्चालनमा आएको टरीगाउँ विमानस्थलको धावन मार्ग अहिले 750 मिटर लामो छ। धावन मार्ग छोटो भएकै कारण यहाँ 19 सिटी क्षमताका ट्विन अटर विमान मात्रै सञ्चालन गर्न सक्ने अवस्था छ। विमानस्थल विस्तारका लागि यसअघि पटक पटक पहल भए पनि पर्याप्त बजेट नहुँदा काम अघि बढ़न सकेको थिएन। विस्तृत परियोजना प्रतिवेदन डीपीआर भने तयार भइसकेको छ। संघीय सरकारले बजेट विनियोजन गरेपछि अब आवश्यक सर्वेक्षणको तयारी थालिएको छ। नागरिक उड्डयन प्राधिकरण तुलसीपुरका वरिष्ठ अधिकृत प्रदीप भूषालका अनुसार केन्द्रीय कार्यालयबाट इन्जिनियर पठाएर सर्वेक्षण गर्ने विषयमा छलफल भइरहेको छ। इन्जिनियर दशैं अघि आउने वा दशैं पछि भन्ने विषय टुंगो लाग्न बाँकी रहेको छ। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले विमानस्थल विस्तारका लागि नगरपालिकाले निरन्तर पहल र आवश्यक सहयोग गर्दै आएको बताउनुभयो। तुलसीपुरमा नियमित हवाई सेवा सञ्चालन भए दाङसँगै रोल्पा, रूकुम र प्युठान सल्यानका नागरिकले समेत लाभ लिन सक्नेछन्। नेपाल एयरलाइन्स तुलसीपुरका शाखा प्रमुख बलबहादुर सुनारका अनुसार आइतबार, मंगलबार, बिहिबार र शुक्रबार गरी सातामा 4 दिन तुलसीपुर काठमाडौँ उडान तालिका रहेको छ। हाल तुलसीपुर काठमाडौँ एकतर्फी हवाई भाड़ा 12,658 रूपियाँ कायम भएको छ। भाड़ा दर यात्रुको न्यूनतम संख्या र मौसम सम्बन्धी समस्याका कारण उडान नियमित हुन नसकेको हो।
1: नागरिक समाज दाङले आगामी दिनमा हुन सक्ने भारी वर्षा र प्राकृतिक विपदबाट बस्न सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन जोरदार अपील गरेको छ। नागरिक समाजका सचिव नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा पत्रकार महासंघको सभाकक्षमा बसेको बैठकले समसामयिक विषयमा विस्तृत छलफल गर्दै महत्वपूर्ण निर्णय पारित गरेको छ। बैठकले भारी वर्षा हुने मौसम पूर्वानुमानको मध्यनजर गर्दै दाङवासी लगायत सम्पूर्ण नागरिकलाई सचेत रहन आग्रह गरेको छ। साथै धन सम्पत्तिमा क्षति हुन नदिन पूर्व तयारी अपनाउन र यस आपतकालीन अवस्थामा सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई सक्रिय रहन ध्यानाकर्षण गराइएको छ। त्यस्तै नजिकै गरेको हिन्दूहरूको महान चाड बडादशी 2083 लक्षित गर्दै आम नागरिकलाई आवश्यक पर्ने खाद्यान्न लत्ता कपड़ा तथा उपभोग्य वस्तुहरू सहज र सुलभ रूपमा उपलब्ध गराउने वातावरण मिलाउन तथा शान्ति सुरक्षाको बलियो प्रत्याभूति दिलाउन सरकारसँग माग गरिएको छ। यसैबीच हालै आएको आकस्मिक बाढ़ी पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नागरिक समाजले बेपत्ता भएकाहरूको व्यापक खोजी गर्न र घाइते तथा पीड़ितहरूलाई यथाशीघ्र प्रभावकारी राहत एवं सहयोग उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराएको छ। बैठकले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई दाङमा नयाँ नियुक्त भई पदबहाली गर्नुभएका उपकुलपति, रजिस्ट्रार, शिक्षाध्यक्ष तथा स्वास्थ्य निर्देशक लगायतका पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकालको पूर्ण सफलताको कामना समेत गरेको छ।
0: दाङको राप्ती गाउँपालिका र गुल्मीको रूरू क्षेत्र गाउँपालिका बीच आज सवारी साधन सहयोग सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। अन्तरपालिका सहयोग आदान प्रदान तथा सहकार्यको भावनालाई थप सुदृढ गर्ने उद्देश्यले राप्ती गाउँपालिकाले विद्युतीय सवारी साधन खरिदका लागि रूरू क्षेत्र गाउँपालिकालाई 10 लाख रूपियाँ वित्तीय हस्तान्तरण गर्ने निर्णय गरेको हो। राप्ती गाउँपालिकाको गाउँ कार्यपालिकाको निर्णय अनुसार उक्त रकम उपलब्ध गराउने तथा रूरू क्षेत्र गाउँपालिकाले सो रकमबाट विद्युतीय सवारी साधन खरिद गर्ने गरी दुई पालिका बीच सम्झौता गरिएको छ। सम्झौता अनुसार सवारी साधन खरिद सम्बन्धी प्रक्रिया प्रचलित कानून बमोजिम रूरू क्षेत्र गाउँपालिकाले अगाडि बढ़ाउनेछ। खरिद गरिएको सवारी साधनको सम्पूर्ण कार्य तथा व्यवस्थापन समेत रूरू क्षेत्र गाउँपालिकाले गर्ने सम्झौतामा उल्लेख गरिएको छ। सम्झौतामा गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरी र प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक तथा रूरू क्षेत्र गाउँपालिकाका अध्यक्ष येदु गेवाली र प्रमुख प्रशासकीय अधिकृत दिनेश गेवालीले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार कार्य सम्पन्न गर्ने अवधि 2083 मंगिरमा शान्तसम्म तोकिएको छ। खरिद गरिएको विद्युतीय सवारी साधनमा राप्ती गाउँपालिकाको सौजन्यमा सञ्चालित भएको स्पष्ट देखिने गरी उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। दुई स्थानीय तहबीच आपसी सहयोग, सहकार्य र अनुभव आदान प्रदानलाई प्राथमिकतामा राखी गरिएको सम्झौताले स्थानीय तहबीचको सहकार्यलाई थप मजबूत बनाउने अपेक्षा गरिएको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। मौसम पूर्वानुमान महाशाखाले 9-12 गतेसम्म भारी वर्षाको सम्भावना बताएपछि दाङमा पनि यसको पूर्व तयारी थालिएको छ। राप्ती तथा बबई नदीमा नदीको बहाव उच्च हुने पूर्वानुमान गरी त्यसको तयारीमा तीनै तहका सुरक्षा निकाय लागेका छन् भने नदी तटीय क्षेत्रमा माइकिङ गर्न थालिएको छ। एक रिपोर्ट।
0: मौसम पूर्वानुमान महाशाखाले असोज 9 गतेदेखि 12 गतेसम्म भारी वर्षाको सम्भावना बताएपछि दाङमा पनि त्यसको पूर्व तयारी थालिएको छ। राप्ती नदी र बबई नदीमा नदीको बहाव उच्च हुने पूर्वानुमान गरी त्यसको तयारी थालिएको दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले जानकारी दिनुभयो।
2: 9-12 गतेसम्म हाम्रो लुम्बिनी प्रदेशमा समेत यो भारी लगायत अति भारीसम्म वर्षा हुने जुन आंकलन गरिएको छ, त्यसै अनुसार हामीले पूर्व तयारी सतर्कताहरू अप्नाउन हामीले सूचना प्राप्त भए पश्चात नै शुरू गरिसकेका छौँ। त्यसको लगत्तै हामीले विगत व्यवस्थापन समिति जिल्ला हाम्रो सुरक्षा समितिको बैठक बसेर यस सम्बन्धमा आवश्यक निर्णय गरेर सम्पूर्ण स्थानीय तहहरूलाई अलर्ट गराइसकेका छौँ। सम्पूर्ण हाम्रा विभिन्न माध्यमहरूबाट फेसबुक लगायत वेबसाइट मार्फत मात्र सूचना संचार माध्यमहरूबाट पनि हामीले सूचना प्रवाह गरेका छौँ। जहाँ नदी क्षेत्रसँग विशेष गरी राप्ती बबैका यो तटीय क्षेत्रहरूमा बसोबास गर्ने जुन जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने हुनेछ, जहाँ पहिरोयुक्त क्षेत्रहरू छ त्यहाँ जोखिम भएका क्षेत्रमा बसेका बसोबास गर्ने हामी ती बासिन्दाहरूलाई चाहिँ तत्काल सुरक्षित स्थानमा सर्न अथवा सुरक्षित भएर रहन र आफ्ना सम्पूर्ण सुरक्षाका प्रक्रियाहरू अप्नाउन अपील गरेका छौँ।
0: वर्षाका कारण खोला तथा नदीहरूमा ठूलो बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा विशेष सतर्कता र सावधानी अपनाउन र बस्ती जोखिममा परे अन्यत्र स्थानान्तरण गर्ने सम्मको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङका प्रहरी प्रवक्ता डाक्टर हेमबहादुर केसी,
3: हामी एकदमै हाई अलर्टमा छौँ। हामीले सम्बन्ध सबै पक्षसँग समन्वय गरेका छौँ। विभिन्न खालका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ। नदी किनारमा रहेका बस्तीहरूलाई विभिन्न खालका जिङ्गलको माध्यमबाट, माइकिङको माध्यमबाट अवेर गराएका छौँ। अब रातको समयमा त्यस्तो खालको बाढी चाहिँ बढ्यो भने चाहिँ हामीले त्यो बस्तीलाई चाहिँ सर्टेन ठाउँबाट चाहिँ सिफ्ट गरेर केही प्रोटेक्टिभ एरियामा, अलिक सुरक्षित ठाउँमा कसरी लाने त्यो ठाउँहरूको चाहिँ यकिन गरेका छौँ। त्यसै गरी हाम्रो विभिन्न खालका अब त्यसमा भोलि यातायातलाई पनि डिस्टर्ब हुन सक्छ अथवा त्यो नदी किनारको छेउछाउमा हिँड्ने चाहिँ मुभमेन्ट हुने विभिन्न खालका भेहिकलहरूलाई पनि असर पार्न सक्ने हुनाले त्यस्तो सिनारियो आयो भने हामीले त्यसलाई पूर्वानुमान गरेर पहिले नै हामीले चाहिँ त्यो गाडीहरू बन्द गर्ने त्यो व्यवस्था समेत गरेका छौँ। र लगभग नाइटको समयमा अत्यधिक वर्षा भएको छ भने हामी गाडीहरू टोटली बन्द गरेर चाहिँ एउटा सोचमा छौँ।
0: सशस्त्र प्रहरी बल 19 नम्बर हेडक्वार्टर भालुबाङले पनि बाढ़ी र त्यसपछिको जोखिमलाई मध्यनजर गर्दै तयारी थालेको जनाएको छ। सशस्त्र प्रहरी बल नम्बर 29 हेडक्वार्टर भालुबाङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक यदु कार्की

0: पाँचजनाको टोलीहरू चाहिँ चार स्थानमा हामीले यो प्रति कार्यको लागि तयारी अवस्थामा राखेको अवस्था छ।
1: नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन मार्फत शुक्रबारदेखि शुरू हुने ठूलो वर्षा र बाढ़ीका बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनि कृषि बालीलाई जोगाउन आवश्यक पूर्व तयारी गर्न पनि सल्लाह दिएको छ। खेतबारीमा जाने बाटो गल्ली कुला तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत तरकारी बारी र फलफूल बगैंचामा पानीको निकास व्यवस्था गर्न सुझाव दिएको छ। त्यस्तै बालीमा अहिले रासायनिक मल विषादी वा अन्य पोषक तत्व नहाल्न, कम्पोस्ट तथा गोठे मललाई पानीबाट जोगाउन पनि आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङले सूचना जारी गरी भारी वर्षाका समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, सुरक्षित रहन, लामो दूरीको यात्रा नगर्न, रातको समयमा सकभर सवारी साधन नचलाउन आग्रह गरेको छ। त्यस्तै नदी तथा खोला किनारमा बस्ने नागरिकहरूले बाढ़ीको पूर्वानुमान गर्न र सुरक्षित रहन, वृद्ध वृद्धा, ज्येष्ठ नागरिक, बाल बालिका, बिरामीको विशेष ख्याल गर्न पनि अनुरोध गरेको छ भने आपतकालीन अवस्था आइपरे तत्काल नजिकैको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सुरक्षा निकायलाई खबर गर्न र 100 नम्बरमा फोन गर्न पनि आग्रह गरेको छ।
2: अब बाँकी प्रसंग। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज स्थानीय तहको अधिवेशन भइरहेको छ। वडा स्तरको असोज 3 र 4 गतिको अधिवेशनबाट छनौट भएका क्षेत्रीय प्रतिनिधिहरूले स्थानीय तहको अधिवेशनमा नयाँ नेतृत्व चयन गर्दैछन्। दाङका 2 उपमहानगरपालिका, 1 नगरपालिका र 7 गाउँपालिकामा अधिवेशन चलिरहेको छ। तुलसीपुरको नगर सभापतिमा सर्वसम्मत रूपमा वीरेन्द्र शाहको नेतृत्वमा कार्यसमिति चयन गरिएको छ भने दंगीशरणमा पनि सर्वसम्मति रूपमा नयाँ नेतृत्व चयन गरिएको छ। घोराही उपमहानगरपालिकाको नगर सभापतिमा प्रदीप मजगिनिया र तिलक रावतको उम्मेद्वारी परेको छ भने भोलि निर्वाचन हुने बताइएको छ। अन्य पालिकामा पनि नयाँ नेतृत्व चयनका लागि मतदान हुने बताइएको छ।
3: दाङको घोराईमा रहेको गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेराले 23 जना विभिन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ। घोराई उपमहानगरपालिका 17 चौघेरामा रहेको विद्यालयले सञ्चालन गरेको डोनेशन बक्स अभियान अन्तर्गत संकलन भएको रकमबाट 23 जना आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो, जस अन्तर्गत 7 जनालाई विद्यालय पोशाक र 17 जनालाई स्टेशनरी सामग्री सहयोग गरिएको थियो। विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकले आफ्नो जन्मदिनका अवसरमा खाजा तथा अन्य खर्चबाट केही रकम कटाएर विद्यालयमा राखिएको डोनेशन बक्समा वर्षभरि स्वैच्छिक रूपमा जम्मा भएको करिब 17,000 रूपियाँबाट विद्यार्थीलाई सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक श्यामलाल मल्लले जानकारी दिनुभयो। प्रधानाध्यापक मल्लका अनुसार यसरी वर्षभरि विभिन्न विद्यार्थी तथा शिक्षकको जन्मदिनका अवसरमा संकलन भएको रकमबाट प्रत्येक वर्ष विद्यार्थी शैक्षिक सामग्री वितरण गर्ने गरिएको छ। आफ्नो जन्मदिनको खुशी साथीको शिक्षामा सहयोग भन्ने भावनाका साथ अघि बढ़ाइएको अभियानले जन्मदिन मनाउने संस्कृतिलाई समेत सामाजिक उत्तरदायित्वसँग जोड़ेको विद्यालयका प्रधानाध्यापक मल्लले बताउनु भएको छ। विद्यालयले आगामी दिनमा पनि डोनेशन बक्स अभियानलाई निरन्तर दिनेर अभियान अन्तर्गत संकलन भएको रकमलाई कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई सहयोग गर्ने जनाएको छ।
2: बाँकेको कोहलपुर नगरपालिका 11 न्यू रोड स्थित होटल म्याक्समा अनलाइन मार्फत अवैध जुवा तथा सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा प्रहरीले ठूलो संख्यामा व्यक्तिहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले विशेष सूचनाका आधारमा छापा मार्दै उक्त कार्यमा संलग्न 46 जना भारतीय नागरिक र 2 जना नेपाली नागरिक गरी 48 जनालाई नियन्त्रणमा लिएको हो। घटनास्थलबाट प्रहरीले जुवा तथा सट्टेबाजीमा प्रयोग भइरहेका विभिन्न सामग्रीहरू समेत बरामद गरेको छ। प्रहरीले ल्यापटप 28 थान, विभिन्न कम्पनीका मोबाइल 81 थान, नोटबुक 16 थान बरामद गरेको छ। पक्राउ परेका सबैजना विरूद्ध प्रचलित कानून बमोजिम थप अनुसन्धान तथा कार्यवाही अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
3: 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 2083का लागि लुम्बिनी प्रदेश खेलकुद परिषदले खेलाड़ी दर्ता गर्न आह्वान गरेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीले मंगलबार सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुने प्रदेशको टोली तयारीका लागि खेलकुदले असोज 16 गते भित्र खेलाड़ी दर्ता फारम भरी परिषदको कार्य

0: मा पठाउन आग्रह गरेको हो। परिषदले जिल्ला खेलकुद संघ, स्थानीय तहका खेलाड़ीसँग सम्बन्धित संस्था, एकाडेमी, डोजो, प्रशिक्षण केन्द्र, क्लब, विश्वविद्यालय, क्याम्पस तथा विद्यालयसँग समन्वय गरी सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट सूचना प्रवाह गर्दै खेलाड़ीको पहुँचमा पुग्न आग्रह गरेको छ। खेलाड़ी दर्ताका क्रममा नागरिकता, बसाईसराय वा नाम र ठेगाना खुल्ने सरकारी कागजात खेलाड़ी फारममा संघ अनिवार्य रूपमा संलग्न गर्नुपर्ने परिषदले जनाएको छ। प्रतियोगितामा समावेश हुने प्रस्तावित खेल इभेन्टको सूची यस अघि नै पठाइसकिएको सूचनामा उल्लेख गरिएको छ।
1: सम्भावित भारी वर्षा र पेशबाट निम्तिन सक्ने बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपदको निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा घण्टामा पूर्व सूचना अपडेट दिने भएको छ। आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले विपद जोखिम न्यूनीकरण तथा प्रतिकारको तयारी स्वरूप पूर्व सूचना प्रणालीलाई चुस्त बनाइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्व सूचना पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था रियल टाइममा निगरानी गरिनेछ। सम्भावित बाढ़ीको खतरा तहमा कहिले पुग्छ र त्यसको प्रभाव कस्तो रहन्छ, कस्तो प्रभाव पार्न सक्छ भन्ने प्राधिकरण विश्लेषण गरी हरेक घण्टामा सूचना अध्यावधि गरिने उहाँले जानकारी दिनुभयो। समुद्रमा बन्ने ठूलो आँधी प्रणाली र त्यसको दिशा परिवर्तनको सम्भावनालाई प्राधिकरणले प्रत्यक्ष निगरानी गरिरहेको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले तीन वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालसहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्देश देशहरूको मुद्दा जोरदार रूपमा उठाउनु भएको हो। तीन वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा शुरूमान पत्याइन, तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा बढ़िरहेको देखिरहेको छ। महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा न्यून भूमिका भएका नेपाल जस्ता देश हरूले अरूकै कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै यो अन्तर पुस्ता अन्याय भएको उल्लेख गर्नुभयो।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। नेपालका कराते खेलाड़ी तेन्जिङ शेर्पाले बुधबार आइची नायोगवा एसियाली खेलकुद 2026 कास्य पदक जित्नु भएको छ। नेपालले पाँचौं दिनमा पदकको खाता खोलेको हो। नागोया स्थित टोयो हासी जिम्नेसियममा तेन्जिङले आज पुरूष कुमिते 84 केजी माथिको कास्य पदक भिडन्तमा लाओसका भाथाना साइन्सलाई 9-1 सजिलै हराउनु भएको हो। आइची नागोया एसियाली खेलकुदमा कराते रित्तो हात हुने बलियो सम्भावनाका बीच अन्तिम प्रतिस्पर्धामा तेन्जिङको उपाधिबाट 81 खुशीको समाचार आएको हो। यसअघि एसियाडमा सहभागी कराँतेका 8 खेलाड़ी मध्ये 7 पदकविहीन बनेका थिए।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 32.1 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 12.5 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 88% रहेको मौसम कार्यालयकी प्रमुख सिरिया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
0: दाङ जिल्ला उद्योग वाणिज्य संघ घोराईको निर्वाचन तोकेकै समयमा हुने, निर्वाचन प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको निर्वाचन संयोजक मणिराज आचार्यद्वारा जानकारी।
1: करिगाउँ विमानस्थलका लागि संघीय सरकारद्वारा करिब 25 करोड़ बजेट विनियोजन, विमानस्थल विस्तार र स्तर वृद्धिको काम अघि बढ़ने आशा।
0: असोज 9 गतेदेखि 12 गतेसम्म हुन सक्ने भारी वर्षाबाट सुरक्षित रहन प्रशासनको आग्रह, पूर्व तयारीमा तीनै तहका सुरक्षा निकाय।
1: र नागरिक समाज दाङद्वारा वर्षा जन्ने विपदबाट सचेत रहन आग्रह।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
0: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: जिल्ला नबी थुप्लु 4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र? कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: भीएफएक्स सिनेमा घोराई दस सौडीकोला दाङमा यही असोज दुई गतेदेखि भव्य प्रदर्शन भइरहेको छन्। नेपाली कथानाक चलचित्र झिङ्गे दाउ दुई।
1: दुई दिन त हिँडिसक्यो नि हौ साइला।
2: के हो के त्यो रूपा?
0: साथै नेपाली कथानाक चलचित्र कार्की साइला हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

0: दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकाससँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
7: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
8: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
7: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 0825626601, 98578-35990, 98578-31684।
11: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
12: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।

0: गाउँदैथेँ मेरो एभरेस्ट स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 2 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र झिङ्गे दाउ 2।
1: यसका दाजुभाइ के विधि बैरी बका होला, एक अर्कालाई त सत्तुरै सम्झिन्छन्।
2: तिम्रा दाई भाउजूले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ।

0: साथै नेपाली कथानक चलचित्र कार्की साइला पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हिँडिसक्यो नि हौ साइला,
2: के हो के त्यो रूपा,
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

0: वायलेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायलेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान
2: सम्पर्क मोबाइल नम्बर 98229964
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता

0: सेल्स मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू 50 बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेंस र फ्री एक्सेसरी। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: गिरेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यु खोज्नु भएको हो भने आइहाल्नुहोस्।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
2: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
2: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
2: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
4: समय बिहान 9 बजेदेखि।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
5: होइन, के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 15 सहित गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
7: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
8: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
7: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
8: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
7: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
8: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
8: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
7: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
8: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
8: सम्पर्क नम्बर 082-560-23।
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
9: होइन भाइला, लखर लखर
4: कहाँ
9: हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण, मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्रीको आग्रह, वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघको आग्रह।
1: जोखिम तोकिएका स्थानहरूमा राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
0: बाढ़ी पहिरो जोखिम भएको क्षेत्रमा अब हरेक घण्टामा पूर्व सूचना दिइने, रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइतीघर मण्डलामा प्रदर्शन, चीन सरकारद्वारा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि सहयोग,
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ, दाँत र हड्डीका नमूनाहरूको।
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुग्यो, सेना र सुरक्षा निकायमा विशेष जोड़ दिने र सुरक्षित नागरिकलाई विश्वास दिलाइने,
3: हामीले त्यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौं।
0: र जापानमा भइरहेको विषम एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ़दो छ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ। बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: बाढ़ी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सि शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
6: तयारी शुरू गरिसकेका अवस्था छ, नम्बर एक सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि, नम्बर दुई 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ, नम्बर तीन कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला, भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
5: वहाँले भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न र सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआईएनसँग बताउनुभयो।
7: आज राति कुरगर्न पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग, बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
5: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
1: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म हुने भन्ने जुन कुरा विपदले सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले भइसकेको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
5: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोशाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 वटा नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
2: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमूनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले डीएनए प्रोफाइल भएको एक दुई चोटि मात्र चेक भएको 600 नमुना छन् र त्यसमा हामीले लगभग 497 नमुनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमुनाहरूको।
5: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29 खर्ब 73 अर्ब 5 करोड़ रूपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61 अर्ब 5 करोड़ नयाँ ऋण लिएको छ भने 70 अर्ब 13 करोड़ रूपियाँ सामा भुक्तानी गरेको छ। रसुवाको भोटी खुसी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढ़ी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जलविद्युत आयोजनामा 2% शेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मोलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागेको हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैर कानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्र बहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी, कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित एकजनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
8: नेपालको संविधान अनुसार राजनीतिक दलको सदस्य बन्न पाउने उमेरको हद 18 वर्ष देखिन्छ। नेपाली कंग्रेसले त्यो संविधानलाई पालना गरेर 18 वर्षभन्दा तलका कुनै साथीहरूले क्रियाशील सदस्यता स्वैच्छिक आवेदन मार्फत भरिएको भए र कुनै ठाउँमा तपाईँको चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने ठाउँमा यसलाई नागरिकतामा पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथास्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक र विकासका निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्ट्रिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौं।
5: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटीजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
0: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा।
9: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण सम्वाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
12: अनुहारका हड्डी भाँचिएको जोड्ने,
13: दाँतको एक्सरे सेवा,
12: सामान्य तथा जटिल दाँत निकाल्ने,
13: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
12: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
13: मेसिनबाट जरेदेखि दाँत फरिने,
12: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
13: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
12: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
13: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
13: बाङ्गोटिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
14: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: जय हुनुहुन्छ साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट
3: बाढ़ी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी
4: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदीबहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईँहरूलाई चाहिँ केही कम्प्लिकेशनहरू छ गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौं र बसबाटै आउनुहुन्छ उहाँलाई आउन गाह्रो भइरहेको छ आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस् हामी सम्बन्धित निकायमा सम्बन्धित डाटा निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौं आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ परामर्श दिइरहनु भएको छ केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ
3: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउन साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वडा वडामा कर्मचारी खटिएका छन् विभिन्न प्रश्नसहित वडा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई
5: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ जसले डाटा संकलन गरिराख्नु भएको छ उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला कुनै हिचकिचाट नगरिकन कुनै डर न कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनुहोला विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले त्यहाँ धेरैवटा प्रश्नहरू छन् भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला को चाहिँ ठ्याक्कैमा पीड़ित हो को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ
3: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई अब हाम्रो खानपानको कुरा गरौं तपाईँको वरिपरि पाइने सागसब्जी गेडागुडी दूध अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ पोषणविद रुबिना कार्की
6: तपाईँहरू बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै फापर कोदो भटमास भयो त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन् जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो ढिँडो बनाएर खान सक्यो त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो या भुटेको भटमासलाई साँधेर खान सक्यो त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
3: अस्थायी शिविरमा बसिरहेका गर्भवती सुत्केरी र बालबालिकाले खानपानमा अझ बढ़ी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रूबिना कार्की। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
7: व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
2: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले
10: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
11: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
12: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
13: फोन नम्बर 0825634479,
12: मोबाइल नम्बर 98494-67487।
14: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
15: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
14: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
15: बिरामी
16: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नि नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, फोन नम्बर 0825562023, 98478-17, 98478-35645।
20: राखिनको लागि अनुरोध गरे।
7: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खाना नपाएर होइन कि, हामी खाना नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ। खाना नपाएर होइन, खाना नजानेर। अहिले कुरो के छ भने जङ्क फुड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिँ तपाईँको देशले चाहिँ फेरि, तर कुरो के छ भने हामी खाना अहिले पनि खाना पाए नपाएर होइन कि, खाना नजानेर चाहिँ भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदैन खानुस्, लङ ग्रेन चामल खाँदैन खानुस्, किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ, त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन, धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाएर आएको त्यो आर्टिफिसियल चामल हो, त्यो नौने घिउमा तपाईँको यति मिक्स गर्छन्, त्यसमा के हाल्छ भने नौने घिउ तपाईँको 850-900-1100 पर्छ है, त्यो पर किलोको। तर व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा त्यसमा बेकरी सटिङ नि भन्ने घिउ हुन्छ त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ तर कुन कुन तत्त्वबाट त्यो घिउ भनेर छुट्याउने तत्त्व त्यहाँ खाद्य प्रदूषणमा पनि छैन।
20: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ कसरी काम गरिरहेको छ।
13: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ भण्डारण हुनुपर्छ त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै होलसेल बिक्री होस् या रिटेल बिक्री होस् त्यो होल सबैका चरणमा सबै चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्सन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो एन्टिमर्टम भन्छौ हामी बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर आराम गराएर भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले मानवीय तरिकाले वध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
20: अलिकति धार्मिक दृष्टिले पनि रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ विद्वान हुनुहुन्छ धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ त्यो बारेमा अलिकति कुरा राखिदिनको लागि अनुरोध गर्दछु।
21: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावे मासु नखाऊ भन्छ जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बगेर खाऊ नै भन्दैन।
2: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघले आग्रह गरेको छ। बाढ़ी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ र जापानमा भइरहेको 20 एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक, यति बेला रात्रिको 8 बज्छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन सरकारको निर्देशन। भारी वर्षापछिको जोखिमबारे लगातार पूर्व सूचना। टाढा र रातको समयमा यात्रा नगर्न आग्रह।
0: भोटेको श्री बाढ़ीले जलविद्युत क्षेत्रमा ठूलो क्षति। 800 भन्दा बढ़ी व्यक्ति सम्पर्कविहीन। बेपत्ताको पहिचान गर्न चिनिया उपकरण प्राप्त। 800 भन्दा बढ़ी नमूनाको डीएनए परीक्षण हुँदै।
1: 512 स्थानीय तहमा कंग्रेसको नगर अधिवेशन सम्पन्न। बाँकी स्थानमा भोलि र पर्सी जारी रहने।
0: भोटेको श्री बाढ़ीले जलविद्युत संकटको जोखिम पुष्टि। जलवायु संकटको जोखिम पुष्टि गरेको राष्ट्रसंघको चेतावनी। विकसित मुलुकले क्षतिपूर्ति तिर्न महासचिव गुटेरेसको आह्वान।
1: र एसियाडमा नेपाली महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित। पदक तालिकामा चीनको वर्चस्व कायमै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्नका लागि आवश्यक जनशक्ति र औषधि सामग्री तयारी अवस्थामा राख्न सरकारले निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले माथतका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको हो। निरन्तरको वर्षाका कारण बाढ़ी पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट उत्पन्न हुन सक्ने दुर्घटना र सम्भावित जनस्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले उच्च सतर्कता अपनाउन पत्र जारी गरेको छ। स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका प्रमुख डाक्टर हेमन्त चन्द्र ओझाले विज्ञप्ति जारी गर्दै बिरामी स्थानान्तरण तथा रिफलर सेवालाई सहज र प्रभावकारी बनाउन एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई चुस्त राख्न भनिएको छ। मन्त्रालयले आपतकालीन सहजीकरण तथा व्यवस्थापनका लागि केन्द्र र प्रदेश स्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रहरूसँग आवश्यक समन्वय गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
1: सम्भावित भारी वर्षा र त्यसबाट निम्तिन सक्ने जोखिमलाई मध्यनजर गरी सरकारले नदीको अवस्था र जोखिमको निरन्तर निगरानी गरी घण्टा घण्टामा पूर्व सूचना दिने भएको छ। आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारी स्वरूप पूर्व सूचना प्रणालीलाई चुस्त बनाइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जल सतह र जोखिमको अवस्था रियल टाइममा निगरानी गरिनेछ। सम्भावित बाढ़ी खतराको तहमा कहिले पुग्छ र त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अध्यावधि गरिने उहाँले जानकारी दिनुभएको छ।
3: जुन रेगुलर अवस्थामा गरिने पूर्व सूचना हुन्छ यसलाई चाहिँ हामी घण्टा घण्टामा अपडेट गर्ने र सिचुएसन हेर्ने, बाढ़ीले कुनै ठाउँमा बाढ़ीको सम्भावना भयो भनेपछि त्यो खतरा तहमा कहिले पुग्छ र खतरा तहभन्दा माथि कति बेला जान्छ र त्यसले चाहिँ अरू केही प्रभाव गर्न सक्छ कि भनेर बाढ़ी पूर्वानुमान महाशाखासँग पनि हामी समन्वयमा छौँ र उहाँहरूले पनि हेर्नुहुन्छ भनेपछि पानीको स्केलको बारेमा कति पानी पर्यो भनेर हामी रियल टाइममा पनि हेर्न मिल्छ जल तथा मौसम विज्ञान विभागको। त्यसलाई हेरेर चाहिँ कुनै ठाउँमा चाहिँ थ्रेस होल्ड भन्दा बढी वर्षा भयो भनेपछि त्यो ठाउँमा बाढ़ी र पहिरोको जोखिम हुने हुनाले त्यो जिल्लामा चाहिँ फेरि पर्टिकुलर त्यो जिल्लालाई चाहिँ फोकस गरेर हामी सूचना प्रवाह गर्छौँ। यसरी हाम्रो तयारी यसरी भइरहेको छ।
1: मौसम प्रणाली तीव्र गतिमा रहन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई मध्यनजर गर्दै रेड अलर्ट जारी गरिएको छ। मध्य पहाड़ी र तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ। यसैलाई ध्यानमा राखी जोखिमयुक्त हिमाली तथा पहाड़ी क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित स्थानमा ओर्लिन आग्रह गरिएको छ भने ट्राभल एजेन्सीहरूलाई समेत नयाँ बुकिङ नगर्न र हेलिकप्टर उडानको पूर्व तयारीमा सतर्क रहन एडभाइजरी जारी गरिएको छ। विपदको जोखिम बढ़ेमा राजमार्ग तथा सड़कहरूमा सवारी आवागमन पूर्ण रूपमा निषेध गरिन सक्ने प्राधिकरणले जनाएको छ। कार्यकारी प्रमुख उप्रेतीका अनुसार शुक्रबार र शनिबार यात्रुहरूलाई अति आवश्यक नपरी यात्रा नगर्न र यातायात व्यवसायलाई पनि सेवा सञ्चालन नगर्न आग्रह गर्ने तयारी गरिएको छ।
3: यातायातका साधन रोक्ने सन्दर्भमा हामी निर्णय लिन्छौँ। त्यो निर्णय लिनको लागि चाहिँ हामी समयमै लिन्छौँ। त्यो चाहिँ अब विपद भइसक्यो, बाढी गइसक्यो भने पछि लिँदैनौँ। त्यो फोरकास्ट हाम्रो एकुरेट पनि अहिले हुँदै गइराखेको अवस्था छ। एक दिन अगाडि नै हामी डेस्टिनेसनमा नजानुहोस्, जस्तो काठमाडौँदेखि तराई चाहिँ जाने र यो पृथ्वी राजमार्ग भएर जाने छ भनेपछि त्यसलाई हामी मोस्ट लाइकली शुक्रबारको रातिदेखि अहिलेसम्मको फोरकास्टले शुक्रबारको रातिदेखि रोक भन्ने खालको देखाउँछ। शुक्रबार शनिबार होइन,
1: पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखी देशका मुख्य राजमार्गहरूमा तत्काल सड़क खुलाउन डोजरहरू स्ट्याण्ड बाई राखिएको छ। यस्तै वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्ने भएकाले खेतमा पाकेको धान बाली र भण्डारण गरिएको अनाज संरक्षणमा विशेष सतर्कता अपनाउन किसानहरूलाई आग्रह गरिएको छ। यस सम्बन्धमा कृषि मन्त्रालय मार्फत छुट्टै एडभाइजरी समेत जारी भइसकेको छ। प्राधिकरणले बाढ़ीको समयमा भिडियो खिच्न, टिकटक बनाउन वा सामाजिक सञ्जालमा सामाजिक सामग्री राख्न, आफ्नै ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई कड़ा चेतावनी दिएको छ। बाढ़ीले बगाएर ल्याएका दाउरा वा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने प्रवृत्ति जोखिमपूर्ण हुने भन्दै यस्ता गतिविधि नगर्न उप्रेतीले आग्रह गर्नुभएको छ। हाल देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिनुका साथै 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओहरू सम्मिलित कमाण्ड पोस्ट मार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र प्रतिकार्यको तयारी तीव्र पारिएको छ।
0: पर्यटन विभागले पर्यटकीय गन्तव्यहरूमा सचेत रहन एडभाइजरी जारी गरेको छ। विभागले जोखिम मानिएको अवधिमा सकेसम्म यात्रा नगर्न र गर्नै परे पूर्ण सुरक्षाका साथ सावधानी अपनाउन अनुरोध गरेको छ। साथै मनाङ, खुम्बु क्षेत्र, गोर्खाको सामागाउँ लगायतका पदयात्रा तथा आरोहण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरू र काठमाडौँ तथा पोखराका उपचार केन्द्रहरूलाई 24 घण्टा सहज र अविच्छिन्न सेवा उपलब्ध गराउन समेत आह्वान गरिएको छ।
1: यता प्रधानमन्त्री बालेन्द्र शाहले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपील गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्नुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गरी 3 दिनसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुने र त्यसबाट विभिन्न जोखिम निम्तन सक्ने भन्दै सावधानी अपनाउन भन्नुभएको हो। यस्तै यातायात व्यवसायले पनि बिहिबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गरेका छन्।
0: भटेकोजी तथा त्रिशुली नदीको बाढ़ीका कारण जलविद्युत आयोजनामा कार्यरत 800 भन्दा बढ़ी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। आज प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले पेश गर्नुभएको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणका 47 जना सहित माथिल्लो त्रिशुली एक र सुवागढ़ी लगायतका आयोजनामा कार्यरत व्यक्तिहरू बेपत्ता रहेका छन्। मन्त्री श्रेष्ठले भोटेकोसी बाढ़ीपछि बेपत्ता भएका जलविद्युत आयोजनाका कर्मचारीको खोजी जारी रहेको बताउनु भएको छ। वहाँका अनुसार बाढ़ीबाट 11 आयोजना बन्द भएका छन् भने माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा 1,433 जना कार्यरत मध्ये 955 जनाको सकुशल उद्धार गरिएको छ। भौतिक संरचनातर्फ राष्ट्रिय प्रसारण प्रणालीबाट 410 मेगावट विद्युत गुमेको छ। कुल ऊर्जा क्षेत्रमा करिब 3.90 खर्ब रूपियाँ बराबरको प्रारम्भिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। पीड़ितका लागि प्राधिकरणले तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनाको आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ। मन्त्री श्रेष्ठले बाढ़ीबाट प्रभावितहरूको उद्धार, राहत र पुननिर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। वहाँले विपत्तिको यस घड़ीमा शोकलाई शक्तिमा बदल्दै नागरिकको भविष्य सुरक्षित बनाउनु आजको मुख्य चुनौती रहेको बताउनुभयो।
4: अहिलेको हाम्रो पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु, घाइतेहरूको उपचार गर्नु, विस्थापित परिवारको पुनर्स्थापना गर्नु र क्षतिग्रस्त विद्युत, सड़क, पुल लगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नु हो। प्रभावित नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी हो। पीड़ाको यो घड़ीमा सरकार नागरिकसँगै छ। जनताको पीड़ा र आँसुमा राज्यको पनि संवेदना जोड़िएको छ। पक्कै पनि हामी शोक र पीड़ामा छौं, तर निराशामा छैनौं। आँखा रसाएका छन्, तर आशा मरेको छैन।
1: भोटेको सिबाडीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आफूहरूलाई ज्यान मार्ने धम्की आएको दावी गरेका छन्। आज काठमाण्डुको माइती घरमा प्रदर्शन गर्दै उनीहरूले बाढ़ी आउनु अघि सावधानी नभनाएर दक्षिण कोरियाली निर्माण कम्पनी डोसान कम्पनीले लापरवाही गरेको आरोप लगाएका हुन्। अहिले खोजी गरिदिन आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको परिवारका सदस्य तथा आफन्तको आरोप छ। माथिल्लो त्रिशुली 3-1 हो क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्।
0: चीन सरकारले भोटेको सिबाडीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान गर्न डीएनए परीक्षणका लागि आवश्यक प्रविधि उपलब्ध गराएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा नेपालका लागि चीनी राजदूत झाङ माओमिङले डीएनए प्रोफाइलिङ गर्न आवश्यक उपकरण र सामग्री नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा शिक्षा मन्त्री सस्मित पोखरेल र प्रविधि मन्त्री महावीर पुनको उपस्थिति थियो। भोटेको सिबाडीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएकाले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाको क्षमताले मात्र नपुगेपछि नास्टको प्रयोगशालाबाट पनि नमूना परीक्षण भइरहेको छ। नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार हालसम्म नास्टले करिब 807 नमूना प्राप्त गरिसकेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको

0: चौधरीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा उहाँले WWF नेपाल आफ्नो अभियानमा प्रतिबद्ध रहेको बताउनुभयो।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज 512 स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ। विभिन्न 58 जिल्लाका 512 स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन भएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। समितिका अनुसार बाँकी रहेका 241 पालिकामा भोलि र पर्सी अधिवेशन जारी रहनेछ। मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै निर्वाचन समितिले विशेष निर्देशन पनि जारी गरेको छ। समितिले सम्बन्धित निर्वाचन अधिकृतहरूलाई मौसमको अवस्था अनुसार अनुकूल भएर अनुकूल समय मिलाएर बाँकी पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्न आग्रह गरेको छ।
0: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले व्यवसायको उडान शुरू गरेको छ। दुबईबाट 113 जना यात्रु लिएर आएको जहाजलाई विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित सरकारी अधिकारी र पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधिले स्वागत गरेका छन्। जहाज आजै 153 जना यात्रु बोकेर फर्किने कार्यतालिका छ। महाप्रबन्धक निरौलाले पोखरादेखि दुबई भएर युरोप, अमेरिका लगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने बताउनुभयो।
1: सर्वोच्च अदालतले लोक सेवा आयोगद्वारा विज्ञापित प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फका राजपत्रांकित द्वितीय श्रेणी उपसचिव पदहरूको अन्तिम नतिजा प्रकाशनमा बिना कारण ढिलाइ नगर्न आदेश दिएको छ। आज न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले मन बहादुर थापा सहितले दायर गरेको रिटमाथिको सुनवाई गर्दै यस्तो अन्तरिम आदेश जारी गरेको हो। निवेदकहरू सबै प्रक्रियामा सहभागी भइसकेकाले नतिजा प्रकाशन हुनु उनीहरूको वैधानिक अपेक्षा रहेको अदालतको ठहर छ। राजस्व समूहसँग सम्बन्धित अर्को रिट विचाराधीन रहे पनि सामान्य प्रशासन समूहतर्फ खुला तथा समावेशी विज्ञापित पदहरूमा कुनै कानूनी अडचन नरहेको अदालतको भनाई छ। अन्य समूहको मुद्दालाई देखाएर सामान्य प्रशासन समूहको नतिजा रोक्न नमिल्ने भन्दै सर्वोच्चले आयोगलाई यथाशीघ्र अन्तिम नतिजा सार्वजनिक गर्न भनेको छ।
0: नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव साखियालाई साबिकै पदमा बहाल गराउन माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो। उक्त रिटको असोज 16 गतेलाई पेशी तोकिएको छ। प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका साकियालाई सरकारले पदबाट हटाएपछि उहाँ अदालत पुग्नु भएको थियो।
1: कालीकोटको खाँडाचक्र नगरपालिका एकमा भूमिहीनका नाममा सरकारी जग्गा गैर कानूनी रूपमा वितरण गरी भ्रष्टाचार गरेको आरोपमा 12 जना विरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खाँडाचक्र एकका वडा सचिव, तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम सहितले कर्णाली राजमार्गसँग जोड़िएको नगर विकास समितिको नाममा रहेको जग्गा गैर कानूनी रूपमा वितरण गरेको ठहर गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। उक्त जग्गा वडा सचिवले आफ्नै आमाका नाममा दर्ता गराएको अनुसन्धानबाट खुलेको छ। कानून विपरीत गैर भूमिहीन व्यक्तिहरू अंखपुरा शाही, प्रदीपे दमाई र दीप बहादुर शाहीका नाममा कायम गरी बिक्री समेत गराइएको अख्तियारको दावी छ। जग्गा पाउने व्यक्तिहरूको अन्यत्र समेत घर जग्गा रहेको र धनी पूर्जा पाएको 2 वर्ष नपुग्दै बेचबिखन गरिएको पाइएको छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री वाग्लेले मुलुकको आर्थिक विकासका लागि यो क्षेत्र अपरिहार्य रहेको भन्दै सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। सो अवसरमा महासंघका तर्फबाट आगामी 10 वर्षलाई लघु, घरेलु तथा साना उद्योग विकास दशक घोषणा गर्न, सहुलियतपूर्ण तथा बिना धितो कर्जा उपलब्ध गराउन र नयाँ उद्योगलाई कर छोड़ दिन माग गरिएको छ।
1: बनासलुको हिउँ पहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ ल्याइएको छ। बनासलुको फेदीमा रहेको चुम्लुब्री एका सामा गाउँबाट आज हेलिकप्टर मार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ।

0: मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी बकालो दुई संघ सभाका फोर्सेम्बा शेर्पाको गत आइतबार राति तेस्रो शिविरमा हिम पहिरोमा पुरिएर मृत्यु भएको थियो। घटना भएको तीन दिनपछि उनीहरूको शव हिजो सामागाउँ पुर्याइएको थियो। सो स्थानबाट आज महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। यससँगै मनास्लोमा मृत्यु हुनेको संख्या चार पुगेको छ। किलर माउन्टेनको नामले चिनिने मनास्लो आरोहणका लागि यो सिजनमा 493 जना विदेशी आरोहीले अनुमति लिएका छन्। प्रतिकूल मौसमका कारण कसैले पनि अहिलेसम्म आरोहण सफल गर्न सकेका छैनन्। भारी हिमपात र अविरल वर्षाका कारण आरोहीहरू धमाधम काठमाडौँ फर्किरहेका छन्। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एण्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825567775।
3: सम्पर्क नम्बर 98478726873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
1: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
9: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाइ, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825567509 र मोबाइल 98453065023।
0: मोहन कुमार श्रेष्ठका अनुसार साथै प्रदेशको अधिवेशन असोज 21 गतेका लागि तय भएको हो। अहिलेसम्म 72 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको उहाँको भनाई छ। राप्रपाको केन्द्रीय महाधिवेशन मंगिर 26 28 गतेसम्म काठमाडौँमा हुँदैछ। जिल्ला अधिवेशन सम्पन्न भइसँगै प्रदेशको तयारी शुरू भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। त्यस्तै प्रदेश अधिवेशनका लागि निर्वाचन समितिले सातै प्रदेशमा निर्वाचन प्रतिनिधि खटाइसकेको उहाँको भनाइ छ।
10: प्रतिनिधि सभाबाट पारित भएको राष्ट्रिय सेवा दल विधेयकमा बाल अधिकार सुनिश्चित गर्न बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले आग्रह गरेको छ। सिजपका अध्यक्ष तिलोत्तम पौडेलले विज्ञप्ति जारी गर्दै बाल बालिकामा अनुशासन, नेतृत्व, स्वयं सेवा र नागरिक जिम्मेवारी विकास गर्ने गैर सैनिक कार्यक्रम सकारात्मक भए पनि सैन्य प्रकृतिको तालिम र हतियार सम्बन्धी अभ्यास बाल अधिकारको दृष्टिले उपयुक्त नहुने उल्लेख गर्नुभएको छ।
0: मुस्ताङ संसार कार्यालयले 20 दिनमा 2,54,93,00,000 राजस्व संकलन गरेको छ। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवागढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल चीन उत्तरी कोराला नाका हुँदै पैठारी गरिएका मालवस्तु बाबत 20 दिनमा उक्त राजस्व जम्मा भएको हो। रसुवाको भोतेखुसी बाढ़ीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी ईभी गाड़ी कन्टेनर रसुवागढ़ी केरुङ नाकाबाट रोट परिवर्तन भई कोराला नाका हुँदै नेपाल भित्रिएका हुन्। नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। परिसूचक नेप्से हिजोको तुलनामा 36.25 अंकले घटेको हो। त्यससँगै परिसूचक नेप्से 2618 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम पनि खस्किएको छ। हिजो 7.4 अर्ब कारोबार भएकोमा आज 6.35 अर्ब रूपियाँको भएको छ। आज 23 कम्पनीको शेयर मूल्य बढ़दा 253 कम्पनीको शेयर मूल्य घट्यो भने 2 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
7: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले नेपालमा हालै गएको घटेको सीबाड़ी जस्ता विपदले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अनुमान गरिए भन्दा छिटो र गम्भीर रूपमा देखिन थालेको पुष्टि गरेको जनाएको छ। राष्ट्रसंघको 81 महासभाको साधारण सत्रलाई सम्बोधन गर्दै महासचिव एन्टोनियो गुटरेसले विश्व समुदायको ध्यानकर्षण गराउनु भएको हो। महासचिव गुटरेसले पछिल्ला घटनाहरूले जलवायु संकट भविष्यको विषय नभई वर्तमानको गम्भीर वास्तविकता बनिसकेको स्पष्ट पार्नुभयो। विश्वव्यापी कार्बन उत्सर्जनमा अति कम योगदान दिने नेपाल जस्ता हिमाली मुलुकहरूले नै जलवायु जन्य विपदको ठूलो मूल्य चुकाउनु परेको भन्दै उहाँले असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। प्रदूषण गर्ने विकसित मुलुकहरूले नै त्यसको मूल्य तिर्नुपर्ने र प्रभावित मुलुकले उचित क्षतिपूर्ति पाउनुपर्ने उहाँको धारणा छ। महासचिव गुटरेसले हानि तथा क्षति कोषमा पर्याप्त रकम नरहेको भन्दै विकसित मुलुकहरूलाई आफ्ना प्रतिबद्धता पूरा गर्न जलवायु अनुकूल वित्तलाई 3 गुणा बढ़ाउन र प्रभावित मुलुकका लागि तत्काल वित्तीय सहयोग परिचालन गर्न आह्वान गर्नुभएको छ।
0: पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा पुनः तनाव उत्पन्न भएको छ। अफगान तालिबान सेनाले पाकिस्तानी सीमा चौकीमा मोर्टार र भारी हतियारबाट गोलाबारी गरेको पाकिस्तानी अधिकारीहरूले बताएका छन्। पाकिस्तानी सेनाका अनुसार आतंकवादी समूहको सीमापार घुसपैठ प्रयास असफल पारेपछि तालिबानले गोलाबारी शुरू गरेको हो, जसको जवाफमा पाकिस्तानी फौजले पनि तोपखानाबाट कार्यवाही चलाएको छ। यसअघि पाकिस्तानले पूर्वी अफगानिस्तानमा रहेका आतंकवादी आश्रयस्थललाई निशाना बनाउँदै हवाई आक्रमण गरेको थियो, जसमा दर्जनौं मानिस हताहत भएको जनाइएको छ। सीमा क्षेत्रमा बढ़ेको यो हिंसात्मक गतिविधिले दुई देशबीच शान्ति कायम गर्न चीन, टर्की, कतार र साउदी अरेबियाले गरिरहेका मध्यस्थता प्रयासलाई थप चुनौतीपूर्ण बनाएको छ।
7: नेपाल परिवेशमा अब खेल समाचार। जापानमा भइरहेको विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपालले पहिलो हाफमा 13-13 बराबरी खेलेको थियो, तर दोस्रो हाफमा नेपालले राम्रो अंक ल्याउन नसकेपछि समग्रमा 37-18 अंकले पराजित भयो। नेपालले हिजो सम्म चरणको पहिलो खेलमा थाइल्याण्डलाई हराउँदै विजय शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेस, श्रीलंका र थाइल्याण्ड रहेका छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपाली समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। साथै जारी एसियाली खेलकुदको पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ। हालसम्म चीनले 47 स्वर्ण, 20 रजत र 10 कास्य सहित 77 पदक जितेको छ। आयोजक जापान 15 स्वर्ण, 24 रजत र 27 कास्य सहित 66 पदकका साथ दोस्रो स्थानमा छ। दक्षिण कोरिया 8 स्वर्ण, 8 रजत र 24 कास्य गरी 40 पदक सहित तेस्रो स्थानमा छ। 45 देश सहभागी यस प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा 1 पदक जितेका छन्।
0: जापानको आईसी नागोयामा जारी विश्व एसियाली खेलकुद अन्तर्गत उसो खेलमा नेपालको चुनौती समाप्त भएको छ। आज थाउ लोको डाउसु एण्ड गुन्सु प्रतिस्पर्धामा राजीव तामाङ 19.91 एकदिन अंकसहित पुछारमा रहेसँगै उसुका 10 जना नेपाली खेलाड़ीहरूकै यात्रा पदकविहीन बन्दै सकिएको हो।
7: नेपाली T20I क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको अलराउण्डर वरियतामा 1 स्थान तल खस्किएका छन्। आईसीसीले अध्यावधि गरेको नयाँ वरियता अनुसार दिपेन्द्र तेस्रो स्थानबाट 4 स्थानमा झरेका हुन्। नेपाली टोलीले पछिल्लो समय T20I म्याच नखेलेको भए पनि दिपेन्द्रको रेटिङ अंक 256 नै कायम छ। इंग्ल्याण्डका अलराउण्डर विल ज्याक्सले श्रीलंका विरूद्धको T20I श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै वरियता सुधार गरेपछि दिपेन्द्र 4 स्थानमा पुगेका हुन्। अलराउण्डर वरियतातर्फ जिम्बावेका सिकन्दर राजा 321 रोटिङ अंकसहित शीर्ष स्थानमा यथावत छन् भने पाकिस्तानका सयम अयुब 2 स्थानमा छन्।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन सरकारको निर्देशन, भारी वर्षापछिको जोखिमबारे लगातार पूर्व सूचना, टाढा र रातको समयमा यात्रा नगर्न आग्रह।
10: भुटेको सिंहबारीले जलविद्युत क्षेत्रमा ठूलो क्षति, 800 भन्दा बढ़ी व्यक्ति सम्पर्कविहीन, बेपत्ताको पहिचान गर्न चिनिया उपकरण प्राप्त, डीएनए परीक्षण हुँदै।
7: 512 स्थानीय तहमा कंग्रेसको नगर अधिवेशन सम्पन्न, बाँकी स्थानमा भोलि र पर्सी जारी रहने।
10: नेपालको विपदले जलवायु संकटको जोखिम पुष्टि गरेको राष्ट्रसंघको चेतावनी, विकसित मुलुकले क्षतिपूर्ति तिर्न महासचिव गुटेरेसको आह्वान।
7: र एसियाडमा नेपाली महिला कबड्डी टोली चाइनिज ताइपाईसँग पराजित, पदक तालिकामा चीनको वर्चस्व कायम।
10: थाहा छ, नेटवर्कले काठमाडौँमा तयार पारेको

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिरिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: खुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड खुराहीदान फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? गुम्सेर बसी छौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
4: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
13: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू:
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
13: मुटु रोग विशेषज्ञ डाक्टर
14: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
1: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिथानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
8: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: अन्य सेवाहरू:
12: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: खुशीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
25: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
28: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
29: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
28: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
29: बिरामी
12: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
30: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
31: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
32: सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-585-0023, 98-478-1817 र 98-478-3645।
26: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
33: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
26: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
33: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
26: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
33: ल ल काका, गइहाले म।
34: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी
0: साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
4: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
0: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
5: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
6: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
5: विस्तृत आँखा परीक्षण उपचार,
6: बाल दृष्टि रोग निदान उपचार, मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
5: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
6: कन्ट्याक्ट लेन्स सेवा,
5: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
6: कृत्रिम आँखा फिटिङ गरिन्छ,
5: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
6: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
5: डेढो आँखा उपचार,
6: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
5: डबल भिजन उपचार,
6: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
5: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
6: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
5: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
5: फोन नम्बर 98-6-89-84-602 र 98-64-83-84-73।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको पूर्वानुमानसँगै विपद प्रति कार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई, कस्तो छ जोखिमको आकलन,
1: भोलिदेखि इम्प्याक्ट देखिने शुरूमा पूर्वा चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
0: भोटे कोशी त्रिशुली बाढीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा,
2: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीड़ा लागेर निन्द्रो लाग्दैन हामीहरू।
0: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसंगमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लड़ाई शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लड़ाई शुरू भएसँगै त्यहाँ पूर्ण स्तरको गृहयुद्ध शुरू हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लड़ाकू बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले संघीय फौज विरूद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढ़ी मारिएका थिए। बीबीसीका काल्किडान इबेलटाल भन्छन्, टिग्रेका लड़ाकू बलले संघीय सरकारले शान्ति सम्झौताको उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति, विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड़ गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध शुरू भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरूद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाइ सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिइ राख्ने गरिएको बताएका थिए। सईदले आफू विरूद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढ़ाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाई छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रिटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढ़ी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी शुरूमा तपाईहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौं।
1: हाम्रो आकलन अहिले शुरूमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठूलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको त देखाएको छैनौं। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बंगालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ। जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते 9 गते 10 गते 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन थोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउन हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
4: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठूलो विनाशकारी बाढ़ीको सामना गरेको यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
1: हामी सबै तीनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपत्ति व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको। भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने, समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ अहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्ने सम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
4: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
1: हाम्रो चाहिँ धेरै शक्ति भोटेकोसीमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर चाहिँ बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामीले हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुन सक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
4: उपप्रतिजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ?
1: पाडी हेर्न खोलामा नजाने, सोसियल मीडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। पाडीमा जोखिम मोलेर चाहिँ दाउरा संकलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अभिज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब लागौं हालैको भोटेकोशी त्रिशुली बाढ़ीले प्रभावित भएको नुवाकोटतर्फ। बाढ़ीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजी रोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाइ छ। शक्तिमाया तामाङको रिपोर्ट।
5: विनाशकारी बाढ़ीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्कीले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
2: के गर्ने होला, कहाँ पसल लाग्ने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीड़ा लागेर निन्द लाग्दैन। हामीहरू कमसेकम हाम्रो 5 गएछ भने हामी 2 दाजुभाइ दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
5: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
6: त्यो हामी एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडौंको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
5: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपडा व्यवसाय गर्दै आएका अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढी पहिले त्रिशुलीमा कपडा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
7: पुर्खौली व्यापार थियो, कपडाको व्यापार दाएर मेरो स्टकहरू टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्ति मलाई केही पिर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगी भएर मेहनत गर्नु छ, गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ सकिँदैन नि, बास दिनु पर्यो, कहाँ दिन सक्छ, त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
5: बाढीको कारण विस्थापित भएर अनित्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब खेलकुदको एउटा प्रसंग संक्षेपमा 20 एसियाली खेलकुदमा कराते खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौलसम्मको खेलमा शेर्पाले लाओसका खेलाड़ीलाई 9-1 अंकले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाड़ीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाड़ीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जितपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुशी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिशन 2026 मार्फत 1 स्वर्ण र 2 पदकको लक्ष्य राखेर खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाड़ीहरू सहभागी छन्। अब एकैछिन लागौं पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही शहरमा व्यावसायिक उडान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उडान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा पोखरा दुबई अन्तर्देशीय उडान शुरू गरेको छ। फ्लाई दुबईको नियमित उडान शुरूसँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
9: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि लन्च जान पाउँदा यसरी खुशी व्यक्त गर्दछन् पोखरा 22 पोम्दीका रञ्जन बराल।
10: पहिलो क्वान्टी फाइभमै म जान पाउँदाखेरि एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने चाहिँ एकदम खुसी लागिरहेको छ।
8: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोला,
11: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट हबको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भनेपछि अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाई दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका सहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाइअप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका।
8: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाबाज विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्। विश्वमणि बराल, बीबीसी पोखरा।
0: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय बासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पीपुल्स लिबरेशन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः शुरू हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको शुरूआत गरेको आरोप लगाएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसैसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
12: मध्यपश्चिम टाइम चेक। यति बेला रात्रिको 9 बजेको छ।
13: रेडियो मध्यपश्चिम। मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
14: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
14: ब्लड प्रेसर हाई लो भएका,
13: कोलेस्ट्रोल बढी भएको,
14: मुटुको गति एकनाश नभएको,
13: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
14: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
13: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
14: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478289013 र 98095012871।

0: साथै नेपाली कथानक चलचित्रकार के साईला पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हिँडिसक्ने हो साईला,
2: के हो के त्यो रूपा
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

0: को चश्मा र लगाएको पहिरन, नयाँ छ खुट्टाको जुत्ता र हातको घडी, नयाँ छ सुनको समाचार र हेरेको टेलिभिजन, नयाँ छ बोलेको संवाद र गरेको तर्क, नयाँ छ बोकेको किताब र गोजीको कलम, नयाँ छ नाटकको शीर्षक र गरेको अभिनय, नयाँ छ बसेको कुर्सी र सुतेको पलङ, नयाँ छ सबै सबै, तर उही छ ठिक उही समयको चित्र र देशको अनुहार, समयको चित्र र देशको अनुहार। डाक्टर सिकाराम उदासीको भर्खरै मात्र प्रकाशित इतिहासको पुनर्मुद्रण नामक कविता संग्रह भित्रको नयाँ शीर्षकको यही कविता सँगै रात्रिकालीन साहित्य अभिवादन एवं हार्दिक स्वागत छ हाम्रा सम्पूर्ण साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोतालाई। प्रविधि कक्षका मित्र शालिकराम चौधरीका साथै प्रस्तोता म कमलमणि देवकोटाको तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमस्कार। कार्यक्रम राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुति एवं रेडियो मध्यपश्चिम दाङ घोराईको सहयोग र सौजन्यमा संचालित साप्ताहिक श्रृंखला हो। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जका साथै अनलाइनमा पनि www.radioyampi.org मा लगन गरी विश्वभर सुन्न सकिन्छ। परम आदरणीय साहित्य अनुराग श्रोता, करिब राति 10 बजेसम्म कार्यक्रम साहित्यिक डबली सुनेर हामीलाई साथ दिनुहुनेछ भन्ने पूर्ण आशा एवं विश्वासमा छौं। आज पनि विविध गतिविधि सहित यहाँहरू समक्ष उपस्थित भइसकेका छौं। आजको श्रृंखलामा हामीले यसै साता दाङ घोराईमा भएका केही साहित्यिक गतिविधिसँगै स्रष्टाका रचना आदि कोशीलीहरू प्रस्तुत गर्नेछौ। सबभन्दा पहिले यसै साता दाङ घोराईमा भएको साहित्यिक गतिविधि संक्षेपमा। सर्वोदय पुस्तकालय तथा वाचनालय दाङको आयोजनामा यही असौ 2 गते शुक्रबार साहित्य सर्जक डाक्टर टीकाराम उदासीका 2 वटा साहित्यिक कृति बंगलादेशको यात्रा अनुभव र अनुभूति समेटिएको आमार सोनार बंगला नामक पुस्तक र उहाँको 13 कृति इतिहासको पुनर्मुद्रण नामक कविता संग्रहको लोकार्पण गरिएको छ। यसै गरी असौ 3 गते शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समिति दाङको आयोजनामा साहित्य सर्जक पदम प्रसाद शर्माको 21 पाइला नामक कृति नियात्रा लोकार्पण गरिएको छ। यसै गरी असौ 3 गते शनिबार सर्वोदय पुस्तकालय तथा वाचनालय दाङ र अध्ययन मञ्च दाङको संयुक्त आयोजनामा घोराईमा लीला शर्मा अस्मिताद्वारा लिखित युद्ध लडी क्यान्सर जिते नामक पुस्तकको लोकार्पण भएको छ। आजको यो प्रस्तुतिमा हामीले भाद्र 26 गते मोती जयन्ती अर्थात कुशे औंसी र बुवाको मुख हेर्ने दिनको अवसरमा लेखक संघ दाङले घोराईमा आयोजना गरेको 161 मोती जयन्तीको सन्दर्भमा प्रस्तुत श्रष्टाका केही रचनाहरू पस्किँदैछौं। 161 मोती जयन्तीको अवसरमा नेपाली लेखक संघ दाङका अध्यक्ष साहित्यकार डाक्टर हिमलाल पन्थीद्वारा मोतीरामको बारेमा केही प्रकाश पार्नुका साथै उहाँको रचना।
1: आजको दिन विशेष उत्सवको दिन हो, यस मानेमा कि आज एउटा त्रिवेणी जस्तो पनि परेको छ, किनभने पहिलो मोती जयन्ती, त्यसपछि दोस्रो कुरा भनेको चाहिँ कुशे औंसी, र तेस्रो कुरा भनेको चाहिँ आज पिताजीको मुख हेर्ने दिन पनि। अब यो पहिले यसको बारेमा अलिकति चर्चा पनि भयो, पिताजीको मुख हेर्ने दिन भनेर, मुख हेर्ने भनेर एउटा प्रतीकात्मक रूपमा चाहिँ आएको छ, वास्तवमा पिताजीप्रति सम्मान व्यक्त गर्ने दिन चाहिँ हो। पितृदेवो भवको एउटा प्रयोग हामीले गर्न पर्ने दिन भएको हुनाले यसलाई चाहिँ अब भन्न चाहिँ पिताजीको मुख हेर्ने, बुवाको मुख हेर्ने, बाबुको मुख हेर्ने, यो जुन रूपले हामीले भने पनि हुन्छ, त्यो आफ्नो कुरा भइहाल्यो। मोती जयन्तीको प्रसंगमा दयाराम भट्ट र रिपु मर्तनी देवीको गर्भबाट भसीको टोल काठमाडौँमा जन्मनुभएको मोतीराम भट्ट अत्यन्त छोटो उमेरमा उहाँले नेपाली साहित्यलाई धेरै ठूलो गुण लगाउनु भएको छ। अब के गुण लगाउनु भयो भन्ने कुरामा पहिलो कुरा चाहिँ आदिकविलाई उहाँले चिनाउनु भयो, आदिकवि भानुभक्त आचार्य, जसले नेपाली भाषामा चाहिँ रामायण लेखेर छोड्नु भएको थियो, त्यो चाहिँ प्रकाशित थिएन र त्यसको सम्पादन पनि भएको थिएन, सम्पादन गरेर प्रकाशन गर्ने काम गर्नुभयो, जसले गर्दा चाहिँ के भयो त भने नेपालीको मन मनमा त्यो रामायण चाहिँ भिज्न सक्यो र भानुभक्तलाई चाहिँ चिनाउन सक्यो। वास्तवमा भानुभक्तलाई एउटा चिनाउने श्रेय मोतीराम भट्टलाई नै छ, एउटा कुरा यो हो। र अर्को कुरा के हो भने, मोतीराम भट्टले साहित्यिक विधाहरू त नेपालीमा धेरै थिए, धेरै नै हुन्। अब कविता विधा, कथा विधा, नाटक विधा आदि धेरै विधाहरू मध्ये चाहिँ अर्को एउटा विधा चाहिँ गजल विधालाई नेपालमा भित्र्याउने काम पनि उहाँले नै गर्नुभएको। जुन गजल विधा अहिले चाहिँ यति लोकप्रिय छ, धेरै मान्छेहरू गजलमा रमाउन खोज्नुहुन्छ र खोज्छौं हामी, र अत्यन्त चोटिलो पनि हुन्छ, अत्यन्त मिठो पनि हुन्छ, अत्यन्त रसास्वादनको पनि हुन्छ, र हामीलाई अत्यन्त एउटा चाहिँ मन्त्रमुग्ध पनि बनाउँछ। यस मानेमा उहाँलाई यो विधा भित्र्याउने कविको रूपमा पनि हामी चिन्दछौं। र फेरि अर्को कुरा के पनि हो भने, नेपाली भाषा र साहित्यको क्षेत्रमा हेर्ने हो भने, भाषिक क्षेत्रमा हेर्ने हो भने, उहाँले प्रेसको सुरुवात गर्नुभएको छ नेपालमा, प्रेस स्थापना भयो पहिलो पटक, र त्यही प्रेसको माध्यमबाट चाहिँ हामी अहिले जति पनि लेखन, त्योभन्दा अगाडिका लेखनहरू जति पनि छन् हस्तलेखनमै छन्, तर त्यसपछि चाहिँ के हो त भने, नेपाली नेपालमा प्रेस छपाईको चाहिँ एउटा नयाँ प्रविधिको विकास भयो, जसले गर्दा चाहिँ के हो त भने, भाषिक उन्नतिको साथसाथै अरू चाहिँ साहित्यिक उन्नतिमा पनि यसले अत्यन्त ठूलो टेवा दियो। र अर्को कुरा के छ भने, उहाँले लेखेका धेरै विधाका कृतिहरू छन्, ती कृतिहरू मध्येमा पनि विशेष गरेर यहाँहरूले भक्त प्रह्लाद, प्रह्लादको प्रसंग पुराणसँग जोडिएको छ, हिरण्यकशिपु र भक्त प्रह्लादको विषय। अब भगवानको परम भक्त प्रह्लाद, हिरण्यकशिपुले भगवानको नाम पनि सुन्न नचाहने, बाहु चाहिँ भगवानको नाम पनि श्रवण गर्न नचाहने, सधैँभरि भगवानको नाम जप्ने, यस्तो विरोधाभासपूर्ण अवस्था। अब अन्त्यमा चाहिँ के भयो त भने, जति पटक चाहिँ सम्झाउँदा बुझाउँदा पनि नमानेपछि अब चाहिँ छोरालाई मार्नुभन्दा अर्को उपाय छैन भन्ने स्थितिमा चाहिँ हिरण्यकशिपु चाहिँ पुग्छ, र अनेक प्रयासहरू हुन्छन् तर पनि भगवानको भक्त भएको हुनाले चाहिँ मार्न सक्ने स्थिति चाहिँ हुँदैन, र ऊ नै हिरण्यकशिपुलाई नै वध गरिदिन्छ। हामीले हिरण्यकशिपुका वधका प्रसंगहरू चाहिँ पुराणहरूमा चाहिँ हामी सुन्न सक्छौ। यो प्रसंगलाई लिएर भक्त प्रह्लादको विषय आएको छ, र त्यस्तै गरेर गजेन्द्र मोक्ष छ। गजेन्द्र भनेको गजानाम इन्द्र, अर्थात हात्तीहरूमा सर्वश्रेष्ठ हात्ती, त्यसको मोक्ष भगवान विष्णुले गर्नुभएको छ। यो पनि पौराणिक कथा हो। श्रीमद् भागवतमा यति सुन्दर रूपले यो प्रसंग आउँछ कि अब गजेन्द्र एउटा गोईको मुखमा चाहिँ गजेन्द्र पर्छ, त्यो पनि के छ भने अत्यन्त रमणीय तलाउ छ, त्यो तलाउमा हात्ती चाहिँ ठ्याक्क पानी खान आएको थियो। त्यो बेला चाहिँ ग्राहले अथवा त्यो गोहीले चाहिँ ठ्याक्क आक्रमण गर्छ। आक्रमण गर्दा चाहिँ के हुन्छ त भने, आधा शरीर त्यो गोहीको मुखभित्र हुन्छ, आधा शरीर चाहिँ बाहिर हुन्छ, गोहीले निल्न पनि सक्दैन, त्यो अवधि धेरै लामो समयसम्म रहन्छ। र त्यस बेला चाहिँ के हुन्छ त भने, गजेन्द्र मोक्ष भगवानको चाहिँ स्तुति गरिएको छ त्यहाँ, र त्यो स्तुति गरेपछि स्वयं भगवान प्रकट भएर त्यो चाहिँ उसलाई है गजेन्द्रलाई चाहिँ मोक्ष गराउनु भएको छ। यो गजेन्द्र मोक्षको

त्यहाँ चाहिँ एउटा एक सय श्रेणीको प्रसंगलाई आधार मानेर चाहिँ त्यहाँ सन्देश पठाइएको छ। यो विषयवस्तुहरूलाई समायोजन गरेर यी विषयहरूलाई लिएर यति राम्रा राम्रा कृतिहरू उहाँले चाहिँ छोडेर जानुभयो यति छोटो अवधिमा पनि। यस मानेमा पनि उहाँप्रति हामी सम्पूर्ण नेपाली भाषाका अनुयायीहरू, साहित्यका पारखीहरू, साहित्य सर्जकहरू, साहित्य अनुरागीहरू सबैले उहाँप्रतिको एउटा चाहिँ योगदानलाई हामीले सदैव सम्झनुपर्छ र विशेष गरेर आज त्यो दिन हो, त्यही दिन भएको हुनाले चाहिँ मोतीराम जयन्ती 1923 भदौ 25 गते जन्म लिएर 1953 चाहिँ उहाँको देहान्त भएको छ। यति छोटो अवधिमा यति धेरै साहित्यलाई चाहिँ भारी दिएर धेरै कृतिहरू दिएर एउटा अमर हुनुहुन्छ उहाँ। यसरी चाहिँ उहाँप्रतिको श्रद्धा व्यक्त गरिरहेका छौँ हामी तमाम ठाउँहरूमा। आज धेरै व्यापक कार्यक्रमहरूको आयोजना गरिएको छ। उहाँप्रति म हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु र उहाँको साहित्यिक एउटा योगदानको हामी सदैव स्मरण गर्नेछौँ र यसको साथसाथै उहाँले साहित्यिक क्षेत्रमा, भाषाको क्षेत्रमा पुर्याएको योगदानप्रति हार्दिक नमन गर्न चाहन्छु र यति भन्दै म आफ्नो शिवस्तुति भनेर लेखेछु मैले द्रुत विलम्बित छन्द। स्तन पवित्र गरी शिव सुन्दर, स्तन पवित्र

0: सब मुग्धलो भानु लिखित रामायण सभा हुने गरी प्रणा नदेखी भाषिक एउटा लिखित कविता जङ्ग भानु लिखित रामायण सभा हुने गरी प्रणा 1944 छाप्दा सन्तुष्ट भो मना नदेखी भाषिक एउटा लिखित कविता जब नेपाली मातृभाषाकै गर्दछु प्रगति अब खोली प्रेस बनारसमा प्रधान सम्पादकै बने आफ्ना धेरै कृति साथ छापे रामायणै बने अनेक विधा लिखित कृति मोती गाने अनेक छन् खटकाव्य तथा नाटक गजल सब सरसै छन् आमा कहिले नभन्नुला मेरा छैन निसन्तति आमा कहिले नभन्नुला मेरा छैन निसन्तति आएमा सम्झना मेरो पढ्नु होला मेरै कृति संसार नाट्यशाला हो आगाको झिल्कै सरी जन्म र मृत्यु हो शाश्वत आखिरमा बुझ्नु है हरि युवा कवि मोतीरामको 30 वर्षे उमेरमा ओहो निधन भयो उनको 1953 सालमा मोतीले चल्के भानु भानुले मोती सम्चिए नेपाली साहित्य आकाशमा दुवैका कृति गम्चिए
1: गोविन्द पोखरेलको रचना र स्वरको यो कवितापछि अब प्रस्तुत छ कवि हरिप्रसाद पाण्डेको रचना उहाँकै स्वरमा
2: शीर्षक युवा कवि मोतीराम जन्मियो भोसीको टोला काठमाडौँ नेपालमा हुर्क्यौ सभ्य शिक्षित भट्ट ब्राह्मण कुलमा 25 भाद्र महिना 1923 साल शान्ति क्षेत्रमा जन्मने मोती तिम्रो हृदय विशाल माता हुन् रिपु मर्दनी देवी पूज्य पिता दयाराम भट्ट साहित्य सर्जक नायक अन्वेषण बन्न पुग्यौ झट्ट 15 वर्षे उमेरमा बाँधियो वैवाहिक सूत्रबन्धन भन्दै रहिन जीवन सङ्गिनी साथैमा कविताको भाव सुन्दै प्रवेशिका उत्तीर्ण कलकत्ताबाट आइएसम्म अध्ययन नेपाल आमाका सपुताले रचे उच्च शिक्षा स्वाध्यान खोल्यौ जनपुस्तकालय मोती कृष्ण कम्पनी नाम राख्दै नेपाली भाषा संरक्षण गर्न पुस्तक बिक्री वितरण गर्दै रचना गर्यो शकुन्तला अनुप्रास मञ्जरी प्रियदर्शिका उषा चरित्र गफास्तक लगायत हुन् 25 कीर्तिका चिन्तित भयो आमा छोरा तिम्रा सन्तान भएनन् भन्दै गजेन्द्र मोक्ष र प्रह्लाद भक्ति मेरा अमर सन्तति बन्दै 5 वर्षमा अक्षरारम्भ 8 वर्षमै गायत्री मन्त्र लियौ फारसी उर्दू संस्कृत हिन्दी अंग्रेजी स्वाध्यन गर्यौ यस प्राप्तिका लागि नेपाली साहित्यमा मोती बन्यौ युवा कवि गजल जीवनी समालोचक नाटक सम्झने तिम्रो छवि सम्मान पायो मोती भारतेन्द्र हरिश्चन्द्र पुरस्कार मामा नरदेव पाण्डेको सहयोगमा तिम्रो आविष्कार उच्च मूल्याङ्कन गर्दै युवा कविको मान पदवी प्रदान फोटो राख्दै हुलाको टिकटमा राष्ट्रले दियो सम्मान गजल लेख्यौ मलाई हिजोसम्म क्या क्या छकाए सन्देश दियौ यहाँ आज ती कुन्नी के गर्न आए प्रहार गर्यौ व्यङ्ग्यभावमा सामाजिक विकृतिमाथि प्रेरित गर्ने पदम विलास तेज बहादुर काशीनाथ साथी प्रकाशन गर्यो भानुभक्तको रामायण परोपकार गर्दै स्थापना गरियो तिम्रा नाममा युवा मोती पुरस्कार अन्तिम वाक्य बोल्यो आमासँग मातृत्व भाव व्यक्त गर्दै अब बाँच्दैन 12 घण्टा भन्दा बढी यस कलेबरमा भन्दै स्वाभिमानी सर्जक उदायु श्रृङ्गार रसमा लेखी गजल अस्थायु भाद्र कृष्ण पक्ष औंसी 1953 साल
1: हरिप्रसाद पाण्डेको रचनापछि प्रस्तुत छ डाक्टर लोकनाथ प्रजुलीका 2 मुक्तक
3: ग्लोबल वार्मिङ भने पृथ्वी तात्यो तताए ग्लोबल वार्मिङ भने पृथ्वी तात्यो तताए अध्ययन बिना विकास जिस्क्याए र सताए शक्ति राष्ट्र हो कि मान्छे शक्ति राष्ट्र हो कि मान्छे युद्ध लडे मत्ताए युद्ध लडे मत्ताए धनी पनि त मर्ने नै हो शुद्ध हावा नपाए धनी पनि त मर्ने नै हो शुद्ध हावा नपाए अर्को टुक्रा छ गरीबहरू लड्छन् धनीहरू लडाउँछन् गरीबहरू लड्छन् धनीहरू लडाउँछन् अराष्ट्रियहरूले राष्ट्रभक्ति पढाउँछन् अराष्ट्रियहरूले राष्ट्रभक्ति पढाउँछन् किन बेच मान्छे भो युद्ध अघि बढ़ाउँछन् किन बेच मान्छे भो युद्ध अघि बढ़ाउँछन् हत्याराले नै माला सिहानमा चढ़ाउँछन् हत्याराले नै माला सिहानमा चढ़ाउँछन्।
1: डाक्टर लोकराज प्राजुलीको यो मुक्तक पछि अब प्रस्तुत छ दामोदर पौडेलको रचना उहाँकै स्वरमा।
2: पावर पैसा पदले गर्दा कानून त्यसै मर्दो रहेछ, नैतिक विवेक नहुनेले जस्तो पनि गर्दो रहेछ। सखीले नै सरापेको देश हो यो भन्ने गर्छन्, उम्मेद्वार नभए पनि भोट त्यसै पर्दो रहेछ। खाँदैनमा खान दिन्न सबैलाई नै भन्दै हिँड्ने कलाकारले जनता सामु नाटक खुबै गर्दो रहेछ, कलाकारले जनता सामु नाटक खुबै गर्दो रहेछ। पानी बिना धूपमा फूल ओइलाएर मरे जस्तै अरूलाई मार्न खोज्दा आफू स्वयं मर्दो रहेछ, अरूलाई मार्न खोज्दा आफू स्वयं मर्दो रहेछ। गफाडी त्यो नारद मुनि जस्तो पनि गर्दो रहेछ, गफाडी त्यो नारद मुनि जस्तो पनि गर्दो रहेछ। जनताको नाम लिँदै भुँडी आफ्नै भर्दो रहेछ, जनताको नाम लिँदै भुँडी आफ्नै भर्दो रहेछ। पावर पैसा पदले गर्दा कानून त्यसै मर्दो रहेछ, नैतिक विवेक नहुनेले जस्तो पनि गर्दो रहेछ, नैतिक विवेक नहुनेले जस्तो पनि गर्दो रहेछ।

परम आदरणीय साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोता यति बेला हामी छौं राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुति साप्ताहिक श्रृंखला साहित्य डबलीमा रेडियो मध्यपश्चिमद्वारा प्रसारित भएको यो कार्यक्रमको प्रविधि संयोजनमा हुनुहुन्छ शालिकराम चौधरी भने प्रस्तुतिमा छु म कमलमणि देवकोटा। आज हामीले हुनै युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्तीको अवसरमा लेखक संघ दाङद्वारा आयोजित साहित्यिक समारोहमा विभिन्न श्रष्टाहरूले प्रस्तुत गरेका रचनाहरू उहाँकै स्वरमा सुनाइरहेका छौं। यसको प्रस्तुति त जारी रहने नै छ, तर यो बीचमा भने सुनौ एउटा सांगीतिक गजल। यसका गजलकार हुनुहुन्छ डाक्टर पूर्ण भण्डारी पंकज भने, यसलाई संगीत भर्नु भएको छ सन्तोष श्रेष्ठले र स्वरमा सजाउनु भएको छ शिव परियार र रीता केसीले। सुनौ उनै दिन राम्रा उनै रात राम्रा।

0: तटपूर्ण भण्डारी पंकजको रचना, सन्तोष श्रेष्ठको संगीत र शिव परियार र रीता केसीको स्वरमा सजिएको उनै दिन राम्रा उनै रात राम्रा शब्दको यो सांगीतिक गजलपछि अब फेरि पनि लागौं श्रष्टाकै रचनातर्फ। उक्त दिन बुवाको मुख हेर्ने दिन पनि भएकोले श्रष्टाहरूले बुवालाई सम्मान स्वरूप रचना पनि प्रस्तुत गरेका थिए। यसै सन्दर्भमा प्रस्तुत छ सरोज खड्काको रचना उहाँकै स्वरमा।
1: यसको शीर्षक छ एउटा दिनले पुग्दैन बा। बा तपाईँको मुख हेर्न एउटा दिन कुर्नु पर्दैन। बा तपाईँको मुख हेर्न एउटा दिन कुर्नु पर्दैन। तपाईँलाई सम्झन एउटा दिनले पुग्दैन। पुसी औँसीमा बाको मुख हेर्नुहोस्, तर बाको मन हेर्न उहाँको छेउमा बस्नै पर्छ भन्ने छैन। टाढा हुनुहुन्छ, फोनबाटै भए पनि दुई शब्द बोलिदिनुहोस्, किनकि बाको मनसम्म पुग्न सधैँ घरकै आँगनबाटै जानुपर्छ भन्ने पनि छैन। भाद्रको पुसी औँसी आउँछ, घर घरमा बाको सम्झना जगाउँछ। कसैले नयाँ लुगा किन्छ, कसैले मिठाई बोकेर जान्छ, कसैले बाको हातमा उपहारको पोको राख्छ। आहा, कति सुन्दर दिन त्यो, कति सुन्दर दिन यो बाको मुख हेर्ने दिन। तर मनले एउटा कुरा सोध्छ, बा तपाईँलाई सम्झन के साँच्चै यही एउटा दिन मात्र चाहिन्छ? बाको मुख हेर्न औँसी नै कुर्नुपर्छ र उहाँको हात समाउन कुनै शुभ साइत नै चाहिन्छ र बिहान उठेर बा सन्चै हुनुहुन्छ भन्न सकिने दिन कि आज मात्रै हो र? पुसी औँसीमा बाको हातमा उपहार राख्नुहोस्, अवश्य राख्नुहोस्, तर त्यससँगै आफ्नो अलिकति समय पनि राखिदिनुहोस्, किनकि कहिलेकाहीँ बालाई नयाँ कपडा भन्दा बढी छोराको छेउमा बसेर दुई शब्द बोल्न मन लाग्छ। मिठाई र उपहारको पोको भन्दा बढी बा तपाईँको पालामा गाउँघर कस्तो थियो, तपाईँको बाल्यकाल कस्तो थियो भनेर सोध्ने प्रश्न मिठो लाग्न सक्छ। आफ्ना पुराना दिनका कुरा सुनाउँदै गर्दा बाको आँखामा फर्किने त्यो बाल्यकाल र ओठमा मुस्कुराउने ती सम्झनाहरू सायद त्यही नै उहाँका लागि सबैभन्दा मिठो उपहार हुन सक्छ। र उपहारको पोको भन्दा बढी छोराको हातले आफ्नो हात समाइदिँदा मन भरिन्छ होला। बा हुनुहुन्छ भने आज एकपटक उहाँको छेउमा बस्नुहोस्। बा हुनुहुन्छ भने आज एकपटक उहाँको छेउमा बस्नुहोस्, पुराना कुरा सुन्नुहोस्, उहाँका दुःखहरू सोध्नुहोस्, उहाँले नबोलेका कुराहरू पनि मनमनै बुझ्न खोज्नुहोस्, किनकि बा आमालाई समय दिनु भनेको उहाँहरूको उमेरबाट आफ्नो केही समय फिर्ता दिनु हो। र जसका बा अब यो संसारमा हुनुहुन्न, उहाँको फोटो अगाडि एउटा फूल राख्नुहोस्, उहाँको नाम सम्झनुहोस्, उहाँले सिकाउनु भएको एउटा राम्रो कुरा आज आफ्नो जीवनमा उतार्नुहोस्। सायद यही नै उहाँप्रति सबैभन्दा ठूलो श्रद्धाञ्जली हुनेछ, किनकि बा आमालाई सम्झनु भनेको उहाँहरूको फोटोमा मात्र फूल चढाउनु होइन, उहाँहरूले देखाएको बाटोमा आफ्नो जीवन हिँडाउनु पनि हो। कुसी औँसी आउँछ, फेरि बितेर जान्छ, तर बाको माया कुसी औँसीको मितिमा बाँधिएको हुँदैन। उहाँको आशीर्वाद कुनै पात्रोको पानामा मात्र लेखिएको हुँदैन। त्यसैले आज बाको मुख हेर्नुहोस्, भोलि पनि हेर्नुहोस् र पर्सि पनि हेर्नुहोस्। आज धन्यवाद दिनुहोस्, भोलि पनि दिनुहोस् र पर्सि पनि दिनुहोस्। आज समय दिनुहोस्, भोलि पनि दिनुहोस् र पर्सि पनि दिनुहोस्, किनकि माया गरेको महसुस गराउन हरेक दिन एउटा अवसर हो। र यदि कहिले कहाँ छस् बाबु भन्ने आवाज सुनिन छोड्यो भने त्यति बेला उपहारको पोक्यो बोकेर कहाँ जानुहुन्छ? त्यति बेला मिठाईको थाल लिएर कसलाई खुवाउनुहुन्छ? त्यसैले बा हुनुहुन्छ भने उहाँलाई दिनदिनै सम्झनुहोस्, बा हुनुहुन्न भने उहाँको सम्झनालाई हरेक दिन जीवित राख्नुहोस्। पुसी औँसीको यही सन्देश हो बाको मुख हेर्ने दिन एउटा दिन मात्र होइन, बालाई सम्झिने हरेक दिन हो, बालाई सम्झिने हरेक दिन हो।
0: सरोज खड्काको यो रचनापछि अब प्रस्तुत छ महेश कुमार नेउपानेको रचना उहाँकै स्वरमा।
2: कविता चाहिँ आमा र बाबा भए भन्ने। आमा हुन् मनले सहे र दुख त्यो सत्मार्ग देखा उने, बाबा हुन् ऋणमा डुबेर परिवार हाँसेर सम्हाल्ने। को छन् हे र तिमी डुलेर रनबन, तिम्रा ती साथी गए चाहिन्नन्, बुझलौ छ साथ अब कोही आमा र बाबा भए। नौ महिना जसले लडेर बलले हुर्काई छन् पेटमा, आएरै गर्भात लौ सुन तिमी राम्रो गरी भेटमा, लोभी छौ धनका परेर छलमा चाला छ अर्कै तर सम्झिन्छौ यदि त्यो भने त गुण लौ फर्केर आए घर। बाबाको बुझत्याग छोड जपना सक्दै न जित्नै तिमी आमाको ममता नभुल्नु हरपल बसदेव खम्बा बनी को सक्ला हरदम बसेर रटना मात्रै त तिम्रो गरी मिल्दैनन् बुझलौ घुमेर जगमा आमा र बाबा शरी। यो कस्तो छ समाज हेर सबै लोभी र पापी भए अर्काको घरबार काम त्यसमा चासो दिए लोभिए पर्खालै बनलौ बनेर दुखीको सेवा गरे है तिमी तर्ने छौ सजिलै महेश मनको मुक्तै त होला रिनी तर्ने छौ सजिलै महेश मनको मुक्तै त होला रिनी। बिर्से छौ हिज त्यो किताब बिचका पाना पढेका कुरा बिर्से छौ सहजै परेर छलमा होलान्त बाचा पुरा आफ्नाको रमिता बनाई जगमा बस्छौ त मिल्ला मेवा आफ्नाको रमिता बनाई जगमा बस्छौ त मिल्ला मेवा मिल्ला झन सहजै सुखी र खुसीको आशिष गरेमा सेवा मिल्ला झन सहजै सुखी खुसी र सुखीको आशिष गरेमा सेवा।
0: महेश कुमार नेउपानेको प्रस्तुतिपछि अब पस्किँदैछु कवि पुरुषोत्तम खनालको रचना उहाँकै स्वरमा।
3: मेरो यो पितृ सेवा भन्ने शीर्षक हो यो कविताको। भुजङ्ग पर्यात्मा छ पिताको म छोरो म प्यारो घरैको पिताको म छोरो म प्यारो घरैको सधैँ नै म मान्थे सबैले भनेको म पढ्थे म लिएर लेख्थे घरैमा रहन्थे म घुम्थे म खेल्थे रमाइरहन्थे पिताको सिको त्यो सधैँ याद राखे त्यसैको बलैले सबै ज्ञान चाखे नयाँ ज्ञानको चाहना जाग्न थाल्यो पढे ज्ञान पाए सबैको कृपा भयो न आफ्नो चिनारी न मेरो निजत्व न आफ्नो चिनारी न मेरो निजत्व म माता पिताकै नयाँ रूप सत्व बनेको उनीबाट अस्तित्व एक र संस्कार सद्ज्ञान पाए अनेक अहंकार त्यागी बढो है अगाडि निराशा र कुण्ठा धकेलो पछाडि गरौ नित्य सेवा बुढौली छ बेला गरौ नित्य सेवा बुढौली छ बेला उचालौ बसालौ सहारा त होला नछोडौ त्यसै नै गरौ नित्य सेवा खुला खुवाऊ पिलाऊ पनौ खास टेवा सधैँ सुमसिब्याउ छपिरा जता सधैँ सुमसिब्याउ छपिरा जता नै घुमाऊ भुलाउ हँसाउ सधैँ नै घुमाउ भुलाउ हँसाउ सधैँ नै।
0: पुरुषोत्तम खनालको रचनापछि अब प्रस्तुत छ उत्तम कृष्ण मजगैयाको रचना उहाँकै स्वरमा।
4: मैले आज हाम्रो मोतीराम भट्टप्रति हार्दिक श्रद्धा अर्पण गर्दै एउटा मेरै आफ्नो गजलै सुनाउँछु और

0: यही सूत्र न जानले, यही सूत्र न जानले दुख नादान पाउँछ, यही सूत्र न जानले दुख नादान पाउँछ।
1: उत्तम कृष्ण मजगैयाको प्रस्तुति पछि अब प्रस्तुत छ खगराज नेउपानेको रचना उहाँकै स्वरमा।
2: आज श्रष्टाहरूले भनिसक्नु भयो, मोतीको एउटा मोती मण्डली थियो जसमा सात आठजना कविजीहरू हुनुहुन्थ्यो। उहाँहरूले परस्परमा चिठी लेख्दाखेरि पनि कवितामै लेख्ने त्यस कुराको सुरुवात गराएको थिए, त्यस्तै समस्या पूर्तिको पनि सुरुवात गराएको थिए, र त्यही अहिले विकसित भएर यो रूपमा आइराखेका छ। त्यसकारण हामी पनि यसलाई जीवन्तता दिनको निम्ति लागिराखेका छौँ, र लेखक संघले सधैँभरि मोती जयन्ती मनाउने गरेका छ, यहाँहरू सबैले थाहा पाएको कुरा हो। र आज जति हामीले चाहेका छौँ त्यति उपस्थिति साथीहरू हुन सक्नु भएन, विभिन्न कारणले आज विदा पनि छैन, कतिपयहरूले विदाको कारणले पनि आउन सक्नु भएको छैन। यहाँहरू आइदिनु भयो, प्रमुख अतिथि विशेष अतिथि लगायत यहाँहरू सबै श्रष्टाहरू यहाँ आइदिनु भयो, आफ्ना रचना वाचन गरेर मोती जयन्तीलाई सफल पारिदिनु भयो। यसको निम्तिमा म लेखक संघको तर्फबाट यहाँहरू सबैलाई नमन गर्छु, धन्यवाद दिन्छु, र आगामी दिनमा लेखक संघका कार्यक्रमहरूमा यहाँहरूको यस्तै गरिमामय उपस्थित हुनेछ भन्ने कुरा यहाँहरू माझ राख्न चाहन्छु। यसको निम्ति म यहाँहरू सबैलाई धन्यवाद ज्ञापन गर्दै मोती जयन्तीको अवसरमा एउटा कविता यहाँहरूसँग पाठ गर्ने अनुमति चाहन्छु। औँसीका दिन जन्मियौ तिमी दया थिए चिन्तित, उदेक लाग्दो जन्मेको दिन गाउँले दुखित, नबोल्न हुने नखोल्न हुने मनको वियोग, माता र पिता नहर्ष पिर अचम्म संयोग, छातीमा ढुङ्गा राखेर बोल्थे माता र पिताले, छोराको जन्म खुसी छौ हामी अमिलो पाराले, भुसीको टोलमा जन्मेका यिनी नराण गर्दामा, उज्यालो वस्तु हुन्छ है मोती त्यही नाम राखेका, जुन झैं बढ्दै फुल झैं फुल्दै बढेका औँस्या, पढ्दै गर्दा लेख्दै गर्दा उज्यालो पारेका, कविजी भए पत्रिका छापे किताब छापेका, अरूका पनि कृतिको खोजी गरेर आएका, भानुको पनि जीवनी कृति जनमा ल्याएका, किताब धेरै लेखेर छापी चेतना जगाएका, गजल पनि नेपालभित्र यिनैले भित्र्याए, समय थोरै बाँचेर पनि नाम त कमाए, विभूति हाम्रा यी मोती राम श्रद्धाले सम्झन्छु, फुलेका फुल हातमाली मोतीमा अर्पन्छु, फुलेका फुल हातमाली मोतीमा अर्पन्छु। यो छोटो कविता मैले यही बिसाए।
1: यी त थिए श्रष्टाका रचना श्रष्टाकै स्वरमा। आजलाई यति नै। परम आदरणीय साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोता, यति बेरसम्म हामीले प्रस्तुत गर्यौं विभिन्न श्रष्टाका रचनाहरू उहाँकै स्वरमा। यसका साथसाथै आजको कार्यक्रम साहित्य डबलीको निर्धारित समय यही पूरा भएको छ, किनकि निर्धारित समयको पाबन्दीलाई हामीले पनि नाग्न सक्दैनौं। त्यसो त अर्को साता विविध कोशेलीहरूसहित यहाँहरू समक्ष पुनः उपस्थित हुने नै छौं। आजको कार्यक्रम साहित्य डबलीमा एकिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा सम्पूर्ण साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोता एवं प्रविधि कक्षबाट सघाउनु हुने मित्र शालिग्राम चौधरीलाई धेरै धेरै धन्यवाद दिँदै यहाँहरू सबैको साता सुखद होस् र सृजनशील होस् भन्दै, र अन्त्यमा सुस्त बग्ने रापतीय थाल हान्दैछ फेरि, यस्तै गरी अर्को साता भेट भइजाला फेरि, यस्तै गरी अर्को साता भेट भइजाला फेरि भन्दै आजको रातमा पनि मिठो निदरी र सुन्दर सपनीको कामना गर्दै प्रस्तोता म कमलमणि देवकोटा यहाँहरू माझबाट बिदा हुन्छु। हौस् त नमस्कार, शुभरात्री।

0: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको हैन।
0: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
0: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

0: 结果新闻。
1: उनको नाम हो पटाचार, दुख को पराकाष्ठा में उन्हें पूर्णतया बौलाउँछिन्। यो बौला उनको पराकाष्ठा थी, त्यसैले उनले आफैले लगाएका एक एक लुगाहरू, भित्री वस्त्रहरू सबै फालिदिन्छन्। पूर्णतया नग्न भएर उनी कुद्दै कुद्दै, चिच्याउँदै रुँदै, कहिले हाँस्दै बौलापनको प्रदर्शन गरिरहेकी थिइन्। उनी यस्तै कुद्ने क्रममा, यस्तै बौलाउने क्रममा संयोगवश बुद्धले प्रवचन दिइरहनु भएको ठाउँमा पुग्छन्। सबै भिक्षुकहरू चस्किन्छन्। त्यहाँदेखि एउटी बहुली पूर्णतया नग्न आश्रमभित्र या विहारभित्र, जेठवन विहारभित्र छिरेकी छन्। केही भिक्षुकहरूले पटाचारालाई धपाउन तम्सन्छन्, अनि बुद्धले इशारा गरे पटाचारालाई मेरो नजिक आउन दिने। त्यसपछि एकजना भिक्षुले आफूले ओढेको चुइबर पटाचाराको शरीरलाई ढाक्नको लागि प्रयोग गरे। बुद्धले पटाचारालाई सम्बोधन गरे। बुद्धको सम्बोधन त्यो स्वर लहरी, त्यो करुणाशक्त वचन, होस्माऊ पटाचार, उनी सम्हाले बुद्धको त्यो दिव्य वचन, उनीमाथि औषधि काम। पटाचार बिल्कुलै रोइरहेकी थिए, किनकि पटाचाराले जुन दुःख भोगिन् त्यो बेला मात्र होइन, आजको मितिमा पनि यस्तो दुःख भोग्ने महिला बिरलै भेटिन्छ। बिरलै नहुने त कुरा भएन, र नगण्य पटाचार्यको सुरुवाती कहानी बहुत सुखद थियो, किनकि उनी कोशल जनपदमा एक धनाढ्य परिवारमा जन्मेकी थिए। त्यो पनि एक्लो छोरी र एउटा दाजु। अत त्यो धनाढ्य परिवारमा उनले चाहेकी सबै कुराहरू उपलब्ध थियो। कुनै किसिमको भौतिक रूपमा उनलाई दुःख थिएन। जब तरुणी हुन्छन् यिनी, घरकै नोकरसँग यिनको प्रेम हुन पुग्छ, र प्रेम अन्ध हुन्छ। यिनै नोकरसँग, जोसँग के पनि थिएन, न घर न परिवार, के पनि थिएन, तर प्रेमको अन्धोपनले यिनै केटोसँग थागिन्, बडा मुस्किलले गुजारा गरिन्। एउटा धनाढ्य परिवारमा जन्मेकी, दुःख भनेको के पनि थाहा नभएकी यिनी जब प्रेमले बगाउँछ यिनलाई, उनी शिखरबाट झरेर जमिनमा पछाडि, र यसै बीचमा उनको बच्चो हुन्छ। दुःख कष्टको पराकाष्ठा थियो। फेरि यसै क्रममा दोस्रो बच्चो पनि हुन्छ। पटाचार दोस्रो बच्चो जन्मेपछि माइती जान चाहन्थेन। यद्यपि माइतीले उनलाई स्वीकार गर्ने कुनै आधार थिएन, तर यता दुःख यस्तो थियो, खान धरि जान धौधौ, बस्ने उस्तै थियो छुपडीमा, लुगा दसतिर टालिए। अब भर्खर अर्को बच्चो जन्मेको छ, र यो बच्चोलाई दुध पिलाउनलाई स्तनमा दुध पनि त आउनु, दुध ल्याउनलाई खुराक खानु पर्यो। जोसँग उनी आएकी थिइन् उसँग यति पैसा पनि थिएन कि खुराक, भर्खरै सुत्केरी महिलालाई खुराक किनिदिने पैसा पनि थिएन। त्यसैले महिलाले, यानि पटाचारले जिब्दी कसिन्, जसरी पनि जानुपर्छ, नत्र खान नपाएर म पनि मर्छु, बच्चा पनि मर्छ। उनको बुढो बाध्य भएर उनको पछि लागे, ठिकै छ जे होला भयो, किनकि उनी ज्वाइँ भन्दा त्यो घरको नोकर दास। विधिको विडम्बना हेर्नुहोस्, बाटोमा पानी पर्छ, धुमधाम पानी पर्छ, कथाको एउटा भर्सनमा उनी गर्भवती छँदै माइतीतिर लम्केकी थिइन्, र बाटोमै उनले अर्को बच्चा जन्माएको यो अर्को वर्षन छ र त्यही बेला उनको श्रीमान सर्पले डसेर त्यही मर्छ पहिलो ट्रायल चाहिँ अनि दुवै बच्चा एउटा बच्चा भर्खर जन्मेको बच्चा बोकेर अर्को टुकु टुकु हिँड्ने बालकलाई बोकेर माइतीतिर जान खोज्दा बाटोमा रातभरि धुमधाम पानी परेको कारण नदी निकै बहाव थियो दुवैलाई एकसाथ पारी लाने स्थिति थिएन त्यसैले जेठो बच्चोलाई पारी नै कुर्न दिएर अर्को बच्चो भर्खर जन्मेको बच्चो लिएर नदी खोला भनेको सानो हुन्छ यो नदी अझ महानदी ठुलो त्यसको पारी गएर भर्खर जन्मेको बच्चोलाई ढुङ्गामा सुरक्षित ठाउँमा राखेर अर्को बच्चो लिनको लागि नदी बीचमा के पुगेकी थिइन् त्यतिकैमा चिल आएर भर्खर जन्मेको बच्चोलाई उठाएको छ त्यसपछि उनी साह्रै यातिन्छन् अनि चिललाई धपाउनको लागि या उनको बच्चा त उडाइसक्यो हात हल्लाउँछ चिच्याइ चिच्याइ अनि यो हात हल्लाएको देखेर उता पारी निकै टाढा नदी निकै ठुलो थियो बसेको बच्चालाई के लाग्यो भने मेरी आमाले मलाई बोलाइरहेछ भन्ने भान भयो अनि बच्चा नदीभित्र छिर्छन् अर्को बच्चालाई पनि बगाएर लान्छ के इमेजिन दिस स्टोरी भर्खर दुई दिनभित्र लोग्ने पहिलो बच्चो दोस्रो बच्चो त्यही यही स्थितिमा उनी अर्ध पागल भइसकेकी थिए र रुँदै कराउँदै चिच्याउँदै आधा उदीको उनको लुगा त्यही बेला चाहिँ सम्हाल्नै सक्यो आधा उदी यत्तिकैमा अनि माइतीमा धेरै वर्षपछि माइती आयो माइतीसम्म पुग्दा अर्को ट्राजेडी पर्खिरहेको थियो हिजो रातभरि जुन पानी परेको थियो त्यो पानीले माइतीको घर भट्केर उनको बाबा आमा र दाजु सबै मरिसक्यो अनि कथा होइन सत्य कथा पटाचारा नाम यसकारण रह्यो उनको कि पट भनेको लुगालाई पनि पटकथा भन्छ स्क्रिन स्टोरीलाई उनको लुगा सबै खसिसकेको थियो जमिनमा खाने भएर उनले च्यातिर पनि फालेको सौभाग्यमा सुनि बुद्ध कहाँ पुग्छ जानेर होइन त्यस्तो कुद्दै अब त बौलै छ कि न यति दुःख धरतीमा कसैले पाएको कहानी हामीले हमेसी सुन्न पाउँदैन सुन्दैन भनेर दुःख हुन्छ नि मान्छे तर यहाँ त दुई दिनभित्र एकपछि अर्को उनका सहारा सहारा सबैसँग धरतीमा कसै कसैलाई मात्रै पर्ने दुःख यहाँ पटाचारा कहानीको अर्को पाठ त्यसपछि पटाचारालाई बुद्धले दीक्षा दिएर भिक्षुणीको रूपमा स्वीकार गरे र उनका सारा दुःख पीडा दर्द जुन उनले झेलेको छ त्यसबाट बाहिर आउनको लागि बुद्धसँग ज्ञान पनि छ ध्यान पनि
0: दाँत गिजा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
0: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
0: अनुहार हड्डी भाँचिएको जोड्ने
3: दाँतको एक्सरे सेवा
0: सामान्य तथा जटिल दाँत निकाल्ने
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
3: मेसिनबाट जरेदेखि दाँत फरिने
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
0: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड

0: चरैदेखि उपचार गर्ने,
1: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
0: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
2: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक, गोराई न्यू रोड, गणेश चित्रालयको अगाडि।
3: सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।
4: के तपाईँलाई पायल फुस्फुसा फुस्सा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
5: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
6: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-471-93-944, 98-471-93-944।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
8: यो ज्ञान, यो ध्यानको प्रभावले उनी जीवनमा भोगेको सबभन्दा ठूलो दुःखबाट बाहिर आए। Point to be noted। प्रकारान्तरमा दुःख सबैलाई पर्छ, यत्रो दुःख त कसैलाई मात्रै पर्छ, तर दुःख प्रकारान्तरमा सबैलाई पर्छ। तर हो के त दुःख? किनकि दुःख पर्छ, दुःख जुन बेला हुन्छ त्यो समय गइसक्छ। एक सेकेन्ड अगाडि परेको दुःख, या एक वर्ष अगाडि परेको दुःख, या 10 वर्ष अगाडि परेको दुःख, दुःख त गइसक्छ, दुःख पर्छ, तर दुःख गइ पनि सक्छ। केले मान्छेलाई जिन्दगीभर दुःखी बनाउँछ? घटनाले। घटना त एकछिन पर्छ, बाउ मर्यो सक्यो, आमा मर्यो बित्यो, लोग्ने मर्यो सक्यो, छोरा दुवै मरे सक्यो, पहिले हिजो या अस्ति या 1 वर्ष अगाडि या 10 वर्ष अगाडि, यो त गइसक्यो, घटना त गइसक्यो। तर मान्छे एउटा दुःख पऱ्यो भने बौलाउँछ, कति हुन्छ एउटा दुःखको कारण जिन्दगी भर दुखी हुन्छ। घटनाले होइन, घटना त गइसक्यो, केले दुखी गर्नुहुन्छ? कल्पना, विचार। सौभाग्यवश यो कल्पना, यो विचार, साधना, ठिक गुरु पाउनु, ठिक वातावरण पाउनु भने जन्मको दुःख क्षणभरमा मेट्न सकिन्छ। किनकि जन्मको दुःख भनेको दुःख त गइसक्यो, विचार पनि छ। अब समस्या दुःख होइन, अब समस्या लोग्ने मर्नु होइन, त्यो त हिजै हुन्छ। अब समस्या छोरा मर्नु होइन, त्यो त हिजै मरिसक्यो। अब समस्या बाबामा मर्नु होइन, त्यो अघि नै मरिसक्यो, अहिले मरेको होइन, अघि नै मरेको। तर समस्या त कल्पना हो, समस्या त विचार हो। बस विचार हट्यो, समस्या सक्यो। कसरी हटाउने विचार? त्यही त साधन हो। अब छैन दुःख, अब ज्ञान आउनु बाँकी छ। कथाको श्रृङ्खला अगाडि बढ्छ। एक दिन उनी आफ्नो कोठामा खेल्दै थिइन्, त्यो बेला जुत्ता लाउने चलन थिएन, त्यसकारण आफ्नो कोठामा या घरमा छिर्न अगाडि खुट्टा गोडा धुनै पर्थ्यो। सदा झैँ उनी खुट्टा धुनको लागि पानी खन्याउँदै थिए, त्यो पानी पहिलोचोटि खन्याएको पानी, भाँडोले खन्याएको पानी गोडामा त पर्ने नै भयो, बगेर जमिनमा सुक्दै पनि भयो। अनि फेरि उनले दोस्रो पल्ट अलि बेसी पानी उभाइन् र त्यो पानी पनि गोडामा खन्याइन्, त्यो पानी अलि अझै माथि गयो, बग्दै त्यसलाई निहालेर हेरेर बस्ने। र तेस्रो पल्ट पनि पानी खन्याउँदा अलि बेसी नै त पानी, त्यो पानी परसम्म पुग्यो। त्यो घटनालाई उनले केसँग लिङ्क गरिन् भने, पहिलो पानी अलिकति माथि गयो, थोरै थियो, उनले यसलाई आफ्नो लोग्ने मरेकोसँग तुलना गरे, अलिकति दुःख भयो। दोस्रो पानी खन्याउँदा अलिक पर गयो, दुवै छोराहरू मरे, अझै दुःख गहिरियो। तेस्रो पानी खन्याउँदाखेरि पानी परै पुग्यो, यानी उनका अब सबै परिवार, आमा बाबा र दाई सबै मरे, त्योसँग

0: यदै उन्मय अनित्य बोध हुन थाल। यदर्थ अनित्य बोध हुनु एउटा कुरा, ध्यान गर्नु पर्यो। ध्यान साधनाबाट दुःख त बिर्सि उनले, तर त्यो ज्ञान होइन, त्यो त बिर्सनु हो। जसरी एउटा मान्छेले रक्सी खाएर आफ्नो दुःख बिर्सन्छ, कतिले ध्यान गरेर दुःख बिर्सन्छ। दुःख बिर्सनु भनेको हो सम्झ्यो भने त फेरि दुःख हुन्छ, अहिले त बिर्सिरहेको छ किनकि ध्यानमा छ। ज्ञान भनेको त्यो कुरा होइन, ज्ञान भनेको दुःख बिर्सनु होइन, सत्यको बोध हुनु। अनि सत्य के? अनित्य। मेरो परिवार म जन्मनु अगाडि छँदै थिएँ, मेरो परिवार म मरिसकेपछि पनि, मेरै यो धरतीमा उपस्थिति पनि म जन्मनु अगाडि शून्य थिएँ, म मरिसकेपछि शून्य हुन्छ, बीचमा एउटा भ्रम पलाउँछ। ज्ञान भनेको यो भ्रमबाट बाहिर आउनु, इन्लाइटनमेन्ट भएको त्यो म छु, मेरो छ, म र मेरो, म जन्मनु अगाडि थिएँ, म र मेरो, म मरिसकेको थिएँ रहँदैन। अहिले यो म र मेरो भने के त एउटा भ्रम, त्यही भ्रमको कारण दुःख कहिल्यै पनि खाली हुँदैन मान्छेले चाहिँ। यो ध्यान गरेर बिर्सिन्छ यसलाई, तर मेटिँदैन। याद राख्नुहोस् यो कुरा, ध्यान गरेर बिर्सिन्छ, त्यसकारण ध्यान गर्नुजेल मान्छे खुसी नै हुन्छ, आनन्दित नै हुन्छ, तर यो मेटिँदैन। किन मेटिँदैन? किनकि त्यहाँ अझै भ्रम छ। यसलाई यसरी बुझौँ, तपाईँले दुस्वप्न देखिरहनु भएको छ, बाउ मरेको, आम मरेको, दाई मरेको, कसैले मलाई मार्न खोजेको, बलात्कार गरेको, दुस्वप्न देख्नुभयो। अब यो दुस्वप्नले तपाईँलाई निद्रामै पीडा दिन्छ, त्यसको लागि तपाईँले ध्यान गर्नुभयो, अब सुत्न जाँदाखेरि दुस्वप्न हट्यो, राम्रो सपना आयो। तर राम्रो सपना पनि त सपनै हो नि, जागरण त होइन। खराब सपना गयो तर राम्रो सपना आयो, तर सपना त सपनै हो। इन्लाइटेनमेन्ट भनेको सपना फेर्नु होइन, जाग्नु। ज्ञान भनेको सपना फेर्नु होइन, जाग्नु। पटाचाराको सपना त फेरि ध्यान गर्नु, तर जाग्ने काम त भएको थिएन। अनि नजागेसम्म अरूलाई तपाईँ काम लाग्छ, पोइन्ट टु बी नोटेड। तपाईँले ध्यान गरेर तपाईँ अरूलाई काम लाग्छ, लाग्दैन, तपाईँको लागि काम लाग्यो, किनकि तपाईँलाई बहुत दुःख थियो, अब कम भयो। ध्यान गरेर आफ्नो लागि त काम लाग्न थाल्छ, किनकि नत्र बौलाको मान्छे, रक्सी खाने मान्छे, जाँड खाने मान्छे ध्यानमा डुबेपछि खाँदैन, आफ्नो लागि काम लाग्यो। तर अरूको लागि अझै काम लाग्दैन, अरूको लागि काम लाग्नुलाई ध्यान होइन, जागरण चाहिन्छ। अनि यो जागरण, यो इन्लाइटनमेन्ट बोधबाट हुन्छ, अवेरनेस। उनलाई अनित्यताको बोध भयो, त्यसपछि घरभित्र छिर्छिने टुकी बाल्छिन्, टुकीलाई हेरेर बस्छन्, बिस्तारै हात अगाडि बढाउँछन्, टुकीको सलेदोलाई तेलभित्र डुबाएर बत्ती निभाउँछ सुत्न भयो। त्यो बत्ती निभ्ना साथ उनी आहत खुसी भयो, के चिजले क्लिक गर्यो होला। त्यो बत्ती बलिरहन्जेलसम्म त्यो कोठामा नाना थरीका कुराहरू हुन्छन् नि, यहाँ रातो रङ्गको कुनै वस्तु छ, त्यहाँ पहेँलो रङ्गको छ, त्यहाँ हरियो रङ्गको छ। यति मात्र होइन, म झोपडीमा सुतिरहेको छु, झोपडीमा छु, या म महलमा छु, यी महल छ, नाना नाना नाना कुरा देखाउँछ बत्ती। तर बत्ती निभिहाल्यो भने नाना कुरा के हुन्छ? सबै बेला महलमा सुतिरहेको भए अँध्यारोमा महल देखिँदैन, झोपडीमा सुतेको भए झोपडी देखिँदैन, यता रातो छ, पहेँलो छ, हरियो छ, निलो छ, सानो कुरा छ, ठुलो कुरा छ, हजार किसिमका कुराहरू छन् कोठामा हुन्छन्। खैर उनको त झोपडी हो, केही कुरा मात्रै छन्, तर छन् त छन् नि विविधता। त्यो त बत्ती बलुन्जेल मात्रै छन्, निभे पनि खै के गरे त भन्नाले, मेरा सारा दुःख पीडा दर्द पनि मैले सोचिरहन्जेल मात्र त हो नि। जहाँ विचार समाप्त हुन्छ बत्ती निभ सक्यो, यो सारा दुःख दर्द यो मेरो तेरो यो त सोचिरहन्जेल त मात्र हो, त्यहाँ विचारको बत्ती बलिरह्यो क्या, त्यो निर्दा साथ त केही पनि छैन। निर्वाण, निर्वाण मतलब नै के हो? बत्ती निक्यो, विचार दियोको सलेदोलाई तेलभित्र डुबाइसकेपछि बत्ती निभ्यो, निभेपछि त्यहाँ नाना अनेक कुरा केही पनि भएन, केही पनि भएन, मात्र ध्यान छ। अहिले हामीले नाना कुरा देख्छौँ, छोराको कुरा, छोरीको कुरा, दाईको, भाइको, दुनियाँ दिवाना देख्छौँ, सबैको दुःख मेरो भएर जोडिएको हुन्छ। कुन बत्ती बलिरहेछ मेरो मनमा? त्यही विचार।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
4: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
7: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
8: अन्य 26 गते डाक्टरी सेवाहरू
9: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
10: मुटु रोग विशेषज्ञ डाक्टर
11: कृष्ण चन्द्र अधिकारी
12: सुगर थाइराइड
13: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुत्र दाङ सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577
15: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोली क्लिनिक घोराईमा
16: विशेषज्ञ डाक्टरी सेवाहरू
15: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
17: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
16: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
16: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
15: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
18: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-008-804 98-43-008-804 www.pashupatiicare.com
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
19: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
20: फोन नम्बर 082-562-601 98578-35990 98578-31684
7: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
21: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
7: डाक्टरद्वारा दिइने सेवाहरू
21: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
7: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
21: हार्ट अट्याक मुटु पेट जीव र खुच्चा सुनिने, बेहोश हुने, छाती गरुङ्गो हुने, हात खुट्टा जीव र जोड्नेहरू दुख्ने,
11: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
21: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
12: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
22: समय बिहान 9 बजेदेखि।
12: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
23: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
24: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
23: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
24: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
23: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
24: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
23: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
25: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
0: तेल भित्र डुबाइदिने यो सजिलो, त्यति मेहरबान। अब दुःख छैन, अब दर्द छैन, अब पीडा छैन, अब केवल ज्ञान छ, अब केवल मुक्ति छ। कथाको अन्तिम पाटो पठाचार, दुःखको पराकाष्ठ छेलिकी धरतीमा बिरलै मान्छेलाई पर्ने दुःख यिनलाई पर्यो। तर अहिले धरतीमा बिरलै मान्छेले प्राप्त गर्ने इन्लाइटेनमेन्ट मुक्ति यिनले प्राप्त गर्ने हो, ऐसियत राखी। त्यसकारण सानो सानो दुःखले मान्छेलाई अल्मलाउँछ, ठुल्ठुलो दुःखले मान्छेलाई मुक्तितिर लग्ने द्वार खोल्छ। सानो सानो दुःख ऊ टालटुल गरेर बस्छ जीवनमा, यस्तो दुःख जसलाई टाल्नै सक्दैन। अनि त्यसपछि दुईवटा मात्रै विकल्प रहन्छ, कि आत्मा रूपान्तरण, कि आफूलाई पूर्णतया बदल, कि आत्महत्या। अधिकांशले त्यो अवस्थामा आत्महत्या गरिदिन्छ, लाखौं मान्छेले आत्महत्या गर्छ दुःखको पराकाष्ठ सहन नसकेर। तर त्यो दुःखको पराकाष्ठ नै उनको फेरि मुक्तिको द्वार पनि हो, उनलाई बुझाइदिने मान्छे भेट्थे, तान्ने पटाचार्यले बुद्ध भेट्यो। त्यसपछि कहानी सबभन्दा अर्थपूर्ण कहानी छ। उनी इन्लाइटेन भइसकेपछि, मुक्त भइसकेपछि बुद्धले उनलाई त्यो सिङ्गो, त्यहाँका हजारौं हजार महिलाहरू एकचोटि थिइन्, हजारौं महिलाहरू दिनदिनै त्यहाँ आउँथिन्, कसैका छोरा मरेका, कसै बाउ मरेका, कसैले लोग्नेले पिटेको, कसैले के, कसैले दुःख दुःख। आज पनि त्यही हो, हिजो पनि, हिजो त भौतिक दुःख पनि बढी थियो, आज त खैर खान नपाएर लाउन नपाएर पीडित हुने मान्छेहरू कम छन्। त्यो बेला त त्यो पनि थियो दुःखै दुःख। अझ त्यो बेलाको थप दुःख के थियो, हर पल लडाईँ हुने सम्भावना बनिरहन्थ्यो। लडाईँ भयो भने अर्को देशको आर्मी घुसेर अहिले जस्तो सेनाहरूको ब्यारिकमा मात्रै हमला गर्दैन, त्यो बेला घर घर घुसेर बलात्कार गरिदिने महिलाहरूलाई, घर घर घुसेर मारिदिने पुरुषहरूलाई। अनि यसरी कति कैयनका चाहिँ वारकै कारणले, युद्धकै कारणले गर्दा कैयन महिलाहरू विधवा हुन्छन्, अङ्गभङ्ग हुन्छ बलात्कारमा। सामान्य बलात्कारै हुँदैन, त्यो बेला त बलात्कारमा सिधै मारिदिने हुन्थ्यो, अनि भाग्न सफल उनीहरू जिन्दगीभर फेरि पीडित हुन्थे। त्यस कारण दुःख त अहिलेभन्दा निकै बढी भौतिक दुःखहरू थिए त्यो बेला। त्यसरी दुःखको मारमा परेकाहरू जाने ठाउँ सीमित थियो, किनकि मनोविज्ञानको विकास भएको थिएन, डक्टरको विकास भएको थिएन, औषधि अस्पताल थिएन, पिक्कर आल अवस्था थियो त्यो बेला। अनि त्यस्तै महिलाहरू, यो महिला मण्डल जसलाई भिक्षुणी सङ्घ भनिन्छ, त्यहाँ आउने गर्थे। अनि भिक्षुणीहरूले करुणावश उनीहरूको उद्धार गर्थिन्, र यो भिक्षुणी टोलीको विनय भन्ने भिक्षुणीहरूलाई कसरी आध्यात्मिक नियम अनुरूप धार्मिक नियम अनुरूप बाँच्ने भन्ने सिकाउने त्यो टोलीलाई विनय टोली बुद्धले पटाचार भई त्यसैको अध्यक्ष बनाइदिनु सङ्घ नायिका कहाँ खस्केको मान्छे कहाँ यत्रो हजारौँ हजार मान्छेको अब नायिका किन अनि बुद्धले त्यतिकै जिम्मा दिएको होइन किनकि अब उनी एनलाइटेन्ड भइसकेको र उनको विशेषता के रह्यो भने उनका आउने महिलाहरू खास गरी महिला त्यो समूह त महिलाहरूको त्यो लडाइँमा लोग्ने मरेर या चाहिँ सेनाहरूको बलात्कारमा परेर के भएर अर्ध पागल अवस्थामा महिलाहरू आउने गर्छन् र तिनीहरूलाई उद्धार गर्ने काम यिनको कानमा किनकि यिनले अरू भिक्षुणीहरूले भन्दा पनि अरू इन्लाइटेन्ड त थिए त्यहाँ अरू पनि मुक्त इन्लाइटेन्ड महिला त थुप्रै थिए त उनीहरूले भन्दा यो महिला पटाचाराले अरूलाई उद्धार छिटो गर्न सक्थ्यो जसरी बुद्धले सयौं हजारौं लाखौंलाई इन्लाइटेन्ड बनाउन सक्थे पटाचारा पनि यसमा कम थिएन एउटा घटना यस्तै थियो जहाँ 500 महिलाहरू 500 कल्पना गर्नुहोस् कि हाम्रो यो आश्रममा भरिभरा हुँदा 150 मान्छे हुन्छन् जताततै मान्छे देखिन्छ त्यो 150 हुँदा पनि भोजनमा 1-1.5 घन्टा लाइन बस्नुपर्ने हुन्छ 150 हुँदा अब यहाँ 500 महिला भनेको जताततै महिलै महिला देखिने अवस्था थियो त्यो पनि बाहिरबाट आयो त्यो पनि पीडाको पराकाष्ठा चेली यी महिलाहरूलाई यसरी उनीहरूको पीडा शान्त गर्न सक्छ किनकि सबैको दुःख छ दुःख नै पोख्ने हो सबैले अनि पटाचारालाई उनीहरूले त यसरी कसरी गर्न सकिन्छ भन्नाले पटाचारासँग जुन कहानी छ नि उनीहरूको दुःख त पटाचाराको दुःख सुनेपछि त फ्याक्का हुन्थे उनीहरूलाई त केही पनि भएको छैन यिनको तुलनामा हेर्नुहोस् न त्यस कारण तपाईँले झेल्नुभएका दुःख पीडा दर्द जति छ नि अहिलेसम्म झेल्नुभएका त्यो सबै सम्पत्ति हो तपाईँ द मोर पेन यु हेभ The more you will understand the human psychology. केही बढी पीडा भोलि भोगेको हुन्छ दुःख भोगेको हुन्छ त्यो अहिले त्यो काम लाग्दैन तपाईँलाई त्यो अहिले जगको रूपमा छ जब घर बनिन्छ नि त्यो जग सबभन्दा काम लाग्छ घर बनेन भने घर जग काम लाग्दैन खाल्डो हुन्छ तर त्यसमा घर छड्याउन सक्यो भने त्यो जग सबभन्दा बढी काम लाग्छ अझ जति गहिरो जग त्यति माथि बिल्डिङ चढाउनको लागि आधारशिला हुन्छ त्यसकारण पटाचाराले एउटा सेसनमा 500 महिला एकसाथ इन्लाइटेन भएको काम छ 500 एकसाथ त्यो त बुद्धले मात्रै गर्न सक्थ्यो कुनै बेला कि त्यही बेला र पटाचारहरूमा पनि त्यो छ त्यसकारण दुःख विपत्ति होइन अहिलेको लागि विपत्ति देखिए तापनि जुन बेला तपाईँको ज्ञान पलाउँछ त्यो सम्पत्ति हुन्छ पटाचारले लोग्ने गुमाए बाबामा गुमाए दाई गुमाए र छोराहरू उहाँ यही त हुन् तर उनी हजारौं हजार महिलाहरूका आमा हुन् उनले गुमाए केही पनि गुमाएन उनले जति गुमाए परिवार त्योभन्दा हजार गुणा ठुलो परिवार पाइन् त्यस कारण हरेक दुःख पीडा कालान्तरमा हिरा हुन्छ जुन दिनमा ज्ञान पाउँछ अब जाँदा जाँदै बुझ्नुपर्ने यति मात्रै ध्यान र ज्ञान फरक कुरा ध्यानले तपाईँलाई एक क्षणको लागि शान्ति दिन्छ राहत दिन्छ तर ज्ञानले सधैँको लागि जुन दिनमा सधैँको लागि तपाईँ मुक्त हुनुहुनेछ दुःखबाट त्यो दिनमा मात्रै तपाईँ सबैको लागि काम गर्नुहुन्छ जसरी पत्ता हुन्छ अनि पटाचारालाई त्यो बत्तीको सलेदो निभाउन साथ जुन ज्ञान प्राप्त भयो त्यस पछाडि उनले वर्षौंको साधना थियो कि यो कुरा भन्नु हुँदै उनले वर्षौंदेखि ध्यानै गर्दै त आएकी त्यो भूमिका रह्यो तर ध्यानले समाधिमा त्यहाँ लग्यो केले लग्यो एउटा घटना त्यस कारण जब हामी साधना सिन्सियरली नियमित रूपमा लागिरहेका हुन्छौँ अनि हाम्रो एउटा भूमिका भन्छ ज्ञान प्राप्त हुनु पनि सक्छ नहुनु पनि सक्छ तर ज्ञान प्राप्त गर्नुलाई अनित्यको बोध हुनुपर्छ जसरी पटाचार्यले बोध गरे त्यसैले आजबाट अहिलेबाट हरेक कुरामा वस्तु होइन अनित्य देख्ने कोसिस गर्नुहोस् यो ज्ञान यो अनित्य भनेको धेरै ठुलो कुरा होइन जताततै अनित्य त घटिन्छ अघि मैले योग सिकाएको थिएँ ध्यान सिकाएको थिएँ हजुरहरूलाई गइसकेको थियो अनित्य सत्य अहिले प्रवचन दिँदैछु एकछिनमा सकिन्छ अनित्य अब एउटा प्रश्न गर्नुस् आफूलाई, के छ त नृत्य, के छ नृत्य?